0: बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ। कालीगढ़ले आज विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन्। प्रत्येक वर्ष अश्विन संक्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा आराधना गर्ने चलन छ। आज विभिन्न कल कारखानामा विश्वकर्मा भगवानको तस्विरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। आजको दिन कालीगढ़ले उपयोगमा ल्याउने औजारमा पूजा आजा गरी र धेरै समय टिक्ने, कामका बेलामा नबिग्रिने र राम्रो काम गर्न सक्ने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ। पर्यटन प्रवर्धन तथा पर्यटकको सुरक्षा तथा सहजीकरणका लागि जिल्ला प्रहरी कार्यालय पर्साली गुगल म्याप सहितको क्यूआर प्रणालीको विकास गरेको छ। प्रणालीमा धार्मिक, पुरातात्विक तथा पर्यटकीय स्थानको पहिचान, स्थानसम्म पुग्न लाग्ने समय उपलब्ध छ। यस्तै खाना, नास्ता र बसोबासका लागि उपलब्ध होटल पनि क्यूआर प्रणालीमा हेर्न सकिने जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो। रेस्टुरेन्ट तथा रिसोर्टको सुविधा, नजिकको प्रहरी कार्यालय तथा सम्पर्क फोन नम्बर, वीरगंजदेखि ती स्थानमा पुग्न लाग्ने अनुमानित समय, सड़क तथा यातायातको अवस्था, नजिकको अस्पतालको विवरण समावेश गरिएको छ। प्रहरीले क्यूआर स्क्यान गरी आफूलाई चाहिने सूचना प्राप्त गर्न सबैलाई अनुरोध गरेको छ। अख्तियारले रसुवाको भोटेकोशी बाढ़ी प्रभावितका लागि 61 लाख बढ़ी सहयोग गरेको छ। आयोगका पदाधिकारी, कर्मचारी र मातहतका निजामती र प्रहरी सेवाका राष्ट्र सेवकबाट 61,62,000 रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको प्रवक्ता सुरेश उपानेले जानकारी दिनुभयो। आयोगका पदाधिकारीले 15 दिन, सचिव सहसचिवले 10 दिन, उपसचिव तथा शाखा अधिकृतले 7 दिन, राजपत्र अनंकित कर्मचारीले 5 दिन, श्रेणीविहीन कर्मचारीले 2 दिन तलब स्वैच्छिक रूपमा योगदान गर्नुभएको प्रवक्ता निउपानेले जानकारी दिनुभयो। सर्वदलीय बैठकले उच्च स्तरीय राजनीतिक संयन्त्र बनाउने निर्णय गरेको छ। बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले भोटेकोशी बाढ़ी र त्यसपछिको खोजी, उद्धार, राहत, पुनस्थापना र पुननिर्माण बारे समेत छलफल गर्ने गरी संयन्त्र गठन गर्ने निर्णय भएको जानकारी दिनुभएको छ। संयन्त्रमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका राजनीतिक दलहरू समेटिने उहाँले जानकारी दिनुभयो। त्यस्तै राष्ट्रिय जनमोर्चालाई पनि संयन्त्रमा समेट्ने र औपचारिक रूपमा भस्न अनुरोध गर्ने निर्णय भएको छ। बैठकले तत्कालै 1 हप्ताभित्र संसदीय समिति बनाउने र त्यो समितिमा दलहरूको साझा संसदमा प्राप्त सीट संख्याको आधारमा प्रतिनिधित्व रहने खरेलले बताउनुभयो। साथै बैठकले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालिन शाह सहभागी हुन लागेको विषयमा पनि छलफल गरेको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकबाट निस्कँदै गर्दा सभापति थापा,
1: संसद प्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्ष दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन। त्यसैले सकेसम्म संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त? राज्यसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, सँगसँगै तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको पनि हेका राख्नु होला।
0: भोटेकोशी बाढ़ीमा परेर जुम्लाका 63 जना अझै सम्पर्क विहीन रहेका छन्। प्रमुख जिल्ला अधिकारी थेस प्रकाश प्रसाईका अनुसार 93 जना सम्पर्क विहीन भएकामा हालसम्म 30 जना सम्पर्कमा आएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो BFBS कुलकार्य रेडियो हो।

हजुर नमस्कार अनि स्वागत छ फेरि पनि कार्यक्रम प्रभातकालीन आवाजको यो दोस्रो घण्टे बसाइमा म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ र समय अहिले ब्रुनाईमा बिहानको 8:10 गयो। दोस्रो घण्टाको बसाई पनि सुरुवात भइसकेको छ। फूलको आँखामा भने यो निकै नै सकारात्मक सोच भएको गीतबाट आनी छोइङ डोल्माले गाउनु भएको छ। अब लागौ आजको राशिफलतर्फ। हजुर सर्वप्रथम मेष राशि, अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ। वृष राशि, काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। मिथुन राशि, प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। कर्कट राशि, सुखद समाचारले दिन उत्साहित उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सिंह राशि, परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछन् भने काम बिग्रिने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। कन्या राशि, कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। तुला राशि, अवसर र व्यवधानको उतार चढावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। वृश्चिक राशि, कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट शिष्टाचारमा अल्मलिनु पर्ला। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हात पार्न रोकिएको काम दोहोऱ्याउनु पर्ला। धनुराशि, आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ। मकर राशि, दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ। कुम्भ राशि, नयाँ कामको प्रस्ताव आउनेछन् भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। अनि अन्त्यमा मीन राशि, पहिलेका कमजोरी सच्याउँदै सोचे अनुरूप काम गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मेहनतको फल प्राप्त हुनेछ। हजुर यही थिए आजको राशिफल र अब हामी कार्यक्रम निरन्तर गर्छौँ हर्किलेस बस्नेत अनि निकिता थापाको आवाजमा उडायो हावाले।

उडायो हावाले हर्कुलिस बस्नेत अनि निकिता थापाको आवाजमा सुन्नुभयो यो चलचित्र इन्टु बिन्टु लन्डनबाट। श्रोता, यदि तपाईँ हाम्रो कार्यक्रममा जोडिन चाहनुहुन्छ, आफूले मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ, केही सन्देश पठाउन चाहनुहुन्छ भने पक्कै पनि हामीलाई सम्पर्क गर्नुहोला। स्टुडियोमा दुईवटा नम्बर रहेका छन्, 3224167, 3220098। ब्रुनाई बाहिरबाट कल गर्न चाहनुहुन्छ भने कन्ट्री कोड 00673 रहेको छ, मिलिट्री एक्सटेन्सन 3284। यसै गरी इमेल गर्न सक्नुहुन्छ bfpsgorkha@bfps.com। र हाम्रो अफिसियल फेसबुक पेज बिएफपिएस गोर्खाको मेसेन्जरमा गएर हामीलाई गीत अनुरोध गर्न सक्नुहुन्छ, समर्पित गर्न सक्नुहुन्छ आफूले मन परेको गीत अनि सन्देशहरू। र अब भने कार्यक्रममा निरन्तर गरौँ अर्को मिठो गीतबाट, कालीप्रसाद बासकोटाको माया विरती गीत। यो गीत भने कबड्डी भाग 3 चलचित्रबाट रहेको छ। र आज भने यो दोस्रो घन्टे बसाइमा हामी टेक्नोलोजीसँग सम्बन्धित केही कुरामा चर्चा गर्ने नै छौँ।

0: यो BFBS गोर्खा रेडियो हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

अझ साह्रै मिठो गीत चलचित्र पेन्सन पट्टाबाट शान्तिश्री परियार अनि सुरज तमुको आवाजमा सुन्नुभयो ऐना हेरेर कपाल खोरेर। शान्तिश्री परियारको स्वर चाहिँ मलाई पनि एकदमै मनपर्छ। उहाँ नेपाली लोक तथा दोहोरी सङ्गीतमा एकदमै मिठास, पीडा अनि भावनाले भरिएको स्वर कि धनी भनेर पनि चिन्छौँ। अनि उहाँको स्वरमा चाहिँ एकदमै ग्रामीण माटोको सुगन्ध होइन, आफ्नो भावना चाहिँ व्यक्त गर्ने अद्भुत क्षमता भएको सुन्दर स्वर भएकी गायिका सुन्दर हुनुहुन्छ उहाँ पनि। अनि यो गीत एकदमै मिठो, सुनेर पक्कै पनि आनन्द लिनुभयो होला। हजुर, आज बिहिबारको बसाइमा भने हाम्रो विषयवस्तुमा टेक्नोलोजी परेको छ। अनि हिजो भर्खरै यस्तो न्युजहरू स्क्रोल गर्ने क्रममा चाहिँ साउथ चाइना मर्निङ पोस्ट भन्ने पेजले चाहिँ एउटा अचम्मको न्युज देखाइरहेको थियो श्रोता। अनि अहिले चाहिँ प्रविधिले चाहिँ कसरी चमत्कार मात्र होइन कि अनौठो अपराधको योजना पनि सम्भव बनाइरहेको एउटा उदाहरण देखियो। किनभने त्यहाँ त्यो फोटोमा चाहिँ एकजना व्यक्ति चाहिँ मानिसलाई बोक्न सक्ने आकारको ठुलो साइजको ड्रोनमा चाहिँ झुन्डिएको फोटो चाहिँ देखाइरहेको थियो कि। अनि त्यो चाहिँ एक दक्षिण कोरियाली कैदीले चाहिँ फिलिपिन्सको जेलबाट ड्रोनको सहायताले भाग्ने योजना बनाएको तस्विर रहेछ। अनि यो यो अटेम्प्ट गर्दाखेरि चाहिँ पक्रिएको यो फोटो रहेछ। खासमा चाहिँ त्यहाँ चाहिँ सहयोगीले चाहिँ उक्त कैदीलाई गरेको परीक्षणको यो ड्रोनबाट चाहिँ जेलबाट भाग्न मद्दत गर्ने एउटा परीक्षण गर्दै गरेको बेलामा चाहिँ पक्रिएको रहेछ। अनि यो भिडियो पनि सार्वजनिक भएको छ। अनि यस्ता घटनाहरूले चाहिँ ड्रोन जस्ता नयाँ प्रविधिले चाहिँ सुरक्षा निकायमा पनि नयाँ चुनौती बन्न सक्ने जस्तो देखाएको हामीले पाउन सक्छौँ। हजुर, यो राम्रो काममा मात्र नभइकन नराम्रो काममा पनि कसरी चाहिँ प्रविधिको चाहिँ दुरुपयोग हुन सक्छ भन्ने एउटा गतिलो उदाहरण पनि हो श्रोता। यो प्रविधिसँग सम्बन्धित नै हाम्रो जति पनि अब समयअनुसार हामीले जति पनि फोटो खिच्छौँ, भिडियोहरू खिच्छौँ, त्यसलाई चाहिँ हामीले स्टोरेज गर्ने मेमोरिजहरूको चाहिँ कसरी चाहिँ विकास हुँदै गयो भन्ने विषयमा चाहिँ हामी चर्चा गर्नेछौँ यो गीतपछि अपूर्व तामाङको सम्पूर्ण पछि।

हजुर अपूर्व तामाङको सुन्नुभयो सम्पूर्ण भने यो निकै नै भावनात्मक गीत गीतभन्दा पहिले मैले यो फोनहरूमा हुने मेमोरीको बारेमा यो टेक्नोलोजी अन्तर्गत फोन प्रविधिको बारेमा चाहिँ छोटो चर्चा गर्ने कुरा गरेकी थिएँ श्रोता. फोनको मेमोरी क्षमता 1 मेगाबाइटबाट भन्दा कमबाट सुरु भएर 2 टेराबाइटसम्म पुगेको छ र यसले गर्दा आजभोलि हामी सम्पूर्ण डिजिटल जीवन फोनमै अटाउन सक्छौँ. प्रारम्भिक दिनहरूको कुरा गर्नुपर्दाखेरि 1990 दशकदेखि 2000 सालको सुरुवातमा 1 MB भन्दा कम फोनहरूमा केवल फोन नम्बर सेटिङ र केही टेक्स्ट मेसेजेस यानि कि SMS मात्र भण्डारण गर्न सकिन्थ्यो र मिडिया स्टोरेज नभएको पुरानो नोकिया जस्तो एकदमै अहिले हराइसकेको फोनमा चाहिँ फोटो गीत वा एपहरू राख्ने ठाउँहरू भने हुँदैनथ्यो. यसै गरी मेमोरी कार्डको युग भने 2004 सालबाट सुरु भयो. 2004 2010 सालभित्रमा चाहिँ मेगाबाइटबाट गिगाबाइटमा सर्यो, GB सर्यो. क्यामेरा र म्युजिक प्लेयरको सुरुवातसँगै फोनहरूमा बाहिरी माइक्रो SD कार्ड राख्न समेत बनाइयो अनि यसमा भने सीमित भण्डारण रहेको थियो. स्टोरेजको आकार 8 MBदेखि 2 GBसम्म हुन्थ्यो जसमा थोरै मात्र MP3 किट वा कम गुणस्तरका फोटोहरू आउँथे. र भयो स्मार्टफोनको क्रान्ति. 2010 सालदेखि 2015 सालसम्म आन्तरिक यानि कि इन्टर्नल फ्ल्यास मेमोरी फोनहरूले ठुला र द्रुत गतिको इनबिल्ट भित्रै हुने चिप्स प्रयोग गर्न थाले. 8 GBदेखि 64 GBको फड्को मार्यो. एप स्टोर, HD क्यामेरा र भिडियो रेकर्डिङका कारण ठुलो आन्तरिक स्पेसको आवश्यकता पर्दै गयो. र आधुनिक युग यानि कि 256 GBदेखि 2 TB सम्म अहिले आधुनिक फ्ल्यास चिप्सले धेरै डाटा सानो ठाउँमा पनि अटाउन सक्छन्. क्लाउडमा पनि निर्भरता देखिन थालिएको छ श्रोता, किनभने स्थानीय भण्डारण यानि कि लोकल स्टोरेज सँगसँगै मानिसहरूलाई अनलाइन क्लाउड प्लेटफर्महरूमा पनि आफ्ना फाइलहरू सुरक्षित राख्न थालेका छन्. हजुर, एप्पल प्रयोगकर्ता हुनुहुन्छ भने तपाईँहरूले 5 GB भने निशुल्क आइक्लाउडले चाहिँ स्पेस दिन्छ, जुन निकै छोटो भरिन्छ किनभने अहिलेको जमाना भनेको सबैले चाहिँ मिडियाहरूसँग चाहिँ विशेष गरी सोसियल मिडिया प्लेटफर्महरूमा आफैले नै कन्टेन्ट क्रिएट गरेर ग्यादर गरेर अपलोड गर्न सक्नुहुन्छ. त्यसको कारणले गर्दाखेरि अहिले आइक्लाउडको भण्डारणमा पनि उति नै सब्स्क्राइब गर्ने व्यक्तिहरू हुनुहुन्छ होला पक्कै पनि. म चाहिँ विशेष आफ्नो बच्चाको जुन सानोदेखिको ठुलोसम्मको भिडियोजहरू राख्नलाई चाहिँ हरेक वर्ष त नभनौँ, आफ्नो क्षमताले भ्याए अनुसार आइफोन अपडेट गर्ने क्रममा चाहिँ मैले धेरै स्पेस भएको फोनहरू किन्दै आएकी छु. तर यो बाहेक पनि आइक्लाउड, यदि एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने चाहिँ गुगल वन अनि गुगल फोटोजहरूमा चाहिँ अन्य विकल्पहरू पनि रहेका छन्. हजुर, आइक्लाउड कि गुगल फोटोज मध्ये चाहिँ अब कुन चाहिँ राम्रो छ तुलना गर्नुपर्दाखेरि चाहिँ मेरो विचारमा चाहिँ मैले गरेको सानो अनुसन्धानबाट चाहिँ मैले खासै फरक भने पाइनँ. तर यदि तपाईँ फोनको स्टोरेज खाली गर्न अथवा सम्झनाहरू सुरक्षित राख्ने तरिकाहरूको लागि चाहिँ मैले थोरै टिप्स भन्न भने जरुर सक्छु. तपाईँले अर्कोचोटि खिच्दाखेरि चाहिँ आफ्नो भिडियोको गुणस्तर घटाउन सक्नुहुन्छ. 4K भिडियोजहरूलाई धेरै स्पेस खाने गर्छन्, त्यस कारणले जरुरी छैन भने 1080p HDमा पनि सेट गर्न सक्नुहुन्छ. यसै गरी ठुला फाइल अनि डुप्लिकेट फोटोहरू हटाउन सक्नुहुन्छ. आइफोनमा आफ्नै सेटिङ्स एल्बममा गएर युटिलिटिज र डुप्लिकेट्समा गएर खाली गर्न सक्नुहुन्छ, डुप्लिकेट फोटोहरू डिलिट गर्न सक्नुहुन्छ. यसै गरी एन्ड्रोइडमा पनि गुगल फाइल्सको एपको क्लिन फिचर प्रयोग गर्न सक्नुहुन्छ. यसै गरी एप्सहरूको चाहिँ क्यास सफा गर्नुहोस्. टिकटक, वाट्सएप, फेसबुक जस्ता एपहरूले धेरै अस्थायी क्यासहरू चाहिँ जम्मा गर्छन्. यस सेटिङमा गएर यसलाई सफा गर्ने गर्नुहोस् अनि वाट्सएप मिडिया व्यवस्थापन पनि गर्न सक्नुहुन्छ. वाट्सएप चाहिँ एकदम प्रयोग हुन्छ विशेष गरी ब्रुनाईमा. सेटिङ्समा गई स्टोरेज अनि डेटामा म्यानेज स्टोरेजमा गएर 5 MB भन्दा ठुला र धेरै पटक फरवर्ड गरिएका अनावश्यक भिडियोहरू चाहिँ एक एक क्लिकमा हटाउन सक्नुहुन्छ.
र तपाईँले आइफोनको सेटिङ्समा फोटोजमा गई अप्टिमाइज आइफोन स्टोरेज गर्न सक्नुहुन्छ. यसले गर्दा तपाईँको ओरिजिनल ठुलो फोटो क्लाउडमा बस्छ र फोनमा सानो अनि कम स्पेस खाने फोटो मात्र देखिन्छ. हजुर, यो केही यो कुराहरू चाहिँ तपाईँहरूलाई उपयोगी भयो होला पक्कै पनि. तर म चाहिँ आइफोन कि एन्ड्रोइड भन्ने प्रश्न चाहिँ तपाईँहरूलाई छोड्दिनँ, किनभने यिनीहरूका आफ्नो आफ्नो नै फिचरहरू रहेका छन् र आफ्नो इच्छा पनि हो. त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई आजको यो विषयवस्तु भने उपयोगी भयो होला भन्ने आशाको साथ अब कार्यक्रम निरन्तर गर्छु. केयर सिंह लिम्बूको टोको बुन्ने गीत सुन्ने बाटो.

0: FBS गोरखा रेडियो हो।
1: तपाई पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाई घर निर्माण गर्न सक्नुहुन्छ, तपाई गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, एसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: BFBS गोरखा रेडियो।

Hazır bakke monogurun koyu nikene mitogit sayno sunuwayo. श्रोता यदि तपाईँ भर्खरै बिएफपिएस माफ गर्नुहोस् भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ बिएफपिएस गोर्खा रेडियो र ब्रेकफास्ट सो ब्रुनाईबाट प्रभातकालीन आवाज कार्यक्रमको दोस्रो घन्टे पसाइमा हुनुहुन्छ र ब्रिटिस फोर्सेस ब्रुनाईको लागि एउटा सूचना यो बिएफपिएस ब्रुनाई रेडियो स्टेसनको प्लान्ट पावर सटडाउनको बारेमा यो आउँदै गरेको बुधबार र बिहिबारको दिनमा पर्ने गर्छ 23 सेप्टेम्बर अनि 24 सेप्टेम्बरको दिन बिहानको 10 बजेदेखि 5:30 बजेसम्म चाहिँ बिएफपिएस ब्रुनाई रेडियोबाट केही पनि प्रसारण हुने नहुने यो योजना रहेको छ किनभने मेन्टेनेन्स कार्यहरू जारी नै छन् यो 2 दिनको लागि त्यसकारणले बिएफपिएस रेडियो लगायत बिएफपिएस टिभीको प्रसारणमा भने समस्या आउने भएकाले चल्ने छैन त्यस कारणले गर्दाखेरि यसमा चाहिँ सरप्राइज नहुनुहोला कार्यक्रममा फेरि अर्को गीत सुन्ने पालो भएको छ राजु लामाको माघी है मेलामा

हजुर, राजु लामाको मागी है मेलाईमा भन्ने मिठो गीत सुन्नुभयो। श्रोता, भोलि शुक्रबार 18 सेप्टेम्बरमा बिएफबी परिवारको लागि एडब्ल्युएस आर्ट्स एन्ड क्राफ्ट सेसन सञ्चालन हुँदैछ, जस अन्तर्गत डेक्युपास क्लास हुन गइरहेको छ। बिहानको 9:30 बजेदेखि 11 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा। यसै गरी भोलिको दिन प्याटियो बार मुमोङमा बिएफबी बिङ्गो एन्ड बबल्स हुँदैछ। बेलुकीको 7 बजेदेखि डोर्स ओपन हुनेछन् र बिङ्गो खेल्न चाहिँ 7:30 बजेबाट सुरु हुनेछ प्याटियो बार मुमोङमा। र यसको लागि प्रति बुक अनि ग्लास अफ बबल्सको लागि चाहिँ $10 पर्नेछ। हजुर, पक्कै पनि आर्ट्स एन्ड क्राफ्ट्सको लागि यो नयाँ नौलो तरिकाको नयाँ खालको क्लास रहेको छ यो डेक्युपास, त्यसमा पक्कै पनि सहभागी हुनुहोला। टिकट चाहिँ त्यसमा $30 रहेको छ। भोलिको चिटच्याट कम्युनिटी सेन्टरमा हुन गइरहेको कार्यक्रम चाहिँ, अनि बिङ्गो त कसलाई मन नपर्ला र पक्कै पनि तपाईँहरू आफ्नो साथीभाइहरूसँग बिङ्गो खेल्ने यो मौका भने नछुटाउनुहोला। यति भन्दै हामी कार्यक्रम प्रभातकालीन आवाजको दोस्रो घन्टे बसाइबाट पनि बिदा माग्ने बेला भइसकेको छ। अब बज्दैछ वर्षा थापाको माया भन्ने गीत। त्यस लगत्तै नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ र त्यसपछि म कार्यक्रम प्रस्तुता बिना गुरुङ फेरि पनि प्रभातकालीन आवाजको तेस्रो अनि अन्तिम घन्टे बसाइमा पुनः उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय गर्नुहोस् वर्षा थापाको

0: आफ्ना सवारी साधन कल कारखानामा प्रयोग गरिने धातु जन्य उपकरण औजारको पूजा गरी विश्वकर्मा पूजा मनाइँदैछ। हरेक वर्ष असोजे गते यो पर्व मनाइँदै आएको छ। कालीगढले विभिन्न फलामे औजार र कल कारखानाहरूको पूजा आजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन्। विश्वकर्माको मूर्ति बागमती मुहान स्थल सुन्दरी जल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दैछ। आज दिउँसो 1 बजी सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपन सम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले संयुक्त राष्ट्र संघीय सामुद्रिक कानून सम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकार भन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यस्तै आजै विभिन्न 3 संसदीय समितिको बैठक पनि बस्दैछ। संघीय संसद सचिवालयका अनुसार आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास आर्थिक मामला तथा सुशासन समितिको बैठक बस्दैछ। कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्रीको कार्यशैलीप्रति प्रश्न उठाउनु भएको छ। सर्वदलीय बैठकबाट निस्किँदै गर्दा सभापति थापा,
1: संसद प्रतिको प्रधानमन्त्रीजीको जुन खालको रवैया देखिन्छ, सकेसम्म संसदलाई पूर्ण रूपमा व्यवस्था गर्ने, संसदभित्र आजसम्म मलाई लागेसम्म प्रमुख प्रतिपक्षी दलको नेताले बोलेको बेलामा उहाँको उपस्थित छ भन्ने लाग्दैन। त्यसैले सकेसम्म संसदको संस्थालाई नै धेरै त्यसलाई भाव नदिने भन्छ नि, त्यो खालको रवैया रहेको हुनाले गर्दा यत्रो संसदीय समिति हामीले बनाउने भन्यौँ, यत्रो जिम्मेवारी पनि दिएका छौँ, तर प्रधानमन्त्रीजीले नै यो संसदीय समितिलाई त्यसको मान राख्नु भएन, त्यसको मर्यादा राख्नु भएन, यसरी नै हेपी राख्नुभयो, यसरी नै व्यवस्था गर्नुभयो भने चाहिँ त्यो बेलामा चाहिँ के गर्ने हो त? राज्यसभाका सभापतिजीलाई बैठक राखेकोलाई धन्यवाद पनि भनेका छौँ, सँगसँगै तपाईँकै दलको नेता प्रधानमन्त्री हुनुभएको हुनाले गर्दा यो कुराको नि हेका राख्नु होला।
0: जापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस जेई विरूद्ध 5 लाख भन्दा बढी नागरिकलाई खोप दिइने भएको छ।
2: जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतिसम्म जिल्लाका 15 स्थानीय तहका 30 वर्ष माथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्य कर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वडामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्य कर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढी स्वयंसेवक परिचालन हुनेछन्। देशभरमै झापामा जेई संक्रमण उच्च रहेकाले खोप अभियान सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ। झापामा हालसम्म 13 जनामा जेई संक्रमण पुष्टि भएकामा 7 जनाको मृत्यु भइसकेको छ।
0: बढेपछि बाढीपछि सब व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न पोखरामा सब गृह निर्माण गरिएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयको कन्टेनरलाई मर्मत तथा आवश्यक संरचना थप गरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङले प्रतिष्ठानका फोरेन्सिक विभाग प्रमुख डाक्टर मदन प्रसाद बरालाई चाबी हस्तान्तरण गर्नुभएको हो। भोटेको सिबाडीपछि ठूलो मानवीय क्षति हुँदा मृतकको शव पहिचान, संरक्षण तथा आफन्तलाई हस्तान्तरण गर्न कठिनाई देखिएको थियो। बाढीपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका 102 शवलाई एक साता शवगृहमा राखेर पहिचान नभएका 81 शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। शवगृहमा 24 शव राख्न सकिने र लामो समयसम्म व्यवस्थापन गर्न सकिने बताइएको छ। प्राकृतिक विपद तथा अन्य घटनामा मृत्यु भएका व्यक्तिको शव सुरक्षित राख्ने, पहिचान गर्ने र शव परीक्षण तथा अन्तिम संस्कारका लागि व्यवस्थित रूपमा राखिने बताइएको छ।
0: नेपाल र बंगलादेश बीच पहिलो पटक T20 श्रृंखला हुने भएको छ। 2027 मार्चमा 3 खेलको सिरिज हुन लागेको नेपाल क्रिकेट संघले जनाएको छ। सिरिजका लागि बंगलादेशको टोली नेपाल आउनेछ। यसअघि नेपालले टेस्ट राष्ट्रमध्ये वेस्ट इण्डिजसँग T20 सिरिज खेलेको थियो। आउँदो वर्ष नेपालले बंगलादेशमा हुने एसिया कपमा प्रतिस्पर्धा गर्दैछ। यो प्रतियोगिता अघि नेपाल र बंगलादेश बीच T20 श्रृंखला हुन लागेको हो। त्रिभुवन विश्वविद्यालयले भोटेको सिबाडी प्रभावितका लागि 9 करोड 25 लाख सहयोग गरेको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर नमस्कार अनि फेरि पनि स्वागत छ कार्यक्रम बिएफपिएस गोर्खा रेडियोको प्रभातकालीन आवाजको यो तेस्रो घन्टे पछाइमा म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हामीले कार्यक्रममा परेलीमा भने यो निकै नै मिठो गीत 1974 AD ब्यान्डले गाएको गीतबाट प्रवेश गरिसकेका छौँ तेस्रो घन्टे अनि अन्तिम घन्टे बसाइमा। आशा छ तपाईँहरूले यो अन्तिम घन्टे बसाइमा पनि सुनेर साथ दिनुहुनेछ। हजुर आज नेपालमा भने विश्वकर्मा पूजाको दिन रहेको छ। श्रम शिव र सृजना सृजनशीलताको प्रतीक मानिने भगवान विश्वकर्माको पूजा गरी सवारी साधन मेसिन अनि औजारहरूको सम्मान गरिने दिन हो आज। इन्जिनियरदेखि मेकानिक चालकदेखि उद्योगकर्मी सबैका लागि यो दिन विशेष महत्त्व राख्छ अनि हामीले पनि आजको दिन विश्वकर्मा पूजाका दिन आफ्नो गाडी वा मोटरसाइकल अथवा कुनै पनि सवारी साधनहरू चाहिँ पूजा गरेपछि सुरक्षित यात्राको कामना गर्दै नयाँ सुरुवात गर्ने पनि गर्छौँ। विश्वकर्मा पूजाको सबैलाई शुभकामना भन्दै हामी कार्यक्रम अघि बढाउँ। अब सुनौ जन चामलिङ राईको को छ र भन्ने गीत।

라이크 유 니키는 미토키 듣고 자라. BFB श्रोताहरुको लागि BFB Children's Library Big Bazaar Sale हुन गइरहेको छ शुक्रबार 25 सेप्टेम्बर दिउँसोको 2 बजेदेखि 5 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा र चिल्ड्रन्स लाइब्रेरी स्टल तपाईँले हेर्न सक्नुहुन्छ बिएफबी लोकल ह्यान्डमेड बजारमा पनि जहाँ तपाईँले आफ्नो बालबालिकाहरूको लागि प्री लभ टोइजहरू हेर्न अनि किन्न सक्नुहुनेछ यसै गरी एडब्ल्युएस कम्युनिटी सपोर्टले बिएफबी लोकल ह्यान्डमेड अनि फुड स्टल बजार आयोजना गर्दैछ शुक्रबार 25 सेप्टेम्बर दिउँसोको 2 बजेदेखि 5 बजेसम्म हजुर यो दुवै कार्यक्रमहरू चाहिँ एकै ठाउँमा एकै समयमा भइरहेको छ चिटच्याट कम्युनिटी सेन्टरमा जहाँ चाहिँ तपाईँले हस्तकलाका सामग्रीहरू किन्न सक्नुहुन्छ ब्रुनाईमा बनिएका होममेड ब्रान्डहरू केही खाना बेभरेजेसहरू अनि एकदम साथीसङ्गीहरूसँग यसो बजार गएर एकदम इन्जोय गरेको जस्तो अनुभूति लिन सक्नुहुनेछ यसको साथसाथै एकदमै राम्रो उद्देश्यले हाम्रो आरसिएमए नि दिदी नवीना दिदी जो चाहिँ ब्युटी इन्फ्लुएन्सर पनि हुनुहुन्छ उहाँले आफ्नो पिआर प्याकेजेसमा आएको विभिन्न ब्युटी प्रडक्ट्सहरू चाहिँ 20-25% डिस्काउन्टमा उहाँ बेच्दै हुनुहुन्छ यो चाहिँ के को लागि भन्दाखेरि नेपालमा बाढीबाट प्रभावित परिवारहरूको राहतको लागि चाहिँ उहाँले राहत सङ्कलन गर्दै हुनुहुन्छ त्यसको लागि पनि तपाईँहरू आफ्नो ब्युटी कस्मेटिक्स केही सपिङ गर्न चाहनुहुन्छ भने जान सक्नुहुन्छ बिएफबी लोकल ह्यान्डमेड अनि फुड स्टल बजार अब सुनौ यो मिठो गीत एसटी योगी अनि अञ्जु पन्तको आवाजमा चलचित्र जलाकीबाट चाँदी जलप

0: धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, यो निकै नै रमाइलो गीत सुनगाबा ब्यान्डले गाएको छ, डक्टर पाइलट। हजुर श्रोता, हामी मिलेनियल्सहरू चाहिँ विशेष गरी हाम्रो प्यारेन्ट्सहरूले नेपालमा ब्रटअप हुनुभएका प्राय व्यक्तिहरूले चाहिँ बिहान बिहान मम्मीहरूले पूजा गरेपछि चाहिँ दिने एउटै आशीर्वाद चाहिँ डक्टर पाइलट हुन्छ नि, सबै थोकै मिसेर अझ डक्टर इन्जिनियर पाइलट भनेर चाहिँ एकदमै यसरी आशीर्वाद दिने गर्नुहुन्थ्यो। अब हाम्रो आमा बाबाको पनि त्यसमा त कुनै गल्ती नै छैन, उहाँहरू पनि पहिला कस्तो जमानादेखि बल्ल अब पढ्नुपर्छ है भन्ने जमानामा आइसक्नु भएको थियो नि त, अनि त्यस कारणले गर्दा उहाँहरूले चाहिँ त्यो मध्येमा चाहिँ छानेर एउटा बन भन्नलाई होला सायद ठुलो भएर डक्टर इन्जिनियर पाइलट सबै बन्नु भनेर भन्नुहुन्थ्यो। अनि त्यो गीत ठ्याक्कै याद आयो आज यो जुन विश्वकर्मा पूजा भनेर सम्झिँदाखेरि चाहिँ, अनि मैले गीत बजाएँ। आशा छ तपाईँहरूलाई यो पहिलाको चाइल्डहुड मेमोरिजहरू चाहिँ अनलक भयो होला यो गीत सुनेर भने। र तपाईँ अहिले प्रभातकालीन आवाजको तेस्रो घन्टे बसाइमा हुनुहुन्छ। ब्रुनाईको अहिलेको समय 9:28 गयो। हामीलाई नेपाल युके यस लगायत ब्रुनाई अनि सम्पूर्ण विश्वका जुनै पनि ठाउँहरूबाट सुनेर बसिदिनु भएको सम्पूर्ण नियमित श्रोताहरूलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। कार्यक्रम अझै पनि बाँकी छ, गीत सङ्गीतले अझ रमाइलो गर्नेछौँ र केही रोचक प्रसङ्गहरू पनि उठाउनेछु पक्कै पनि। र अहिलेलाई भने गीत सङ्गीतले नै निरन्तर गरौँ। सागर आले अनि गरिमा आलेको स्वरमा यो निकै नै मिठो गीत बाँधा न बाँधा मायाले सुन्नुहोस्।

मायाले यो निकै मिठो गीत गाउनु भएको छ सागर आले अनि गरिमा आले। हजुर श्रोता, प्रभातकालीन आवाजमा यो हाम्रो ब्रुनाईको ब्रेकफास्ट सो भएको कारणले गर्दाखेरि चिया अथवा कफीको गफ त छोड्नु नै भएन। बिहानको ताजगीको लागि मात्र नभइकन कफीले चाहिँ तपाईँलाई चार तरिकाले चाहिँ मद्दत अथवा फाइदा पनि पुर्याउन सक्छ भन्ने एउटा लेख मैले भेटाएकी थिएँ। त्यसमा चाहिँ कफीले मृगौलालाई केही हदसम्म फाइदा पुर्याउन सक्ने अनुसन्धानहरूले देखाएको छ, अनि कफीमा रहेका एन्टी अक्सिडेन्टहरूले मृगौलालाई जोगाउन, दीर्घकालीन मृगौला रोगको जोखिम घटाउन, अनि मृगौला रोग भएका व्यक्तिलाई सहयोग गर्न र पत्थरी बन्ने सम्भावना कम गर्न मद्दत गर्न सक्छन् भनिएको छ। तर कुनै पनि कुरा जस्तै कफी पनि सन्तुलित मात्रामा सेवन गर्नु नै एकदमै बुद्धिमानी हुन्छ। धेरै जसो स्वस्थ व्यक्तिका लागि भने दिनमा 2-3 कप हरेक कप 240 ml जतिको कफी चाहिँ उपयुक्त मानिन्छ। तर यदि तपाईँको उच्च रक्तचाप छ, मृगौला रोग अथवा पोटासियम नियन्त्रण गर्नुपर्ने रोग छ भने चाहिँ त्यस्ता व्यक्तिहरूले चाहिँ चिकित्सकको सल्लाह अनुसार नै सेवन गर्नुपर्ने हुन्छ। हजुर, मृगौलाको पत्थरी हुने सम्भावना घटाउन सक्छ भन्ने कुरामा चाहिँ मलाई एकदमै चाख लाग्यो, किनभने कफीले चाहिँ पिसाबको मात्रा बढाउन मद्दत गर्छ, जुन तपाईँहरूले अनुभव गर्नुभएकै होला। अनि यसले चाहिँ पत्थरी बनाउने खनिजहरू चाहिँ पातलो बनाउँदै बाहिर निकाल्न सहयोग गर्ने भएकाले किडनी स्टोन बन्न जोखिम कम हुन सक्छ भनेर चाहिँ वैज्ञानिकहरूले भनेका छन्। तर अन्त्यमा चाहिँ तपाईँले स्वस्थ रहनका लागि एकदमै कफी चाहिँ उपयुक्त मात्रामा चाहिँ सेवन गर्नुहोस् भन्ने मेरो पनि सल्लाह सुझाव हो। अब पनि सुन्नेछौ एकदमै बिल्कुलै नयाँ विधाको गीत, रचना दहालको स्वरमा आज्ञा भन्ने गीत। यो गीत चाहिँ अहिले द भोइसमा किड्सहरूले चाहिँ विभिन्न कन्टेस्टेन्टहरूले चाहिँ गाइरहेको गीत हो। मलाई पनि सुनेर एकदमै मजा लाग्यो, तपाईँहरू पनि सुनेर इन्जोय गर्नु है त।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर यो निकै नै मिठो गीत अमृत गुरुको आवाजमा सुन्नुभयो लम्पाते सुरती। श्रोता बिएफपी परिवारको लागि सूचना बिएफएसडब्ल्युएसद्वारा सञ्चालन हुन गइरहेको छ प्यारेन्टिङ कोर्स टुगेदरनेस भनेर चाहिँ प्यारेन्टिङ कोर्स फेरि पनि सञ्चालनमा आएको छ र यो ट्रेनिङ भने हरेक मङ्गलबार अनि बिहिबार बिहानको 9 बजेदेखि 10:30 बजेसम्म बिएफएसडब्ल्युएस ट्रेनिङ रुम चिटच्याट कम्युनिटी सेन्टरमा हुन गइरहेको छ। हजुर तपाईँहरूले सोलिहल अप्रोचको बारेमा सुन्नुभएको छ होला, सोलिहल प्यारेन्टिङ कोर्स। यसमा चाहिँ रचना दिदी आउनुभएको थियो हाम्रो स्टुडियोमा केही दिन अगाडि, उहाँले प्यारेन्टिङको बारेमा अनि यो कोर्सको बारेमा चाहिँ जानकारी दिनुभएको थियो र यो कोर्स चाहिँ एनएचएससँग पनि लिङ्क भएको जानकारी पनि दिनुभएको छ। र उक्त कोर्समा तपाईँहरूले फेस टु फेस ट्रेनिङ गर्नुपर्ने हुन्छ र यो सोलिहल अप्रोच प्यारेन्टिङ कोर्स पनि उपलब्ध छ, जहाँ चाहिँ अभिभावक र बच्चा बच्चीको सम्बन्धलाई अझ बलियो बनाउन, बच्चा बच्चीको भावना र व्यवहारलाई बुझ्न तथा आफ्नो प्यारेन्टिङ चाहिँ बिहेभियरलाई चाहिँ सकारात्मक रूपमा परिवर्तन गर्न सहयोग गर्ने दावी गर्नुभएको छ। र यो कार्यक्रम, यो ट्रेनिङको चाहिँ राम्रो पक्ष भनेको चाहिँ प्यारेन्ट्सहरूलाई अथवा प्यारेन्ट्स हुन गइरहनु भएको दिदीबहिनी दाजुभाइ अथवा अलरेडी नानी सानो छ, सानोदेखि 18 वर्षसम्मका दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ यो प्यारेन्टिङ कोर्समा चाहिँ आउनलाई चाहिँ एकदमै हार्दिक अनुरोध गर्नुभएको छ। अनि यसमा चाहिँ कुनै जजमेन्ट बिना नै अभिभावकहरूलाई चाहिँ आफ्नो अनुभव अनि प्यारेन्टिङ स्टाइल बुझ्ने अवसर दिनु चाहिँ मुख्य उद्देश्य भन्नुभएको छ। अनि सहभागी अभिभावकहरूबाट पनि उहाँले राम्रो फिडब्याकहरू, सकारात्मक फिडब्याकहरू आएको कुरा गर्नुभएको थियो। धेरै अभिभावकहरूले चाहिँ बच्चासँग बोल्ने सकारात्मक परिवर्तन महसुस गरेको पनि बताउनु भएको थियो रचना निरौला दिदीले। उहाँलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ 322-4101 अनि एक्सटेन्सन नम्बर 3285 रहेको छ, अथवा इमेल गर्न सक्नुहुन्छ रचना पौडेल @forcessocialwork.com। र यो कोर्सको सम्बन्धी चाहिँ उहाँले यो पनि बताउनु भएको थियो कि यदि तपाईँ अनलाइन एक्सेस गर्न चाहनुहुन्छ भने चाहिँ यो चाहिँ खास 100 पाउन्ड पर्न जान्छ, तर उहाँहरूसँग चाहिँ निशुल्क एक्सेसको लागि चाहिँ एक्सेस कोड पनि रहेको जानकारी दिनुभएको थियो। तर सबैजना समुदाय चाहिँ बसेर, अभिभावकहरू चाहिँ बसेर कुरा गर्ने अनि यो प्यारेन्टिङको विषयमा चाहिँ राम्रोसँग छलफल गरेर केही उपयोगी भने अवश्य हुनेछ भन्ने कुरा चाहिँ उहाँले भन्नुभएको छ। त्यस कारणले यो प्यारेन्टिङमा चाहिँ पक्कै पनि प्यारेन्टिङ कोर्समा चाहिँ भ्याउनु भयो भने जान सक्नुहुन्छ। अब सुनौ भ्यूमाको गोरी।

हजुर, याविस थापाको आँखाले सुनिहाल्नु भयो र यो गीतसँगै हामी कार्यक्रम प्रभातकालीन आवाजको आजको बिहिबारको बसाइबाट बिदा माग्ने बेला भइसकेको छ। आजको बसाइमा हामीलाई सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद। म कार्यक्रम प्रस्तुता बिना गुरुङ आजको बसाइबाट भने बिदा चाहन्छु। नमस्कार, तपाईँको बाँकी दिन एकदमै शुभ रहोस्। जानुभन्दा अगाडि यो निकै नै मिठो गीत श्रीगोले गाएको जिहादीमा भन्ने गीत चाहिँ सुन्नुहोला। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगत्तै कार्यक्रम मझेरीको पहिलो घन्टे बसाइमा प्रस्थान गर्नुहुनेछ र कार्यक्रम प्रस्तुता दाई धनराज दाईको साथमा रमाइलो गर्नुहोला कार्यक्रममा। आजको लागि भने बिदा दिनुहोस्। नमस्कार अनि बाबा।

0: સ્પીકરમાં બંધ હોસ
1: પ્લે બીએફબીએસ
2: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: રેડિયો ગોરખા રેડિયો હો
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा आजदेखि दुईतर्फी गाड़ी चल्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भुटेकोशी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्रैक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा बिहानैदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी पानी परिरहेको बेला वा सड़कमा पहिरो वा ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशना पालना गर्न प्रशासनले भनेको छ। सड़कको अवस्था यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचना हेर्न पनि प्रहरीले आग्रह गरेको छ। कृष्णवीरको सड़क सञ्चालनसँगै नारायणगढ मुगलिन सड़कको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाड़ीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरू भएको प्रहरीले जनाएको छ। भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेडले रसर बाढी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,31,41,791 रुपियाँ सहयोग गरेको छ। भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो। भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेड अन्तर्गत देशभरिका विभिन्न संस्थाले संकलन गरेको 57,18,249 रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको छ। बाँकी 34,23,542 रुपियाँ कार्यक्रमका प्रमुख अतिथि मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ। कार्यक्रममा विभिन्न गोर्खा पल्टन र पल्टनको तर्फबाट वा व्यक्तिगत रूपमा धेरै रकम सहयोग गर्ने पूर्व सैनिकहरूलाई पनि सम्मान गरिएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि पूर्व सैनिक संस्थाले आफ्नो तर्फबाट सहयोग संकलन गरेर राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ। सरकारले बाढ़ीबाट प्रभावित र सुवानुवाकोट र दादिङका परिवार तथा व्यवसायीलाई विद्युत सेवामा तत्काल राहत दिने घोषणा गरेको छ।
4: विपदको बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत सेवामा सहुलियत दिन लागेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठको सचिवालयले जनाएको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बैठकले भोटेकोशी नदीमा गएको बाढ़ीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत बिलिङ नगर्ने निर्णय गरेको छ। साथै क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योग लगायतका ग्राहकको विद्युत मिटरको लगत कट्टा समेत गरिने भएको छ। विद्युत मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः नयाँ मिटर माग गरेमा प्राधिकरणले निशुल्क दिने निर्णय भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ।
3: माथिल्लो त्रिशुले एक जलविद्युत आसनाको सुरुङमा थप 5 जनाको शव फेला परेको छ। हिजो खोजीका क्रममा अडिट 3 सुरुङबाट स्ट्रिममा मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाउने र अघि बढ़ने क्रममा 5 जना शव फेला परेको कम्पनीले जनाएको छ। हालसम्म सोही आयोजनाको स्थलबाट 15 जनाको शव भिरिसकेको कम्पनीले जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा जम्मा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म सम्पर्कमा आएका तथा उद्धार गरिएको संख्या 878 भएको यपानले जनाएको छ। हाल मनसुनको निम्नचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज बिहान कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा पानी परिरहेको छ। पछिल्लो 3 घण्टामा कपिलवस्तुको भगवानपुरमा 10 मिलिमिटर वर्षा मापन भएको छ। खोटाङको ऐसिलु खर्कमा 16 मिलिमिटर, सुखासुभाको टाँसी गाउँमा 6 मिलिमिटर वर्षा मापन भएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। झापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस सी विरूद्ध 5 लाखभन्दा बढ़ी नागरिकलाई खोप दिने भएको छ।
4: जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतिसम्म जिल्लाका 15 वटै स्थानीय तहका 30 वर्षमाथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्य कर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वटा वडामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्य कर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3000 भन्दा बढी
3: स्वयंसेवक। नमस्कार।
1: यो PFBS गोरखा रेडियो हो।

नमस्ते बीएफबीएस गोर्खा रेडियो ब्रुनाईको तरंगबाट कार्यक्रम मझेरी सुरु भयो। श्रोता प्रत्यक्ष प्रसारणमा छौं र म धनराज राय आज पनि सदा जस्तै तपाईहरूसँग रमाइलो भलाकुसारी गर्दै विभिन्न मिठा मिठा गीतहरू सुन्दै सुनाउँदै तीन घन्टे बसाइलाई समापन गर्ने उद्देश्यसहित उपस्थित भइसकेको छु। कस्तो हुनुहुन्छ? हिजो छुटेदेखि आजै भेट भयो, दर्शन नमस्ते भने जस्तै सम्पूर्ण आदरणीय श्रोतालाई हार्दिक नमस्ते अनि स्वागत गरे आजको हाम्रो तीन घन्टे बसाइमा। आज बिहिबार हो श्रोता, 17 सेप्टेम्बर 2026 साल, अनि आजदेखि असोज महिना लाग्यो। असोजको 1 गते विक्रम सम्वत 2083 सालको पहिलो कार्यक्रम हो श्रोता असोज महिनाको, र बुधबारको कार्यक्रम आज रमाइलो गरी नै हामी बिताउने कोसिस गर्दैछौँ। बुधबार होइन बिहिबार, यो के अरे बोल्दै जाँदाखेरि के भनिन्छ भनिन्छ, बुधबार हो, विक्रम सम्वत 2083 सालको कार्यक्रम हो। र हामीले कार्यक्रम सुरुवात गऱ्यौँ आशिष गुबाजु र सदीक्षा कट्टेल लेखाउनु भएको मिठो गीत कस्तुरी भन्नेबाट। हजुर, आज यसो नेपाली भित्ते पात्रो पनि कोट्याउँदैछु बोल्दै गर्दा। धेरै दिवसहरू रहेछन्, आज पूजाहरू रहेछन्। विश्वकर्मा पूजा अघि बिहान प्रभातकालीन आवाज कार्यक्रममा तपाईँले बिना गुरुङको कार्यक्रममा पनि सुन्नुभयो विश्वकर्मा पूजाका बारेमा। कन्या सङ्क्रान्ति पनि रहेछ आज। आज नेपालको राष्ट्रिय विज्ञान दिवस, विज्ञान दिवसको भन्दाखेरि विज्ञान तथा नवप्रवर्तन मन्त्रीले नास्टका वैज्ञानिकहरूलाई अलिकति काम गर्नु पर्यो भन्ने कुराहरू तपाईँहरूले हिजो अस्तिका दिनहरूमा अलि भाइरल भइरहेको कुराहरू पक्कै पनि हेर्नुभयो। वास्तु दिवस पनि रहेछ आज, अनि त्यस्तै सूर्य षष्ठी पनि आजकै दिन परेको रहेछ, र अर्को चाहिँ यो संयुक्त राष्ट्रसङ्घको र विश्व स्वास्थ्य सङ्गठनको तत्वावधानमा आयोजना गरिने विश्व बिरामी सुरक्षा दिवस, यो वर्ल्ड पेसेन्ट सेफ्टी डे पनि आज नै पर्न गएको रहेछ। यी सम्पूर्ण दिवसहरूको तपाईँहरूलाई हार्दिक शुभकामना, र आफ्नो आफ्नो ठाउँबाट हामीले जे जति गर्न सकिन्छ त्यो अनुसार गऱ्यौँ भने त्यो दिवस र यी विभिन्न चाडपर्वहरूको महत्त्व आफै झल्किनै हाल्छ। हजुर, यस्तै दिवसहरू हाम्रो विभिन्न परि नै राख्छन् संसारभरि। अब विभिन्न दिवस दिनहरू पूजा के अरे यो धार्मिक दिनहरू पर्छन्, र कुनै न कुनै हामी तपाईँहरूसँग यसो समय मिलेको खण्डमा चर्चा कोही त रोचक रोचक पनि हुन्छन्, ती सबै चाहिँ बटुल्ने कोसिस गर्छौँ हामी। अब हामी केही क्षणमा अरू केही अन्य चर्चा गरौँला। अहिले भने दीपक स्वप्निल लेखाउनु भएको गीत सुनौ छुर्पी।

हजुर छुर्पी दीपक स्वप्निलले गाउनु भएको गीत सुन्यो। छुर्पी साह्रै धेर खाना चाहिँ हुँदैन श्रोता, दाँत फुटाउँछ। म त्यसको भुक्तभोगी हो। मेरो बङ्गारा चोइतिर गएर बङ्गारा नै निकाल्नु परेको छ। तर गीत भन्ने सुन्न कदापि छोड्नु हुँदैन, हामी गीत सङ्गीतहरू सुन्दै नै गर्छौँ। मौसमतिर लागौ ब्रुनाईमा बिहानको 10:17 गयो श्रोता। 23 डिग्री सेल्सियस तापक्रम रहेको छ सेरियामा अहिले भने 29 डिग्री सेल्सियससम्म अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। र आज दिनभरि जसो नै मेघ गर्जन सहित वर्षा हुने र मन्द गतिको हावा चल्ने अनुमान गरिएको छ। म त खुसी भएँ श्रोता, हिजो भर्खरै मात्रै बिहान यतिखेरैतिर पानी परोस् भनेर याचना गरिरहेको थिएँ, किन सुक्खा सुक्खा सुक्खा भइसकेको थियो ब्रुनाई पनि। र हिजो बेलुकी भन्दा नि राति 10:30 पानी मजाले परेको थियो र मलाई चाहिँ खुसी लाग्यो। त्यही भएर आज अलिकति तापक्रम पनि ठिक्कको छ, 29 डिग्री सेल्सियस, शीतल शीतलै छ र अलिकति ह्युमिडिटी भने अलिकति उच्च रहेको छ। तर रमाइलो लाग्यो मलाई चाहिँ पानी परेर ब्रुनाईमा। नेपालमा बिहानको 8:02 गयो श्रोता। 18 डिग्री सेल्सियस तापक्रम काठमाडौँ उपत्यकाको अहिलेको भने 27 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम अनुमान गरिएको छ। काठमाडौँमा पनि आज अहिले मेघगर्जन सहित वर्षा भइरहेको छ भनेर मौसम विज्ञान विभागले जनाएको छ र मन्द गतिको हावा चलिरहेको भन्ने देखाइएको छ। र आज दिनभरि जसो नै बदली हुने सम्भावना छैन, पानी छिटफुट पर्ने चाहिँ जनाइएको छ। बेलायतमा बिहानको 3:12 गयो। 14 डिग्री सेल्सियस लन्डनको तापक्रम अहिलेको र त्यहाँ लन्डनमा पनि हल्का छिटफुट वर्षा भइरहेको अनि मन्द गतिमा हावा चलिरहेको देखाइएको छ। र आज दिनभरिमा लन्डनमा 10 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 21 डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। बिहान मध्याहको 1 बजेसम्म भारी वर्षा हुने मेघगर्जन सहित र मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ भने 2-3 बजे पछाडि बदली भई सुक्खा हुने अनुमान गरिएको छ लन्डनका लागि। अन्य स्थानका श्रोता तपाईँहरूले पनि अब मौसम के कस्तो छ भन्ने यसो जानकारी दिन चाहनुहुन्छ भने अवश्य पनि हामी सँग सम्पर्क गर्न सक्नुहुनेछ। बेलायत युके र बेलायत नेपाल र ब्रुनाईका बाहेक अन्य स्थानमा पनि धेरै श्रोता हुनुहुन्छ। तपाईँहरू पनि यसो मौका मिल्यो भने यस्तो छ है भनेर ताजा अपडेट दिनुहोस् र दिनका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूलाई थाहा छँदैछ, फोन गर्न सक्नुहुन्छ, इमेलमा लेखेर पनि पठाउन सक्नुहुन्छ, होइन भने अहिलेको प्रचलित माध्यम फेसबुक म्यासेन्जर मार्फत पनि हामीलाई भन्न सक्नुहुनेछ। रचना रिमाल अनि सम्राट चौला गाईले गाउनु भएको तिमीलाई घरै दिउँला भन्ने गीत सुन्नतर्फ हाम्रो ध्यान लैजाऊ।

0: एस गोर्खा रेडियो।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौ, जीवनलाई भाग्यको सहारामा नछोडौ।

भएको एक विषय बादल थापाले गाउनु भएको गीत सुन श्रोता. एक विषय एक विषा दुई विषा तीन विषा पुगे नानी भन्ने पहिला पहिला त सुनिन्थ्यो. हिजो आज त यो फ्रेज नै हराइसकेको छ. एक विषय भन्यो भने त बुझिँदैन पो, बुझ्न छोडियो. र अहिलेको विशेष गरेर अहिलेको पुस्ताले त यो झन् एक विषय दुई विषय भन्ने त सुने सुन्न पनि छाडिसक्यो होला. हामीसम्मले त यो सुन्यो अनि कतिपय सन्दर्भमा त एक विषा दुई विषा चलायौँ पनि. र के अरे यो पहिला हामीले चाहिँ अझै विशेष गरी पढ्दा हाम्रो जमानाको पुरानो शिक्षामा महेन्द्र माला पुस्तकमा चाहिँ एउटा कथा थियो. त्यसमा चाहिँ दुई विषा तीन विषा पुग्न आँटे नानी भन्ने एउटा कथा थियो. त्यो कथाको सम्झना गरायो बादल थापाको एक विषय गीतले. हजुर, आज सत्र सेप्टेम्बर हो श्रोता. अघि हामीले छोटो के दिवस पर्छ भनेर भनिहाल्यो. आज वर्ल्ड पेसेन्ट सेफ्टी डे अर्थात् विश्व बिरामी सुरक्षा दिवस मानिँदैछ संसारभरि नै. र यो चाहिँ वर्ल्ड हेल्थ अर्गनाइजेसनको पहलमा सन् 2019 औपचारिक रूपमा चाहिँ मान्न थालिएको रहेछ. सन् 2019 भनेपछि करिब करिब 7 वर्ष भयो, यो 7 वर्षमा प्रवेश गरेको रहेछ. र यो दिवसको मुख्य उद्देश्य स्वास्थ्य सेवा लिँदा बिरामीलाई हुन सक्ने गल्ती, जोखिम तथा अनावश्यक क्षतिलाई कम गर्दै सुरक्षित उपचारको सुनिश्चितता गर्नु रहेछ. र विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर उपचारका क्रममा हुने हरेक 10 मध्ये एक बिरामी कुनै न कुनै प्रकारको क्षतिको जोखिममा पर्ने गर्दा रहेछन् श्रोता, जसको ठुलो हिस्सा रोक्न सकिने खालको चाहिँ हुने रहेछ. ती एकजनाको पनि त्यो त्यस्तो खतरा जोखिमहरू चाहिँ रोक्न सकिने प्रकारका हुँदो रहेछन्. र यो सालको नारा थिम चाहिँ सेफ केयर फर लाइफ रहेछ, अर्थात् जीवनभर सुरक्षित उपचार चाहिँ राखिएको रहेछ. यस वर्ष विशेष रूपमा चाहिँ मधुमेह, मुटु रोग, क्यान्सर र श्वास प्रश्वास सम्बन्धी दीर्घ रोगबाट पीडित बिरामीका लागि सुरक्षित र गुणस्तरीय उपचारमा जोड दिइएको रहेछ. हजुर, त्यही भएर यो पेसामा, यो स्वास्थ्य पेसामा रहनुहुने सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी अनि मात्रै नभएर बिरामी अनि परिवार सबैले चाहिँ आजको दिनलाई चाहिँ विशेष प्राथमिकतामा राखेर काम गर्नुपर्ने रहेछ. र सुरक्षा संस्कृतिलाई ध्यान दिनुपर्ने आवश्यकता पनि रहेछ. उपचार मात्र होइन, सुरक्षित उपचार पनि प्रत्येक बिरामीको अधिकार हो भनेर चाहिँ मैले आजको यो छोटो चर्चा टुङ्ग्याएँ श्रोता. अब अप्ठ्यारो भन्ने गीत सुन्न लागौँ द एग्नोस्टिक्सको आवाजमा.

हजुर, अप्ठ्यारो भयो यो जीवन, आकांक्षा बढ्दै गयो अनि अन्य कुराले पनि सतायो। द एग्नोस्टिक्सले गाउनु भएको गीत सुन्यो श्रोता। ब्रिटिस फोर्सेस ब्रुनाईमा न्यू अराइभल्स इन्डक्सन ब्रिफ अहिले सञ्चालन भइरहेको छ श्रोता। आज 17 सेप्टेम्बर हो, तपाईँहरूले कतै छुटाउनु त भएको छैन, ढिलो भइसके श्रोता, अब चाहिँ जानुहोस्। बिहान 9 बजेदेखि सुरु भएको छ यो कार्यक्रम, अहिले ब्रुनाईमा 11 बज्नको लागि 24 मिनट बाँकी रहेको छ। यो 12:30 मध्याह्नको 12:30 बजीसम्म हुन्छ, अझै पनि समय बाँकी छ। तपाईँहरू अलिक हतार गरेर चाहिँ अब जानुहोस्। चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुँदैछ। तपाईँहरू भर्खरै मात्रै ब्रुनाई आउनुभएको छ अथवा केही समय भयो तर यो ब्रिफ मिल्नु भएको छ भने, यो चाहिँ म्यान्डेटोरी ब्रिफ हो, मिल्नै पर्छ तपाईँहरूले। र तपाईँहरूको लागि विभिन्न जानकारीहरू विभिन्न एजेन्सीहरू मार्फत प्राप्त हुने गर्दछ र त्यसै अन्तर्गत बिएबिएस रेडियो ब्रुनाईले पनि, बिएबिएस इङ्ग्लिस सर्भिस र बिएबिएस गोर्खा रेडियो दुइटैले तपाईँहरूलाई प्रेजेन्टेसन दिनुहुन्छ। नछुटाउनुहोस् है श्रोता, 9 बजेदेखि सुरु भएको कार्यक्रम हो यो, 12:30 बजीसम्म हुन्छ आज। अब त जानुभयो भने 2 घन्टा जति चाहिँ भ्याउनुहुन्छ अझै पनि। स्मृति राईलाई सुनौ अब, सपनाको सहरमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
2: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

जहाँ जहाँ जान्छौ तिमी मलाई यसरी नदर पाऊ, प्रश्न साक्यले गाउनुभयो र मिठो स्वरमा सुन्यो यो गीत श्रोता. श्रोता, तपाईँले हिजो मैले गाडीको अगाडिको सिसा अथवा विन्डसिल्डको किनारमा देखिने साना साना काला थोप्लाहरूका बारेमा चर्चा गरेको थिएँ, किन राखिएका होलान् भनेर. आज पनि गाडी सम्बन्धी नै एउटा छोटो कुरा गर्नु पऱ्यो. आज चाहिँ साइड मिररको यो यतापट्टि हुन्छ नि, दाहिने र बायाँपट्टि, त्यो मिररमा चाहिँ ऐनामा चाहिँ देखिन्छ नि सानो ठाडो परेको बिन्दु भएको रेखा. कतिमा चाहिँ बिन्दु नहुन नि सक्छन्, अलिकति फरक देखिने हुन्छ त्यहाँदेखि. त्यो किन राखिएको होला भनेर तपाईँले कहिल्यै सोच्नु भएको छ? मैले पनि सोचेको थिइनँ. हिजो यो कालो सिसाको कुरा कालो सिसा फेरि विन्डसिल्डमा राखेको थोप्लाहरूको कुरा गरेपछि कौतूहल त जाग्यो र मैले फेरि घरमा गएर पनि हेरेँ मेरो गाडीमा नि छ कि छैन भनेर. साइकलमा आउने गर्छु हिजो आज थियो र मैले तपाईँलाई गलत इन्फर्मेसन दिइन रहेछु भनेर ढुक्कले बसेँ. र मिररको कुरा चाहिँ किन मैले गर्न मन पऱ्यो भने, यसलाई चाहिँ हामी धेरैले सजावट र अथवा उत्पादनको एक किसिम ट्रेडमार्क भनौँ न, चिन्ह ठान्दा रहेछौँ, ठान्ने गर्दछौँ. हुन त कतिले त यसको महत्त्व बुझिसक्नु भएको होला, तर यसको उद्देश्य चालकको सुरक्षा बढाउनको लागि रहेछ. श्रोता, यसको यो कुनै ट्रेडमार्क अथवा यो सजावटी देखाउन देखावटीपनको लागि होइन रहेछ. वास्तवमा यो रेखाले चाहिँ यो ऐनाका दुई फरक भाग छुट्याउँदो रहेछ. भित्री ठुलो भागले सामान्य दृश्य देखाउँछ अनि बाहिरी त्यो जुन प्रोपोर्सन गरिएको भाग हुन्छ त्यहाँदेखि बाहिरको भागले चाहिँ बढी घुमाउरो अर्थात् कन्भेक्स बनाइएको हुँदो रहेछ. यसले गाडी चालकलाई चाहिँ गाडीको छेउतिर र पछाडिको अझ फराकिलो एरिया चाहिँ देख्न मद्दत गर्ने रहेछ. यस प्रविधिको मुख्य उद्देश्य ब्लाइन्ड स्पट. हामीले ड्राइभिङ सिक्दाखेरि ब्लाइन्ड स्पट भनेर हामीलाई चाहिँ अब टाउको यसरी घुमाउनु, मजाले पछाडि हेर्नु, साइडमा हेर्नु भनेर सिकाइएको हुन्छ. तर मिररमा हेर्ने अनि त्यसरी मजाले कन्फर्म गर्ने भन्ने चाहिँ सिकाए जस्तो मलाई चाहिँ लागेन, कि सिकाउँथ्यो हो मैले भुले होला. तर ब्लाइन्ड स्पट त्यो हामीले सहजै नदेख्ने जुन पार्ट हुन्छ नि, क्षेत्र हुन्छ, त्यसलाई कम गर्नु रहेछ. लेन परिवर्तन गर्ने बेलामा वा ओभरटेक गर्दा अर्को सवारी साधन कतै नदेखिने क्षेत्रमा त छैन भन्ने जानकारी यही अतिरिक्त घुमाउरो भागले दिने रहेछ. यद्यपि कन्भेक्स भागमा देखिने वस्तु वास्तविक भन्दा सानो देखिन सक्छ, त्यसैले तपाईँले चाहिँ दूरी अनुमान गर्दा अलिकति सावधानी अपनाउनु पर्ने चाहिँ हुन्छ नै. र ओल्ड स्कुल टाउको यसो घुमाएर मजाले हेर्नुहोस् अनि मात्रै लेन चेन्ज गर्नुहोस् अथवा ओभरटेक गर्नुहोस् भन्ने सुझाव मैले दिन चाहेँ श्रोता. अब यो मिररको कुरा गरेपछि गीत सुन्नतर्फ लागौँ. तृष्णा गुरुङको पालो परेको छ तिमी र ममा.

ब्रिटिश फोर्सेस ब्रुनाईका श्रोताहरू, तपाईँहरू अब तयार हुनुपर्ने बेला भयो। बीएबीएस गोर्खा रेडियोले अब मझेरी कार्यक्रममा अर्को हप्ताको सोमबारदेखि ज्ञानको परीक्षा ल्याउने भएको छ। प्रश्न मेरो उत्तर तपाईँको टपिकमा हुनेछ र यो चाहिँ यो एक किसिमको साप्ताहिक क्विज हो श्रोता। तपाईँहरू ब्रिटिस फोर्सेस ब्रुनाईमा हुने श्रोताका लागि अथवा ब्रुनाईमा हुने श्रोताका लागि यो कार्यक्रम चाहिँ तयार गरिएको यो साप्ताहिक क्विज कन्टेस्ट हो। शुक्रबार सोमबारदेखि शुक्रबारसम्म यो कार्यक्रम सञ्चालन हुने गर्दछ र शुक्रबारको बसाइको अन्तिम क्षणमा चाहिँ त्यो हप्ताका विजेताहरू हामी घोषित गर्नेछौँ। पुरस्कारहरूको प्रकृतिहरू हेर्दा ब्रुनाई बाहिरका श्रोतालाई समावेश गर्न नमिल्ने भएका कारणले लकी ड्रमा चाहिँ ब्रुनाईका श्रोताको नाम मात्रै पर्ने जानकारी पनि गराउँदछु श्रोता। उत्तर भने ब्रुनाई बाहिरका श्रोताहरूले पनि अवश्य नै पठाउन सक्नुहुनेछ। पुरस्कारहरू हामीले यहीँ लोकल मर्चेन्डाइजहरूबाट खोजेर लिएर चाहिँ दिने प्रयास गरेका छौँ। राम्रा राम्रा उपहारहरू प्राइजेस चाहिँ हामीले खोजेका छौँ र अब सोमबारदेखि सुरु भयो ब्रुनाईका श्रोताहरू। तपाईँहरू चाहिँ यसो कान ठाडो पारेर बस्नुहोस् है। प्रश्नहरू के आउँछन् अनि बा विजेता पो भइहाल्नुहुन्छ। राम्रा राम्रा भाउचरहरू छन्, $20 लिएर $40 भाउचरहरू अथवा कुनै नगद कुनै जिन्सी उपहारहरू चाहिँ हामीले खोजेर तपाईँहरूका लागि ल्याइदिएका छौँ र आशा छ यो कार्यक्रम रमाइलो हुनेछ पक्कै पनि। हजुर, अब हामी सञ्जीवनी र कुमार सानुले गाउनुभएको गीत सुन्छौँ, पुरानो हुँदैन माया। र यो गीत नै अन्तिम हुनेछ आजको हाम्रो कार्यक्रमको पहिलो घन्टाको बसाइको। यस पछाडि तपाईँहरूले नेपालबाट ताजा समाचार प्राप्त गर्नुहुनेछ र त्यस पछाडि हामी दोस्रो घन्टामा भेट्नेछौँ। तबसम्म यो गीत सुनेर रमाइलो गर्नुहोला। हामी दोस्रो घन्टामा भेटौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो
3: अर्थमन्त्री डाक्टर श्रोली मोगेले वाग्ले भारत जानु भएको छ। 3 दिने भ्रमणका लागि उहाँ आज बिहान भारत लाग्नु भएको हो। उहाँले आज साँझ 5 बजी आफ्ना भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनैतिक संवादमा सहभागी हुने भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने तय गरिएको छ भने भोलि नै भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने भेटघाटमा पनि सहभागी हुने कार्यक्रम छ। पर्सी भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित उद्योगिक घरानाहरूसँग को सम्मेलनमा सहभागी हुने र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा सहभागी जनाएर 4:30 बजे नेपाल फिर्ता हुने कार्यक्रम छ। विपद पछिको पुनर्निर्माण लगायतका दुई देशबीचको आर्थिक राजनीतिक र कूटनैतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यो भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। भदौ 10 गते र सुवाको भोटेको सिन्धुलीमाको बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधन क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकुसी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा 30 सवारी साधनका चालक सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकुसी बाढ़ीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस 1 मिनी ट्रक 2 जीप कार 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणालीका बालाजुका 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक 16 कन्टेनर 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता छन्। नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 ट्रिपर 22 कन्टेनर 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्। यस्तै धादिङ मण्डली यातायात प्रणालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासंघका महासचिव गौतमले बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा नयाँ ट्रक खोलिएसँगै 18 दिनपछि दुईतर्फी सवारी साधनहरू गुड्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भुटेकुसी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्रक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा बिहानैदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरुद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी पानी परिरहेको बेला वा सड़कमा पहिरो वा ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशना पालना गर्न प्रशासनले भनेको छ। सड़कको अवस्था यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचना हेर्न पनि प्रहरीले भनेको छ। माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको सुरुङमा थप 5 शव फेला परेका छन्। हिजो खोजीका क्रममा अडिट 3 सुरुङबाट अपस्ट्रिममा मेसिनरी उपकरण प्रयोग गरी लेदो हटाउने र अघि बढ़ने क्रममा 5 शव फेला परेको कम्पनीले जनाएको छ। हालसम्म सो आयोजनाको स्थलबाट 15 जनाको शव भेटिसकेको कम्पनीले जनाएको छ। बाढ़ी आउनु अघि आयोजना स्थलमा जम्मा 1,433 जना कार्यरत थिए। तीमध्ये हालसम्म सम्पर्कमा आएका तथा उद्धार गरिएका 878 जना छन्। डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्यकर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। गत मे महिनादेखि शुरू भएको यो महामारीका कारण हालसम्म 3,500 भन्दा बढ़ीको ज्यान गइसकेको छ। यसैबीच स्काई न्यूजको एउटा अनुसन्धानले अन्तर्राष्ट्रिय समुदायले बाचा गरेको वैदेशिक सहायतामध्ये 50% भन्दा कम मात्र वास्तवमा उपलब्ध गराइएको देखाएको छ। इबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गर्दै आउनु भएको छ।
2: Now I believe Ebola exists. Before, I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast. If you contract the disease, it takes you straight to God.
3: हवस् त अहिलेसम्मका खबर यति नै. नमस्कार.

Radio. BFBS गोर्खा रेडियो नै हो श्रोतायो र तपाईँ हुनुहुन्छ BFBS गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा म धनराज राई उपस्थित छु पहिलो घण्टादेखि नै र तपाईँले अनुमान लगाइसक्नुभयो हामी दोस्रो घण्टामा प्रवेश गरिसकेका छौँ श्रोता र दोस्रो घण्टाको सुरुवाती गीत स्वरूप हामीले सुन काटी फुली शम्भु राई र उषा किरण अधिकारीले गाउनुभएको पुरानो गीत सुनेर सुरु गऱ्यौँ र पक्कै पनि आशा गर्दछु म तपाईँहरूले यो गीतलाई पनि मजाले भरपूर मनोरञ्जन लिनुभयो र कतिपयले त पुरानो समयमा फर्किनु पनि भयो होला. यो गीतहरू बज्दाखेरि तपाईँ कुन उमेर समूहमा पर्नुहुन्थ्यो, अहिले कुन उमेर समूहमा पुगिसक्नु भएको छ, यसो तपाईँको फुर्सद मिल्छ भने यसो हामीलाई पनि भन्दै गर्नुहोस् है. हजुर, तपाईँहरू यदि तपाईँहरूको कुराहरू हामीसँग सेयर गर्न चाहनुहुन्छ, भावनाहरू हामीसँग पोख्न चाहनुहुन्छ भने अवश्य पनि गर्न सक्नुहुनेछ. स्टुडियोमा फोन गर्न सक्नुहुन्छ. तिनवटा लाइनहरू रहेका छन्, तिनैवटा लाइनहरू खुला भइसकेका छन् पहिलो घन्टादेखि नै. इमेल पनि खुला भइसकेको छ, इमेल अकाउन्ट पनि, र फेसबुक मेसेन्जर त झन् खुला छँदैछ. तपाईँहरूमध्ये धेरै जसोले फेसबुक मेसेन्जर मार्फत नै हामीसँग सम्पर्क गर्ने गर्नुहुन्छ. ब्रुनाईमा अहिले बिहानको 11:12 गयो श्रोता, र अब कार्यक्रमलाई अगाडि बढाउँ द क्यानरी ब्यान्डको आवाजमा रहेको प्रेरणा भन्ने गीतबाट.

मेरो गीतको प्रेरणा हौ तिमी, द क्यानरी ब्यान्डले गाउनु भएको थियो यो गीतलाई. ब्रिटिस फोर्सेस ब्रुनाई अनि अन्य श्रोताहरूलाई चाहिँ एउटा अत्यन्तै जरुरी सूचना, यो हिजो पनि हामीले भनेका थियौँ, बिएफबिएस ब्रुनाई रेडियो स्टेसनको चाहिँ प्लान्ट पावर सटडाउन, यो सम्पूर्ण पावर नै सटडाउन हुने भएकाले आउँदो 23 र 24 सेप्टेम्बरका दिन तपाईँहरूले एउटा कार्यक्रम मात्रै सुन्ने गर्नुहुन्छ. दुई दिनका लागि प्रभातकालीन आवाज मर्निङ सो हो, र अङ्ग्रेजी सर्भिस सुन्नुहुन्छ भने तपाईँहरूले ब्रेकफास्ट सो मात्रै सुन्ने गर्नुहुन्छ 23 र 24 सेप्टेम्बरका दिन. यो चाहिँ बिएफबिएस ब्रुनाईको स्टेसनको मात्रै जानकारी हो, अन्य स्टेसनहरूबाट चाहिँ रेगुलर सोहरू नै रन हुने गर्दछ. र यी दुई दिन चाहिँ ब्रुनाईबाट एउटा कार्यक्रम प्रभातकालीन आवाज मात्रै सुन्नुहुन्छ गोर्खा रेडियोमा. र अङ्ग्रेजी सर्भिसमा हो भने तपाईँले ब्रेकफास्ट सो मात्रै सुन्नुहुन्छ. त्यस पछाडि ब्रुनाईको स्थानीय समय बिहानको 10 बजेदेखि चाहिँ तपाईँहरूले गीत सङ्गीतहरूको कार्यक्रमहरू सुन्नुहुन्छ, अनि त्यस पछाडि नमस्ते युकेसँग नै जोडिनुहुन्छ अन्य श्रोताहरू चाहिँ. यो जानकारी पछाडि अब चेतन बोहरालाई सुन्न जाउँ, मेरी लाली भन्ने गीतमा.

0: गोर्खा रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: यो BFPS गोर्खा रेडियो हो।

हजुर, गाउँको हल्ला जुन आश्रिस मगरले गाउनुभयो यो गीतलाई। आज बिहिबार हो श्रोता, र बिहिबारको दिन मझेरी कार्यक्रमको यो समयमा टेक्नोलोजीको बारेमा केही विकसित घटनाहरूको बारेमा चर्चा गर्ने गर्दछौँ। र त्यसैको क्रमलाई निरन्तरता दिँदै आज पनि केही विषयहरू, रमाइला विषयहरू, ट्रेन्डहरू छान्ने कोसिस गरेको छु। र प्राय जसो सबै एआईकै कुराहरू नै छ, अहिले विषय नै एआईको छ, जमाना पनि एआईकै छ। र एआईको तीव्र विकाससँगै बढ्दो सुरक्षा चिन्तालाई सम्बोधन गर्न तपाईँहरूले पनि यो समाचार त पक्कै पनि सुन्नुभयो होला। विश्वका प्रमुख एआई कम्पनीहरू जस्तै ओपन एआई, गुगल अनि एन्थ्रोपिक बीच सहकार्यको सम्भावनाबारे छलफल भइरहेका रहेछन् श्रोता। यी वार्ताहरू चाहिँ हामीलाई थाहा नभएको मात्रै हो, त्यति याद नगरेको जुलाई महिनादेखि नै भइरहेका रहेछन्। जब गुगल डिप माइन्डका प्रमुख डेमिस हासाबिसले एआईका लागि अमेरिकाको नेतृत्वमा एक साझा मानक विषय स्थापना गर्ने प्रस्ताव अघि सारेका थिए, र हाल एआई प्रविधि झन शक्तिशाली बन्दै जाँदा यसको दुरुपयोग, सुरक्षा जोखिम र सामाजिक प्रभावबारे चिन्ता बढिरहेको छ। यही सन्दर्भमा चाहिँ एन्थ्रोपिकका प्रमुख ड्यारियो एमओडीले हालै सबैभन्दा उन्नत एआई मोडलहरूको विकासको केही समयका लागि कम गर्नुपर्ने सुझाव दिएका छन्। स्लो डाउन गरौँ, यसले त धेरै पाइला लिप ठुलो फड्को मारिसक्यो, हामी मानव जातिलाई पनि खतरै पो हुन्छ कि क्या हो भन्ने कुराहरू रहेछ। र उक्त प्रस्तावलाई डेमिस हासाबिस र स्याम आल्टमनले पनि समर्थन गरेका रहेछन्। अब एआई क्षेत्रमा ती क्षेत्रका प्रतिस्पर्धी कम्पनीहरू बिचको यस्तो सहकार्यले चाहिँ अझै सुरक्षित अनि जिम्मेवार र पारदर्शी एआई विकासका लागि नयाँ आधार तयार पार्न सक्छ भन्ने समाचारहरू चाहिँ फैलिरहेका छन्। एप्पलले आफ्नो नयाँ आइफोन 18 प्रो र प्रो म्याक्समा एप्पल रेफरेन्स इमेज, यो नयाँ यसको नयाँ क्यारेक्टरिस्टिक हो श्रोता, एप्पलको आइफोनको यो नयाँ प्रविधि सार्वजनिक गरेको रहेछ। यसले कुनै तस्विर वास्तवमै आइफोनबाट नै खिचिएको हो र पछि सम्पादन वा एआई मार्फत परिवर्तन गरिएको छ कि छैन भन्ने प्रमाणित गर्न मद्दत गर्ने रहेछ। तपाईँहरूको एप्पल आइफोन 18 प्रो अब बजारमा सर्वसुलभ रूपमा अहिले त आइसकेको छैन, तर तपाईँले प्री रजिस्टर गरिसक्नु भएको छ, प्री अर्डर गरिसक्नु भएको छ भने यस्ता सुविधाहरू चाहिँ तपाईँहरूले प्राप्त गर्नुहुने रहेछ। एप्पलले यसलाई डिजिटल युगको सुरक्षित फिल्म नेगेटिभ सँग तुलना गरेको रहेछ। अब यसले चाहिँ कसरी काम गर्दो रहेछ भने, यो प्रणालीले फोटो खिच्ने बित्तिकै क्यामेरा सेन्सरबाट प्राप्त डेटामा विशेष क्रिप्टोग्राफिक सिग्नेचर जोड्ने रहेछ, जसले तस्विरको मौलिकता सुरक्षित राख्नका साथै आवश्यक पर्दा प्रमाणीकरण गर्न सकिने रहेछ। र बढ्दो एआई प्रविधिका कारण नक्कली तस्विर र डिप फेक सामग्री फैलिन थालेको अवस्थामा यो सुविधा पत्रकार, अनुसन्धानकर्ता तथा सर्वसाधारणका लागि उपयोगी हुन सक्छ भनेर पनि यसको के भन्ने बचाउ गरिएको छ यो नयाँ प्रविधिको श्रोता। अर्को अब सामाजिक सञ्जाल कम्पनी मेटाले गोपनीयता सम्बन्धी बढ्दो चिन्तालाई ध्यानमा राख्दै क्यामेरा नभएको नयाँ स्मार्ट चस्मा लुना चाहिँ सार्वजनिक गर्ने तयारी गरेको रहेछ। धेरै क्रिटिसिजम भयो, यो व्यक्तिगत गोपनीयतामा प्राइभेसीमा चाहिँ हनन भयो भन्ने धेरै कम्प्लेन्ट भएपछि चाहिँ यस्तो गर्ने तयारी गरेको रहेछ लुना उत्पादन। यो उत्पादन अक्टोबर महिनामै बजारमा आउन सक्ने अपेक्षा पनि गरिएको रहेछ, भनेपछि यो प्रोड्युसिङ म्यानुफ्याक्चरिङ लाइनमा पुगिसकेको छ। नयाँ स्मार्ट चस्मामा क्यामेरा नहुने भए पनि 6 माइक्रोफोन र स्पिकर भने पक्कै रहने रहेछन्। प्रयोगकर्ताले आवाज मार्फत मेटाको एआई च्याटबोट तथा एआई असिस्टेन्ट म्युजसँग संवाद गर्न सक्ने रहेछन्, तर फोटो वा भिडियो खिच्ने सुविधा भने उपलब्ध
नहुने भएको रहेछ। अब तपाईँहरूले यो भन्दै गर्दा कतिको तपाईँहरूको पनि यो स्मार्ट चस्माहरू छ होला, यस्तो भिडियो खिच्ने, भिडियो अडियोको रेकर्ड गर्ने सुविधा भएको पुरानो चस्मा, यो मेटाको, गुगलको, अब आफ्नो आफ्नै ब्रान्डको आफ्नो आफ्नै छ। तपाईँहरूले पनि प्रयोग गर्नुभएको छ भने अलिकति सावधानी अपनाउनु पर्ने भयो अथवा यसको प्रयोग नै बन्द गर्नुपर्ने पनि हुनसक्छ भनेर चाहिँ तपाईँले अब बिस्तारै बुझ्न थाल्नुपर्ने हुनसक्छ। किनभने अब नियमन कडा भएसँगै त्यसको के अरे पनिसमेन्टहरू पनि कडा नै हुन सक्छन्। अरूको प्राइभेसीमाथि चाहिँ हनन भएको थाहा भएमा सजाय पनि अवश्य नै भोग्नुपर्ने हुनसक्छ। अलिकति होसियारीका साथ यसको उपयोग गर्नुहोला। आजका लागि टेक्नोलोजी ट्रेन्ड यतिमै सीमित गरौँ। श्रोता, गीत सुन्नतर्फ लागौँ।

हजुर, त्यो तिम्रो जोबन कल्लै दिने हो सल्लै हो, ऋषि थापाले गाउनुभयो श्रोता यो गीतलाई। तपाईँ मझेरी कार्यक्रममा हुनुहुन्छ, दोस्रो घण्टामा छौँ र म धनराज राई तपाईँको सेवामा छु। ब्रुनाईमा अब मध्याहको 12 बज्नका लागि करिब करिब 24 मिनट बाँकी रहेको छ। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, भोलि शुक्रबार 18 सेप्टेम्बरका दिन बिहानको 9:30 बजेदेखि 11 बजेसम्म आर्मी वेलफेयर सर्भिस कम्युनिटी सपोर्ट टिमले आर्ट्स एन्ड क्राफ्ट सेसन आयोजना गरेको छ। यो डिकोपाज क्लास हो। तपाईँहरूले चाहिँ यो बास्केटहरू, बक्सहरू, प्लेटहरू चाहिँ कसरी यो डिकोपाज तरिकाले चाहिँ डेकोरेट गर्ने भनेर सिकाइँदै रहेछ। $30 प्रति व्यक्ति यसको लागि चाहिँ लाग्छ र त्योसँग सामान के चाहिन्छ भन्ने कुराहरू चाहिँ त्यो $30 नै त्यो सामानहरू, यो डेको पास गर्नका लागि चाहिने इक्विपमेन्ट टुलहरू चाहिँ त्यो सामानमा प्रयोग हुँदो रहेछ भनौँ न। र तपाईँले दर्ता गरिसक्नु भएको छ होला, दर्ता गर्नु भएको छैन भने अझै पनि समय छ, भोलि मात्रै हो। भाइबको पेजमा गएर क्युआर कोड उपलब्ध गराएको छ, त्यो क्युआर कोडलाई स्क्यान गर्नुहोस् र दर्ता गर्नुहोस्। क्यास चाहिँ लानुपर्ने हुनसक्छ र यो चाहिँ पर्फेक्टदेखि बिगिनर यो डिकोपाज गर्ने, डेकोरेट गर्नेहरूका लागि खुला गरिएको छ, अवश्य पनि जान सक्नुहुन्छ। अब गीत सुनौ श्रोता, कुकु कु भन्दै हुनुहुन्छ अन्जु पन्त र राजन राज शिवाकोटी।

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेजमा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेजको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मदत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मदत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

उत्तम राई अनि अनु चौधरीको आवाजमा सुन्यो श्रोता हाम्रो माया कति मिठो माया मिठो स्वरमा रहेछ यो गीत पनि र हामी धन्य भयौँ गीत सुनेर। ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता हर्नबिल स्कुलका लागि टिचर कभर सुपरभाइजर क्याजुअल अनि लर्निङ सपोर्ट एसिस्टेन्ट लेभल टू यो पनि क्याजुअल यी दुईवटा भ्याकेन्सीहरू चाहिँ सिर्जित भएका रहेछन्। तपाईँहरूले जब एडभर्ट दुइटैका लागि फुल जब एडभर्ट चाहिँ हाई पेजमा गएर यसो हेर्नुहोला लिङ्क दिइएको छ र यी दुइटै चाहिँ ओपन भ्याकेन्सीहरू डेट लाइन तोकिएको छैन। तपाईँहरू चाहिँ क्वालिफाइड हुनुहुन्छ कुनै पनि पोस्टमा हो भने तपाईँ बेलायतको शिक्षकको रूपमा क्वालिफाइड हुनुहुन्छ अथवा लर्निङ सपोर्ट एसिस्टेन्ट लेभल टू क्वालिफाइड हुनुहुन्छ भने चाहिँ तपाईँले आवेदन दिन सक्नुहुनेछ। दुइटै भ्याकेन्सीको लागि चाहिँ एलपिपिओमा सम्पर्क गर्नुहोला ब्रुनाई ग्यार ड्यास सिपसेक ड्यास एलपिपिओ ड्यास ग्रुप एट एमओडी डट गभ डट युकेमा तपाईँले आवेदन दिन सक्नुहुन्छ अथवा तपाईँको सिभीहरू कभर लेटरहरू बुझाउन सक्नुहुन्छ अथवा अन्य कुनै केही प्रश्न भए यी कामहरू बारेमा सोधपुछ गर्न चाहनुहुन्छ भने चाहिँ यहाँ सम्पर्क गर्नुहोला। अब हामी सुन्छौँ फेरि अर्को एउटा मिठो गीत, त्यो सुमन मगरले गाउनुभएको छ यो गीतलाई तिमीले दिएको।

हुन्छ होइन भने तपाईँ बाहिरको बाहिरै फर्किनु पर्ने हुनसक्छ। हजुर, अब 29 सेप्टेम्बरका दिन फेरि पनि हुँदैछ यो इन्डक्सन कार्यक्रम, बिहानको 10 बजेदेखि 11 बजीसम्म हुन्छ र तपाईँहरू चाहिँ त्यस पछाडि मात्रै क्वालिफाइड हुनुहुन्छ भनौँ न एक किसिमले यो पुल चलाउनका लागि। 10 देखि 11 बजीसम्म हुन्छ 29 सेप्टेम्बरका दिनमा। त्यो मिति पनि छुटाउनु भयो भने फेरि अर्को पनि हुन्छ अक्टोबर महिनामा, अक्टोबर महिनामा चाहिँ सायद 13-14 हुन्छ जस्तो लागेको थियो इन्फर्मेसन हेर्दाखेरि, तर 29मा जानु भ्याउनुहुन्छ भने टन्टै सफ भइगयो होइन। त्यही भएर मुमङ पुलमा जानुहोस् र नयाँ एक्सेस कार्ड सहित तपाईँले चाहिँ त्यहाँ रमाइलो गर्नुहोस् सपरिवार। अब एउटा अनुरोध, गीत सुन्दै सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टालाई समापन गरौँ। श्रोता परदेशी घिमिरे माइलोज्यूले अघि 11 बजेर 11 मिनट जाँदाखेरि सन्देश अनुरोध पठाउनु भएको थियो। हेलो नमस्ते राई सर भन्नुभएको छ, घिमिरेजीलाई नमस्ते अनि स्वागत छ। सेम एज युजुअल, आज पनि हजुरको लवली प्रोग्राम सुरुदेखि नै सुन्दै 6.78 किलोमिटर जगिङ पुरा गरिसकेर साउको मेलोको तयारीमा छु भन्नुभएको छ। उहाँको दैनिकी नै हो, आज हिजोभन्दा अलिकति लामो कुद्नु भएछ र खुसी लाग्यो तपाईँ सुनेर हामीसँग जोडिनु भएकोमा, स्वागत पनि गर्न चाहे। र हजुरको समय मिलेमा एउटा गीत भन्दै उहाँले एउटा गीत छान्नु भएको छ, बीमा कुमारी दुरा अनि भगवान भण्डारीको आवाजमा रहेको खैरेनीमा गेट सुनौ है भन्दै बिदा हुनुभएको छ। सबैको जय होस्, जय विश्वकर्मा पनि भन्नुभएको छ। आज विश्वकर्मा दिवस पूजा तपाईँहरूले कसले पूजा गरिसक्नुभयो अथवा गर्ने तर्खरमा हुनुहुन्छ यसो खिस्स लेखी पठाउनुहोस् है त। हजुर, अब यो गीत सुन्दै सुन्दै हामी कार्यक्रमको दोस्रो घण्टालाई बिदाय गरौँ। श्रोता गीत ब्याकग्राउन्डमा बजी पनि सकेको छ र यो गीत पछाडि हामी तेस्रो घण्टामा भेट्नेछौँ, फेरि भेटौँ है त।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio.
3: Shankar Krupa, Dikshay Shankaral, Agrawal, 10 lakh. Roti Pusara, Chutnu Bhai Kusa. Banking Kasur Samandhi Mutama, Purpakshi Kalagi, Thunama Raika Agrawal Lai. Sarvachya Adalat Lai, 10 lakh. Tharuti Ma Riha Garna, Adis Deku Ho. Sarvachya Ka Nai Dis Toya, Balkrishna Dhakal, Ranir Dos, Nirola Ko, Izlas Lai Agrawal Lai, Thunama Pathavne, Uccha Adalat Ko Adis Podar Gardai, Tharuti Ma Riha Garna, Adis Deku Ho. Uccha Adalat Ko Adis Pirita, Agrawal Sarvachya Adalat Jano Bhai Kuthiyo. उहाँले बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गर्नुभएको थियो तर सर्वोच्चको सोही इजलासले उहाँको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट पनि खारेज गरेको छ व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको करोडौं रूपियाँ ऋण बिचौलिया दीपक भट्टलाई दिएर कर्जा अपचलन गरेको अभियोगमा अग्रवाल विरुद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व संकलन 16% भन्दा बढ्दा खर्च करिब 11% बढेको छ भदौ मसान्तसम्म सरकारले 1,83,21 करोड रुपियाँ खर्च राजस्व उठाएको छ गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड राजस्व उठेको थियो यस वर्ष राजस्व 25,67 करोड रुपियाँले बढेको हो यस वर्ष राजस्व 15,80,32 करोड उठाउने लक्ष्य राखिएको छ दुई महिनामा लक्ष्यको 11.59% राजस्व उठेको छ गत वर्ष यही आर्थिक वर्षमा यही अवधिमा वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो राजस्व मध्ये करबाट 1,72,43 करोड रुपियाँ उठेको छ कर राजस्व 14.7% बढेको छ गैर कर राजस्व भने 10,78 करोड रुपियाँ उठेको छ अनुदान र अन्य प्राप्ति सहित सरकारको जम्मा प्राप्ति 1,84,58 करोड छ यस्तै भदौ मसान्तसम्म सरकारले 1,79,84 करोड रुपियाँ खर्च गरेको छ गत वर्ष यही अवधिमा 1,80,17 करोड रुपियाँ खर्च भएको थियो जम्मा खर्च 19,67 करोड रुपियाँले बढेको हो वृद्धि 10.9% छ चालू खर्च 1,22,04 करोड रुपियाँ पुगेको छ गत वर्ष 1,14,19 करोड रुपियाँ खर्च भएको थियो चालू खर्च 6.9% बढेको छ पुँजीगत खर्च भने 76,65 करोड रुपियाँ पुगेको छ गत वर्ष पुँजी खर्च चालू खर्च गत वर्ष 63,53 करोड रुपियाँ भएको थियो पुँजीगत खर्च 20.7% बढेको छ आज असोज संक्रान्ति आफ्ना सवारी साधन कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण औजारको पूजा गर्दै विश्वकर्मा पूजा मनाइँदैछ हरेक वर्ष असोजे गति यो पर्व मनाइँदै आएको छ कालीगढले विभिन्न फलामे औजार र कारखाना कल कारखानाहरूको पूजा गरेर विश्वकर्मा पूजा मनाउँदैछन् विश्वकर्माको मूर्ति बागमती मुहानस्थल सुन्दरी जल वा अन्य स्थलमा लगेर सेलाउने गरिन्छ आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने कामका बेला नबिग्रने र राम्रो काम गर्न सक्ने लगायतका गुण प्राप्ति हुने धार्मिक विश्वास छ भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेडले रसुवाबाडी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1 करोड सहयोग गरेको छ भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेडले रसुवाबाडी पीड़ितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1,31,41,791 रुपियाँ सहयोग गरेको छ भारतीय भूतपूर्व गोर्खा सैनिकहरूको संस्थाले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेको हो भारतीय पूर्व सैनिक गोर्खा ब्रिगेड अन्तर्गत देशभरिका विभिन्न संस्थाले संकलन गरेको 57,18,249 रुपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरिसकिएको छ बाँकी 34,23,542 रुपियाँ कार्यक्रमका प्रमुख अतिथि मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताइएको छ कार्यक्रममा विभिन्न गोर्खा पल्टन र पल्टनको तर्फबाट वा व्यक्तिगत रूपमा धेरै रकम सहयोग गर्ने पूर्व सैनिकहरूलाई पनि सम्मान गरिएको थियो प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको सहयोगका लागि पूर्व सैनिक संस्थाले आफ्नो तर्फबाट सहयोग संकलन गरेर राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्यकर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् गत मे महिनादेखि शुरू भएको महामारीका कारण हालसम्म 3,500 भन्दा बढ़ीको ज्यान गइसकेको छ इबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गरिरहनु भएको छ.
2: Now I believe Ebola exists. Before I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast.
3: अहिलेसम्मका खबर यति नै. नमस्कार.

नमस्ते, बीएबीएस गोर्खा रेडियो ब्रुनाईको प्रस्तुति कार्यक्रम मझेरीमा तपाईँहरू सम्पूर्ण श्रोतालाई हार्दिक नमस्कार अनि स्वागत छ। हामी मझेरी कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गरिसकेका छौँ श्रोता, र तेस्रो घण्टाको सुरुवाती गीतमा हामीले सुन्यौँ राजेश पाल राईले गाउनुभएको दिलै चोरौँला भन्ने, र यो गीत सँगसँगै हामी तेस्रो घण्टामा प्रवेश मजाले गऱ्यौँ। श्रोता, रमाइलो गीत रहेछ, तपाईँले पनि पक्कै मन पराउनु भयो। ब्रुनाईमा मध्याहको 12:10 गएको छ, मौसममा खासै परिवर्तन भएको छैन, भन्दा पनि आकाश अलि आज उग्रिरहेको छैन। श्रोता, हिजो बेलुका मजाले पानी पर्यो र त्यस पछाडि आज धुमिएकै अवस्थामा छ, घाम लागेको हो कि भन्ने सम्म चाहिँ भइरहेको छ, मन्द गतिमा भन्दा पनि अलि तेज मध्यम गतिको हावा चलिरहेको छ भनौँ। 28 डिग्री सेल्सियस अधिकतम तापक्रम सेरियाको वरिपरि रहेको छ। अहिले हामीले कार्यक्रम सुरु गर्दाखेरि 29 डिग्री सेल्सियस थियो, 1 डिग्री सेल्सियस घटेछ आजको लागि अधिकतम तापक्रम। बेलायतमा बिहानको 5:11 गयो, गुड मर्निङ छ तपाईँहरूलाई। श्रोता उठ्नुभयो होला, अथवा अब लेट नाइट सिफ्टहरू सकेर घर फर्किने तयारी गर्दै हुनुहुन्छ होला। तपाईँहरूको दिन शुभ रहोस्। नेपालमा बिहानको 10:00 लागि 4 मिनट बाँकी रहेको छ, र अन्य स्थानमा पनि सोही अनुरूप नै समय अगाडि बढिरहेको छ। कतै मध्यरातमा हुनुहुन्छ तपाईँहरू, वासिङटन डिसीतिर बल्टिमोरतिर हुनुहुन्छ भने मध्यरातको 12:11 गएको रहेछ, र अन्य स्थानमा मध्य पूर्वतिर युरोपतिर बिहानको 7:06 तपाईँहरूको यसरी विभिन्न समयबाट चाहिँ हामीलाई श्रवण गरिराख्नुहुन्छ, हामी आभारी छौँ। हजुर, अब हामी गीत सुनेर कार्यक्रममा अगाडि बढौँ, र गीतको बोल रहेको छ अपूर्व तामाङको अङ्गाली राख।

हजुर, यसरी नै तिम्रो सुगन्ध अपूर्व तामाङले गाउनुभयो अङ्गाली राखमा। श्रोता ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोता, तपाईँहरूको लागि भनेर, विशेष गरेर तपाईँहरूको लागि भनेर अब आउने हप्तादेखि, सोमबारदेखि ग्यारिजन अथवा ब्रुनाईका श्रोताका लागि ज्ञानको परीक्षा हुने भएको छ। प्रश्न मेरो, उत्तर तपाईँको, र तपाईँहरूले चाहिँ यो साप्ताहिक प्रश्नोत्तर कार्यक्रम हो र तपाईँहरूले चाहिँ उत्तर पठाउनु पर्ने हुन्छ। तपाईँले जुनसुकै माध्यमबाट पनि पठाउन सक्नुहुन्छ, स्टुडियोमा फोन गरेर पनि टिपाउन सक्नुहुन्छ, इमेल मार्फत लेखेर पनि पठाउन सक्नुहुन्छ, होइन भने फेसबुक मेसेन्जर मार्फत पनि तपाईँले हामीलाई उत्तर पठाउन सक्नुहुनेछ। र उत्तरको छिनोफानो हामी प्रत्येक शुक्रबारको तेस्रो घन्टाको अन्तिम अन्तिमतिर गर्ने छौँ प्रत्येक हप्ता मझेरी कार्यक्रममा अब आउने सोमबारदेखि सुरु हुन्छ। पुरस्कारका प्रकृतिहरू हेर्दा ब्रुनाई बाहिरका श्रोतालाई समावेश गर्न अलिकति असमर्थ हुने भएकाले गर्दाखेरि, किनभने लोकल, यहाँको लोकल मर्चेन्डाइजहरू, के अरे, भाउचर कुपनहरू मात्रै प्राप्त हुने भएकाले ब्रुनाई बाहिरका श्रोताहरूका लागि अलिकति यी प्राइजेसहरू नमिल्ने कारणले गर्दाखेरि तपाईँहरूको उत्तर पठाउनु सक्नुहुन्छ अवश्य नै, तर लकी ड्रमा भने नाम समावेश गर्न नमिल्ने जानकारी पनि तपाईँहरूलाई यो दिन चाहन्छु। उत्तर भने पठाउँदै गर्नुहोला तपाईँहरूले पनि, ब्रुनाई बाहिरका श्रोता जहाँ जहाँबाट भए पनि उत्तर भने पठाउनुहोस्। मिल्यो मिलेन भनेर हामी भनिहाल्छौँ, तर अभाग्यवश पुरस्कारका लागि लकी ड्रमा भने तपाईँको नाम जाने छैन, ब्रुनाईमा रहनुभएका श्रोताका लागि मात्रै यो क्विज चाहिँ लकी ड्रमा पस्नेछ, त्यो पनि उत्तर मिलेको खण्डमा। तपाईँले जतिपल्ट पठाउनु भए पनि हुन्छ, उत्तर मिलेको जस्तो लाग्दैन भने मेनी ट्राइज एज पोसिबल चाहिँ यस्तो प्रावधान हामीले राखेका छौँ। प्रत्येक शुक्रबार करिब करिब 12:40-12:45 हामीले छिनोफानो गर्छौँ र तपाईँले पुरस्कार लिनका लागि चाहिँ बिएबिएसको स्टेसनमा नै आउनुपर्ने हुन जान्छ। अब हामी गीत सुनौँ। यो जानकारी पछाडि ओएसिस थापाले गाउनुभएको छ, नाङ्गो बाजा।

0: यो BFBS गोर्खा रेडियो हो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पूरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मदत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मदत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मदत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मदत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि होइन?
0: BFBS गोर्खा रेडियो।

अङ्किता पुनले गाउनु भएको माइली सुमधुर गीत सुन्यो श्रोता। मझेरी कार्यक्रमको बसाइमा हामी यस्तै यस्तै विभिन्न किसिमका विभिन्न जनरका गीतहरू सुन्ने अनि सुनाउने गर्दछौँ र त्यसै क्रममा यो गीत पनि सुन्यौँ माइली। टिभी हामीले हेर्छौँ तर तपाईँलाई थाहा छ टिभीले पनि हामीलाई चुपचाप हेरिरहेको छ भन्ने कुरा, यो खबर तपाईँलाई थाहा छ कि बेखबर हुनुहुन्छ? मलाई पनि अलिअलि सुन्न त सुनेको मैले पनि यो, तर काल्पनिक कुरा हो जस्तो लाग्थ्यो तर होइन रहेछ। स्मार्ट टिभीले चाहिँ अहिले प्राय टिभीमा स्मार्ट टिभीहरूमा क्यामेरा हुन्छ र त्यो क्यामेराले घरभित्रको मानिसलाई लगातार हेरिरहेर बसेको हुन्छ भन्ने अर्थमा त होइन, तर केही स्मार्ट टिभी र तिनका सेवाले तपाईँलाई के गरिरहनु भएको छ भन्ने जानकारी सङ्कलन चाहिँ गर्न सक्ने रहेछन्। आउनुहोस् यो विषयमा छोटो चर्चा गरिहालौँ। तपाईँको स्मार्ट टिभीले तपाईँलाई के हेर्ने कार्यक्रमबारे जानकारी राखिरहेको हुनसक्छ अन्य धेरै कुराहरू मध्येमा। यसको प्रमुख प्रविधि भनेको अटोमेटिक कन्टेन्ट रिकग्निसन अर्थात् ACRI भनिँदो रहेछ। यसले स्क्रिनमा देखिएको सामग्रीको डिजिटल फिङ्गरप्रिन्ट पहिचान गरेर कुन कार्यक्रम होइन कति लामो हेर्छ, फिल्म हेर्छ कि डकुमेन्ट्री हेर्छ कि वा विज्ञापनहरू कति समय हेरेर चाहिँ स्किप गर्छ भन्ने विवरण, यस्ता यस्ता साना साना टाइमिङका कुराहरू चाहिँ सङ्कलन गर्ने गर्दो रहेछ। र यो नयाँ वा केवल अनुमानमा आधारित कुरा भने पक्कै पनि होइन रहेछ श्रोता, अनुसन्धान नै भएको रहेछ। अमेरिकाको फेडरल ट्रेड कमिसनले सन् 2017 नै यो भिजियो ब्रान्डका करिब 1,10,00,000 स्मार्ट टिभीबाट प्रयोगकर्ताको भ्युइङ हिस्ट्री सहमति बिना सङ्कलन गरिएको मुद्दामा चाहिँ कारवाही गरेको थियो। यो अनुसन्धानको दायरामा आएर र कारवाहीमा पनि परेको रहेछ यो भिजियो भन्ने ब्रान्ड चाहिँ। हिजो आज पनि केही स्मार्ट टिभीमा यस्तो ट्र्याकिङ सुविधा उपलब्ध छन् रहेछ। उदाहरणका लागि स्यामसुङले ACR मार्फत, ACR भन्नाले अघि अटोमेटिक कन्टेन्ट रिकग्निसन भन्यो, ACR मार्फत भ्युइङ हिस्ट्री र आइपी एड्रेस जस्ता जानकारी प्रयोग हुन सक्ने बताउँछ भने रोकुले पनि उता ACRबाट हेरेको हेरेका कार्यक्रमहरू र विज्ञापन सम्बन्धी डेटा चाहिँ सङ्कलन गर्न सक्ने बताएको रहेछ। यी सुविधाहरू चाहिँ सम्बन्धित प्राइभेसी सेटिङबाट बन्द भने गर्न सकिन्छ भनेर पनि उल्लेखहरू गरिएका छन्। त्यसैले अब हामीले टिभीलाई हेरिरहेका छौँ मात्रै नभनेर टिभीले पनि चुपचाप बसेर हामीलाई हेरिरहेको छ भन्ने भन्दा पनि टिभीले तपाईँले के हेरिरहनु भएको छ भन्ने चाहिँ डेटा सङ्कलन गर्छ चाहिँ भन्न अलिकति सान्दर्भिक होला भनेर चाहिँ मैले भन्न चाहेँ श्रोता। टेक्नोलोजीको जमाना छ, अब तपाईँले के एक्टिभिटी गर्दैछ भनेर सायद हेर्छ पनि होला कुन दिनदेखि फिजिकल रिमोटबाट नै। अहिले त डेटा सङ्कलनको कुरा मात्रै भयो। तपाईँले युट्युबमा के हेर्दै हुनुहुन्छ अथवा तपाईँको स्मार्ट टिभीमा के डेटा खोज्नुहुन्छ, के रिसर्च गर्नुहुन्छ, के कुन वेबसाइटमा जानुहुन्छ भन्ने कुराहरू मात्रै छ। अबदेखि त कहाँ बसेर कुन पोजिसनमा बसेर हेरेको थियो, के खाँदै थियो टिभीको अगाडि बसेर भन्ने कुराहरू पनि सुन्नमा आउला, त्यो दिन साह्रै टाढा नहोला। डाफे चरी सुनौ यो टिभीले हामीलाई हेर्ने छोटो चर्चा पछाडि सिमरन परियारको आवाजमा छ यो गीत।

हजुर लौ न के गरौँ म सिमरन परियार दोधारमा हुनुहुन्थ्यो र मिठो गीत सुन्यो श्रोता. ब्रिटिस वर्सेस ब्रुनाईका श्रोताका लागि अर्को पनि जानकारी, यो चाहिँ डिआइओ ब्रुनाईको जानकारी हो र यो सेड्युल्ड वर्क एन्ड नेटवर्क आउटेज हुने भएको छ. यो चाहिँ फेरि यो पावर आउटेजले गर्दाखेरि नै हो. 24 सेप्टेम्बरका दिन बिहिबार पर्छ श्रोता, चाहिँ यो इफेक्ट पर्ने भएको छ, नेटवर्क इफेक्ट आउटेज हुने भएको छ. यो चाहिँ टुकर लाइनको सबै लोकेसनहरूमा चाहिँ जान्छ, हेडक्वार्टर कम्पनीमा चाहिँ नजाने रहेछ, अनि चिटच्याट कम्युनिटी सेन्टर अनि ग्यारिजनको सार्जन मेसमा रहेका यो इन्टरनेटहरू नेटवर्कहरू चाहिँ जाने भएका छन्. तपाईँहरूले चाहिँ मोडनेट चलाउनुहुन्छ भने अनि प्रिन्टिङ सर्भिसहरू चलाउनुहुन्छ भने चाहिँ के अरे अनि त्यस्तै वाइफाई इन्टरनेटको लागि वाइफाई फेसिलिटीहरू छन् ती सबै बन्द हुन्छन् अनि यो टेलिफोन लाइनहरू पनि बन्द हुने भएका छन् उक्त दिन. कति बजे मध्याह्नको 12:30 बजेदेखि साँझको 5 बजेसम्म चाहिँ अफेक्ट पर्नेछन् यो पावर आउटेजले गर्दाखेरि. सोही कारणले गर्दाखेरि तपाईँहरूको काम चाहिँ त्योभन्दा अगाडि नै सेभ गरी राख्नुहुन अनुरोध गरेको छ डिआइओ ब्रुनाईले. डेभिड शङ्कर अनि साईमा श्रेष्ठलाई सुनौ दर्शन सलाममा.

0: गोर्खा रेडियो।
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि।
2: यो BFBS गोर्खा रेडियो हो।

नरेन्द्र प्यासीले गाउनु भएको घुर्क्याए र यसमा शब्द रचना थियो नूतन भूषालको। ब्रिटिस फोर्सेस ब्रुनाईमा अब आउँदो शुक्रबार 25 सेप्टेम्बरका दिन मध्याहको 2 बजेदेखि साँझको 5 बजेसम्म चिटच्याट कम्युनिटी सेन्टरमा चाहिँ बिएफपी लोकल ह्यान्डमेड एन्ड फुड स्टल बजार लाग्दैछ। श्रोता तपाईँहरू अब गाउँघरको एक राते दुई राते बजारहरूको सम्झना अथवा त्यस्तो केही मेटाउन चाहनुहुन्छ भने यस्तो बजारमा जानुहोस्, साथीभाइहरूसँग जानुहोस्, रमाइलो खानपिन अनि लोकल यहाँ ग्यारिजनभित्र ग्यारिजन बाहिर लोकल मान्छेहरूले आफ्नो यहाँको लोकल सामानहरू लिएर डिस्प्ले गर्नुहुन्छ, उहाँहरूले तपाईँहरूले हेर्न सक्नुहुन्छ, मन पर्यो भने किन मेल पनि गर्न अवश्य नै सक्नुहुन्छ। र खानाहरू त अब भइगयो, फुड स्टलहरू पनि हुन्छन्, लोकल फुड स्टलहरू हाम्रै दिदीबहिनीहरूले पनि मोमो चटपटेहरूको दोकानहरू स्टलहरू पक्कै राख्नुहुन्छ। राम्रो इभेन्ट हुन गइरहेको छ, अवश्य पनि फुर्सद छ भने जानुहोला। अब हामी एउटा अनुरोधको गीत सुन्छौँ श्रोता। खर्क गुरुङ मामाले चाहिँ हामीलाई यो अनुरोधको गीत पठाउनु भएको छ र उहाँ भन्नुहुन्छ, धनराज भान्जा नमस्ते। नमस्ते मामालाई पनि र स्वागत छ तपाईँलाई। रेडियो सुन्दैछु, रमाइलो भइरहेछ र समय मिलेमा एउटा मोदीको पानी बाई स्वर सिंह अनि दीपिका बयम्बु मगर को आवाजमा रहेको गीत सुन्ने चाहना राख्नु भएको छ मामाले। अवश्य पनि त्यो गीत लाइनअप भइसकेको छ मामा। सम्झनामा हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई धेरै धेरै सम्झना गर्न चाहन्छु, धन्यवाद, नमस्ते भनेर बेजिङ स्टोकबाट खर्क गुरुङ मामाको अनुरोध आएको छ। अब हामी सबै यो मोदीको पानी भन्ने गीत सुन्न जाउँ, दीपिका बयम्बु मगर र ईश्वर सिंहको आवाजमा।

आवाजमा खर्क गुरुङ मामाको अनुरोधमा हजुर अब ब्रुनाईमा मध्याहको एक बज्नका लागि करिब करिब 5 मिनट बाँकी रहेको छ र अब हामी कार्यक्रमलाई अन्त गर्ने तर्खर गर्दैछौँ श्रोता. अब हामी जाँदै गर्दाखेरि जाम भन्यो लाउरेले भन्ने मिठो गीत सुन्छौँ र बिदा हुन्छौँ. रामजी खाँड अनि कृष्ण गुरुङले गाउनुभएको छ यो गीतलाई. यो गीत सुनिसके पश्चात ब्रुनाईका श्रोताहरू साङ्गीतिक तरङ्गमा जोडिनुहुनेछ भने अन्य श्रोताहरू चाहिँ नमस्ते युकेसँग जोडिनुहुनेछ. म भने अब भोलि भेट्छु तपाईँहरूलाई. शुक्रबारको बसाइमा हामी फेरि यस्तै यस्तै रमाइलो कुराकानी गर्नेछौँ, गीत सङ्गीत सुन्नेछौँ. तबसम्म मलाई बिदा दिनुहोस्. नमस्ते, बाई.

0: Pelaajan pari.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: वर्कले बिहीबार नेशनल प्रेस क्लबमा गर्ने सम्बोधन गर्दै विदेशी विद्यार्थीहरूले आफ्नो अभिभावक र सन्तान ल्याउन रोक लगाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभएको हो। हाल अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ। नयाँ व्यवस्थाले विद्यार्थीका परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने यो सुविधा हटाउने तयारी भएको गृहमन्त्री वर्कले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। प्रस्तावित व्यवस्थामा अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या घटाउने योजना नरहे पनि उनीहरूले परिवारका सदस्यलाई अस्ट्रेलिया ल्याउने सुविधा प्रभावकारी रूपमा बन्द गर्न लागेको हो। यो व्यवस्था लागू भइसकेको भने छैन। अस्ट्रेलिया सरकारले 2028 शुद्ध वैदेशिक आप्रवासनलाई अहिलेको करिब 3 लाखबाट घटाएर 2,25,000 सीमित गर्ने लक्ष्य राखेको छ। शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल 10 लाख थरौटी बुझाएर छुट्नु भएको छ। बैंकिङ कसोर सम्बन्धी मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेको अग्रवाललाई सर्वोच्च अदालतले 10 लाख थरौटीमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्चका न्यायाधीश द्वय बालकृष्ण ढकाल र निर्दोष निरौलाको इजलासले अग्रवाललाई थुनामा पठाउने उच्च अदालतको आदेश बदर गर्दै थरौटीमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्च अदालतको आदेश विरूद्ध अग्रवाल सर्वोच्च अदालत जानुभएको थियो। उहाँले बन्दी प्रत्यक्षीकरणको रिट समेत दायर गर्नुभएको थियो, तर सर्वोच्चको सोही इजलासले उहाँको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट भने खारेज गरेको छ। व्यवसाय सञ्चालनका लागि बैंकबाट लिएको करोड़ौं रूपियाँ ऋण बिचौलिया दीपक भट्टलाई दिएर कर्जा अपचलन गरेको अभियोगमा अग्रवाल विरूद्ध बैंकिङ कसुर सम्बन्धी मुद्दा दायर भएको थियो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा नयाँ ट्र्याक खोलिएसँगै 18 दिनपछि दुईतर्फी सवारी साधन गुड्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ 10 र 14 गते भुटेकुसी नदीमा आएको बाढ़ीका कारण सड़क भाँसिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाड़ी चल्न थालेका हुन्। सड़क खण्डमा बिहानैदेखि पूर्ण रूपमा सड़क सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ। हिजो कृष्णवीर नजिकै पनि अर्को पहिरो खसेर सड़क अवरूद्ध भएको थियो। त्यो पहिरो पनि पञ्चायतसँगै सड़क सञ्चालनमा आएको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सड़क भाँसिने, पहिरो जाने तथा ढुङ्गा माटो खस्ने जोखिम कायम रहेका चालक र यात्रुलाई सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। विशेष गरी पानी परिरहेको बेला वा सड़कमा पहिरो वा ढुङ्गा तथा अरू अवरोध देखिएमा जोखिम मोडेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सड़क व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशना पालना गर्न प्रशासनले भनेको छ। सड़कको अवस्था यातायात सञ्चालन सम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचना हेर्न पनि प्रहरीले भनेको छ। झापामा असोज 5 गतेदेखि जापानिज इन्सेफ्लाइटिस जेई विरूद्ध 5 लाख भन्दा बढी नागरिकलाई खोप दिइने भएको छ।
4: जिल्ला स्वास्थ्य कार्यालय झापाले असोज 5 देखि 15 गतेसम्म जिल्लाका 15 वटै स्थानीय तहका 30 वर्षमाथिका नागरिकलाई खोप अभियान सञ्चालन गर्न लागेको हो। कार्यालय प्रमुख ब्रिज कुमार दासका अनुसार अभियानका लागि 5,70,000 डोज खोप प्राप्त भएको छ। स्थानीय तहसँगको समन्वय, स्वास्थ्य कर्मीको अभिमुखीकरण तथा खोप केन्द्र व्यवस्थापन लगायतका तयारी पूरा भइसकेको छ। जिल्लाका 131 वटामा 900 खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन गरिनेछ। अभियानमा करिब 500 स्वास्थ्य कर्मी, 611 महिला स्वास्थ्य स्वयंसेविका र 3,000 भन्दा बढी स्वयंसेवक परिचालन हुनेछन्। देशभरमै झापामा जेई संक्रमण उच्च रहेकाले खोप अभियान सञ्चालन गर्न लागि कार्यालयले जनाएको छ। झापामा हालसम्म 13 जनामा जेई संक्रमण पुष्टि भएकामा 7 जनाको मृत्यु भइसकेको छ।
3: डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्यकर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। गत मे महिनादेखि शुरू भएको महामारीका कारण हालसम्म 3,500 बढ़ीको ज्यान गइसकेको छ। यसैबीच स्काई न्यूजको एउटा अनुसन्धानले अन्तर्राष्ट्रिय समुदायले बाचा गरेको वैदेशिक सहायता मध्ये 50% भन्दा पनि कम मात्रामा वास्तवमा सहायता उपलब्ध गराइएको छ। इबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गरिरहनु भएको छ।
5: Now I believe Ebola exists. Before I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast. If you contract the disease, it takes you straight to God.
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारत जानुभएको छ। तीन दिने भ्रमणका लागि उहाँ आज बिहान भारत लाग्नु भएको हो। उहाँले आज साँझ 5 बजे आफ्ना भारतीय समकक्ष निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

बीएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेशपरि दाहालको शुभ प्रभातम। बीएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बीएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बिहिबार हो आदरणीय श्रोता, बिहिबार हामी भगवान विष्णुका विविध स्वरूपमा रहनुभएका शक्तिहरूको उपासना गर्ने गर्दछौँ। त्यसमा खास गरेर देवीहरूको उपासना बिहिबारका दिन हुने गर्दछ। त्यसै गरी भगवान् विष्णुकै स्वरूपमा रहनुभएका देवताहरूका गुरु बृहस्पतिको पनि यो बिहिबारका दिन स्मरण गर्ने गरिन्छ, ज्ञान रूपमा र गुरु रूपमा र अरू भगवान् विष्णुका विविध स्वरूपहरूमा रहेका देवीहरूका अनेक लीलाहरूको यस दिन स्मरण गर्ने गरिन्छ र हामी पनि त्यतातर्फ अग्रसर हुन सकौँ यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहफ बिहस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा जुट्ने गर्दछौँ र केही न केही चर्चाहरू गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आज आश्विन संक्रान्ति अर्थात् कन्या संक्रान्तिको अवसरमा आइपुगेका छौँ। यस दिनलाई कन्या संक्रान्ति भनिन्छ किनभने भगवान् सूर्यनारायण कन्या राशिमा प्रवेश गर्नुहुने दिन भएको हुनाले यसलाई कन्या संक्रान्ति भनियो र यो असोजको 1 गते हो। त्यसैले यो दिन विश्वकर्माको विशेष रूपमा उपासना गर्ने परम्परा रहेको छ। विश्वकर्मा पूजाको नामले पनि यस दिनलाई चिनिन्छ। यस दिनलाई भगवान् सूर्यनारायण कन्या राशिमा प्रवेश गर्ने भएकाले कन्या संक्रान्ति पनि भनिन्छ। हरेक संक्रान्ति एउटा पर्व हो। यस दिन गरिने हरेक धार्मिक कार्यको विशेष महत्त्व रहेको छ। चाहे त जुनसुकै होस्, जुनसुकै धार्मिक कार्यक्रम भए पनि आजको दिन गरिन्छ भने त्यो विशेष फलदायी मानिएको छ। कन्या पूजा, ब्राह्मण भोजन, दान, स्नान, तीर्थाटन आदि जे जति धार्मिक कृत्य गरिन्छन् ती सबै अति पुण्यशाली हुने गर्दछन् भनिएको छ। आजकै दिनलाई हाम्रो परम्पराले विश्वकर्माको पूजा गर्ने दिनको रूपमा मानेको छ। विश्वकर्मा भनेका शिल्पशास्त्र अथवा स्थपतिका प्रथम आचार्य वा देवताका कारिगर तोष्टा नामका प्रजापतिका पुत्र हुन्। उनलाई प्रजापति पनि भनिएको छ। मानव सृष्टिका प्रथम पुरुष तथा नारी मनु तथा सतरूपाका उनी सम्धितिए। उनकी पुत्री बारिशमतीसँग मनु र सतरूपाका पुत्र श्री प्रियव्रतजीले ब्रह्माजीको आज्ञामा विवाह गरेका थिए। उनी सम्पूर्ण विश्वको निर्माणमा निपुणता देखाएका शिल्पकार हुन् भन्दै स्कन्द पुराण भन्छ। विश्वकर्मा भवत् पूर्वम ब्रह्मणस्तो परामुखः तोष्टु प्रजापतेः पुत्रो निपुण सर्वकर्मसु। वास्तवमा संसारमा हरेक प्रकारका कार्यको विधान देखिन्छ। केही न केही कामना गरिन्छ भने त्यसका लागि त्यस्तै योग्यता भएका व्यक्ति तथा वस्तुको आवश्यकता पर्दछ। संसारमा विभिन्न योनिहरूमा रहेका जीवको जीवनयापनलाई सरलीकृत गर्न अनेक प्रकारका शास्त्रीय व्यवस्थाले मार्गदर्शन गरेका छन्। त्यसै अन्तर्गत वास्तुशास्त्र पनि एउटा महत्त्वपूर्ण शास्त्र हो। त्यसले नै संसारलाई संसार जस्तो बनाएको छ। अतः त्यस्तो महत्त्वपूर्ण शास्त्रको व्यवस्थाको आचार्य विश्वकर्माले देवताका लागि जहाँ जतिखेर जस्तो निर्माण कार्य गर्नुपर्ने हो त्यस्तै सोचना साथै बनाउने गर्दछन्। उनको शिल्प विद्यामा रहेको पारङ्गत बुद्धि कौशलको प्रयोग र संकल्प गर्नसाथ निर्माण गर्न सक्ने सामर्थ्यले त्यस्तो निर्माणलाई दृष्टिगोचर गराउने गर्दछ। भगवान विश्वकर्माले देवताका भवन, विमान, हतियार आदिको निर्माण गर्ने गर्दछन्। वास्तुशास्त्रका महान आचार्य विश्वकर्माले भवन निर्माणको आरम्भ गरिने महिनाको विधान गर्दै तत्सम्बद्ध फलादेश यसरी गरेका छन्। चैत्रे शोककरम विद्यात् वैशाखे च धनागमम ज्येष्ठे गृहाणी पिड्यन्ते आषाढे पशुनाशनम श्रावणे सुख सम्पत्ति शून्यम भाद्रपदे भवेत् कलहश्चाश्विने मासे कार्तिके भृतनाशनम भनेर यो विश्वकर्माले निर्माण सम्बन्धी एउटा यो समयको निर्धारण गरेको कुरालाई उल्लेख गरिएको छ। आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा विविध विषयको चर्चा गर्ने गर्दछौँ र त्यसै अन्तर्गत आज यो विश्वकर्मा पूजाको विषयमा हामी चर्चा गरिरहेका छौँ। विश्वकर्माका निर्माणसँग सम्बन्धित विभिन्न शास्त्रहरूमा उल्लेख पाइन्छ। श्री वाल्मीकि रामायणमा लङ्कापुरीको निर्माण उनै विश्वकर्माले राक्षसहरूका लागि ब्रह्माजीको आज्ञामा गरेका थिए।
स्वर्णमय लङ्का निर्माण गरेर राक्षसको वासस्थानको रूपमा प्रयोग गरिएको लङ्का भगवान विष्णुसँगको युद्धबाट पलायन भएका राक्षसहरूले आफूलाई लङ्कामा पनि सुरक्षित नदेखेर लङ्काको त्याग गरी पाताल गएका थिए। त्यसरी खाली भएको लङ्कामा ब्रह्माजीबाट लोकपालमा नियुक्ति पाएपछि कुबेरजीले आफ्ना पिता विश्रवा मुनिको आज्ञामा आफ्नो वासस्थानको रूपमा प्रयोग गरेका थिए। दक्षिण समुद्रको तटमा एउटा त्रिकुट नामक पर्वत छ, त्यसको शिखरमा एउटा विशाल पुरी छ जुन देवराज इन्द्रको अमरावती पुरी समान शोभायमान छ। त्यस पुरीको नाम लङ्का हो। त्यस इन्द्रको अमरावती समान रमणीय पुरीको निर्माण विश्वकर्माले राक्षसहरूका लागि बनाएका थिए भन्दै महात्मा विश्रवा रामायणमा भन्छन्। दक्षिणस्यो दधेशतीरे त्रिकुटो नाम पर्वतः तस्याकृतु विशालासा महेन्द्रस्य पुरी यथा। लङ्का नाम पुरी रम्या निर्मिता विश्वकर्मणा राक्षसानां निवासार्थं यथेन्द्रस्य मरावती। यसरी चाहे राक्षसका होस्, चाहे दानवका होस्, चाहे दैत्यका होस्, चाहे देवता मनुष्य अथवा जहाँ जस्तो अवस्थामा चाहिन्छ त्यस्तै अवस्थामा निर्माण गर्ने विश्वकर्मा हामी सबैका जीवहरूका जति पनि प्राणीहरू छन् तिनीहरूका एकजना हितचिन्तक हुन्, किनभने उनी भगवान्का भक्त हुन् र भगवान्को भक्त भएको नाताले नि उनले यो अवसर संसारको सेवा गर्ने अवसर, देवताको सेवा गर्ने अवसर र स्वयं भगवान्कै सेवा गर्ने अवसर प्राप्त गरेको हो भनेर उल्लेख गरिएको छ। यसरी निर्माण कार्यमा जुनसुकै तहमा जुनसुकै तब्कामा भगवान्को अथवा देवताहरूको अथवा सत्पुरुषहरूको अथवा दुर्जनहरूको लागि पनि सम्पूर्ण रूपमा सेवाभावमा उनीहरूले आफ्नो काम गर्ने गर्दछन् र हामीले यसरी उनीहरूको गुणगान गाउने जो अवसर प्राप्त गरेका छौँ वास्तवमा यो हाम्रो सौभाग्य पनि हो, किनभने यति प्राचीन समयको कुराहरूलाई आज हामी यहाँ बसेर मानव शरीरमा रहेर जो श्रवण गरिरहेका छौँ वास्तवमा यो एउटा भगवान्को कृपा, देवताको कृपा, सत्पुरुषहरूको कृपा बिना सम्भव छैन भनेर भनिएको छ। त्यसैले यी महान देवताका अथवा सृष्टिका सहायक सेवाभावमा निरन्तर संलग्न हुने बाबा विश्वकर्माको जो हामीले उपासना गर्ने अवसर प्राप्त गरेका छौँ र संसारमा रहेका मनुष्यहरूले जो आफ्नो इच्छा अनुसार उहाँको उपासना गर्ने गर्दछन् ती सबैलाई बाबा विश्वकर्माले तिनीहरूको मनोकाङ्क्षा अनुसारको इच्छित वर प्रदान गर्नुहुनेछ भन्ने विश्वास पनि लिइन्छ। त्यसैले हामी पनि ती सम्पूर्ण उपासकहरूको हृदयमा भएको भावको सम्मान गर्दै बाबा विश्वकर्माले ती भावहरूको रक्षार्थ ती मनोकाङ्क्षाहरू पूर्ण गरिदिनुहोस् यही प्रार्थना गर्दै पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु। भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बीएफपीएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा छौँ र विश्वकर्मा पूजाको विषयमा हामी चर्चा गर्दैछौँ। बाबा विश्वकर्माले ब्रह्माजीको आज्ञामा लङ्कापुरीको निर्माण गरेको बताइएको छ, त्यो रामायणमा उल्लेख छ। र पछि जब राक्षसहरू त्यहाँ बसे र भगवान् विष्णुको प्रतापबाट उनीहरू पलायन हुनु पर्यो र पातालतिर भागे र खाली भएको लङ्कामा पछि रावणले कि युद्ध गर कि लङ्का छाड भनेपछि पुनः पिता विश्रवाका आज्ञामा देवताका कोषाध्यक्ष लोकपाल श्री कुबेरजीले लङ्काको त्याग गरी कैलाशमा गएर बसे भनेर उल्लेख गरिएको छ। आफ्नो अनुज जो रावण हो, विश्रवा मुनिकै पुत्र हो रावण पनि, त्यस्ता कुबेरजीलाई आफ्नो दाजुलाई लङ्काबाट भगाएर पुनः राक्षसको राजधानीको रूपमा रावणले त्यसलाई अर्थात् लङ्कालाई प्रयोग गरेको कुरा शास्त्रमा उल्लेख गरिएको छ। विश्वकर्माको कार्यको उल्लेख महाभारतमा पनि प्राप्त हुन्छ। कौरवहरूबाट तिरस्कृत भएका पाण्डवहरूले निकै दुःख कष्ट उठाएको कुराको आलोचना भएपछि राजा धृतराष्ट्रले आधा राज्य दिएर इन्द्रप्रस्थमा राजधानी बनाउँदा भगवान् श्रीकृष्णको आज्ञामा विश्वकर्माले माया दानवलाई बोलाएर त्यसको निर्माण गराएका थिए। मायाद्वारा मायावी सभा भवन बनाएर राजा युधिष्ठिरलाई हस्तान्तरण गरियो, जुन इन्द्रको सभा भवन समान थियो। त्यही सभा भवनमा दुर्योधनको उपहास भएको थियो। स्थललाई जल र जललाई स्थल देखेर दुर्योधन पानीमा डुबेको थियो। त्यस्तो दृश्य देखेर द्रौपदी र भीमसेन खुब हाँसेका थिए। त्यसैबाट क्रुद्ध भएको दुर्योधनले शकुनीको छलकपट पूर्ण पासाको प्रयोग गरेर पाण्डवको नाश गर्ने चाल उल्टो भएर आफै नाश भएको थियो। यसरी विश्वकर्माको निर्माण कार्यको शास्त्रीय उल्लेख पाइन्छ। त्यस्ता विश्वकर्माको स्मरणमा आज पनि कल कारखाना, ग्यारेज, प्रविधि स्थल, यातायातका साधनहरू रहेका स्थान मा विश्वकर्माको मूर्ति स्थापना गरी पूजा गर्ने र भोलिपल्ट विधिपूर्वक नदी, ताल, पोखरी आदिमा सेलाउने गरेर यो विश्वकर्मा पूजाको एउटा उत्सवकै रूपमा मनाउने गरिएको छ। र ती सबै उत्सव मनाउनेहरूका लागि हामी हार्दिक शुभकामना व्यक्त गर्दछौँ र विश्वकर्मा बाबासँग प्रार्थना गर्दछौँ कि सबैको कल्याणमा उहाँको आशीर्वाद निरन्तर रहिरहोस्। यही प्रार्थना सँगसँगै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस्त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणी दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। ओम शान्ति शान्ति शान्ति। नमस्कार।

जहाँ छन् बुद्धका आँखा, बडो मिठो यो एउटा भावपूर्ण गीत, देशप्रति समर्पित, आफ्नो प्यारो मातृभूमिप्रति समर्पित, अत्यन्तै सुन्दर यो राष्ट्रप्रेमले ओतप्रोत गीत सुनाएँ मैले। सधैँको बिहानी चाहिँ यो राष्ट्रप्रेम जागृत गर्ने खालको मिठो एउटा साङ्गीतिक कोसेली सहित आजको दिनको पनि, आजको बिहानीको पनि, आजको यो कार्यक्रम नमस्ते युकेको पनि शुभारम्भ भइसकेको छ यहाँहरू सबैलाई। सुस्वागतम, न्यानो अभिवादन एन्ड भेरी गुड मर्निङ भन्न चाहन्छु म शेरे सनोवार। तपाईँको सेवामा आजको प्रस्तुति लिएर हाजिर भइसकेकी छु बिहानीको यो समयमा। अहिले भने बिहानको 6:38 जानै आँटिसक्यो, अर्थात् गई पनि सक्यो। यहाँ युकेको बेलायतको कुरा गर्नुपर्दाखेरि नेपालमा भने अहिले बिहानको मिड मर्निङ भन्दाखेरि पनि अब बिहान सकिन आँटेको छ, 12 पश्चात त आफ्टरनुन भइहाल्छ। गर्दाखेरिमा अहिले चाहिँ 11:23 भएको छ। ब्रुनाईमा अहिले चाहिँ दिउँसोको 1:38 भएको छ। विभिन्न स्थानमा हामीलाई सुनेर बस्नुहुने तमाम आदरणीय श्रोतावृन्द, जहाँ जहाँ हुनुहुन्छ यहाँहरू सबैलाई तपाईँको स्थानीय समयअनुसारको मैले अभिवादन टक्राउन चाहेँ अनि कार्यक्रममा निम्त्याउन चाहेँ। आउनुहोस् सँगसँगै मिलेर अब यो आजको कार्यक्रमको यात्रालाई अगाडि बढाउँ, सँगसँगै नै अगाडि बढाउँ भनेर भन्न चाहन्छु। र आजको दिनको, आजको यो चाहिँ समयको सुरुवात गर्नुपर्दाखेरि नमस्ते युके तपाईँको सेवामा साविक चाहिँ हाजिर भइसकेको छ र कार्यक्रम लिएर आज भने म शेरी सुनवार तपाईँको सेवामा छु यतिखेर। त प्रिय श्रोतावृन्द, आजको नेपाली पात्रोलाई अब पल्टाउने पर्ने हुन्छ। सबैभन्दा पहिला त मिति तिथिको कुरा गर्दै नै हामी कार्यक्रमलाई अगाडि बढाउने गर्छौँ। आज विक्रमसम्म 2083 साल असोज महिनाको 1 परेको छ र असोज महिनाको 1 तदनुसार 17 सेप्टेम्बर 2026 आज बिहिबारको दिन भाद्र शुक्ल षष्ठी तिथि र असोज महिना भन्ने बित्तिकै हामीलाई कता कता दसैँ आएको अथवा दसैँ आउन आँटेको त्यो भान पक्कै पनि हुन्छ। तपाईँहरूलाई पनि यस्तो महसुस भएको नै होला। हजुर, यो असोज महिनामा नै हाम्रो दसैँको शुभारम्भ हुँदैछ अब है। र दसैँ चाहिँ यसपटक घटस्थापना पर्न गएको छ आइतबारको दिनमा अनि यो चाहिँ नि 11 अक्टोबरको दिनमा परेको छ, यानि कि 25 असोजको दिनबाट यसपटकको यो सालको बडा दसैँको शुभारम्भ हुँदैछ। र यो महिना असोज महिनाको अन्तिम दिन 31 चाहिँ हाम्रो फुलपाती पनि पर्दैछ है। र टिका चाहिँ यसपटक कार्तिक महिनामा परेको छ। त्यो कारण गर्दाखेरिमा अब असोज भन्ने बित्तिकै कता कता यो दसैँको माहौल चाहिँ आएको हामीलाई महसुस हुन्छ, रमाइलो पनि महसुस हुन्छ। नेपालमा त झन् भनौँ दसैँको रमझम भन्नै पर्दैन, 2-3 अगाडिदेखि नै सुरु हुन्छ। जस्तो कि यतातिर क्रिसमसको रमझम सुरु हुन्छ नि होइन, त्यस्तै नै उतातिर पनि दसैँको तिहारको रमझम सुरु हुन्छ। तर यसपटक चाहिँ अब अलिकति यो जुन हाम्रो नेपालको अनफोर्चुनेट स्थिति, स्पेसली यो बाढीले गर्दाखेरि जुन धनझनको क्षति भयो, जति चाहिँ भनौँ एउटा विडम्बना नेपालले बिहोर्नु पऱ्यो, यस कारण गर्दाखेरि अब कुनै पनि चाडपर्व त्यति उल्लासमय त त्यहाँ छैन। तर पनि अब आउने चाडपर्वलाई यो नेपाली पात्र अनुसार यस्तो छ उस्तो छ भन्ने कुरा त भइ नै हाल्छ। र अब भनौँ एकदम लोकीमा भए पनि चाडबाड त मनाइन्छ नै। त्यो कारण गर्दाखेरि अब नेपालमा पहिला जस्तो रौनक त नहोला यस सालमा, तर पनि अब केही न केही बन्दोबस्त त पक्कै पनि हुनपर्ने हो। एनिवे, यो कुरा गर्दै जाँदाखेरि कहाँदेखि कहाँ हामी दसैँमा नेपालमा कता कता पुगिसकेछौँ है। यो मन भनिन्छ नि, एउटा मन चाहिँ एक सेकेन्डमा नि लाग्दैन अरे, फ्र्याक्सन अफ अ सेकेन्ड भन्छ नि होइन, त्यसमा नै कहाँ कहाँ पुग्छ यो चाहिँ सारा ब्रह्माण्ड डुलेर पनि आउन सक्छ भन्छ। मन जस्तो फास्ट, मन जस्तो छिटो केही पनि हुँदैन भने जस्तै नै भयो। हेर्नु न म कहाँबाट कहाँ पुगेछु। एनिवे, कमिङ ब्याक टु हाम्रो आजको कार्यक्रम, कमिङ ब्याक टु यो बिहानी, तपाईँहरू सबैलाई अब समृद्धि सँगाल दङ्गाल्दै ठिक 9 लागि यो बेलायतको समयअनुसार 9 लागि सेवामा हाजिर भएकी छु। बाँकी कुराकानी एकछिन पश्चात हुनेछ, अहिलेको लागि छोटो विश्राम।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।

रति को तरंग पुष्पराज बराल र अनु चौधरी को आवाज में गीत सुंदर हो प्रिय श्रोताबृन्द तपाईले यदि खेरा कार्यक्रम रहेको छ नमस्ते युकी हाम्रो मर्निंग शो र यस अंतर्गत को यो गीत सँगसँगै हामी अगाडि बढेका छौं समय बिहान को अहिले 7 बज्नको लागि लगभग अब मात्र बाँकी रहेको छ 7 मिनेट यहाँहरुको लागि अब भने कार्यक्रम मा के कस्ता सरसामग्री छन् इनको विषयमा अलिकति जानकारी म शेयर गर्न चाहन्छु र कार्यक्रम अंतर्गत को सरसामग्रीको विषयवस्तुमा कुरा गर्नु पर्दा अब अगाडि 7 बजेको समाचार भइ नै हाल्यो र 7 बजेको समाचार सँगसँगै हामी कार्यक्रमको दोस्रो चरणमा पनि प्रवेश गर्ने छौं र दोस्रो चरण अन्तर्गत तपाईको लागि सधैँ चाहिँ हामी आज पनि हाम्रो चाहिँ दैनिक सामग्रीहरू राख्ने छौं जस्तो कि मौसमको विस्तृत जानकारी शेयर गर्ने छु अनि सुन चाँदीको दर भावदेखि लिएर नेपाल राष्ट्र बैंक द्वारा तोकेको वैदेशिक विनिमय दर अनि नबिर्सकन तपाईहरुको राशिफलको पनि म कुरा गर्ने छु कार्यक्रमको अर्को चरणमा अनि हाम्रो ब्रेकफास्ट प्रिन्ट टिजरको प्रश्न त छँदैछ थुप्रै श्रोताहरूले भाग लिनुभएको छ हिजो धेरै नै सहभागिता रहेको थियो तर कतिपय श्रोताहरूको

वस्तुका जानकारीहरू छँदैछन्। अनि तपाईँहरूकै पनि केही गीत सङ्गीतहरूको अनुरोध आएका छन् भने तिनलाई पनि समेट्ने प्रयास म गर्नेछु। त कार्यक्रममा आज यिनै सरसामग्री छन्। बिहानको ठिक 9 बजीसम्म म तपाईँसँग रहन्छु। यो बेलामा अब तपाईँहरू सबजना पनि आफ्नो चाहिँ कामहरू गर्दै हुनुहुन्छ होला, उठेर आफ्नो आफ्नो चाहिँ भनौँ न दैनिक दिनचर्यालाई सुरु गरिसक्नु भएको छ होला जस्तो मलाई लागेको छ। र तपाईँहरूको अगाडि जुन आजको दिन छ यसलाई चाहिँ सुचारु गर्नुहोस्। म पनि तपाईँहरू सँगसँगै बिहानको यो समयलाई एकदमै एकदमै रमाइलो अनि एकदमै अपलिफ्टिङ बनाउने कोसिस गर्दैछु। र तपाईँहरू सबैको साथ पक्कै पनि ठिक 9 बजीसम्म बिहानको यो हाम्रो कार्यक्रम अवधिभरि पाउँछु होला जस्तो मलाई लागेको छ। है त यति भन्दै अब भने म तपाईँको लागि अर्को एउटा गीत म राख्न गइरहेकी छु यो बेलामा, र यही गीतको साथसाथमा हामी 7 बजेको समाचारतर्फ पनि उन्मुख भइ नै हाल्छौँ। र त्यस पश्चात कार्यक्रमको दोस्रो चरणलाई म तपाईँहरूसँग सेयर गर्ने नै छु। है त साथ रहनुहोला त्यति बेलासम्म भनेर भन्दै किरण भुजेल र ममता गुरुङले गाउनु भएको गीत मेरो प्लेलिस्टमा अहिले रहेको छ। यही नै गीत सुनाउँदै तपाईँलाई अगाडि लिएर जान चाहन्छु अब भने समाचारतर्फ।

0: Pelain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandh host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पर्साको वीरगंज महानगरपालिका 15 वस्तु विहार चोकबाट कटुवा पिस्तोल र गोली सहित भारतीय कार नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 13 गणको मोबाइल टोलीले रोकिराखेको स्थानमा रहेको भारतीय कार चेकजाँच गर्दा बोरामा लुकाइराखेको दुई थान कटुवा पिस्तोल, दुई थान सिक्सर पिस्तोल तथा पिस्तोलमा प्रयोग हुने 7.62 MF छ थान गोली फेला परेको हो। बरामद हात हतियार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सूचना अधिकारी सशस्त्र प्रहरी नाव परीक्षक प्रकाश भट्टले जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वागले भारत जानुभएको छ। 3 दिने भ्रमणका लागि उहाँ आज बिहान भारत लाग्नु भएको हो। उहाँले आज साँझ 5 बजे आफ्नो भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भोलि पूर्व विदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनैतिक संवादमा सहभागी हुने भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरसँग भेटवार्ता गर्ने तय गरिएको छ भने भोलि नै भारत व्यापार सम्वर्धन संगठनका अध्यक्ष जावेद अशरफले आयोजना गर्ने भेटघाटमा सहभागी हुने कार्यक्रम पनि छ। पर्सी भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा सहभागी हुने र दिल्ली स्कूल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीति सम्बन्धी प्राज्ञिक छलफलमा सहभागिता जनाएर साँझ 4 बजे नेपाल फिर्ता हुने कार्यक्रम छ। विपद पछिको पुनर्निर्माण लगायत विषय दुई देशबीचको आर्थिक राजनैतिक कूटनीतिक विषयका विभिन्न आयाममा सहकार्य गर्नु यो भ्रमणको मुख्य उद्देश्य रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। नेपाली बजारमा आज सुनको मूल्य 2,300 रूपियाँले घटेको छ। नेपाल सुन जारी व्यवसाय महासंघका अनुसार सुन आज 2,99,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 3,01,800 कारोबार भएको थियो। आज चाँदीको भाव तोलामा 60 रूपियाँले बढ़ेर 4,625 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,685 कारोबार भएको थियो। भदौ 10 गते रसुवाको बोटेकोशी नदीमा आएको बाढ़ीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ। महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटेकोशी बाढ़ीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा 30 सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटेकोशी बाढ़ीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता छन्। नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 ट्रिपर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्। यस्तै धादिङ मण्डली यातायात प्रालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासचिव गौतमले बताउनु भएको छ।
4: डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा अग्रपन्थीमा खटिएका स्वास्थ्य कर्मीहरूले तीव्र गतिमा फैलिरहेको इबोला भाइरसको संक्रमणप्रति चिन्ता व्यक्त गरेका छन्। गत मे महिनादेखि शुरू भएको महामारीका कारण हालसम्म 3,500 भन्दा बढ़ीको ज्यान गइसकेको छ। यसैबीच स्काई न्यूजको एक अनुसन्धानले अन्तर्राष्ट्रिय समुदायले बाध्य गरेको वैदेशिक सहायता मध्ये 50% भन्दा कम मात्र वास्तवमा उपलब्ध गराइएको देखिएको छ। एबोलाबाट निको भएकी शार्लोट अस्पतालमा बालबालिकाहरूलाई सहयोग गरिरहनु भएको छ।
5: Now I believe Ebola exists. Before, I used to doubt its existence. It's been diagnosed in my body. Ebola is real. It kills people very fast. If you contract the disease, it takes you straight to God.
3: भोटेकोशी बाढ़ीपछि शव व्यवस्थापनमा देखिएको चुनौतीलाई सम्बोधन गर्न पोखरामा शव गृह निर्माण गरिएको छ।
6: नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको पहलमा जिल्ला प्रशासन कार्यालयको कन्टेनरलाई मर्मत तथा आवश्यक संरचना थप गरी बुधबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई हस्तान्तरण गरिएको हो। प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङले प्रतिष्ठानका फोरेन्सिक विभाग प्रमुख डाक्टर मदन प्रसाद बराललाई चाबी हस्तान्तरण हस्तान्तरण गर्नुभएको हो। भुटेको सिबाडीपछि ठूलो मानवीय क्षति हुँदा मृतकको शव पहिचान संरक्षण तथा आफन्तलाई हस्तान्तरण गर्न कठिनाई देखिएको थियो। बाढीपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएका 102 शवलाई एक साता शवगृहमा राखेर पहिचान नभएका 81 शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको थियो। शवगृहमा 24 शव राख्न सकिने र लामो समयसम्म व्यवस्थापन गर्न सकिने बताइएको छ।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार।

Bicaramo sunder nun teater ni shuda brand ye dikhira yo git lai ra yo git sang sangai yo hamro karyakram namaste uk ko dosro charan ko yatra ko shubharambha bhaisakeko cha yaharu sabai lai karyakram ma swagatam nyano ivadan takarma chahanchu ma shiri sanwar tapai ko sewa ma chu ra tapai ko sath ma chu thik 9 baje samma nai ma jabin tapai sang sangai nai rahane chu pakkai pani tapai sabai le sath dinu huncha la bhanne asha gardachu ma यतिखेर त आउनुहोस् कार्यक्रमको यो दोस्रो चरणमा अब भने हाम्रो साभिक चाहिँ यहाँ रहेका विभिन्न सर सामग्रीहरू सेयर गर्दै म तपाईँसँग अगाडि बढ्नेछु अगाडि नै लाग्नेछु र यतिखेर भने सबैभन्दा पहिला चाहिँ नि मैले तपाईँहरूको लागि एकपटक हाम्रो ब्रेकफास्ट ब्रेन टिजरको प्रश्न दोहोऱ्याउन चाहेकी छु र यो हामीले सोमबारदेखि राखेको प्रश्न र सधैँ नै हामी विकली बेसिसमा यो हाम्रो कम्पिटिसन रन गर्ने गर्दछौँ र तपाईँहरूले पनि एकदमै भनौँ न होइन भरपूर साथ दिनुहुन्छ हामीलाई यस हाम्रो कम्पिटिसनमा एकदमै उत्साहपूर्ण तपाईँहरूको सहभागिता रहन्छ र कहिलेकाहीँ त हम्मे हम्मे पनि पर्छ हामीलाई तपाईँहरूको उत्तरहरू टिप्नको लागि अनि प्लस स्पेसली तपाईँहरूले चाहिँ नि अब तपाईँहरूको उत्तर यहाँ आइसकेपछि अलिकति तपाईँहरूले त्यसको चाहिँ भनौँ एक्नोलेजमेन्ट पनि खोज्नुहुन्छ पुगे कि पुगेन अथवा उहाँले पाउनुभयो कि भएन भने तपाईँहरूको मनमा प्रश्न हुनु स्वाभाविक नै हो त्यसैले गर्दाखेरि हामीले सकेसम्म तपाईँहरूको उत्तर आइसकेको अथवा भनौँ न त्यो उत्तर मिले नमिलेको कुराहरू हामी जानकारी गराउने कोसिस गर्छौँ तर कतिपय अवस्थामा समयले साथ नदिँदा त्यो सम्भव पनि हुँदैन तर जहाँ सम्भव हुन्छ हामीले त्यो गरि नै रहेका छौँ र पक्कै पनि तपाईँहरू सबैले यसलाई अप्रिसिएट गर्नुहुन्छ होला जस्तो लाग्छ होइन र यो सप्ताहको लागि राखिएको प्रश्न पनि अत्यन्तै सजिलो छ दिनमा सुत्ने तर रातमा उठ्ने अनि रुने के हो प्रश्न यही हो दिनभरि चाहिँ सुत्ने तर रातमा चाहिँ उठ्ने र रुने यो चाहिँ के हो भनेर प्रश्न हामीले राखेका छौँ र यसको छनक पनि मैले तपाईँलाई हिजो दिइसकेका छु होइन हुन त अब दिनमा सुत्ने रातमा उठ्ने धेरै कुराहरू हुनसक्छ होइन धेरै चाहिँ प्राणीहरू पनि हुनसक्छन् होइन तर उठ्ने मात्रै होइन रुने पनि कुरा छ यहाँनिर त्यस कारण गर्दाखेरि अलिकति तपाईँहरूले चाहिँ आफ्नो उत्तरलाई चाहिँ अलिकति ट्विक गर्नुहोला यताउता है हिजो थुप्रै श्रोताहरूले भाग लिनुभएको थियो र कतिपय श्रोताहरूको चाहिँ उत्तर नमिलेको पनि भएको कारणले गर्दाखेरि मैले आज यो चाहिँ तपाईँको लागि अलिकति छनक दिएँ हिजो पनि छनक त मैले दिएकी थिएँ र यो छनकले चाहिँ पक्कै पनि तपाईँहरू सबैलाई चाहिँ नि अलिकति सजिलो बनाउँछ होला उत्तर दिनको लागि जस्तो लागेको छ मलाई है र यति भन्दै म अगाडि बढिहाल्न चाहन्छु र यो प्रश्नको उत्तर लिएर आउनुहोला र अब छनक यही नै हो उठ्ने अनि रुने पनि रुँदाखेरि अब आँसु आउँछ नि त होइन र आँसु कस्तो हुन्छ तरल पदार्थ हो त्यो भन्ने कुरा नै बुझ्न पर्यो र अर्को एउटा छनक पनि म तपाईँलाई दिन्छु तर तपाईँहरू अहिलेको लागि यही छनकले काम गर्नुहोस् अनि अलिकति तपाईँहरूको उत्तरहरूलाई हेर्छु त्यस पश्चात फेरि पनि अब अर्को एउटा छनक पनि म तपाईँलाई कार्यक्रममा अगाडि दिनेछु है त सुन्दै गर्नुहोला भनेर भन्नु पऱ्यो छनक पनि इन्स्टलमेन्टमा दिँदा रमाइलो हुन्छ होइन यो रमाइलो नै हो हुन त तपाईँहरूले पनि रमाइलोको लागि नै भाग लिनुहुन्छ हामी बुझ्छौँ त्यो कुरा अब यति धेरै श्रोताहरूले भाग लिनुहुन्छ अब भनौँ त्यति धेरै श्रोताहरूमध्येबाट एकजना श्रोताले एक सप्ताहमा जित्नुहुन्छ बावजुद त्यसको तपाईँहरूको जुन उत्तर दिने प्रक्रिया सकिँदैन बावजुद त्यसको तपाईँहरूले भाग लिने काम छोड्नुहुन्न सहभागिता जनाउने काम छोड्नुहुन्न यो नै हो नि त एउटा स्पिरिट होइन अनि तपाईँहरूले रमाइलोको लागि पनि भाग लिने गर्नुहुन्छ गर्दाखेरिमा प्लिज डु ट्राई अगेन जसको हिजो मिलेको छैन भनेर भन्न चाहन्छु आज पनि कतिपय श्रोताहरूले चाहिँ उत्तरहरू दिन सुरु गरिसक्नु भएको छ म यो उत्तरहरू टिप्दै पनि छु र तपाईँहरूलाई एक्नोलेजमेन्ट पनि गर्दै जानेछु सुन्दै गर्नुहोला अहिलेको लागि भने समयतिर ध्यान दिन्छु बिहानको 7 बजेर अहिले 15 मिनट गएको छ र यतिखेर चाहिँ अब अगाडि म तपाईँको लागि यो प्रश्न राखिसके पश्चात अलिकति मौसमको जानकारी पनि गराउने तयारीमा छु र मौसमको कुरा गर्नुपर्दा आज चाहिँ पानी पर्ने क्रम यो दक्षिण पूर्वी भूभागमा जुन भयो त्यो चाहिँ बिस्तारै बिस्तारै अब कम हुँदै जानेछ आज मिड डेसम्म मध्याह्नसम्म पुग्दाखेरि पानी पर्ने क्रम रोकिसक्नेछ अनि सुक्खा रहनेछ घमाइलो रहनेछ दक्षिणी भूभागहरूतिर अनि उत्तरी भेगतिर चाहिँ वर्षा छ केही ठाउँमा भारी वर्षा छ कडा हावाको साथमा अनि स्कटल्यान्डमा पनि एकदमै कडा हावा चल्ने देखिन्छ र यो सेप्टेम्बर महिनाको लागि टेम्परेचर जुन छ हुनुपर्ने हो यो समयमा अराउन्ड दिस टाइम त्यो चाहिँ एभरेजको नै टेम्परेचर चाहिँ रहनेछ भन्नुको तात्पर्य अब भनौँ न चाहिँ एकदमै हाई न लो यो चाहिँ एभरेज टेम्परेचर नै हुने रहेछ नर्मली यो समयमा जुन टेम्परेचर हुनुपर्ने हो युकेमा त्यही टेम्परेचर हुनेछ एकदमै एक्सट्रिम खालको चाहिँ त्यसमा टेम्परेचरमा गिरावट अथवा माथि गएको भन्ने छैन
भनेर मेट अफिसले जानकारी गराएको छ आज दिउँसोको लागि. आज रातिको कुरा गर्नुपर्दा पानी पर्ने क्रम मध्यवर्ती र पूर्वीय भूभागहरूमा कम हुँदै जानेछ, आकाश खुला रहनेछ. अनि दक्षिणी र उत्तरी भेगहरूतिर भने वर्षा कन्टिन्युसली जारी रहनेछ. पश्चिमी र उत्तरी स्कटल्यान्डको भूभागहरूमा चाहिँ अलि लामो समयसम्मको लागि वर्षा हुन सक्ने सम्भावना देखिन्छ. हावा चलिरहन्छ तर दिउँसोको जस्तो एकदमै कडा हावा चाहिँ रहँदैन. अनि आजको यो कुरा भइहाल्यो, रातिको पनि मैले कुरा गरेँ, भोलि पनि अलिकति स्निक अ पिक भनेर भन्छ नि कस्तो हुन्छ होला त भन्ने कुरा पनि जानकारी गराइहाल्न चाहेँ. वर्षा चाहिँ पश्चिमी भेगहरूतिर सर्ने देखिन्छ. यो पूर्वीय र दक्षिण पूर्वीय भूभागहरू चाहिँ सुक्खा नै रहन्छ. हावा ठिक ठिक रूपमा नै बहनेछ इनल्यान्डमा, तर तटवर्तीय क्षेत्र भने अलिकति फोर्सफुल हावा हुनसक्छ, स्पेसली त्यो पनि उत्तरी र उत्तर पश्चिमी भेगहरूतिर. टेम्परेचर आज जस्तै भोलि पनि नियर एभरेज नै रहने जानकारी हामीलाई मेट अफिसले दिएको छ. र यही जानकारीको साथसाथमा हामी अगाडि बढेका छौँ. आउनुहोस् अब भने हामी अगाडि बढौँ. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि तपाईँलाई फेरि पनि एउटा म्युजिकल ब्रेकमा म लिएर जान चाहन्छु. र यो ब्रेक पश्चात भने फेरि पनि हाम्रो बाँकी रहेको सरसामग्रीहरू छँदैछन्, म तपाईँहरूको लागि एकपछि अर्को राख्दै जानेछु. मिना निरौला हुनुहुन्छ अहिलेको लागि हाम्रो यो ब्रेकको लागि गीत गाउँदै हुनुहुन्छ, हाम्रो लागि भनेर भनौँ न होइन. यो साङ्गीतिक कसैले अब तपाईँसँग सेयर गर्दै अगाडि बढ्छु है त.

0: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ, थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 90 pence तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
1: यो BFBS कुलकर्म रेडियो हो।

बोल्ने कोही छैन, शिशिर योगीले गाउनु भएको यो गीत मैले सुनाएँ प्रिय श्रोतावृन्द, निकै नै चर्चित भएको गीत हो, एकदमै धेरैले मन पराउनु भएको गीत हो। जति बेला यो आएको थियो, शिशिर योगीका गीतहरू प्रायः यस्तै सुन्दर मिठा हुन्छन्, अलिकति मार्मिक भावपूर्ण, अनि धेरै गीतहरूमा चाहिँ सन्देशवाहक गीतहरू पनि शिशिर योगीका हामी सुन्छौँ, र पछिल्लो समयमा धेरै मिठा मिठा अलिकति रोमान्टिक नम्बर्सहरू पनि शिशिर योगीले तयार गरेको गाएको हामीले सुनेका पनि छौँ, होइन? एकदमै उम्दा कलाकार हुन् शिशिर योगी, जसको आवाजमा यो गीत मैले सुनाएँ तपाईँलाई। र समयको कुरा गर्न चाहन्छु, 7:30 बिहानको बजेको छ, यानि कि बिहानको 7:30 गइसक्यो बेलायतमा। यतिखेर तपाईँहरू सबजना पनि आफ्नो अब नित्य कर्म सकाएर आफ्नो कामको लागि तयारी गर्दै पनि हुनुहुन्छ होला, होइन? र मलाई चाहिँ पक्का विश्वास छ तपाईँहरूले सुनेर हामीलाई साथ पनि दिइरहनु भएको छ, किनभने तपाईँहरूले रेस्पोन्स पनि पठाइराख्नु भएको छ, सुन्दैछु पनि भन्दै हुनुहुन्छ, अनि हामीलाई उत्तरहरू पनि पठाइराख्नु भएको छ। यसको लागि धेरै धेरै धन्यवाद भन्न चाहेँ मैले तपाईँहरूलाई। सुन्दै गर्नुहोला, यसै गरिकन साथ दिँदै गर्नुहोला भन्न चाहन्छु। यतिखेर अगाडि बढ्नु पर्दाखेरि अब भने मैले तपाईँलाई लिएर जान चाहेँ हाम्रो आजको केही जानकारीहरूतर्फ, स्पेसली नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको वैदेशिक विनिमय दर अनि सुनचादीको दरमा अलिकति छोटकरीमा म तपाईँहरूसँग सेयर गरिहाल्छु, अनि त्यसपछि हामी फेरि पनि अगाडि बढ्छौँ। त नेपाल राष्ट्र ब्याङ्कद्वारा तोकेको आजको चाहिँ वैदेशिक विनिमय दरको कुरा गर्नुपर्दाखेरिमा चाहिँ फरेन एक्सचेन्ज रेट हामी सधैँ नै तपाईँहरूसँग सेयर गर्छौँ, र आज पनि अब यही सिलसिलालाई अगाडि बढाउँदैछु। त अमेरिकी डलर आजको लागि एकको खरिददर 153.24 रुपियाँ छ भने बिक्री दर चाहिँ 153.84 रुपियाँ रहेको छ। युरोको खरिददर 176.82 रुपियाँ रहेको छ भने बिक्री दर 177.52 रुपियाँ, र पाउन्ड स्टर्लिङ 1 को खरिददर 206.38 रुपियाँ, बिक्री दर 207.19 रुपियाँ रहेको छ। त यो चाहिँ हाम्रो फरेन एक्सचेन्ज रेट, यानि कि वैदेशिक विनिमय दर मैले तपाईँसँग सेयर गरेँ आजको लागि। हुन त थुप्रै अन्य करेन्सीहरूको पनि वैदेशिक विनिमय दर त हुन्छ, तर तपाईँहरूसँग चाहिँ यही तिनवटा मेन हामी चाहिँ सेयर गर्ने गर्छौँ प्रायः, होइन? र अब तपाईँहरू सबैले एकदमै सुन्न चाहनुभएको सुन चाँदीको दरभावको पनि कुरा गर्छु म, है त। र अब सुन चाँदीको दरभाव त सधैँ नै तपाईँ हामीलाई चाहिँ नि यो एकदमै हाम्रो चासोको विषयवस्तु पनि हो, होइन? सुन्न चाहन्छौँ हामी, अनि यसमा चाहिँ अब किने पनि किने पनि, किनबेच गरे पनि नगरे पनि, त्यो एउटा चाहिँ जनरल नलेज हुनु जरुरी पनि छ जस्तो लाग्छ। स्पेसली अब यो एकदमै तलमाथि भइरहन्छ नि जुन सुन चाँदीको दरबार, आज भोलि यो एकदम भोलाटाइल मार्केट छ यो सुन चाँदीको, त्यही कारण गर्दाखेरि पनि तपाईँहरूलाई सुन्न र अपडेट रहन मनपर्छ पनि होला। आजको लागि चाहिँ नि सुन जुन छ छापावाल सुन प्रति तोला 2,99,500 रुपियाँ कायम भएको छ, र चाँदी प्रति तोला 4,625 रुपियाँ कायम भएको छ, र यो चाहिँ हिजोको तुलनामा अलिकति घटेको हो भन्दा फरक नपर्ला, है। र यो चाहिँ आजको सुन चाँदीको दरभाव हो। अब सुन चाँदी त अब छुनै नसकिने स्थितिमा छ भन्दा फरक पक्कै पनि नपर्ला, होइन? अब यो चाहिँ जुन प्रकारले यसको चाहिँ भाउ बढिरहेको छ, यसको प्राइस बढिरहेको छ, अब यो कहिले घट्छ खै केही पनि थाहा छैन, है। र अब घट्यो हाल्यो भने पनि पहिलाको जस्तो रेटमा त पुग्छ पुग्दैन, त्यो पनि अर्को प्रश्न छ। र पनि अब यो जति नै सुन चाँदीको भाउ बढे नै तापनि त्यो खपत भने भइ नै रहेको पनि हामी देख्छौँ। र आज भोलि त भनौँ न, पहिला पहिला 2-3 तोलाले जुन गरगहना बन्थ्यो, आज त एकदमै त्योभन्दा पनि त्यसको पनि आधाभन्दा पनि आधा जुन सुनको चाहिँ सुन छ भनेर भनौँ न, होइन, त्यसमा नै त्यस्तो खालको गरगहना बन्ने पनि देखिएको छ। आज भोलि अब सोसियल मिडियाको चाहिँ कारणले गर्दाखेरि हामीले हरेक प्रकारको सुन चाँदीको चाहिँ दोकानहरूको भनौँ न आफ्ना आफ्नै जुन प्रकारले चाहिँ उनीहरूले प्रस्तुति राखिरहेका हुन्छन् त्यो देख्न पाउँछौँ, होइन? कुनै पनि सोसियल मिडियाको प्लेटफर्म खोल्ने बित्तिकै, स्क्रोल गर्ने बित्तिकै यस्तो कुराहरू आइ नै रहेको हुन्छ, यसबाट पनि देखिन्छ, अनि अचम्भित पनि हुन्छौँ कि हामी, है। पहिला पहिला चाहिँ अब यति तोला उति तोला लाग्छ यो सामान बनाउनको लागि, यो गहना बनाउनको लागि, त्योभन्दा कममा हुँदैन भन्ने खालको कुराहरू सुनेर त्यो भोगेर त्यो चाहिँ हामीले युज गरेरै आएको कुरा हो, होइन? हामीले व्यवहारमा उतारिरहेकै कुरा हो, तर त्यही कुरा चाहिँ अब अहिले एकदमै थोरै सुनमा पनि त्यस्तै प्रकारको चाहिँ गरगहना बनाउन सकिन्छ भन्ने कुराहरू हेर्न पाउँदाखेरि चाहिँ, देख्न पाउँदाखेरि चाहिँ अचम्म लाग्नु स्वाभाविक
स्वाभाविक नै हो। अब त्यो कस्तो हुन्छ, त्यसको क्वालिटी के हुन्छ, कस्तो हुन्छ, कसरी बनाउँछन्, त्यो त आफ्नो ठाउँमा छ, तर हेर्दाखेरि चाहिँ रमाइलो नै लाग्दो रहेछ। एनिवे मान्छेले भन्छ नि, जहाँ समस्या त्यहाँ चाहिँ नि सुझाव एउटा उपाय पनि हुन्छ भन्छ, त्यस्तै नै उपाय निकालेको हो कि। अब पहिला पहिला जस्तो अब भनौँ न बिहे बाटलोमा चाहिँ जुन प्रकारको सुनहरूको प्रयोग हुन्थ्यो, त्यति सुनहरू अफोर्ड गर्न सक्ने स्थिति पनि सबैको नहोला, त्यो कारणले गर्दाखेरि पनि यस प्रकारको चाहिँ एउटा उपाय सायद निस्किएको होला जस्तो लाग्छ। एनिवे कुरामा कुरा निस्किँदाखेरि यो कुरा आइहाल्यो, तपाईँहरूलाई अगाडि लिएर जान चाहन्छु। अब समय पनि निकै अगाडि घर्किसकेको छ र यहाँनिर चाहिँ अब केही श्रोताहरूले चाहिँ हामीलाई उत्तरहरू पठाउनु भएको छ। एक दुईजना श्रोताहरूको चाहिँ म यहाँनिर उत्तरहरू हेरिहाल्छु, जसलाई चाहिँ अघि नै उहाँहरूले पठाउनु भएको छ। हुन त उत्तर पठाउनलाई मात्र होइन, यत्तिकै हाई हेलो भन्नुको लागि पनि हाम्रो श्रोताहरू आउने गर्नुहुन्छ। बिहानै हाम्रो दाजु तारा प्रसाद चेम्जोङ आउनु भएको थियो, सेवा र शुभ बिहानी शुभ दिन बहिनी भन्नुभएको छ। दाजु सेवा र हजुरलाई पनि शुभ दिन शुभ बिहानी भन्न चाहे, तपाईँको दिन आजको राम्रो रहोस् मेरो शुभकामना। विष्णु गुरुङ भाइ ब्लानफोर्डबाट गुड मर्निङ सिरिज दिदी भनेर अघि बिहानै आउनु भएको थियो, भाइ गुड मर्निङ यु एज वेल। तपाईँको आजको यो बिहानी राम्रोसँगले चाहिँ तपाईँहरूले चाहिँ अहिले चाहिँ व्यतीत गर्दै हुनुहुन्छ होला भन्ने आशा गरेको छु। ह्याभ अ गुड डे एज वेल। र यसै गरिकन अर्को श्रोता चाहिँ आउनुभएको छ, हाम्रो मामा हुनुहुन्छ खर्क गुरुङ, लेख्नुहुन्छ नमस्कार शुभप्रभात सिरिज भान्जी, रेडियो सुन्दैछु है, अनि मैले प्रश्नको उत्तर पनि पठाएको छु भनेर उत्तर पनि पठाउनु भएको छ, जुन उत्तरलाई मैले टिपेर राखिसकेको छु। र मामाको यो उत्तर अब मिले नमिलेको भन्ने पनि उहाँलाई चाहिँ लाग्न सक्छ होला होइन, आज चाहिँ मैले भनिहाल्नु पऱ्यो उहाँको उत्तर चाहिँ मिलेको छ लु है मामा, तपाईँले चाहिँ अब ट्राई गरिरहनु परेन, किनभने तपाईँले ठ्याक्कै निशानामा नै उत्तरको झटारो हान्नु भएको छ भनेर भन्न चाहेँ मैले। र उषा गुरुङ दिदी पनि आउनुभएको छ ब्राक्नेलबाट, र उषा गुरुङ दिदीले चाहिँ नि हिजो उहाँले चाहिँ नि दुईपटक यसको उत्तर दिनुभएको थियो, एक एकछिनमा नै उहाँले उत्तर दिनुभएको थियो, तर उहाँको उत्तर चाहिँ हिजोको मिलेको थिएन र आजको चाहिँ उहाँको उत्तर ठ्याक्कै मिलेको छ भनेर भन्न चाहेँ दिदी। लु अब तपाईँले पनि बिसाउनु भयो हुन्छ उत्तर खोज्ने जुन क्रम छ यसलाई, किनभने तपाईँको उत्तर ठ्याक कै मिलिसकेको छ है भनेर भन्न चाहे उषा दिदीलाई है। र यति भन्दै अब एउटा छोटो म्युजिकल ब्रेकमा हामी लाग्छौँ, त्यस पश्चात तपाईँको राशिफल के कस्तो छ त्यस विषयवस्तुमा पनि कुराकानी हुने रहेछ। सुजन टिकेराले गाउनुभएको गीत मेरो प्लेलिस्टमा छ अहिलेको लागि तयार, यसैलाई सुनाउँछु म।

0: BFBS गोर्खा रेडियो।
1: साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। झिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk।

हजुर, त अब भने आदरणीय श्रोता वृन्द सञ्जीवनी लगाउनु भएको यो गीत सँगसँगै अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि हाम्रो राशिफलको पालो परिसकेको छ। मेषदेखि मीन राशिसम्मको राशिफलको कुरा यस सेगमेन्ट अन्तर्गत हाम्रो हुने गर्दछ, यसैलाई नै अब मैले अगाडि बढाउने तयारी गर्दैछु। त आजको दिनको लागि मेष राशिहरूको चाहिँ कस्तो छ त भन्नुहुन्छ भने, अस्वस्थताले काममा जुट्न नसकिए पनि बाध्यात्मक परिस्थितिबाट मुक्त भइनेछ। काममा श्रम परे पनि राम्रो मूल्य प्राप्त हुनेछ, तर आफ्नो कमजोरीको फाइदा अरूले उठाउने चेष्टा गर्लान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला, अनि सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्दा फल प्राप्त हुनेछ। यो मेष राशिको लागि। वृष राशि हुनेहरूको लागि भने काममा साथीभाइको सहयोग जुट्नेछ, धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला, आमदानी बढाउने काम सुरु गर्न सकिनेछ, अनि व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रिय भेट हुनुको साथसाथै विशेष उपहार पनि प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ, अनि शोकले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। मिथुन राशि हुनेको लागि भने प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनक्कै फाइदा उठाउन सकिनेछ। कर्कट राशिको लागि भने सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। सम्झौता गर्नु परे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ, अनि भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछन्, अनि प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न पनि सकिनेछ। अब हामी लाग्छौँ सिंह राशितर्फ। परिस्थिति सोचे जस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढिन सक्छन्। बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ, अनि अप्ठ्यारो पर्दा साथ दिनेहरू चाहिँ कमै भेटिनेछन्। अरूको फाइदाका लागि उपयोग भइनेछ भने काम बिग्रने डरले सताउनेछ। कन्या राशिको लागि भने कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम गर्दै नाम दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुने समय छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्। अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, अनि मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। कन्या राशिको लागि यस्तो छ आजको दिन। तुला राशिको लागि सुनौ है त। अब अवसर र व्यवधानको उतार चढावबाट न्यून प्रतिफल हात पार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ, अनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ, अनि आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्य चिन्ताले पनि सताउनेछ। अध्ययनमा बाधा हुनेछ र लक्ष्य प्राप्त गर्न समय लाग्छ। विश्वमा वचन दिने बानीले समस्या निम्त्याउला। वृश्चिक राशि हुनेको लागि भने कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारमा अलमलिनु पर्ला। खानपानको शोकले स्वास्थ्य प्रतिकूल बन्न सक्छ। राम्रो नतिजा हात पार्न रोकिएको काम दोहोऱ्याउनु पर्ला। अरूको भरले मात्र सफलता प्राप्त नहुन सक्छ। कमजोरी सुधार्न केही काम दोहोऱ्याउनु पर्ला। सहयोगीहरू प्रशस्त भेटिनेछन्, अनि बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। अब धनु राशिहरूको लागि कुरा गर्नुपर्दा आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला। व्यवसायमा लगानी बढाउनु पर्ने अवस्था आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छरछिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमल हुनेछ। मकर राशिको लागि दिन निकै लाभदायक रहनेछ। प्रयत्न गर्दा राम्रो उपलब्धि हात लागि हुनेछ। पहिले रोकिएको काम बन्नेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। आमदानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ, अनि दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हात लागि हुनेछ। अब कुम्भ राशिको लागि
नयाँ कामको प्रस्ताव आउनेछ भने सात दिनेहरू बढ्नेछन्। रचनात्मक कामले फाइदा दिलाउनेछ, पहिलेको सफलताले थप हौसला जगाउनेछ अनि विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ, मेहनतले समाजमा स्थापित बनाउनेछ, चुनौती पन्छाएर पनि काममा जग बसाउने मौका छ अनि परिश्रम परे पनि समय भने फलदायी रहनेछ। मीन राशिहरूको लागि कुरा गर्छु अब। पहिलेका कमजोरी सच्याउँदै सोचे अनुरूप काम गर्न सकिनेछ। आध्यात्मिक चेतनाले धर्म कर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ, मेहनतको फल प्राप्त हुनेछ, साथीभाइले राम्रै सहयोग जुटाउनेछन् अनि रचनात्मक काममा जुट्ने समय छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन्, नोकरी तथा व्यवसायमा विशेष फाइदा होला, नयाँ कामको झग बसाउने मौका पनि छ। त यो चाहिँ मीन राशिको राशिफल। यसरी मैले तपाईँहरूको लागि चाहिँ नि 12 राशिको राशिफल राखिसकेको छु र यसैको साथसाथमा अगाडि बढ्नुपर्छ। अब अगाडि बढ्नुपर्दा समयतिर पनि ध्यान दिन पर्यो। अब 8 आँटेको छ, 8 समाचार पश्चात भने कार्यक्रमको अन्तिम चरण रहनेछ र कार्यक्रमको अन्तिम चरणमा आज हामी हाम्रो दिदी आशा पुनले ट्रेल वकरको अवसरमा तयार पार्नुभएको केही सामग्रीहरू सुन्नेछौँ। सुन्दै गर्नुहोला, प्रतीक्षा गर्दै गर्नुहोला है। यति भन्दा नभन्दै

समय मिलेमा एकदेव लिम्बूको कुनै एउटा गीत राखिदिनु होला आफ्नो अभिरुचिमा अनि मेरो रिलेटिभ्सको लागि फेसबुक फ्रेन्ड्स र नमस्ते कार्यक्रम सुनेर बस्नुहुने सम्पूर्णको लागि भन्नुभएको छ पक्कै पनि यो गीत म सुनाइ नै हाल्छु अब सुन्दै गर्नु होला भन्न चाहन्छु अनि त्योभन्दा अगाडि केही श्रोताहरूको चाहिँ यहाँ आएको जुन उत्तरहरू छ त्यसको पनि अलिकति कुरा गर्न चाहन्छु म यतिखेर हाम्रो श्रोता हुनुहुन्छ झुमबहादुर गुरुङ मामा र उहाँले पनि हामीलाई उत्तर पठाउनु भएको छ हिजो नै पठाउनु भएको उहाँले उत्तर आज चाहिँ गुड मर्निङ भनेर पठाउनु भएको रहेछ हाम्रो खिमबहादुर मामाले बिहान वकिङ गर्दै गर्दाखेरि हामीलाई चाहिँ सुन्दैछु है भनेर वकिङ पनि गर्दैछु पानी पनि पर्दैछ यतातिर भनेर मलाई चाहिँ जानकारी गर्नुभएको थियो थ्याङ्क यू सो मच र जेबी कन्दङमा कार्डिफबाट आउनुभएको छ मामाले सेवा रे भान्जी नमस्ते यो हप्ताको ब्रेन टिजरको उत्तर चाहिँ यस्तो छ है भनेर उहाँले पठाउनु भएको छ त यी प्रश्नहरूको उत्तरहरू तपाईँहरूले जुन पठाउनु भएको छ मैले टिपेर राखिसकेको छु मिले नमिलेको मैले कुरा गरिहालेँ हाम्रो जस कन्दमा मामाको चाहिँ अलिक मिलेछ फेरि ट्राई गर्नु होला भन्न चाहन्छु यति भन्दै गीत सुनाउँछु अनि 8 बजेको समाचारपछि भेटौँ है त

0: पृथ्वी राजमार्गको कृष्णभिरमा आज 2:30 बजे दुईतर्फी यातायात सञ्चालन भइरहेका छन्। काठमाडौँ उपत्यकाको लाइफ लाइन मानिने मुख्य राजमार्गमा सबै खालका गाडी सञ्चालन भएको धादिङको बेनीघाट रोराङसातका वडा अध्यक्ष कुमार बस्नेतले जानकारी दिनुभएको छ।
1: बसिरहेको छु। आसार 18 गते बिहान म 5:30 बजे आइपुगेको थिएँ। अब धेरै समस्या होला जस्तो लाग्दैन। त्यही पनि समस्या भयो भने म यहाँ सम्पूर्ण फेरि पनि जानकारी गराउने बाचा गर्दछु। कृपया यहाँहरूलाई सम्पूर्ण अनुरोध छ, तपाईँहरू आउनुहोस्, गाडी चलाउनुहोस्। स्मुथली बाटो राम्रो छ, पिच गरेको भन्दा पनि राम्रो छ है बाटो। यस्तो राम्रो छ बाटो, पिच चाहिँ भएको छैन। पिच पछि पिच गरिन्छ, फेरि वालहरू लगाइन्छ, पोर्सन गरिन्छ, त्यो बाँकी नै छ। तर अहिलेलाई चाहिँ गाडी दोहोरो गाडी चल्न सक्ने गरी बनाएको छ।
0: कृष्णभिरमा 14 भदौमा सड़क भाँसिएको थियो। 100 मिटर सड़क भाँसिएपछि नयाँ ट्र्याक खोलेर यातायात सञ्चालनमा ल्याउन 18 दिन लागेको हो। काठमाडौँमा सड़क भत्किएको देखेमा मरमतका लागि एपबाट खबर गर्न सकिने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क डिभिजनका काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। एपबाट नागरिकले मरमत सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन्। एप मार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारी समेत एप मार्फत प्राप्त हुनेछ। संघीय सड़क अन्तर्गत रहेका 472 किलोमिटर सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। सड़क मरमत सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी समेत अघि बढ़ाइएको छ। सचिवालयले आगामी 2 हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने जनाएको छ। बेलायतको सानहर्स्ट तालिम केन्द्रमा नयाँ खालको प्रतियोगिता आयोजना भएको छ। क्याम्ब्रियन पट्रोल जस्तै सेनाको ड्रोन युद्ध प्रतियोगिता गरिएको हो। एफपीवी ड्रोनलाई बंकरमा तथा डुलिरहेको लक्ष्यलाई निशाना बनाउने समका अभ्यास प्रतियोगितामा सामेल छन्। ब्रिगेडियर एड क्वार्टराइटका अनुसार प्रतियोगिता र युद्धमा फरक भए पनि यसको उद्देश्य छ।
2: Sport is not war and war is not sport, but they do interact. And I think drone wars is a really good example of where this is a skill that is directly applicable to combat. This is a competition to learn to get better at fighting with drones. And ultimately, that's learning to get better at killing.
0: Rifleman Ethan Sanderson le drone yuddha ma samil na bhai sukhai chaina bhanu bhayeko cha.
3: Obviously, if you look over in Ukraine and Russia, it's all UAS warfare. Right? So we need to get on it. We need to be further from where we are now. So being able to get amongst other units, see how they're doing, what we're doing, it's like bouncing off each other. And they do get exposed to things like this for higher officers to see what we can actually do for them.
0: प्रतियोगितामा सेनाका 25 युनिट सहभागी छन्। युक्रेनमा मारिने बेलायती सैनिक मेयर पल विल्क्स भएको खुलेको छ। युद्धमोर्चा भन्दा टाढा भएको गाड़ी दुर्घटनामा 40 वर्षीय विल्क्सको निधन भएको रक्षा मन्त्रालयले जनाएको छ। थप जानकारी सहित बीएफएस अंग्रेजी सेवाका विक्टोरिया लरेन्स।
4: The Ministry of Defence says Major Wilkes, commissioned from Sandhurst in 2012, joining the Intelligence Corps where he remained throughout his career. The MOD says he was a gifted leader and an exceptionally bright and professional officer who embodied the best of the UK military. His commanding officer describes him as a man of great intellect with a sharp sense of humour who often spoke of his love for his wife and 2 sons.
0: चालू आर्थिक वर्षको पहिलो दुई महिनामा राजस्व संकलन 16% भन्दा बढ़ीले बढ़ेको छ। भदौ मसान्तसम्म सरकारले 1,83,21 करोड़ रूपियाँ राजस्व उठाएको छ। गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड़ राजस्व उठेको थियो। यस वर्ष राजस्व 25,67 करोड़ रूपियाँले बढ़ेको हो। यस वर्ष राजस्व 15,80,32 करोड़ रूपियाँ उठाउने लक्ष्य राखिएको छ। पहिलो दुई महिनामा लक्ष्यको 11.59% राजस्व उठेको छ। गत वर्ष यही अवधिमा वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो। राजस्व मध्ये करबाट 1,72,43 करोड़ उठेको छ। कर राजस्व 14.7% बढ़ेको हो। गैरकर राजस्व पनि 10,78 करोड़ रूपियाँ उठेको छ। अनुदान र अन्य सहित सरकारको जम्मा प्राप्ति 1,84,58 करोड़ रूपियाँ पुगेको छ। यस्तै भदौ मसान्तसम्म सरकारले 1,79,84 करोड़ रूपियाँ खर्च गरेको छ। गत वर्ष यही अवधिमा 1,00 80 अर्ब 17 करोड रुपैयाँ खर्च भएको थियो। जम्मा खर्च 19 अर्ब 67 करोड रुपैयाँले बढेको हो। चालू खर्च 1 खर्ब 22 अर्ब 4 करोड रुपैयाँ पुगेको छ। पुँजीगत खर्च 76 अर्ब 65 करोड पुगेको छ। खबर यति नै, नमस्कार।

हजुर त बहारसँगै उठ्छ मन किन मान्दैन, बडो मिठो गीत तपाईँले सुन्नुभयो थियो प्रिय श्रोतावृन्द। यो गीतको साथ साथमा कार्यक्रम हाम्रो आजको बिहानको प्रस्तुति नमस्ते युके पनि अगाडि बढिसकेको छ, अन्तिम चरणको यात्रामा हामी आइसक्यौँ र यस अन्तर्गतको हाइलाइटको कुरा गर्नुपर्दा हाम्रो चाहिँ जुन ट्रेल वक 2026 छ गत सप्ताहन्त भएको थियो, यस विषयमा तयार पारेको सामग्री रहेको छ। यस अन्तर्गत चाहिँ हाम्रो ट्रेल वकरमा यसपटक विजेता हुने टिमहरूसँग अनि सेकेन्डमा आउने थर्डमा आउने टिमहरू विभिन्न दिदीबहिनी दाजुभाइहरू त्यहाँ उपस्थित महानुभावहरूसँग यो जुन ब्राइटन रेस कोर्स जुन एन्ड पोइन्ट छ त्यहाँ हाम्रो दिदीले गर्नुभएको कुराकानी सर सामग्री तपाईँको लागि राख्नेछु। हाम्रो दिदी आशा पनि त्यहाँ पुग्नु भएको थियो गत सप्ताहन्त। त यो सामग्री आजको कार्यक्रमको हाइलाइट छ अन्तिम चरणमा सुन्दै गर्नुहोला। अहिले नैको लागि भने मैले तपाईँलाई अगाडि लिएर जान चाहेँ कार्यक्रममा, फेरि पनि स्वागत अभिवादन भन्दै केही हाम्रो श्रोताहरूको उत्तरहरू पनि छन् त्यसलाई म यहाँ तपाईँहरूसँग सेयर गर्छु। त्योभन्दा पनि अगाडि रिपिट गर्छु एकपटक फेरि पनि हाम्रो प्रश्न, दिनमा सुत्ने तर रातमा उठ्ने र रुने के हो भनेर भन्नुभएको छ र यो मैले छनक दिए पश्चात धेरै श्रोताहरूले उत्तर पनि चेन्ज गरेर पठाउनु भएको छ, होइन उत्तरहरूलाई चाहिँ उहाँहरूले फेरि पनि उत्तरहरूलाई चाहिँ अपडेट गराइदिनु भएको छ, गर्दाखेरिमा त्यो छनकले अलिक काम गरेको जस्तो मलाई लागिरहेको छ। हेरौँ है त हाम्रो अन्य श्रोताहरूको आउनुभएको छ। धनु गुरुङ बहिनी उहाँले चाहिँ श्री दिदी माई आन्सर अफ दिस विक इज भनेर लेख्नु भएको छ, 100% राइट आन्सर हुनुपर्छ यो, यसपालि त ह्याट्रिक हान्ने हो म पनि भन्नुभएको छ उहाँले। प्लिज बहिनी थ्याङ्क यू सो मच, ल तपाईँको यो ह्याट्रिक नै इच्छा पुरा होस्, हाम्रो शुभकामना भन्न चाहन्छु। तपाईँको उत्तर चाहिँ जस मिलेको नै छ भनेर भन्न चाहेँ है मैले यतिखेर। यसै गरिकन एन्डोबरबाट ह्याप्पी थर्सडे नमस्ते शुभ बिहानी श्रीजी भन्दै हाम्रो ज्ञान गुरुङजी आउनु भएको छ, सुन्दै हुनुहुँदो रहेछ, थ्याङ्क यू सो मच। हाम्रो दाजु टिका पूर्जा पनि गुड मर्निङ भन्दै आउनुभएको छ, वीरबहादुर पुन दाजु पनि आउनुभएको छ हामीलाई हेलो भन्न चाहनुहुन्छ उहाँले, अनि हाम्रो दाजु मेघ मल्ल पनि आउनुभएको छ, डान्स टेबलबाट आउने श्रोता नमस्ते श्रीज बहिनी, सुनेर इन्जोय गर्दैछु मनोरञ्जन लिँदैछु भनेर भन्नुभएको छ, थ्याङ्क यू सो मच दाजु। हाम्रो शोभा गुरुङ दिदी पनि आउनुभएको छ उत्तरको साथमा, उहाँले चाहिँ पठाउनु भएको उत्तर अलिकति मिलेन दिदी, प्लिज एकपटक फेरि पनि ट्राई गर्नुहोला भनेर भन्न चाहेँ। यसै गरिकन हाम्रो दाजु आउनुभएको छ कृष्ण चामलिङ, उहाँले पनि उत्तर त पठाउनु भएको छ तर उत्तर उहाँको अलिकति मिले जस्तो लागेन मलाई, फेरि पनि एकपटक ट्राई गर्नुहोला भनेर भन्न चाहन्छु। अनि यसै गरिकन हाम्रो अर्को श्रोता हुनुहुन्छ गुमान गुरुङ, उहाँ दाजु आउनुभएको छ, उहाँ चाहिँ रोइस्टनबाट आउनुभएको दाजु हुनुहुन्छ, उहाँले चाहिँ नि पठाउनु भएको उत्तर ठ्याक्कै मिलेको छ है भनेर भन्न चाहन्छु म यतिखेर। अनि हाम्रो अर्को श्रोता आउनुभएको छ धन राई, र उहाँ चाहिँ सिन्सिनाटी ओहायो अमेरिकाबाट आउनुभएको श्रोता धनबहादुर राई हुनुहुन्छ, उहाँले पनि उत्तर पठाउनु भएको छ, रेडियो सुन्दै साथ दिइरहेको छु र सोच्दा पनि यकिन गर्न सकिनँ तै पनि यो होला कि भनेर उत्तर एउटा पठाएको छु है बहिनी भन्नुभएको छ। दाजु दुर्भाग्यवश त्यो उत्तर मिलेन भन्न त मन थिएन तर के गर्नु भन्नै पर्यो है, त्यस कारण गर्दाखेरिमा फेरि ट्राई गर्नुहोला भनेर भन्न चाहन्छु। अनि हाम्रो बहिनी आउनुभएको छ राधा गुरुङ र प्रेरणा गुरुङ संयुक्त रूपमा लन्डनबाट आउनुभएको छ, उहाँहरू दुवैजनाको उत्तर चाहिँ मिलेको छ भनेर भन्न चाहे, थ्याङ्क यू सो मच बहिनी उत्तरको लागि। अनि यसै गरिकन देवबहादुर गुरुङ दाजु आउनुभएको छ टिटवर्थबाट, डियर सिरिज बहिनी भेरी गुड मर्निङ नमस्ते, आई एम लिसनिङ यो ब्युटिफुल सो, अनि यो विकको ब्रेन टिजरको आन्सर चाहिँ यस्तो छ है भनेर पठाउनु भएको छ, आन्सर तपाईँको ठिक्क मिलेको छ दाजु भनेर भन्न चाहन्छु म यतिखेर। अनि यसै गरिकन हाम्रो अर्को श्रोता चामलिङ चामलिङ दाजु आउनुभएको छ र उहाँले पनि उत्तर चाहिँ पठाउनु भएको छ, शिरीष बहिनी हिजो मेरो उत्तर अपुरो भएछ आज पनि अघि मिलेन नै, पुनः मेहनत र दिमाग खियाएर पठाएको उत्तर चाहिँ यहाँ यस्तो छ है भनेर भन्नुभएको छ। अगाडि पठाउनु भएको थियो आज बिहान उत्तर, त्यो मिलेको थिएन तर मैले उहाँलाई भन्न नपाएको फेरि उत्तर चाहिँ पठाइदिनु भएको छ दिमाग खियाएर, यसपटकको उत्तर चाहिँ ठ्याक्कै मिलेको छ दाजु भनेर भन्न चाहे, दिमाग अलिक धेरै खियाएपछि उत्तर त फेला नपर्ने कुरै भएन होइन। र यसै गरिकन रामनारायण राई दाजु आउनुभएको छ, उहाँले पनि उत्तर खियाएर नै पठाउनु भएको, मतलब दिमाग खियाएर नै उत्तर पठाउनु भएको छ, विच इज अफकोर्स राइट आन्सर, थ्याङ्क यू सो मच भनेर भन्न चाहे मैले यतिखेर। यति नै गर्छु अहिलेको लागि है, थुप्रै अन्य श्रोताहरू पनि आइराख्नु भएको छ तर उहाँहरूको उत्तरलाई चाहिँ मिले नमिलेको म उहाँहरूलाई जानकारी पनि गराउँदै गर्छु फेसबुक पेज मार्फतै पनि, अनि समय मिल्यो भने अन रेडियो पनि म तपाईँहरूसँग सेयर त गर्ने नै छु। अहिलेको लागि यति नै गर्न चाहन्छु, अनि हाम्रो एउटा अनुरोध गीत छ त्यो सुनाउन चाहन्छु। हाम्रो भाइ आउनुभएको छ विष्णु गुरुङ ब्ल्यान्डफोर्डबाट, सधैँ आउने हाम्रो एकदमै नियमित श्रोता, र आजको लागि चाहिँ उहाँ लेख्नुहुन्छ, सिरिज दिदी आज मेरो प्यारी जीवन साथी कृष्ण कुमारी गुरुङको जन्मदिन हो, त्यसैले
एउटा जन्मदिनको शुभकामनाको गीत सुनाइदिनुहोस् प्लिज भन्नुभएको छ. म श्रीमान विष्णु गुरुङ, छोरा विवेक गुरुङ र छोरी प्रिया गुरुङको तर्फबाट धेरै धेरै शुभकामना र दीर्घायुको कामना गर्न चाहन्छु. अनि तपाईँलाई धेरै धेरै धन्यवाद छ भनेर भन्नुभएको छ. अफकोर्स भाइ, तपाईँको यस्तो स्पेसल डेमा हामीले गीत नसुनाउने त कुरै भएन है. र हाम्रो तर्फबाट पनि बहिनी कृष्णा कुमारी गुरुङ, तपाईँलाई धेरै धेरै शुभकामना छ. भेरी भेरी भेरी ह्याप्पी बर्थडे. इन्जोय गर्नुहोस् आजको आफ्नो दिनलाई. अनि जन्मेको दिन एकदमै रमाइलो गरेर मनाउनु एकदमै ठुलो कुरो पनि हो, किनभने हामी जन्मेको दिन नै नभएको भने हामी यहाँ हुँदै हुँदैन थियो. त्यो दिन नआएको भए गर्दाखेरिमा यो सुन्दर संसारलाई हामीले अनुभव नै गर्न पाउँदैनथ्यौँ होइन. यसर्थमा यो सुन्दर दिनलाई चाहिँ तपाईँले सुन्दर ढङ्गबाट मनाउनु होला, इन्जोय गर्नुहोला. विष्णु भाइ, आज तपाईँको जीवनसाथीको जन्मदिन, उहाँको आजको जन्मदिनलाई चाहिँ एकदम स्पेसल बनाउनुहोस् है भन्न चाहन्छु म. हाम्रो तर्फबाट पनि बिएबिस कर्का रेडियो तर्फबाट पनि धेरै धेरै शुभकामना. वन्स अगेन सुस्वास्थ्य र दीर्घायुको शुभकामना भन्दै सनी श्रेष्ठले गाउनुभएको गीत म सुनाउँदैछु बहिनी कृष्णा कुमारी गुरुङको लागि.

0: BFBS Gorkha Radio.
1: तिमी अनलाइनमा हो?
2: अँ हो.
1: के गर्दै गरेको?
2: ए, म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर.
1: ए ल ल, हुन्छ हुन्छ.
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ. साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ. यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ. यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ.

0: SBS गोर्खा रेडियो.
1: आज ब्राइटन रेस कोर्समा हामी छौँ, जहाँ ट्रेल वकरको फाइनल पोइन्ट हुने गर्दछ जुन ठाउँ चाहिँ. र यहाँ आज ट्रेल वकरका लागि भाग लिनुहुने सहभागीहरू पनि आउँदै हुनुहुन्छ क्रमैसँग. र यहाँ यो कार्यक्रमलाई म्यानेज गर्ने क्युजिएसका मेम्बरहरू लगायत गोर्खा वेलफेयर ट्रस्टका मेम्बरहरू पनि यहाँ हुनुहुन्छ. अन्य कम्युनिटी भोलिन्टियरहरू पनि हुनुहुन्छ, जो जतिले चाहिँ आफ्नो टिमहरूलाई सहयोग पनि गर्दै हुनुहुन्छ. र यसै क्रममा गोर्खा वेलफेयर ट्रस्टका इभेन्ट अनि कम्युनिटी म्यानेजर केटा फोर्डलाई म बिएफबिएसमा निम्त्याउन चाहन्छु र यसबारेमा केही भनिदिन आग्रह पनि गर्न चाहन्छु. हेलो केटा, नमस्ते.
2: नमस्ते.
1: How are you doing?
2: Really well. Trail Walker is our favorite weekend of the year. It's a long one, but it's always amazing to see so much support for the Gurkhas and for the Gurkha Welfare Trust. This year is the most participants that we've seen since I've been involved with Trail Walker, so that's been absolutely amazing. An incredible number of military teams getting involved, but also civilians as well. We had the introduction of the new civilian relay option this year. So for the first time ever in Trail Walker history, we have 14 relay teams out on the course, which is brilliant. So we hope that will build next year as well. And funds wise, last night we were at about just over £190,000, which was incredible. I actually haven't had a chance to look yet today, but I hope it's going up. We generally aim to try and raise around £250,000 to £300,000 every year from Trail Walker. So it's a huge event for us and really, really important for our fundraising.
1: Are you not tired? You were there yesterday, don't you?
2: Yes. So registration last night, we had over 300 teams registering, all collecting their t-shirts and GPS trackers, getting themselves ready, and then up back again at about 5:30 this morning, ready for our 6 a.m. wave. We are up through the night with our amazing walkers. So they have 30 hours to complete the course. So we hope that the final teams will be in about lunchtime tomorrow.
1: Wow, another night, another day tomorrow then. Have you managed to sleep?
2: No, but I will.
1: Have you managed to go to every checkpoint? I mean, do you go to every checkpoint?
2: Most of them. So I dropped in while the guys were all setting up on Thursday. I went to pretty much every checkpoint. And then through the night, I'll be visiting checkpoint 6, 7, 8, and 9. I will be out and about sort of this evening visiting all the checkpoints and making sure they're well stocked up. Obviously all our staff and volunteers are still out, so really just kind of supporting them while we kind of slowly start to close down the checkpoints through the night as everybody makes their way to Brighton for the amazing curry, which smells incredible right now.
1: It is. You must be very hungry, I mean your team, because you were there from yesterday and then this morning before 5 o'clock, and then, well, I don't know how long this evening. Thank you, Keita. It's been a pleasure to talk to you, and see you next year.
2: Definitely, absolutely. And if anybody else would like to get involved who's listening, all the information is on the Trail Walker website. So whether you want to volunteer or actually get out on the course next year, details will all be there soon.
1: Thank you. As a Brighton race course, ma. यसपालिको अर्थात् 2026 सालको ट्रेल वकर पहिलो टिम यो ब्राइटन रेस कोर्समा आइसकेको छ र पहिलो टिम चाहिँ यसपालि रेकर्ड ब्रेकरै भयो, क्यु ओजेलारको ब्लू टिम. र उहाँहरूले गत सालहरूको रेकर्ड ब्रेक गर्नुभएको छ. पहिलेको रेकर्ड चाहिँ अहिलेसम्मको सोफार 9 घन्टा 23 मिनटको थियो भने उहाँहरूको रेकर्ड चाहिँ कतिले ब्रेक भयो उहाँहरूकै टिमलाई नै म सोध्न चाहन्छु. र टिममध्ये पनि सबभन्दा यङ्गेस्ट भाइ हुनुहुन्छ, अहिले 25 मात्रै उहाँ भर्ती हुनुभएको र क्यु ओजेलार जोइन गर्नुभएको, र उहाँलाई म बिएफबिएसमा निम्त्याउँछु उहाँको सबको टिमको तर्फबाट. उहाँको नाम चाहिँ प्रज्वल तामाङ हो. हेलो प्रज्वल भाइ, नमस्ते.
3: नमस्ते दिदी, नमस्ते.
1: र तपाईँलाई एकदम वेल डन अनि बधाई छ है त हामी सबैको तर्फबाट.
3: थ्याङ्क यू दिदी.
1: हजुर, आज त तपाईँहरूले त एकदमै राम्रो गर्नुभयो, रेकर्ड पहिलेको पुरै तोड्नुभयो. रेकर्ड ब्रेक गर्छु भनेर नै तपाईँहरू दौडिनु भएको कि कसो?
3: हाम्रो चाहिँ सुरुमा चाहिँ एज अ ट्रेनिङ चाहिँ हामीले चाहिँ जो जित्ने नै भनेर गरेको थियौँ. रेकर्ड ब्रेकिङ चाहिँ यदि लेसी अब 70 किलोमिटर पछि चाहिँ आज हाम्रो कतिको फ्रेस छौँ त्यो अनुसारले चाहिँ आज अगाडि बढ्ने सोचिरहेको थियौँ अनि जब 80 सम्पुग्यौँ ल हामी सक्छौँ जस्तो लागेर हामीले पुस गरेको ल जस लकीली जस हामीले चाहिँ रेकर्ड ब्रेक गर्न सकेको सम्झे
1: तपाईँहरूको रेकर्ड कति रे यहाँले यहाँबाटै सुन्नु पर्यो
3: हामीले चाहिँ 9 hours 13 minutes चाहिँ यो कोर्स पुरा गरेको छौँ जुन चाहिँ अहिलेको हालको रेकर्ड हुन पुगेको रहेछ दिदी
1: 9 hours 13 minutes तपाईँहरू यो फिनिसिङ पोइन्टमा आउनुभयो है एकदमै रेकर्ड ब्रेक गर्नुभएको छ तपाईँहरूले सबैजना एकदमै खुसी हुनुभएको छ क्यु जेलारले तपाईँहरूलाई पुरै बधाई दिइरहेको मैले देखिरहेको छु है र अब तपाईँ त एकदमै भर्खर त जोइन गर्नुभएको नि त है यो अब आर्मीमा पनि अनि क्यु जेलारमा भर्खर आउनुभएको तपाईँ कसरी यहाँ दौडिन आइपुग्नु भयो
3: सर्वप्रथम चाहिँ म चाहिँ पल्टनसम्म पुगेको छुइनँ मैले चाहिँ भर्खर चाहिँ उता हाम्रो यो फेस टू ट्रेनिङ डिएसटीमा भर्खर सकाएर चाहिँ सिधै यहाँ म चाहिँ ट्रेनिङको लागि आएको थिएँ कसरी चाहिँ यदि फास्ट कुद्दै गयो वा अब कसरी चाहिँ हाम्रो ट्रेनिङ पुग्यो भन्नाले चाहिँ जस म चाहिँ जस एज अ क्याटरिङमा सकाएर चाहिँ आफूले पिकअप पनि त्यतै गरेको थिएँ जसले चाहिँ मलाई बुस्ट गरेर चाहिँ त्यो फिटनेसलाई चाहिँ अलिक कन्टिन्यू गर्न चाहिँ हेल्प गरौँ र मैले चाहिँ सोचेको थिइनँ म ट्रेलबाट कुद्छु भनेर र पनि फिटनेस मेन्टेन गर्दा गर्दा चाहिँ अब अपर्च्युनिटी ठ्याक्क आइहालो वाइ नट भनेर चाहिँ मैले एज अ यङ्गेस्ट इन्टेक भएर नि पार्टिसिपेट गरेर जस 80 कुदेँ राम्रो बेस्ट पनि दिएँ जस्तो लाग्यो मलाई चाहिँ
1: हजुर अनि तपाईँले यो अपर्च्युनिटी कसरी पाउनु कसैले तपाईँको टिमले बोलाउनु भयो कि म आफै गर्छु भनेर भोलिन्टियर आउनुभयो अगाडि
3: हजुर म चाहिँ आफ्नो क्याबेजको लागि नै भोलिन्टियर गरेको थिएँ साथै मेरो त्यो रिसेन्ट कम्पिटिसनहरूले गर्दा पनि टाइमिङ राम्रो भएको कारण चाहिँ मलाई चाहिँ टिममा राख्नुभएको थियो र म चाहिँ पक्का भोलिन्टियर थिएँ त्यसको लागि चाहिँ
1: हजुर ओके अब तपाईँहरूको टिमको बारेमा पनि भनिदिनुहोस् न
3: म चाहिँ आफ्नो टिमलाई चाहिँ सर्वप्रथम चाहिँ सबलाई चाहिँ कङ्ग्रेचुलेसन साथै थ्याङ्क यू भन्न चाहन्छु किनभने यत्रो 100 kilometers हामीले एकअर्काको ब्याक पुस गरेर हुन्छ कि तानेर हुन्छ कि एकअर्कालाई हप्काएर हुन्छ कि जसरी भयो नि हामीले यो कोर्स चाहिँ राम्रो गर्न सक्यौँ एज फर्स्ट हाम्रो चाहिँ टिम क्याप्टेन लेन्स कपर अर्जुन तामाङ मुक्तान भनौँ उहाँ चाहिँ हाम्रो क्युओजेलाको हो साथै हामी 3 INTEC 23 कुमार मोक्तान साथै INTEC 24 तेजिन गर्बुजा र म INTEC 24 25 प्रज्वल तामाङ हामी टिम चाहिँ यस्तो रहेको दिदी
1: ओके अब तपाईँहरूको लागि सेलिब्रेसन यहाँ छँदैछ पल्टनमा पनि छ होला पक्कै पनि है अनि तपाईँहरूको अब यसपछि के हुन्छ भाइ अब दौडिसकेपछि त के छ तपाईँहरूको लागि
3: दिदी एज पर अब हाम्रो ट्रेल वकर च्यारिटी रनबाट चाहिँ हामीलाई चाहिँ अब यहाँ मसाज चाहिँ अब हामीलाई प्रोभाइड गर्नुहुन्छ र अब हामी चाहिँ आफै सेल्फ कुलडाउन गरेर चाहिँ आफ्नो मसाजतिर लागेर चाहिँ यो एउटा हिस्टोरिकल मोमेन्ट चाहिँ हामीसँग बोकेर जस आफ्नो क्यो जेला अल्डरसनमा लग्ने छौँ दिदी
1: हजुर तपाईँहरूको टिममा सबभन्दा तपाईँ यङ्गेस्ट है अनि अब फास्टेस्ट पनि हुनुभयो होला अरू चाहिँ एक्सपिरियन्स हुनुहुन्थ्यो होला पहिले जानुभएको थियो उहाँहरू
3: हाम्रो टिममा चाहिँ गुरुजीहरू पहिलेदेखि फिटनेसमा अलिकति इन्ट्रेस्ट राख्ने साथै हाम्रो टिम क्याप्टेन चाहिँ लेन्स कपर अर्जुन गुरुजी चाहिँ यो पटक यो गरेर 3 चाहिँ कुद्नु भएको छ साथै हाम्रो 23 गुर्जी र 24 गुर्जी साथै म चाहिँ हाम्रो चाहिँ पहिलो पटक थियो ट्रेल भएको छ दिदी
1: अनि तपाईँहरू आज यो स्टार्टिङ पोइन्टदेखि 6 PM कुदेर यहाँ फिनिसिङ पोइन्टसम्म आइपुग्दाखेरि कहीँ कतै रेस्ट गर्नुभयो एकछिन केही गर्नुभयो या मसाजहरू गर्नुभयो कि भएन
3: अब हाम्रो चाहिँ हामी चेक पोइन्ट 7 चाहिँ हामी आफ्नो यो चेक पोइन्ट पुग्दाखेरि चाहिँ आज टिममा बसेर चाहिँ हाम्रो एडमिन टिमले चाहिँ हल्का चाहिँ मसाज गरिदिनु भएको थियो र जसले गर्दा चाहिँ हामीलाई धेरै बुस्टअप भएको थियो साथै हाम्रो एडमिन टिम चाहिँ धेरै सापन एक्टिभ भएको कारण चाहिँ सानो कुराहरूले गर्दा हाम्रो धेरै आफ्नो यो पर्फर्मेन्समा धेरै इम्प्याक्ट परेर चाहिँ यस्तो पर्फर्मेन्स आएको जस्तो लाग्छ मलाई चाहिँ त्यो त्यही भएर चाहिँ म चाहिँ आफ्नो एडमिन टिमलाई चाहिँ जस्ट ह्युज साउट दिन चाहन्छु दिदी
1: वेल डन तपाईँहरूको टिमलाई है क्यु जेलार ब्लु टिमबाट हुनुहुन्छ हाम्रो एकदमै यङ्गेस्ट मेम्बर प्रज्वल तामाङ उहाँसँग नै कुरा गर्दैछु अरू चाहिँ अन्यत्र लागिसक्नु भएको छ अगाडि गइसक्नु भएको छ र उहाँले एकदम राम्रो बोल्नुहुन्छ उहाँसँग बोल्नुहोस् भनेर दिनुभएको थियो उहाँको टिम क्याप्टनले है ल त प्रज्वल यहाँलाई एकदमै धेरै धेरै धन्यवाद वन्स अगेन बधाई र थ्याङ्क यू फर यर टाइम है त
3: थ्याङ्क यू दिदी

0: बच्चाहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आधीले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेन को खोजी गर्न सक्नुहुन्छ।
1: हजुर दादरणीय श्रोताबृन्द, बिएपिएस गोर्खा रेडियोलाई नै सुन्दै हुनुहुन्छ यतिखेर, र यो बेलामा तपाईँको लागि हामी सुनाइरहेका छौँ 12 Walker 2026 को अवसरमा तयार पारिएको केही सामग्रीहरू, र हाम्रो 12 Walker विनर टिमसँगको कुराकानी पश्चात अब दोस्रो स्थानमा आउने 1RGRको ग्रिन टिमसँगको कुराकानी तर्फ तपाईँलाई लिएर जाँदैछु। र यो ग्रिन टिमसँगको कुराकानी पूर्व लेफ्टिनेन्ट कर्नल जोन जेफ कोट ज्यूले आफ्नो टिमलाई दिनुभएको बधाई सन्देशको साथमा यो कुराकानी
2: हामी ब्राइटन रेस कोर्स आइपुग्यो, ट्रेल वकरको सकिने ठाउँ, अनि हामी वनाजियाको टोलीसँग उनीहरूलाई नयाँ रेकर्ड बनायो वनाजियाको 9 hours 50, अनि म एकदम प्राउड। यो साल पक्का छिटो रेस थियो अनि हाम्रो मान्छे पक्का राम्रो, एकदम राम्रो रेस रन गरेको, अनि हाम्रो फल्टनदेखि म पक्का ठुलो बधाई दिन्छु तपाईँ सिपाहीदेखि, हामी एकदम प्राउड। सो सबास, अनि तपाईँले पक्का तपाईँको ठाउँको माथि राख्नु पऱ्यो है, गाडी हान्नु, अनि एकदम प्राउड हुन्छ, म पक्का हो ल। अनि हाम्रो आइसी ल सबास
3: हस् अब धेरै धेरै धन्यवाद छ यहाँलाई, कङ्ग्रेचुलेसन। हजुरको टिम हो नि त यो त, होइन? सो हजुरलाई पनि बिग कङ्ग्रेचुलेसन। अनि आज सेलिब्रेट कसरी गर्ने
2: साहब? क्याद्रोलाई पक्का आराम गर्नु पऱ्यो, सबभन्दा पहिला पक्का आराम गर्नुपर्छ, अनि त्यहाँ पछि हामी फल्टनको आइपुग्ने बेला हामी पक्का ठुलो ठुलो बधाई अनि कथा दिनु पऱ्यो।
3: हस् थ्याङ्क यू, हस् इन्जोय गर्नुहोस् आजको यो ट्रेल वकर। यो सालको अर्थात् 2026 सालको ट्रेल वकरमा दोस्रो टिम आइपुग्नु भएको छ ब्राइटनमा अहिले, र उहाँहरूसँग अलिकति कुरा गरिहाल्न चाहन्छु। 1RGRबाट आउनुभयो, 1RGRको ग्रिन टिम आइसक्नु भएको छ र उहाँहरूसँग कुरा गर्न चाहन्छु। भाइ नमस्ते, तपाईँहरूलाई बधाई छ।
4: दिदी नमस्ते,
3: र तपाईँहरूको परिचय दिनुहोस् न भाइ। तपाईँ टिम क्याप्टन तपाईँ हुनुहुन्छ?
4: हजुर दिदी, म टिम क्याप्टन लान्सपुर मनिष तामाङ भाइ।
5: राइफलम्यान सुशान लिम्बू।
6: मेरो नाम राइफलम्यान विष्णु कुमार राणा मगर। दिदी
7: नमस्ते। दिदी मेरो नाम राइफलम्यान रोजन राणा।
3: तपाईँहरू कुन कुन इन्टेकको हुनुहुन्छ साँच्ची भनिदिनुहोस् न तपाईँले टिम क्याप्टन?
4: 19 इन्टेक, सुशान भाइ र रोजन भाइ चाहिँ 25 इन्टेक, अनि विष्णु भाइ चाहिँ 25 इन्टेक। दिदी
3: ओके, हजुर 25 पनि लिनुभएको रहेछ है। यो टिम कसरी फर्म भयो भाइ?
4: इनिसियली चाहिँ हाम्रो ट्रेनिङ हुन्छ सेलेक्सन ट्रेनिङ, सेलेक्सन ट्रेनिङमा जसले राम्रो गर्छ त्यसलाई नै अलिकति ग्रिन टिम अथवा रेड टिममा चाहिँ अब डिभाइडेड गरेर चाहिँ इन्क्लुड गर्ने हो। दिदी
3: हजुर 1RGRको आज दुईवटा टिम हो?
4: हजुर दिदी, एउटा रेड टिम हो, उहाँहरू चाहिँ आउँदै हुनुहुन्छ।
3: ओके, अनि तपाईँहरू यहाँनिर आइपुग्दासम्म त नन स्टप आउनुभयो कि एकछिन त्यहाँनिर अलिअलि मसाज पनि गर्नुभयो?
4: दिदी हामी नन स्टपै आएको।
3: एक्सपिरियन्सवालाहरू कोही हुनुहुन्छ कि हुनुहुन्न?
4: दिदी यो मेरो चाहिँ 4 टाइम हो। भाइहरू चाहिँ लास्ट इयर दुईजना चाहिँ सुशान र रोजन चाहिँ, रोजन भाइ चाहिँ लास्ट इयर कुद्ने टोली हो, एकजना भाइ पिस्नु भाइ चाहिँ लेटेस्ट न्यू, तर उहाँ चाहिँ पक्का डरो मान्छे। हजुर
3: अनि तपाईँहरूको पहिलाको रेकर्ड कति थियो भाइ?
4: पहिलाको मैले चाहिँ 10 घन्टा 23 मिनटसम्म हानेको छु दिदी, तर लास्ट इयरको चाहिँ अब 11 घन्टा।
3: र यसपालि चाहिँ रेकर्ड ब्रेक गर्नुभयो होइन, पुरानो रेकर्ड 956 अनि अहिले नयाँ रेकर्ड चाहिँ तपाईँहरूको 950 भयो है, 9 घन्टा 50 मिनटमा आइपुग्नु भयो तपाईँहरू। 1RGRको रेकर्ड ब्रेकरहरू तपाईँहरू हुनुभएको छ ल, तपाईँहरूलाई एकदम कङ्ग्रेचुलेसन्स। अब एकदम थाक्नु भएको छ, रेस्ट पनि गर्नुपर्छ है ल, तपाईँहरूलाई अब आराम गर्नको लागि छोडिदिन्छु। थ्याङ्क यू है, बधाई छ वान्स अगेन
4: टाइमको लागि, धेरै धेरै धन्यवाद।
8: नमस्ते दिदी, म चाहिँ प्रेमलता गुरुङ 1RGR बटलाइनबाट आएको दिदी। हाम्रो चाहिँ यो ट्रेल वकरमा चाहिँ एसपिएमपी भनेर 1RGR गोर्खा वाइफ्सको नाममा हामी रेजिस्टर गरेर आज आएको छौँ दिदी। अनि हाम्रो यो ग्रुपमा चाहिँ हुनुहुन्छ प्रेमा बहिनी, शीला बहिनी, अनि मार्टिना बहिनी, अनि माइसेल्फ दिदी। अनि हामी चाहिँ ट्रेल वकरको लागि चाहिँ हिजो मात्र आइपुगेको दिदी, हिजो आएर प्रिमियम इनमा बस्यौँ, अनि अहिले चाहिँ 6:30 बजेको चाहिँ स्टार्ट छ हाम्रो। यो हाम्रो लागि सबैको चाहिँ यो फर्स्ट टाइम नै हो. फर्स्ट टाइम भन्दाखेरि मैले चाहिँ भर्चुअल रिले गरेको थिएँ कोभिडको बेलामा, तर यही स्पटमा आएर गर्ने चाहिँ हामी सबैको फर्स्ट टाइम हो दिदी. हाम्रो आजको चाहिँ मेन एम चाहिँ हाम्रो चाहिँ 20 आवर्सको टार्गेटमा छौँ दिदी.
9: हेलो नमस्ते, मेरो नाम चाहिँ बिरज राई हो, म चाहिँ बेङ्सोकबाट, अनि हाम्रो टिमको नाम चाहिँ टिम टर्टल्स हो. खोज हामी चाहिँ स्लो हुन्छौँ, हामी वक गर्ने प्लान छ, अनि हाम्रो टिममेटहरू चाहिँ सबै अराउन्ड द प्लेसेसहरूबाट छ. म आफै बेङ्सोकबाट छु, मेरो साथी मनिष यहाँ क्याम वकिङबाट, अवि ब्रो फेल्तामबाट, अनि रबिन दाई क्याम्बलीबाट हुनुहुन्छ. हाम्रो एम चाहिँ अब हामीले चाहिँ अलिकति हिँडेरै गर्ने प्लान भएर अन्डर 26 आवर्स हो भने, प्रिफरेबली 24 आवर्स, तर अब 26 आवर्स हो भने पनि वर ह्याप्पी फर द्याट. एक्सपिरियन्स वाइज चाहिँ अब हामी त फर्स्ट टाइमर नै हो. आई थिङ्क द लङ्गेस्ट आई डन इज प्रोब्ली लन्डन म्याराथन, द्याट्स इट. सो दिस वान इज कम्प्लिटली डिफरेन्ट टु अब त्यही हुन्छ, विल सी हाउ इट गोज. तर होपफुली नो इन्जुरिज नो नथिङ, फिनिस लाइन क्रस गऱ्यौँ भने त्यतिमा खुसी हुन्छौँ हामी चाहिँ. हाम्रो चाहिँ त्यति साह्रो के भने इन्सपायरिङ ब्याक स्टोरी त छैन, केटा केटा हुँदाखेरि गर्ने हो भन्दाखेरि अँ भन्यौँ, अन्त नि साइन अप गरेँ, झापझुप साइन अप गरेर ट्रेनिङ सेनिङ गरेर अब त्यसरी आइपुगिहाल्यौँ हामीले. अब अभियसली charity just abo Gorkha Welfare Trust or just this and that under garden. It was already a good cause, but I think it's a better cause now.
10: Yeah, my name's Libby. I'm in one of the teams from JHG Southeast. We've got two teams here today. We're a mix of healthcare professionals and we normally work at Frimley Park Hospital. So we've got a few nurses, a CMT, pharmacists and a HCA with us today. Come from a range of CEGs. We've trained a bit. We've done a bit of training, but we're really looking forward to today. Quite a lot of it's our first time, but there is a well-seasoned 9-timer in our team as well, so getting all the advice from him. When I was in OTC, one of my colour sergeants was a Gurkha signaller, and he told me about it, and a few of the other girls were also from OTC. They had people that they knew that did it, and then your husband's a signaller, so we've just got lots of connections, really. Our target is just to complete, but I think around the 16 to 18 hour mark. The less time on the feet, the better, we think. Thank you.
11: Namaskar, mero naam chai Jeevan Gurung ho. Hami 4 jana ko group chha, civil group. Hamro group ko naam chai Begari group chha. Yesma chai hamro cousin haru, sabai cousin haruko group ho. Mero bhatij Sagar, mero bhatijni buhari Kala, ani mero sali bahini Hemkala. Hami 4 jana milera chai yo pahilo choti prayas gardaichhau. Hamile chai yo route chai just training ko lagi 3-4 choti chai gareko thim. तर 100K नै होइन, जस एकचोटि 40K, एकचोटि 50K अनि एकचोटि 60K गर्दै 1-10 नै गरेको थियौँ. सायद गर्नु सकिन्छ होला, अनि भगवान्सँग नै प्रार्थना गर्दछौँ सक्सेस होस्, कसैलाई इन्जुरी नहोस्. हामीले चाहिँ त्यो फेसबुकहरूतिर सोसियल मिडियातिर अस्तिदेखि देखिरहेको थियौँ पहिलेदेखि नै, अनि मेरो भाइहरू मेरो भतिजहरूले चाहिँ ल योपालि गरौँ, अलिकति हेल्थको लागि पनि हुन्छ प्लस अलिकति च्यारिटी पनि हुन्छ भनेर चाहिँ हामीले गरेको हो. हाम्रो साथीहरूले मेरो भाइहरूले चाहिँ सजेस्ट गरेर गर्ने प्रयास गरेको हो. हामी चाहिँ अल्डो सर्टबाट हो, सबैजना अल्डो सर्टबाट छौँ. हाम्रो टार्गेट चाहिँ अब 20 आवर्सको छ. हामी चाहिँ हिँड्ने मात्र हो, कुद्ने होइन. 20 आवर्समा चाहिँ सक्ने प्रयास गरेको छौँ, हेरौँ के हुन्छ. हामीले 4-5 महिना जति गऱ्यौँ होला ट्रेनिङ, तर एभ्री अब 2 विक्समा एकचोटि चाहिँ हिँड्थ्यौँ, 50-60, 50-60, 30 यस्तै किलोमिटर हिँडेर चाहिँ एभ्री 2 विक्समा चाहिँ एकचोटि हिँड्थ्यौँ. अब त्यस्तै हो, युकेमा समय पाइँदैन है, तर पनि हामीले आशा गरेको छौँ सकिन्छ होला सायद भोलि बिहानसम्ममा.
12: Hi, my name is Ruby and I have my teammates Sek, Ricky and Ivan and our support crew member Patrick and Wallace. So we originally from Hong Kong, and but we're all now stays in the UK. So we have been living here for like around 3 to 5 years. So we travel all the way from the north side, like Manchester, to here. The main reason for having this trail walk to get today is because actually it's my first time, and this year is my 50th birthday. So kind of like they helped me to celebrate my 50th birthday to walk 100 kilometers. So it's kind of like quite like an ironic celebration.
13: Happy birthday to you.
12: Oh, thank you. But it's not today, it's passed already. But it's this year. Our team name is ASAP, meaning as soon as possible. So we try to finish it as soon as possible. We targeted 24 hours, but I'm not sure if I can make it. So they will help to encourage me all like to finish it as soon as possible. So thank you very much for the donor support. Without their support, we can't make it. So we try our best to finish as soon as possible, and thank you very much for your love.
13: सर्वप्रथम त नमस्ते मेरो नाम चाहिँ स्यापर मोहन अनि मेरो टिमको नाम चाहिँ स्यापर रोबोको अनि हाम्रो टिम चाहिँ 32 इन्जिनियर रेजिमेन्ट क्याट्रिकबाट आएको मेरो टिममा चाहिँ को को छ भने स्यापर सुदीप स्यापर अर्बिट र स्यापर आनन्द र हामी हाम्रो यो सबै चारजनाकै फर्स्ट टाइम हो अनि हिजो चाहिँ हामी मिलिट्रीकै भ्यानमा हामी हिजो ट्राभल गरेर यहाँ हामी टेन्टमा सुत्यौँ रात बितायौँ र आज चाहिँ हामी यहाँ 6:30 को हाम्रो स्टार्ट छ दिदी अनि होपफुली राम्रै हुन्छ दिदी
14: हजुर नमस्ते मेरो नाम कमला थापा हो मेरो टिमको नाम चाहिँ गोर्खा सपोर्ट बटालियन लेडिज टिम अनि मेरो टिममा हुनुहुन्छ दिया गुरुङ कञ्चन तामाङ अनि कविता थापा अनि माइसेल्फ कमला थापा अनि हाम्रो कोच दिदी हुनुहुन्छ गीता दिदी अनि हामी स्टार्ट गर्दैछौँ अब 8 o'clock फिनिसिङ टाइम हामीलाई चाहिँ भाइहरूले चाहिँ एकदम अर्लिएस्ट दिनुभएको छ 24 hours त्यही अनुसारले पेस बनाएर दिनुभएको छ एभ्री 1 kilometerको अनि यदि त्यसमा पनि हामी अलिकति हामीलाई गाह्रो भयो भने चाहिँ उहाँहरूले फेरि 26 kilometerको पनि एभ्री आवरको डिफ्रेन्ट पेसमा दिनुभएको छ टाइमिङ सो बट हामीले चाहिँ 24 hoursमै टार्गेट गर्छौँ होपफुली हामी सबैजना विदाउट इन्जरी कम्प्लिट गर्छौँ होला थ्याङ्क यू भेरी मच दिदी
1: त आदरणीय श्रोताबन्ध बिएफबिएसको रेडियो सुन्दै हुनुहुन्छ बिहानीको कार्यक्रम नमस्ते युकेमा अहिले तपाईँ हुनुहुन्छ म शिरीष सुनवारको साथमा समयको कुरा गर्छु अहिले बिहानको 8:52 गएको छ यानि कि अब मात्र 8 मिनट बाँकी रह्यो 9 बज्नको लागि 9 बजे हामी सुन्छौँ समाचार त्यस पश्चात भने कार्यक्रम अगाडि बढ्नेछ आजको हाम्रो नमस्ते युके पश्चातको कार्यक्रम काठमाडौँको सौगात इन्जोय गर्न सक्नुहुन्छ तपाईँहरूले र यति भन्दै अगाडि बढ्नु पर्दाखेरि हाम्रो केही श्रोताहरूको उत्तरहरू जुन आएका छन् त्यसलाई फटाफट म यहाँ समेट्ने कोसिस गर्दैछु किनभने मैले यहाँनिर समेटिनँ भने उहाँहरूलाई फेरि मिल्यो मिलेन होला भन्ने त्यो प्रश्न मनमा आइरहन्छ त्यो कारणले गर्दाखेरि पनि मैले समयले साथ दिउन्जेलसम्म चाहिँ नि यहाँ तपाईँहरूसँग यो सेयर गर्ने मेरो तयारी रहेको छ र हामीलाई चाहिँ हरिकला थापा मगरज्यूले पनि सम्पर्क गर्नुभएको छ र दिदीले उत्तर पठाउनु भएको छ तर यो उत्तर चाहिँ उहाँको अलिकति मिलेन भनेर भन्न चाहे मैले नम्बरबाट पठाउनु भएको रहेछ र हाम्रो कतिपय श्रोताहरूले चाहिँ जीव जन्तुको नाम पनि लेखेर पठाउनु भएको छ यो अलिकति क्लु अब लास्ट मोमेन्ट आइसकेको छ भोलि यसको छिनोबाने हुन्छ त्यस कारणले गर्दाखेरि मैले दिन चाहेँ यो चाहिँ लिभिङ बिङ्स नभइकन सम काइन्ड अफ अब्जेक्ट हो भनेर भन्न चाहन्छु यति भन्दा हुँदै पनि अब तपाईँहरूले चाहिँ मिलाउन कोसिस गर्नु भएन भने त फेरि रमाइलो हुँदैन सो प्लिज डु ट्राई अगेन भन्न चाहन्छु जसले मिलाउनु भएको छैन तपाईँहरूलाई चाहिँ मैले फेरि पनि आउनको लागि भनौँ अलिकति इन्सपायर गर्न चाहेँ मोटिभेट गर्न चाहेँ है अनि यसै गरिकन लोक सुब्बा थेबे दाजु आउनुभएको रेडिङबाट सेवाहरू नमस्कार सुरेश बहिनी लौ ड्युटीबाटै कफीको चुस्की लिँदै हाजिर जनाएँ अनि उत्तर पनि पठाएको छु उत्तर चाहिँ यो छ भनेर भन्नुभएको छ उत्तर अलिकति मिलेन है दाजु भनेर भन्न चाहेँ मैले प्लिज डु ट्राई अगेन मैले अघि नै भनिहालेँ छनक दिइसकेको छु यो चाहिँ एउटा चाहिँ इनएनिमेट अब्जेक्ट हो होइन चाहिँ यो चाहिँ जीवित वस्तु चाहिँ होइन जीवित प्राणी चाहिँ होइन भनेर भन्न चाहेँ मैले र यसै गरिकन हाम्रो चाहिँ अर्को श्रोता आउनुभएको छ हाम्रो गङ्गा थापा आमा आउनुभएको छ उहाँले पनि पठाउनु भएको छ उत्तर तर उहाँको उत्तर पनि अलिकति मिलेन कि जस्तो लाग्यो मलाई फेरि पनि ट्राई गर्नुहोला भन्न चाहन्छु उहाँलाई बिलबहादुर गुरुङ दाजु आउनुभएको छ उहाँले पनि उत्तर अलिकति मिलाउनु भएन अलसरको हाम्रो श्रोता हुनुहुन्छ उहाँ फेरि पनि ट्राई गर्नुहोस् भनेर भन्न चाहन्छु म अनि हाम्रो दाजु छवि थापा मगर आउनुभएको छ यहीँ फोक्सनबाट नमस्ते सिरिज बहिनी लोकप्रिय कार्यक्रम आज पनि सुनेर भरपूर मनोरञ्जन लिइरहेको छु सबैको दिन र पल्सोबाट होस् भन्नुभएको छ थ्याङ्क यू सो मच दाजु हजुरको दिन पनि शुभ रहोस् हाम्रो यही शुभकामना अनि यसै गरिकन ओम थापा दाजु आउनुभएको छ उहाँको पनि उत्तर अलिकति मिलेको छैन यसर्थ मैले उहाँलाई फेरि पनि आउनको लागि विनम्र अनुरोध गर्न चाहेँ उत्तर सही लिएर है त अनि

अप्सन माग्नु भएको थियो, त्यसमा उहाँको एउटा उत्तर चाहिँ मिलेको हुनाले मैले उहाँलाई उत्तर मिलेको नै माग गरेको छु है। अनि देवेन्द्र गुरुङ चाहिँ हाम्रो दाजु आउनुभएको छ ननिटनबाट, नमस्ते सिरिज बहिनी, तपाईँको सुन्दर प्रस्तुति मैले अघि बिहान सबैदेखि साउको मेलोबाट सुनिरहेको छु, यो हप्ताको मेरो उत्तर चाहिँ यो हो भनेर भन्न चाहे भन्नुभएको छ। दाजु थ्याङ्क यू सो मच, साउको मेलोबाटै भए पनि हामीलाई साथ दिनुभएकोमा, यो मायाको लागि यो सद्भावको लागि थ्याङ्क यू सो मच भन्न चाहन्छु म। तपाईँको उत्तर ठ्याक्कै निशानामा लागेको छ, राइट अन द बुल्स आई भन्छ नि है, त्यस्तै नै ठ्याक्कै निशानामा लाग्यो। अब ट्राई गरिरहनु परेन, भोलि तपाईँको नाम आउँछ आउँदैन त्यो चाहिँ सुन्नु होला भन्न चाहन्छु म। अनि हाम्रो भान मामा आउनुभएको छ मणि थापा अलुसरबाट, यो हप्ताको उत्तर उहाँले जुन पठाउनु भएको छ एकदमै ठिक्क मिलेको छ है मामा भनेर भन्न चाहे, थ्याङ्क यू सो मच फर द आन्सर। अनि हाम्रो नुतन भुषालजी आउनुभएको छ, प्रश्न सुनेकै छैन मैले अझै सिरिजी भन्नुभएको छ। ओहो नुतनजी कहाँ हराउनु भयो हजुर, तपाईँ कहाँ मिस गर्नुभयो, सुनाइहाल्छु तपाईँलाई, भोलिसम्म उत्तर दिने मौका छँदैछ। दिनमा सुत्ने तर रातमा उठ्ने र रुने के हो, हाम्रो यसपटकको प्रश्न चाहिँ यही छ, फेरि सुनौँ है त। दिनमा सुत्ने तर रातमा उठ्ने र रुने के हो भनेर भनिएको छ। यो चाहिँ एउटा इनएनिमेट अब्जेक्ट हो, भन्नुको तात्पर्य यो चाहिँ प्राण नभएको एउटा वस्तु हो है, यो चाहिँ लिभिङ बिङ्स चाहिँ होइन, किनभने कतिपय श्रोताहरूले हामीलाई एकदम धेरै लिभिङ बिङ्सको नामहरू पठाइराख्नु भएको छ। अनि अर्को बुझ्नुपर्ने कुरा चाहिँ के हो भने, रातमा उठ्ने मात्र होइन उठेर रुने पनि, त्यो कुरालाई पनि जोड्नु होला है त। एनिवे यति नै भन्न चाहन्छु। फाइनली हाम्रो दाजु आउनुभएको छ कृष्ण चामलिङ दाजु, आफ्टर मेनी अटेम्प्ट्स उहाँले चाहिँ सही उत्तर पठाउनु भएको छ। दाजु वेल डन भनेर भन्न चाहन्छु। फाइनली उहाँले तिन चारवटा उत्तर पठाउनु भएको थियो, अहिलेको भर्खरै पठाउनु भएको उत्तर चाहिँ मिल्यो है भन्न चाहन्छु। यति नै भन्दै म अब भने तपाईँहरूबाट बिदा लिन्छु प्रिय श्रोताबहिनी। अब तपाईँसँग भेट्न एकैचोटि सोमबार आउनेछु र सोमबारको कार्यक्रम दिवा कौशलीमा तपाईँको मेरो भेट निश्चित छ। त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्नु होला, हामीलाई सुन्दै गर्नु होला, माया गर्दै गर्नु होला। ह्याभ अ नाइस डे एन्ड ह्याभ अ नाइस विकेन्ड। हस् त नमस्ते, बाई बाई।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरामा खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन. समस्या समाधानका लागि प्रशासनले बिक्रीको अभिलेख राख्न विक्रेतालाई निर्देशन दिएको छ भने जिल्ला बाहिरका उद्योगहरूलाई आपूर्ति बढ़ाउनका लागि समन्वय गरेको छ. पोखराबाट कृष्ण दबाडीको यो रिपोर्ट.
4: बजारमा खाना पकाउने ग्यासको अभाव हुनुको मुख्य कारण उपभोक्ताले घरमा स्टक राखेका कारण लामो समयसम्म

0: अब हट्न नसकेको दाबी विक्रेताको छ, तर उपभोक्ता भने त्यो मान्न तयार छैनन्। आफूहरूले एक सिलिन्डर ग्यासका लागि धेरै हैरानी बेहोर्नु परेको गुनासो गर्नुहुन्छ पोखरा बैदामकी हरिमाया अधिकारी। देशको पर्यटकीय राजधानी समेत रहेको पोखरामा असार मसान्तदेखि सुरु भएको ग्यास अभाव अझै सहज बन्न सकेको छैन। प्रशासन ग्यासको कालो बजारी रोक्न कृत्रिम अभाव हुन नदिन प्रयास गरिरहेको बताएको छ। बेला बेलामा बजार अनुगमन समेत हुन्छ, तर समस्या समाधान हुन सकेको छैन। ग्यास विक्रेताका अनुसार ग्यास आइरहे पनि उपभोक्ताले धैर्य गर्न नसकेको कारणले समस्या निम्तिएको विक्रेता नारायण पौडेल बताउनुहुन्छ। जनताले स्टक नराख्ने हो भने समस्या दुई हप्ता भित्रमा हट्ने उहाँको भनाइ छ।
1: ग्यास आइरहेको छ, हामीले एउटा व्यक्तिले धैर्य गरिदिने भने ग्यास पुग्छ उपभोक्तालाई। प्रत्येकलाई अहिले नपाउने भनेको एउटा सिलिन्डर हुने मजदुर, त्यसपछि गएर कर्मचारी लाइनमा भर्न नसक्ने, दौडन नसक्ने यस्तो मान्छेहरूले ग्यास पाएको छैन। त्यसपछि अलिकति रिमोट टाढाको एरियाको, किनभने त्यो सिटीभन्दा बाहिरको उहाँले ग्यास पाल्न अभाव छ। जस्तो अब सिडिओले मलाई भन्नुभयो कुरुन्चरमा ग्यास पाएन भने, मलाई हिजो पनि फोन गर्नुभएको थियो कुरुन्चरमा ग्यास पाएन, पाएन। हामीले पनि बुझाएँ ग्यासको अभावको कारण पब्लिक जनताले स्टक राखिदिनु भएन भने अभाव हुने, स्टक नराखिदिए समस्या 15 दिनभित्र।
0: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले ग्यासको अभाव हटाउनका लागि पोखरा भन्दा बाहिर रहेका कम्पनीहरूलाई समेत आपूर्ति बढाउनका लागि बारम्बार निर्देशन गरिएको बताउनुहुन्छ।
2: डिलरहरूमा उहाँले ग्यास चाहिँ नि आगो ग्यास चाहिँ बाँडेकै देखियो, अब स्टक पनि देखिएन र उहाँलाई रेकर्ड राखेर अभिलेख राखेर उपलब्ध गराउनुहोस् भनेको छ। र हामी चाहिँ नि अब यो जिल्लामा चाहिँ ग्यास आपूर्ति बढाउनको निम्ति कास्की जिल्लाभन्दा बाहिर भएका उद्योगहरूलाई हामी समन्वय पनि गरिरहेका छौँ। अब अझै थप समन्वय गरेर कास्की जिल्लामा ग्यासको आपूर्ति बढाउन कोसिस गर्छौँ। अब जनतालाई सहज बनाउने कुरामा हामी एकदमै कोसिस गरिरहेका छौँ।
3: यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंमा खसीबोका र च्याङ्ग्रा नबेच्ने भएको छ। सरकारी स्वामित्वको खाद्य कम्पनीले हरेक वर्ष दशैं लगायत चाडपर्वमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएकामा यस वर्ष बजेट अभावका कारण खसीबोका खरिद र बिक्री नगर्ने निर्णय गरेको जनाएको छ। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन भएको छैन। अघिल्ला वर्षहरूको दशैंका लागि खाद्यले सुपथ मूल्यमा आफै खसीबोका बिक्री गर्दै आएको थियो। खाद्य कम्पनीले बजार मूल्यलाई नियन्त्रण र सन्तुलनमा राख्न हरेक वर्ष दशैंको समयमा उपत्यकामा सहुलियत दरमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ। यसपालि चाडपर्व लक्षित सुपथ मूल्य पसल भने सञ्चालनमा आइसकेको छ। कम्पनीले भदौ 28 गतिदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गरेको बताएको छ। 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ। बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा बुढा नीलकण्ठको अन्तर्राष्ट्रिय कृष्ण भावना मृत संघ इस्कनका 8 पदाधिकारी निलम्बनमा परेका छन्। परमेश्वर अच्युत दास भनी चिनिने अध्यक्ष प्रदीप भण्डारी बाहेकका केन्द्रीय पदाधिकारी एवं क्षेत्रीय सचिव पत्रीदास सहितलाई निलम्बन गरिएको इस्कनले जनाएको छ। केही महिना अघि आश्रित बालबालिकामाथि हिंसा तथा यौन दुर्व्यवहारको घटना भएको थियो। खबर सार्वजनिक भए लगत्तै भक्ति देवान्त गुरूकुलका प्रधान आचार्य सुन्दर गोपाल दास भनेर चिनिने सूरज कृष्ण श्रेष्ठ पक्राउ परेका थिए। स्कनको अन्तर्राष्ट्रिय समितिले आज जारी गरेको निर्देशन बमोजिम अन्य पदाधिकारी पनि निलम्बनमा परेका हुन्। बाल हिंसा तथा यौन दुर्व्यवहारको आरोपमा क्षेत्रीय सचिव इगोर ओबोलोनकोभ, पत्रीदास नेपाल कार्यकारी समितिका सचिव रूपेश्वर गौरी गौरदास, रूपेश जोशी उपाध्यक्ष सुचारु गोपी देवी दासी स्वेन्जा श्रेष्ठ लगायत निलम्बनमा परेका हुन्। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
4: यो PFBS गोर्खा रेडियो हो।

नमस्ते, पीएफएस गोर्खा रेडियोको काठमाडौँको सौगात कार्यक्रम सुरु भयो श्रोता, तर ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर आज भने उपस्थित भएको छु म लाल शाही। मेरो सपनामा नमस्कार छ अनि न्यानो अभिवादन। हजुर, काठमाडौँको सौगात कार्यक्रम अहिले विनोद खड्काजीको अनुपस्थितिमा कहिले युकेबाट कहिले ब्रुनाईबाट सञ्चालनमा आइरहेको छ र यस्तै हो, हामी समय समयमा एक अर्कामा मदत गर्ने गर्दछौँ। अहिले विनोदजी विदामा हुनुहुन्छ र उहाँको साटोमा कहिले सोनक्लिफबाट हाम्रा अन्य साथीहरूले कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ भने आज मेरो पालो परेको छ ब्रुनाईबाट। अब दुई घन्टा तपाईँको साथमा म रहनेछु लाल शाही, पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। आज बिहिबारको दिन असोज 1 गते 2083 विक्रम सम्बत, तदनुसार 17 सेप्टेम्बर 2026 साल। कार्यक्रम सुरु भयो ब्रुनाईको स्टुडियोबाट र ब्रुनाईमा अहिले दिनको 4:11 गएको छ भने युकेमा बिहानको 9:11 गएको छ र नेपालको समय दिनको 2 बज्नको लागि 4 मिनट बाँकी रहेको छ। तपाईँ जहाँ रहनुभए पनि बिएफएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र मलाई दुई घन्टा पक्कै पनि साथ दिँदै गर्नुहुनेछ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ 3224167 वा 3220098। ब्रुनाई बाहिरबाट हो भने 00673 पहिला डायल गर्नुपर्ने हुन्छ। यदि तपाईँलाई मिलिट्री नम्बरको पहुँच छ भने 94193-3284 पनि फोन गर्न सक्नुहुन्छ र हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले बिएफपिएस गोर्खा खोज्नुपर्ने हुन्छ। अब मौसमको कुरा गरौँ, सेरियाबाटै म सुरु गरेँ। सेरियामा यतिखेर तापक्रम 28 डिग्री सेल्सियस हो र आजको दिन सेरिया ब्रुनाईको मौसम त्यति उत्साहप्रद छैन। थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै मेघ गर्जन हुने, पानी पर्ने आदि इत्यादि भइराखेको छ र पानीको आवश्यकता छ अहिले, किनभने ब्रुनाईमा केही समय यता हेइजले सताइरहेको थियो र एयर क्वालिटी एकदमै निम्न गुणस्तरको भइराखेको बेलामा पानी परिदियो भने अलिकति भए पनि बगाएर लान्छ कि भन्ने लागेको छ। त्यही भएर पानी परोस् भन्ने हामी चाहन्छौँ, तर नेपालमा भने यो अवस्था छैन हामीले बुझेका छौँ र बाढी पहिरो गइरहेको, पानी परिरहेको त्यस्तो अवस्थाबाट धेरै जनसाधारण गुज्रिराख्नु भएको छ र राम्रो समय छैन, भर्सक नपरिदिए हुन्थ्यो भन्ने भइरहेको छ, हामीलाई त्यस्तो लागेको छ नेपालमा भने। काठमाडौँको अहिले तापक्रम, हुन त आजको यो यतिखेरको तापक्रम 23 डिग्री सेल्सियस पुगेको छ र न्यूनतम अब रात परेपछि झन्डै 17 डिग्री सेल्सियससम्म झर्ने बताइएको छ र मौसमी अवस्था काठमाडौँमा, काठमाडौँको सेरोफेरोमा पानी पर्ने नै देखाइएको छ। पोखराको तापक्रम अहिले 14 डिग्री सेल्सियस र आज लगभग 14 डिग्री सेल्सियसकै इर्दगिर्दमा रहनेछ त्यहाँको तापक्रम र पोखरामा पनि भारी वर्षाको योग छ। अब लागौँ धरानतिर। धरानको तापक्रम अहिले 26 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ र यतिखेर घाम लागिरहेको भए पनि मौसममा केही उतार चढाव आउने देखिन्छ। बिस्तारै बिस्तारै भोलि शुक्रबार पानी पर्ने जनाइएको छ। अब युकेतिर लागौँ। लन्डनको तापक्रम अहिले 15 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 22 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया लाइट रेन एन्ड अ जेन्टल ब्रिज भनिएको छ, हल्का वर्षाको सङ्केत छ लन्डनमा।
र मौसमी विवरण मैले भर्खरै प्रस्तुत गरेँ. कार्यक्रमको रूपरेखातर्फ म यहाँहरूको ध्यान आकर्षण गराउँछु. र आज कार्यक्रमको पहिलो घण्टामा हामी इस्यु अफ द डे यहाँहरूलाई प्रस्तुत गर्नेछौँ. हाम्रा सहकर्मी धनजङ गुरुङले चन्द्रशेखर अधिकारीसँग अन्तर्वार्ता गर्नुभएको छ. हिमाल प्रेस अनलाइनका सम्पादक हुनुहुन्छ उहाँ. र विषयवस्तु प्राइम मिनिस्टरको युएन जेनरल असेम्ब्लीमा जुन सहभागिता रहनेछ त्यस सम्बन्धी केन्द्रित रहेर र विशेष गरी जलवायु सम्बन्धी अहिले ढड्कारो रूपमा प्रश्न उठिरहेको छ त्यस सम्बन्धी कुराकानी हामी सुन्नेछौँ इस्यु अफ द डेमा पहिलो घण्टामा. र पहिलो घण्टामा ताप्लेजुङको रिपोर्ट सुन्न सक्नुहुनेछ कृष्ण फुरुम्बो लिम्बुबाट. अनि दोस्रो घण्टामा तेह्रथुमको रिपोर्ट म प्रस्तुत गर्नेछु बबिता राईबाट. उहाँले विशेष गरी लिम्बु समुदायको धान नाचको विषयमा कुराकानी गर्नुहुनेछ. त्यो हामी दोस्रो घण्टामा सुन्नेछौँ. अनि दैनिक समीक्षा छँदैछ आजको कृष्ण खनालबाट. अनि एउटा लाइभ रिपोर्ट हामी प्रयास गर्नेछौँ बुटवलतर्फ यहाँहरूलाई लैजाने. छवि पाण्डेसँग कुराकानी गर्ने मेरो आज अठोट छ. हेरौँ समयले के भन्छ. र यी त भए कार्यक्रमको रूपरेखा. अब एउटा गीतबाट कार्यक्रमलाई म अघि बढाउँछु. स्वीकार्नुहोस् वाङदेन शेर्पाको अलि अलि.

0: खाना कस्तो थियो हजुर?
1: राम्रै थियो, धन्यवाद।
2: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
1: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
0: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।
3: यो BFBS कुल कार्य रेडियो हो।

0: अस्मिता अधिकारीको बेग्लै संसार निकै मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। ब्रुनाईको समय अहिले दिनको 4:25 जान आँटेको छ र तपाईँ यतिखेर काठमाडौँको सौगात कार्यक्रममा हुनुहुन्छ, तर मैले किन ब्रुनाईको समय भनिराखेको छु तपाईँले चाल पाइसक्नुभयो। आज काठमाडौँको सौगात कार्यक्रम ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने तपाईँको साथमा म छु लाल शाही। अब असोज 6 हाम्रा प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको 81 महासभामा सहभागी बन्न जाँदै हुनुहुन्छ, तपाईँ हामीले सुनेकै हो समाचारतिर, र त्यसमा विशेष गरी जलवायु परिवर्तनको असरबारे उहाँले नेपालको कुरा राख्नुहुनेछ एकदम जोरदारका साथ, हामीलाई आशा छ। र त्यसै विषयमा केन्द्रित रहेर हाम्रा सहकर्मी धनजङ गुरुङजीले चन्द्रशेखर अधिकारीसँग कुराकानी गर्नुभएको छ। चन्द्रशेखर अधिकारी हिमाल प्रेस अनलाइनका सम्पादक हुनुहुँदो रहेछ र परराष्ट्र मामिलाका एक जानकार पनि भन्नुभएको छ। उहाँले उहाँसँगको कुराकानी अब ढिला नगरिकन सुनिहालौँ।
1: बीएबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनजङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। प्रधानमन्त्री बालेन्द्र शाह अबको केही समयपछि संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनको लागि जाँदै हुनुहुन्छ भन्ने समाचार बाहिरिएको थियो र यही क्रममा भदौको चाहिँ जुन 10 गएको बाढी छ, रसुवा जिल्ला हुँदै बग्ने रसुवा नदीमा आएको जुन बाढी छ, त्यो बाढीले करिब 4 जिल्लालाई नराम्रोसँग प्रभावित पार्यो, जहाँ चाहिँ भौतिक क्षति पनि भयो, मानवीय क्षति पनि भएको छ र भौतिक संरचनाहरू त कुनै पूर्ण रूपमा चाहिँ कतिपय ठाउँमा त बगर नै भएको स्थिति रहेको छ, परिवार गुमाएको अवस्था रहेको छ। यही बेला चाहिँ अहिले विज्ञहरूको भनाइ अनुसारले अन्तर्राष्ट्रिय मञ्चमा नेपालले जुन जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी छ त्यसको बापत पाउने क्षतिपूर्तिको लागि चाहिँ आवाज उठाउनको लागि यो सही समय हो भनेर भनिरहँदाखेरि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सानो टिम लिएर अमेरिका जाँदै हुनुहुन्छ भन्ने कुरा संचार माध्यम आइसकेपछिको पछिल्लो अवस्थालाई हामीले यसलाई कसरी हेर्न सक्छौ? कूटनीतिक उपस्थितिहरू बाक्लो भइरहेको छ, राष्ट्रपतिका सभापति रवि लामिछानेलाई विभिन्न समयमा फोन आएको कुराहरू संचार माध्यम आइसकेको छ समाचारहरू, र परराष्ट्र मामिलामा र समसामयिक विषयवस्तुमा कलम चलाउँदै आइरहनु भएका भर्खर पत्रकार मित्र हुनुहुन्छ चन्द्रशेखर अधिकारी। उहाँ यतिखेर हिमाल प्रेस अनलाइन चलाउँदै आउनु भएको छ र उहाँ त्यहाँको प्रकाशक र सम्पादक पनि हुनुहुन्छ र उहाँसँग आज यही प्रसंगमा कुराकानी गर्दैछौँ। धेरै बेर नपर्खौँ चन्द्रशेखरजी, कार्यक्रम स्वागत छ यहाँलाई।
2: नमस्कार,
1: धेरै धन्यवाद छ समय दिनुभयो। अलिकति बीचमा ग्याप पनि भयो हाम्रो, यो परराष्ट्र मामिलामा हामीले कुराकानी गर्दाखेरि उठाउँदै आएका विषयहरूमा अहिले यो पछिल्लो स्थितिमा चाहिँ यो जलवायु परिवर्तनसँग जोडेको विषयमा अन्तर्राष्ट्रिय मञ्चमा नेपालले आवाज उठाउनु पर्छ भन्ने कुरा आएको छ। अब पहिला चाहिँ हामीले राजनीतिक विषयमा कुराकानी गर्थ्यौँ, अब अहिले चाहिँ यो हावापानीसँग जोडेको विषयमा पनि कूटनीतिक मार्फत चाहिँ कुरा गर्नुपर्ने अवस्थाहरू देखियो, होइन? पृष्ठभूमि मैले बताए अनुसारले यो सही समयको सदुपयोग कसरी होला जस्तो लाग्छ?
2: होइन, प्रधानमन्त्री अन्तर्राष्ट्रिय मञ्चमा जाने चाहिँ राम्रै कुरा हो, होइन? मैले यस्तो यस्तो विषयमा अहिलेको अवस्थामा बाहिर जान खोज्नु ठिकै पनि हो एक हिसाबले, तर राष्ट्रसङ्घको महासभामा जाने कुरामा जहिले पनि हामीले जान हुँदैन, यत्रो ठुलो टिम लिएर किन जाने, के इस्यु छ र भन्ने हामीले पनि लेख्यौँ पहिला पहिला, होइन? तर अहिलेको प्रधानमन्त्री भएपछि विदेश भ्रमण पनि गर्नु भएको छैन, होइन? 1 भारत नजाने पनि भन्नुभएको उहाँले, तर अब अहिलेको यो अहिले पनि उहाँले युएन जाने चाहिँ अगाडि नै अरूलाई नै या त परराष्ट्र मन्त्री जाने तय गरेर 5 टोली जाने भनेर तयारी गर्नुभएको थियो पहिला। तर यो जुन रसुवा गरेको यो बाढी के भोटेको सीमा आएको बाढी, अब हिमसुनामी पनि भनिन्छ यसलाई, होइन? अहिले चाहिँ अनि त्यो देखिएपछि चाहिँ होइन यो कुरा त उठाउनै पर्ने भयो भनेर एकदम हतार हतार गरेर जाने देखियो। जानु राम्रो हो, तर त्यसको लागि जुन बाहिर आइरहेको कुराहरू छ, ए होइन त्यहाँ गएर पैसा ल्याउने, त्यहाँ गएर जम्मै थोक हुने, त्यहाँ गएर उठाएपछि त्यो कुराले चाहिँ इस्यु नै यो भयङ्कर आवाज सुनिने भन्ने जुन छ त्यस्तो चाहिँ होइन। जुन भनिएको छ गएर आफ्नो कुरा राख्नु राम्रो हो, प्रधानमन्त्रीले गएर भन्दा चाहिँ एकदमै भयङ्करै ठुलो सुनिने, अरूले गएर भन्दा नसुनिने यस्तो हो भने त्यति त्यस्तो चाहिँ होइन। तर त्यहाँ अब म 2-3 त्यहीँ गएर पनि रिपोर्टिङ गरेको आधारमा हेर्ने हो भने नेपालले एउटा समय पाउँछ, त्यहाँ कस्तो हुन्छ भने जहिले पनि सेप्टेम्बरको तेस्रो मङ्गलबार, होइन, जहिले पनि पनि राष्ट्रसङ्घको महासभा भनेको तेस्रो मङ्गलबार सुरु हुन्छ र चौथो मङ्गलबार चाहिँ उच्च स्तरको सम्बोधनहरू सुरु हुन्छ। जहिले पनि त्यो प्रक्रिया हेर्ने हो भने यहाँहरूले त्यो अहिले 81 महासभा पनि त्यही प्रक्रिया हो। त्यो प्रक्रिया अनुसार त्यहाँ भनौँ न सबै देशका राष्ट्र प्रमुख र सरकार प्रमुख या राष्ट्रले तोकेको प्रतिनिधि जाने गर्छन् र त्यसको सुरुवाती चरणमा रसिया वा ब्राजिलले सम्बोधन गर्छ अनि त्यहाँ चाहिँ त्यो सम्बोधन गर्ने भन्दा केही समय अगाडि अघिल्लो दिन अथवा त्यसै दिनको दिउँसो दिवा भोज उसले गर्ने गर्छ। यो अमेरिकाको राष्ट्रपतिले त्यहाँ दिने गर्छन्। अब हाम्रो प्रधानमन्त्रीले अमेरिकाको राष्ट्रपतिको त्यो जुन समारोह छ त्यहाँ जो धेरैजनासँग भेट हुने ठाउँ थियो त्यो चाहिँ छुटाउनु भएको छ जाँदाखेरि। त्यो किन प्राविधिक कारण हो अथवा नचाहेर हो अथवा परराष्ट्र मन्त्रीले त्यो त्यसमा आफू उपलब्ध हुनलाई भूमिका खेलेर त्यो रोकिएको हो त्यो चाहिँ थाहा छैन होइन। तर किनकि अहिले पनि प्रधानमन्त्री र परराष्ट्र मन्त्री अथवा प्रधानमन्त्रीको टिममा रहेको र रवि लामिछाने टिम र प्रधानमन्त्री टिम भन्ने दुईटा जुन देखिएको छ त्यो क्लास यहाँ पनि देखिन्छ। यो अहिले अहिलेको भिजिटमा पनि देखिएको छ किनकि प्रधानमन्त्री गइसकेपछि राष्ट्रपति चाहिँ परराष्ट्र मन्त्री चाहिँ त्यहाँको दिवा भोज अथवा साथी भोजमा सहभागी हुने भनेको त्यति राम्रो मानिँदैन। जुन यहाँलाई मैले भन्न त मैले रिपोर्टिङ गरिरहेको बेलामा शेरबहादुर देव प्रधानमन्त्री र परराष्ट्र मन्त्री महरा हुँदाखेरि परराष्ट्र मन्त्री महरा जाँदाखेरि महरा फर्किनु परेको अवस्था थियो त्यहाँ त्यति समयमा अथवा नाम त्यो दिव भोजमा जस्तो 4 बजे राति भोज गाडी रिसेप्सन थियो 4 बजे पुग्दाखेरि फर्किनु परेको थियो। त्यो रिपोर्टिङ पनि भएको थियो त्यो बेलामा कार्तिकुलो मैले रिपोर्टिङ पनि गरेको थिएँ दिवबाट। भनेपछि अब हामीले यस्तो कुराहरू नै नीति कुराहरू नै मिलाएका छैनौँ भने अरू रिसर्चको पाटो कतिको गरेको छन् के छन् अब गएपछि त हामीले राम्रो कुराहरू उहाँ बाहिरलाई विवाद गराउनु भन्दा राम्रो कुराहरू राख्नुपर्छ त्यो हाम्रो पनि दायित्व। तर यही हुँदाखेरि यो कुराहरू किन मिलाइँदैन किन हामी त्यो चिजहरूमा चुक्छौँ जहिले पनि एक दिन छिटो गएर राष्ट्रपतिको दिवा भोजमा अथवा रिसेप्सनमा सामेल भएको भए त्यहाँ चाहिँ धेरैजनासँग भेट हुन्थ्यो कुराकानी हुन्थ्यो।
1: यसमा चाहिँ जुन तपाईँले यसमा थप्नु होला होइन ठ्याक्क तपाईँले भनेकै कुरा लाइनसँग चाहिँ सरकार प्रमुखसँग कुरा नभइकन पार्टीको अध्यक्षसँग चाहिँ कुरा भएको देखियो अमेरिकन गभर्नमेन्टको तर्फबाट चाहिँ होइन। यसलाई पनि एउटा कूटनीतिक रूपमा अथवा राजनीतिक रूपमा यसो हेर्दाखेरि त्यसको पनि त एउटा अर्थ छ नि त होइन। अब द्वितीय सरकारको सरकार प्रमुख जाँदै हुनुहुन्छ पहिलोचोटि भिजिट होइन, त्यसमा पनि अहिले यो भुटेकोसीको बाढीको कारणले जुन एकदमै ठुलो क्षति पुगेको छ नेपालको लागि त्यो कुरा चाहिँ अन्तर्राष्ट्रिय समुदायसँग राख्नु पाउने एउटा कुरा, अर्को पार्टीगत रूपमा राजनीतिक रूपमा उसले आफ्नो अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ आफूलाई स्थापित गर्नलाई ठुलो मौका पनि थियो होइन। त्योभन्दा अगाडिको मौका त कति गुमाए उहाँले होइन। अब यसलाई कसरी बुझ्ने भन्ने हामीले चाहिँ
2: यसमा टसल नै देखिन्छ मलाई लाग्छ होइन। परराष्ट्र मन्त्रालय पार्टी सभापतिले चलाउने सरकार पार्टी सभापति सँगसँगै प्रतिस्पर्धा गरेको अथवा उस्तै रहेको अब भनौँ वरिष्ठ नेता अथवा के भन्ने उहाँलाई संसदीय दलको नेताले चलाउने हो। तर सरकारमै पनि दुईटा ऊ देखिन्छ त्यो जुन जुन लेभलमा बाहिरबाट कुराकानी फोन छलफल भयो भनिन्छ नि त्यो एकैचोटि फोन गरेर जस्तै धनसरलाई मैले फोन गरेर ल धनसर म चाहिँ यहाँ बोले भनेर त्यो विदेश मन्त्रीले फोन गरेर पार्टी सभापतिलाई फोन दिने होइन। नर्मल्ली त्यसो नर्मल्ली हुँदैन कुटनीतिमा कि भयङ्करै मित्रता भएको एकदमै सँगै पढेको सँगै डुलेको छ भने चाहिँ ल है म तपाईँलाई फोन गर्छु
1: अर्थपूर्ण नै रहेको छ भन्ने कुरा त हामीले यसलाई इन्कार गर्न सक्दैनौँ होइन। किनकि संचार माध्यममा आइसकेको छ फोन वार्ता भयो अब एकदमै स्थान पनि दिएको कुराहरू पनि देखियो यसबाट चाहिँ होइन। यसो साइकोलोजिकल रूपमा हेर्दाखेरि पनि होइन
2: हजुर धनजीलाई भन्न खोजेको छ फोन वार्ता त्यसरी भयो भने होइन त्यो फोन वार्ता हुनलाई परराष्ट्र मन्त्रालयले भूमिका निर्वाह गरेको छ। कुनै पनि कूटनीतिक वार्ताहरू परराष्ट्र मन्त्रालय बिना हुनै सक्दैन। त्यसमा के छ भने परराष्ट्र मन्त्रालयले परराष्ट्र मन्त्रीले वा परराष्ट्र मन्त्रीसँग संलग्न व्यक्तिहरू अथवा परराष्ट्र सचिव अथवा कोही त्यो शाखाको प्रमुख कसैले के भने प्रधानमन्त्रीलाई बाइपास गरेको हुनु पर्यो अथवा प्रधानमन्त्रीले कुरा गर्न चाहेको हुनु पर्यो होइन। यो कुरा काहीँ पनि आएको
1: यो कुरामा अलिकति अलिक गम्भीर रूपमा खोज्नु पनि बुझ्नु पनि विषय देख्यो। अब प्रधानमन्त्रीज्यूको जुन एउटा यो महासभाको लागि जाने जुन तयारीको पूर्व सन्ध्यामा कुरा गर्ने गरिरहेका छौँ होइन, त्यसमा चाहिँ अझै समय छ नि त होइन। होमवर्कहरू गर्न पाउने अलिक कसरी चाहिँ हामीले एजेन्डाहरू उठाउने कस्तो एजेन्डामा जाने अघि रिसेप्सनको कुरा गर्नुभयो पार्टीमा त्यहाँको चाहिँ राष्ट्रपतिसँग भेट्न पाउने ठुलो एउटा मौका थियो त्यसले पनि एउटा चाहिँ कूटनीतिकमा त होइन कि राजनीतिक अब भनौँ न सम्बन्ध जोड्न सक्ने बढाउन सक्ने एउटा मौका थियो। त्यसमा पनि अलिकति कता कता चाहिँ चुकेको पनि जस्तो देखियो होइन। अब ज्योराहरूमा गएर हुन पनि सक्छ यसलाई कसरी हेर्ने
2: होइन। हामी हाम्रो मुलुक जहिले पनि जियो पोलिटिक्स भन्छौँ हामी हाम्रोमा त्यस्तो ठुलो त्यस्तो भयङ्कर नेपालमा यस्तो छ उस्तो छ नेपालमा आउनै पर्छ भन्ने त्यस्तो पनि होइन। अहिले प्रविधिको जमानामा त्यो टाइपको जुन हुनु कुनै बेला थियो होला, अहिले त्यस्तो अवस्था रहँदैन होइन। अहिले भने चाहिँ हामीले हाम्रो महत्व आफैले देखाउनुपर्छ। कुनै पनि मुलुकले आफूले आफ्नो महत्व देखाएन भने त्यो मुलुकमा अर्कोले आएर गरिदिने केही छैन, किनकि सबैले आफ्नो
1: हाम्रो महत्व त रहेछ भन्ने कुरा त अन्तर्राष्ट्रिय राजनीतिको भनौँको उनीहरूको चाहिँ उपस्थिति, उनीहरूको खेल, उनीहरूले यहाँ उफार्ने त्यसबाट त हामीले चुकेको, हामीले त्यसलाई अन्यथा लिनु भएन। तर अहिलेको जुन सरकार प्रमुखको भिजिटलाई यसो हेर्दाखेरि चाहिँ पूर्व तयारी गर्नको लागि समय पुग्छ कि पुग्दैन? अहिले
2: पूर्व तयारी गर्ने भनेको यस्तो हो, यसमा चाहिँ अब विज्ञहरू राखेर अब जस्तै भोटेको सिकै कुरालाई अलिअलि हाम्रो इम्पोर्टेन्टको अथवा हामीले अन्तर्राष्ट्रिय क्षतिपूर्ति पाउनु पर्ने कुराहरू छ भने त्यो चाहिँ के हो त, यो किन हो, यसलाई यो किन भयो भनेर, यो के कारणले भयो भने त्यो बारेमा अध्ययन हुन पर्यो नि त। त्यो अध्ययन चाहिँ एउटै व्यक्ति चाहिँ परराष्ट्र विज्ञ हुन्छ, एउटै व्यक्ति जलवायु विज्ञ हुन्छ, एउटै व्यक्ति जलवायुसँगै काम गरेको मान्छेहरूलाई राखेर त्यसमा छलफल गरेर त्यो टिमले माथि लगाएर कस्तो खाले रिपोर्ट बुझाउँछ, त्यो अध्ययन अनुसन्धानै भएको जस्तो लाग्दैन मलाई। त्यो अब त्यही परराष्ट्र मन्त्रालयले बनाएको भाषण यसो गरेर उसो गरेर बोल्ने हो भने त के अर्थ रहेर होइन, विज्ञ टोलीले राखेको कुराहरूलाई लिएर गएर हो है नेपालले यस्तो कुरा चाहिँ उठायो भनेर त्यहाँ कान ठाडो हुने, किनकि त्यो सभामा के हुन्छ भने म यहाँलाई भनिदिन्छु, पहिलो राष्ट्र प्रमुख गएर बोल्यो भने अहिले अगाडि बोल्न पाइन्छ होइन, राष्ट्र प्रमुखहरू पहिला हुन्छ, त्यसपछि प्रधानमन्त्री कार्यकारी प्रमुखको टोली हुन्छ, अनि नर्मल्ली अब नेपाल आउँदाखेरि अथवा नेपालको प्रधानमन्त्री बोलिरहँदाखेरि चाहिँ त्यहाँ प्राय मान्छेहरू उठिसकेको देखिएको छ हामीले पहिला पनि होइन, एकदम कम मान्छेहरू उपस्थिति रहने देखिएको छ। अब अहिले कस्तो हुन्छ त्यो हेर्न बाँकी छ होइन, अब त्यस्तो अवस्थामा चाहिँ कुराहरू चाहिँ मञ्च उठाएपछि ओहो नेपालले यो कुरा उठायो, त्यो साँच्चै जायज हो, यो कुरा चाहिन्छ भन्ने तरिकाले उठायो भने त्यसको अर्थ लाग्छ, नत्र युगान्डाको भाषण गरेर आयो, त्यो पहिलाको प्रधानमन्त्री पनि गएको थिए, पहिला पनि कुरा उठेकै हो जलवायु, तर हाम्रो न जलवायुको देश छ न जलवायु सम्बन्धी कुटनीति भनेर त्यसलाई त्यसरी भनौँ त्यो तरिकाले लबिङ गरिएको छ अहिलेसम्म, त्यो सम्मेलनमा जाने र बोल्नेले मात्रै त हुँदैन त्यतिले मात्रै।
0: हजुर, सुन्दै हुनुहुन्थ्यो हाम्रा सहकर्मी धनजङ गुरुङको कुराकानी चन्द्रशेखर अधिकारीसँग, र प्रधानमन्त्रीको अब यो भ्रमण जुन असोज 6 गते हुने भनिएको छ युएन जनरल असेम्ब्लीमा भाग लिनका लागि, त्यस विषयमा केन्द्रित रहेर कुराकानी गरिएको थियो। अब गीत सङ्गीतको पालो, एक्ट 6 ब्यान्डको गीत म अब सुनाउँछु, घर गाउँ, इन्जोय।

0: एचएफभीएस गोर्खा रेडियो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334, र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

0: लाई लाई लाई सन्जो मोक्तानको बडो मिठो गीत सुन्दै हुनुहुन्थ्यो। बिएफएस गोर्खा रेडियोको यो काठमाडौँको सौगात कार्यक्रम हो। आज भने ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ अनि तपाईँको साथमा म छु लाल शाही। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुक प्रयोग गरेर हामीसँग सम्पर्कमा आउन सक्नुहुनेछ। अब हामी यहाँहरूलाई ताप्लेजुङतर्फ लैजाँदैछौँ। त्यहाँबाट हाम्रा संवाददाता कृष्ण फुरुम्बु लिम्बुले रिपोर्ट पठाउनु भएको छ, म अब छिट्टै यहाँहरू सामु पुर्याइहाल्छु।
1: प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको नेपालमा ताल तलैयाको प्रसङ्ग आउँदा रारा ताल, तिलिचो ताल लगायतका तालहरूलाई मानिसले स्मरण गर्ने गर्छन्। तर त्यस्तै रमणीय अनि प्रचार नै नभएका ताप्लेजुङमा मात्रै दर्जनौ तालहरू छन्। ती मध्येको एउटा हो ताप्लेजुङको सिदिङबा गाउँपालिका स्थित कालीखोलामा अवस्थित तिम्बुङ पोखरी। सदरमुकाम फुङलिङ बजारदेखि करिब 6 घण्टाको गाडीको यात्रा र त्यसपछि 2 दिनको पैदल यात्रापछि पुगिन्छ। यात्राका क्रममा जति कठिनाइहरू हुन्छन् पोखरीको साक्षात्कारपछि ती सबै पीडाहरू भुलेर पर्यटक दङ्ग पर्न थाल्छन्। तिम्बुङ पोखरीको प्रचारका निम्ति स्थानीय सरकारले विभिन्न समयमा विभिन्न गतिविधिहरू विगत 2 दशक अगाडिदेखि नै गर्दै आइरहेको छ। करिब 3 वर्ष अघिदेखि भने ट्रेल हाफ म्याराथन प्रतियोगितालाई समेत समावेश गराउँदै आइरहेको छ, जहाँ विभिन्न उपाधि जितिसकेका धावकहरूलाई आमन्त्रण गरी प्रचारमा टेवा पुर्याउने तिम्बुङ पोखरी पर्यटन प्रबन्धन समितिले जनाएको छ। त्यससँगै 4,300 बढीको उचाइमा पहिलोपटक लिम्बु समुदायको केलाङ च्याब्रुङ्ना समेत प्रस्तुत गरिएको छ। भारतको सीमा नजिकै रहेको तिम्बुङ पोखरीमा आएका पर्यटकले केवल तिम्बुङको मात्र नभएर आसपासमा रहेको हाँडी पोखरी, लक्ष्मी पोखरीको समेत अवलोकन गर्न पाउनेछन्। पछिल्ला समयमा त्यो भन्दा पनि बढी विशिष्ट केन्जो फुल बन्दै गएको छ। केन्जो जसलाई पदमचाल भनेर पनि चिनिन्छ, यो एक प्रकारको वनस्पति हो जसलाई अवलोकन गर्न बढी मात्रामा पर्यटकको घुइँचो लाग्न सुरु गरेको छ। पोखरीमा आइसकेपछि अधिकांश पर्यटकहरू दङ्ग पर्ने गरेका छन्।
2: मलाई तिम्बुङ पोखरी एकदमै सुन्दर अनि एकदमै प्राकृतिक सुन्दरताले भरिएको एकदम सुन्दर लाग्यो। अनि यो चाहिँ मेरो दोस्रो पटक भएको, यहाँ आएको चाहिँ म दोस्रो पटक हो, तर जतिचोटि नै आए पनि कहिले पनि त्यो वाक्क नहुने खालको छ क्या। यो चाहिँ यति राम्रो छ, यति सुन्दरताले भरिएको छ यो तिम्बुङ पोखरी।
3: 350 मिटर हाइटमा आउँदाखेरि चाहिँ यो चाहिँ एकदमै थ्रिलिङ एक्सपिरियन्स भयो। सो अब अलिकति एल्टिट्युडको पनि गाह्रो हुन्छ कि जस्तो पनि लागिरहेको थियो, तर केही भएन, इट वाज भेरी फन। माथि जाँदा पोखरी देख्दाखेरि चाहिँ एकदमै त्यसको त्यो धार्मिक महत्त्व प्लस त्यसको यो अहिलेको यहाँको यो एल्टिट्युडमा यो पोखरी हुनु भनेको आफैमा एउटा एकदमै पोजिटिभ पार्ट हो। सो मलाई चाहिँ एकदमै रमाइलो लाग्यो।
4: मलाई चाहिँ यो धेरै समय पछाडि म यसरी आउनु पाउँदाखेरि, मतलब सुनिराखेको कुरा होइन, देखिराखेको कुरा सोसियल मिडियाहरूतिर, अनि लाइफ आफ्नो आँखाले देख्नु पाउँदा, यसरी आउनु पाउँदा यति धेरै खुसी छु। अनि यो कस्तो भइरहेको छ भन्ने खालको कुरा चाहिँ मलाई नसोध्नु, किनभने यो मेरो चमक धमक देखेर थाहा पाउन सक्नुहुनेछ।
1: विकासका लागि पर्याप्त मात्रामा कार्यहरू त भइ नै रहेका छन्, तर पनि अझै स्थानीय सरकारले प्रदेश तथा संघीय सरकारको समन्वयमा विविध कार्यहरू गरिरहेका छन्। तर तिम्बुङ पुगेका पर्यटकले भने अझै धेरै कुराको आवश्यकता महसुस गरिरहेका छन्।
5: बिजुली शौचालयको त एकदमै अभाव नै लाग्यो, एक खालको ट्रेकिङमा हिँडिरहेको हुन्छ। त्यसको लागि ठाउँ ठाउँमा अब भन्नु कुनै न कुनै डिस्टेन्समा शौचालयको व्यवस्था पनि भएको भए राम्रो हुन्थ्यो, सँगसँगै अब इलेक्ट्रिसिटीको पनि व्यवस्था पनि भएको भए राम्रो हुन्थ्यो।
4: मैले धेरै देखेको भने चाहिँ यो फोहोर व्यवस्थापन, यो चाहिँ एकदम मैले देखेको कुरा चाहिँ यो, अनि बाटो बाटोमा कुनै कुनै ठाउँ चाहिँ सहज पर्ने ठाउँतिर चाहिँ टोयलेटहरू बनाइदिँदा चाहिँ अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। अनि यहाँ आइसकेपछि चाहिँ जस्तै यो पैसाहरू पनि जासुकै भइरहेछ नि त, अब तीर्थालुहरू सबैलाई चाहिँ एकैनासको कन्सेप्ट हुँदैन है, एउटा बक्सहरू बनाएर राखिदिए अलिक राम्रो हुन्थ्यो होला, यो हाम्रो सम्पत्ति यसरी खेर जाँदैन थियो भन्ने मात्र हो।
3: यहाँ आउँदाखेरि चाहिँ अब बाटोमा सानसानो टी हाउसहरू त छ होइन, होइन तर अलिकति त्यति धेरै जानकारी पनि नभएर पनि होला अब के कस्तो छ भने थाहा हुँदैन रहेछ. सो अब अलिकति राम्रो एउटा सानसानो त्यो बिचबिचमा चाहिँ हुन्छ नि अलिकति म्याप जस्तो कि साइन पोस्ट जस्तो के राखिदियो भने अझै सजिलो पनि हुन्थ्यो होला.
1: ताप्लेजुङको सिडिङमा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि नयाँ रणनीतिहरू अपनाउँदै गइरहेको छ. पर्यटकीय हिसाबले प्रशस्तै सम्भावना रहेको पालिकामा पर्यटक भित्र्याउन 17 गाउँसभाको उद्घाटन ढङढङ्गे झरनामा गरेको सिडिङबा गाउँपालिकाले 193 कार्यपालिकाको बैठक टिम्बुङ पोखरीमा आयोजना गरेको छ. गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश शिवाका अनुसार टिम्बुङ पोखरीमा बसेको कार्यपालिकाको बैठकले सिडिङबा गाउँपालिकालाई केन्जु पदमचालको राजधानी दावी गर्ने निर्णय गरिएको छ. समुद्र सतहदेखि करिब 4,340 मिटरको उचाइमा रहेको टिम्बुङ पोखरी क्षेत्रमा पाइने लोपोन्मुख वनस्पति केन्जो अन्य स्थानमा भन्दा बढी पाइने भएकाले राजधानी दावी गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको पालिकाका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी त्रिवेन्द्र अधिकारीले बताउनुभयो. पछिल्लो केही वर्ष यता टिम्बुङ पोखरी भ्रमणसँगै आसपासमा रहेको केन्जो अवलोकन गर्न दैनिक पर्यटकहरू बढ्दै गएको र नागरिकको रुचि समेत वृद्धि भएकाले राजधानी दावी गरी सम्बन्धित निकाय सरोकारवालाहरूसँग घोषणाका लागि थप पहल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सेवाको भनाइ छ.
6: टिम्बुङ क्षेत्रलाई चाहिँ हामीले चाहिँ केन्जोको राजधानी घोषणा गर्नको लागि चाहिँ दावी गर्ने यो चाहिँ टिम्बुङ क्षेत्रमा चाहिँ पाइने केन्जो चाहिँ अन्य क्षेत्रमा पाइने केन्जो भन्दा चाहिँ अलिकति फरक प्रकृतिको अलिकति बढी विकसित र धेरै मात्रामा पाइने भएको हुनाले यसलाई चाहिँ केन्जोको राजधानीको रूपमा घोषणा गरेर दावी गरेर यसको चाहिँ संरक्षण गर्ने प्रवर्धन गर्ने र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने पहिलो निर्णय चाहिँ हामीले कार्यपालिकामा गरेको छौँ.
1: यस्तै कार्यपालिकाको बैठकले केन्जोको औषधीय गुणको अध्ययन र केन्जोको बिरुवा संरक्षणका लागि आवश्यक पहल समेत सुरु गर्ने निर्णय गरेको प्रशासन शाखाका प्रमुख अधिकारीले बताउनुभयो. टिम्बुङ पोखरीको प्रवर्धनका लागि सिडिङबा गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा पैदल मार्ग निर्माण तथा होमस्टे निर्माण लगायतको कार्य गर्दै आइरहेको पालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो. उहाँका अनुसार आगामी दिनमा सडक सञ्जाल स्तरोन्नति तथा सम्भव भएसम्म पोखरीदेखि नजिकको दूरीसम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ.
7: हामीले संघबाट परदेशबाट हामीले माग्न सक्ने कुराहरू हामीले मागेका छौँ. यो सबै यो मन्दिरहरू बनाउन यो हाम्रो यो पदमार्ग बाटो बनाउन हामीले सङ्घबाट बजेटहरूमा माग्यौँ. अब होमस्टे बनाउनेहरू हामीले माग गऱ्यौँ त्यही अनुसार गरेको छ. अहिले हामीले सङ्घमा यो बाटो चाहिँ हामी पाङ्दुवासम्म गाडीको बाटो ल्याउँ भनेर बजेट माग गरेका छौँ. करिब करिब 5 करोडमाथि बजेट अहिले हालेको छ. हामीले भर्खर सर्वे गराइसकेका छौँ.
1: टिम्बुङ पोखरी क्षेत्रमा असारको पहिलो सातादेखि भदौको पहिलो सातासम्म करिब 2 महिना केन्जोको अवलोकन गर्न सकिन्छ. यो समयमा केन्जोको अवलोकन गर्नका लागि पर्यटकहरूको घुइँचो समेत लाग्ने गरेको छ. केन्जो अवलोकनका लागि पछिल्लो 2 महिनाको अवधिमा करिब 2,000 भन्दा बढी पर्यटक टिम्बुङ पोखरी पुगेको पर्यटन व्यवसायी तथा टिम्बुङ पोखरी पर्यटन प्रवर्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो.

ब्रुनाईको समय अहिले बेलुकी 5 बज्नको लागि 4 मिनट मात्रै बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई समापन गर्ने तर्खरमा छु। धीरज राई नझुकिनुहोला, क्युओजिएलआरका धीरज राईको स्वरबद्ध गीत हो यो महसुस, अब म प्रस्तुत गर्दैछु र यो गीतबाट मनोरञ्जन लिँदै गर्नुहोला। त्यसपछि हामी ठिक 5 बजे ब्रुनाईको समय 5 बजेको समाचार सुनाउनेछौँ। समाचारपछि हामी दोस्रो घण्टामा भेट्नेछौँ र दोस्रो घण्टामा आज 13 थुमको रिपोर्ट हामी बबिता राईबाट सुन्नेछौँ, त्यसै गरी दैनिक समीक्षा कृष्णा खनालबाट, अनि मौका मिले हामी बुटवलतर्फ पनि जानेछौँ, छवि पाण्डेसँग हामी जोडिनेछौँ र बुटवलको हालखबर बुझ्नेछौँ उहाँसँग। अहिलेको लागि स्वीकार्नुहोस् धीरज राईको यो गीत महसुस।

चिलिमी जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। चिलिमी जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेकोसी बाढीमा परेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदार श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ। विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटरभित्र कन्ट्रोल रूम क्षेत्रमा हिजो उनीहरू मृत फेला परेका थिए। महर्जनका अनुसार शव नेपाली सेनाका हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। भोटेकोसी नदीको सतहबाट 20 मिटर उचाइमा रहेको सुरुङभन्दा करिब 85 मिटर माथिसम्म पुगेको बाढीले सुरुङ पुरिएको तथा 11 वाट क्षमताका 2 टर्बाइन सहितका संरचना ध्वस्त भएको प्रबन्ध निर्देशक महर्जनले बताउनुभयो। तुलसीपुर उपमहानगरपालिकाले भोटेकोसी बाढीमा परि मृत्यु तथा बेपत्ता भएका नगरवासीका परिवारलाई आर्थिक सहायता गर्ने भएको छ।

0: उपमहानगरपालिकाले बाढीमा परि मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई 1-1 लाख रुपियाँको दरले राहत स्वरूप नगद उपलब्ध गराउने निर्णय गरेको हो। उपमहानगरपालिकाको कार्यपालिका बैठकले बाढीमा परि मृत्यु वरण गरेका तथा बेपत्ताका सन्तानलाई 12 कक्षासम्म निशुल्क पढाउने निर्णय पनि गरेको मेयर टिकाराम खड्काले जानकारी दिनुभएको छ। पोखरामा खाना पकाउने ग्यासको अभाव अझै हट्न सकेको छैन। समस्या समाधानका लागि प्रशासनले बिक्रीको अभिलेख राख्न विक्रेतालाई निर्देशन दिएको छ भने जिल्ला बाहिरका उद्योगहरूलाई आपूर्ति बढाउनका लागि समन्वय गरेको छ। पोखराबाट कृष्ण दवाडीको रिपोर्ट।
1: बजारमा खाना पकाउने ग्यासको अभाव हुनुको मुख्य कारण उपभोक्ताले घरमा स्टक राखेका कारण लामो समयसम्म अभाव हट्न नसकेको दावी विक्रेताको छ। तर उपभोक्ता भने त्यो मान्न तयार छैनन्। आफूहरूले एक सिलिन्डर ग्यासका लागि धेरै हैरानी बेहोर्नु परेको गुनासो गर्नुहुन्छ पोखरा बैदामकी हरिमाया अधिकारी। देशको पर्यटकीय राजधानी समेत रहेको पोखरामा असार मसान्तदेखि सुरु भएको ग्यास अभाव अझै सहज बन्न सकेको छैन। प्रशासनले ग्यासको कालोबजारी रोक्न कृत्रिम अभाव हुन नदिन प्रयास गरिरहेको बताएको छ। बेला बेलामा बजार अनुगमन समेत हुन्छ तर समस्या समाधान हुन सकेको छैन। ग्यास विक्रेताका अनुसार ग्यास आइरहे पनि उपभोक्ताले धैर्य गर्न नसकेको कारणले समस्या निम्तिएको विक्रेता नारायण पौडेल बताउनुहुन्छ। जनताले स्टक नराख्ने हो भने समस्या 2 हप्ता भित्रमा हट्ने उहाँको भनाइ छ।
2: ग्यास आइरहेको छ, हामीले एउटा व्यक्तिले धैर्य गरिदिने भने ग्यास पुग्छ। उपभोक्तालाई प्रत्येकलाई अहिले नपाउने भनेको एउटा सिलिन्डर पनि मजदुर त्यसपछि गएर कर्मचारी लाइनमा भर्न सक्ने दौडन नसक्ने यस्तो मान्छेहरूले ग्यास पाएको छैन। त्यसपछि अलिकति रिमोट टाढाको एरियाको किनभने त्यो सिटीभन्दा बाहिरको उहाँहरूले ग्यास पाल्न अभाव छ। जस्तो अब सिडोले मलाई भन्नुभयो पुरुनचरमा ग्यास पाएन भने मलाई हिजो पनि फोन गर्नुभएको थियो पुरुनचरमा ग्यास पाएन। हामीले पनि बुझ्या छौँ ग्यासको अभावको कारण पब्लिक जनताले स्टक राखिदिनु भएन भने अभाव हुँदैन। स्टक नराखिदिए समस्या 15 दिनभित्र।
1: कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गद बरालले ग्यासको अभाव हटाउनका लागि पोखरा भन्दा बाहिर रहेका कम्पनीहरूलाई समेत आपूर्ति बढाउनका लागि बारम्बार निर्देशन गरिएको बताउनुहुन्छ।
3: डिलरहरूमा उहाँले ग्यास चाहिँ आगो ग्यास चाहिँ बाँडेकै देखियो, अब स्टक पनि देखिएन र उहाँलाई रेकर्ड राखेर अभिलेख राखेर उपलब्ध गराउनुहोस् भनेको छ। र हामी चाहिँ नि अब यो जिल्लामा चाहिँ नि ग्यास आपूर्ति बढाउनको निम्ति कास्की जिल्लाभन्दा बाहिर भएका उद्योगहरूलाई हामी समन्वय पनि गरिरहेका छौँ। अब अझै थप समन्वय गरेर कास्की जिल्लामा ग्यासको आपूर्ति बढाउन कोसिस गर्छौँ। अब जनतालाई सहज बनाउने कुरामा हामी एकदमै कोसिस गरिरहेका छौँ।
0: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा राजस्व संकलन 16% भन्दा बढ़ीले बढ़ेको छ।
4: भदौ मसान्तसम्म सरकारले 1,83,21 करोड़ रूपियाँ राजस्व उठाएको छ। गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड़ राजस्व उठेको थियो। यस वर्ष राजस्व 25,67 करोड़ रूपियाँले बढ़ेको हो। यस वर्ष राजस्व 15,80,32 करोड़ रूपियाँ उठाउने लक्ष्य राखिएको छ। पहिलो 2 महिनामा लक्ष्यको 11.59% राजस्व उठेको छ। गत वर्ष वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो। राजस्व मध्ये करबाट 1,72,43 करोड़ उठेको छ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।
5: यो BFBS कुल कर्म रेडियो हो।

नमस्ते, स्वागत छ फेरि पनि आजको काठमाडौँको सौगात कार्यक्रममा। नझुकिनु होला, काठमाडौँको सौगात कार्यक्रम आजको दिन ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ भने तपाईँको साथमा म छु लाल शाही। अघि एक घन्टा अगाडिदेखि नै म तपाईँको साथमा रहिआएको छु र मलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ दिइराख्नु भएको छ। यदि तपाईँ हामीसँग कार्यक्रममा जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। सज्जा एन्ड द लोडिङको निकै जोसिलो गीत हजार यात्राबाट कार्यक्रमको दोस्रो घन्टा पनि अगाडि बढ्यो। सज्जा एन्ड द लोडिङ, हजुर, यसका लिड सिङ्गर सज्जा चौलागाई नेपाल आइडल हुन् र उनको यो ब्यान्ड हो सज्जा एन्ड द लोडिङ। कार्यक्रमको यो दोस्रो घन्टामा अबको केही क्षणमा म तेह्रथुमको रिपोर्ट सुनाउनेछु बबिता राईको तर्फबाट, विशेष गरी लिम्बू समुदायको धान नाच सम्बन्धी यो रिपोर्ट छ। र त्यसका अलावा आज हामी दैनिक समीक्षा पनि सुन्नेछौँ कृष्णा खनालबाट, हाम्रा सहकर्मी न्युज टिमका, उहाँबाट सुन्नेछौँ दैनिक समीक्षा। र समय मिलेमा हामी बुटौलतर्फ पनि लाग्नेछौँ र त्यहाँबाट छवि पाण्डेजीको रिपोर्ट सुन्नेछौँ बुटौलबाट। बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि काठमाडौँको सौगात कार्यक्रममा यो लाल शाहीलाई साथ दिँदै गर्नुहोला। अब ढिला नगरिकन म लागिहाल्छु बबिता राईको रिपोर्टतर्फ। अब हामी लाग्छौँ तेह्रथुमतिर।

0: पालनको भाका चाहिँ एकदमै फरक छ, एकदमै गाह्रो छ अहिलेको नयाँ पुस्ताहरूले टिप्न नसकिरहेको अवस्थामा। तपाईँहरूले चाहिँ कसरी सिक्नुभयो पालनले? खासमा लिम्बू जातिको पालन थियो, तपाईँहरू राई भएर पनि यसलाई चाहिँ गाइराख्नु भएको छ, जोगाइराख्नु भएको छ, अन्त कसरी सिक्नुभयो सुरुमा चाहिँ?
1: माइतीमा हुँदाखेरि 14-15 वर्षको उमेरमा साथीहरू सबै हामी लिम्बूहरूसँग हिँडेर डुलेर घुमेर हामीलाई चाहिँ हाम्रो राईहरूको कल्चर चाहिँ बरु हामीलाई आउँदैन, साथीभाइ नै हाम्रो लिम्बू भएर चाहिँ हामी यसरी लिम्बूको पालन चाहिँ गाउनु सुरु गरेको हो।
0: परिवारमा एउटै घरको दिदी बहिनी होइन, जेठी तपाईँ दिदी पढ्नुभयो, माइली
2: बहिनी,
0: अनि परिवारमा पनि तपाईँको पालन गाउनुहुन्थ्यो कि बुवा आमाहरूले कस्तो थियो?
1: बुवा गाउनुहुन्थ्यो, आमा चाहिँ गाउनुहुन्न थियो।
0: हजुर, तेह्रथुमको मोराङमा हुनुहुन्थ्यो तपाईँहरू, त्यहाँ राई र लिम्बू मिक्स समुदाय बस्थे होइन, त्यसमा लिम्बूको पालन टिप्नु भयो।
1: हजुर,
0: अनि पछि बिहे पनि लिम्बूसँगै गर्नु?
1: लिम्बूसँगै
0: गर्नु, धान नाच्दै नाच्दै गर्नु हो कि कसरी गर्नुभयो?
1: धान नाच्दा नाच्दै बिहे गर्यो, बिहे गरेपछि त्यतिकै अब आफ्नो घरबार सम्हाल्यो, छोरा छोरी अब नाता नातिनी हुर्केपछि फेरि यो 50-55-60 वर्षको उमेरमा एकचोटि गाउनु सुरु गरेको है।
0: छत्रमा दिदी, तपाईँले चाहिँ दिदीलाई कसरी पछ्याउनु भयो कि कसरी सिक्नुभयो?
2: म त दिदीसँग भन्दा पनि अब त्यस्तै मेलापात होइन, यसो साथीभाइसँग हिँड्दै हिँड्दै, अब
3: त्यति बेला अलिक नेकपड पनि थिएन, अब धान्नासतिर यसरी देख्दा हुँदाखेरि होइन, अब यसरी पो गाउनु पर्ने रहेछ भनेर सिक्दै सिक्दै, अनि अब धान नाच्दै हिँड्दाखेरि दिदीको देवरसँग भेट भइयो।
0: हजुर,
3: अनि भेट भइयो पछि अब सोल्टी सोल्टी धान नाच्नु पर्छ भन्दै धान नाच्दै नाच्दै अब धेरै माया बढ्यो, धान नाच्यौँ धेरै होइन, त्यसो गर्दै गर्दै अनि बिहे गरियो, अब बिहे गरिसकेर अब छोराछोरी भयो, त्यतिकै अब धान नाचमा अलिक बिसाइयो, अब बिसाएर फेरि अहिले अब छोराछोरीहरू हुर्काइसक्यो, अब यो पहिलेको जगाउनु पर्छ संस्कृति भनेर चाहिँ त्यहाँदेखि फेरि सुरु गरौँ कि जस्तो लागेर यसो कहिले काहीँ कोठामा बस्दै हुँदै पनि होइन, नाता नातिनीसँग पनि यसो पालाम भन्दै
0: फेरि निस्किनु भयो। विभिन्न मेला बजारमा तपाईँलाई गएको देखिन्छ, पुरस्कारहरू पनि निकै थाप्नु भयो है?
2: पुरस्कारहरू अलिअलि ल्यायौँ,
3: अब दिदी बहिनी अब यसो यहाँ सोल्टीहरूसँग तरेवाहरूसँग यसो हिँडेर निकै ठाउँदेखि नै हिँड्यौँ, तेर्थुम जिल्लाभरि चाहिँ भनौँ न, अब अरू ठाउँ त बाहिर जानु सकिँदैन, पाखो उमेर पनि भयो होइन, खुट्टा
0: लाउने उमेरमा त जानु भयो नि।
1: पहिला उमेरमा यस्तो थियो, टाढो टाढो मेला जाँदाखेरि चेली माइती एकदम ग्रुप भएर जाने, चैनपुर जात्रासम्म पनि गयो, तातो पानी नुन ढाकीसम्म पनि गयो होइन, त्यो बेला भनेको एकदम चेली माइती ग्रुप भएर 12-14-15 हिँडिन्थ्यो। त्यस पछाडि लगभग यो मेला बजारहरू पनि लोप हुँदै गयो, सङ्कटकालले गर्दा झन् साह्रो लोप भयो होइन, त्यसले गर्दाखेरि लिम्बूको संस्कारहरू संस्कृतिहरू यो धान नाचमा एकदम लोप भएर गयो अहिले चाहिँ
0: पछिल्लो समय होइन।
1: हजुर, आज भोलिको हाम्रै नाता नातिनीहरूलाई सिकाउँ सिक भन्यो भने उनीहरूले यस्तो भनिदिन्छ होइन, तैपनि हामीलाई रहर लाग्छ। आज भोलि त फेरि त्यसरी टाढो बजार हिँड्नुम है भन्दा पनि चेली माइती मिलिँदैन, अनि त्यसले गर्दाखेरि हामी टाढो चाहिँ गएको छौँ न, तेर्थुम जिल्ला वरिपरि हल्का फल्का यसो डुलेर नाचेर, धेरै त होइन थोरै थोरै पुरस्कारहरू पनि लिँदैछौँ अहिलेसम्म चाहिँ खाली हात।
2: अब जात्रामा पनि लिने, अब जात्रामा पनि नाच्ने फेरि।
0: पहिला आफ्नो उमेरमा बैसमा त्यतिखेर नाच्नुहुन्थ्यो होइन, त्यतिखेरको धान नाच्ने र अहिलेको नाच्नेमा के फरक छ? त्यतिखेर त अब आफै नै नाच्नुहुन्थ्यो होला होइन, अहिले त कार्यक्रमहरू आयोजना गरिन्छन्।
1: हामी त्यतिखेर हाम्रो उमेरमा चाहिँ भने अब हामी धेरै जस्तो मेला बजार भेट हुन्थ्यौँ होइन, अब अहिलेको जस्तो फोन थिएन, हामी अब चिठी लेख्ने चलन थियो, चिठी लेख्नु पनि हामीलाई त्यस्तो आउँदैन थियो, अनि अब उहाँहरू पनि आउनुहुन्थ्यो अनि हामी पनि जान्थ्यौँ, अनि ठक्क भेट भयो, नाच्यो, रमाइलो हुन्थ्यो। अब धान नाचेपछि हाम्रो पालामा ठक्क उजेलो भइन्जेल नाचिन्थ्यो। अहिले त अब एकछिन यो कार्यक्रममा मात्रै उपस्थित हुनुहुन्छ होला जस्तो लाग्छ अहिले चाहिँ होइन, तर हामी दिदी बहिनी चाहिँ नाच्यौँ भने र राम्रो तरिकाले नाच्यो भने चाहिँ उजेलो भएको थाहा पाइँदैन, उजेलो नहोस् भन्दा भन्दै उजेलो भइहाल्छ। आज भोलि पनि हामी त्यसरी नै नाच्छौँ,
0: तर पहिला जस्तो चाहिँ त्यसरी ग्रुप ग्रुप भएर धेरै धान नाच्ने चाहिँ भेटिँदैनन् होइन,
2: अहिले त
0: युवा जमात त छैनन्,
2: छैन,
0: अलिकति वृद्ध उमेरकोहरू नाच्नुहुन्छ।
1: हजुर हजुर, अब मलाई लाग्छ कस्तो भन्नुहुन्छ भने यो युवाहरूले सिक्नु पर्ने, अब उनीहरूले चाहिँ चासो लिनुपर्ने, उनीहरूलाई चाहिँ सिकाउनु पर्ने हामीले, होइन? तर सिक भन्दाखेरि मान्दैन, बुढापाको भयो, अब हामी ढलेपछि त यो तेह्रथुम जिल्लामा त हामी बाहेक त धनात्ने मान्छे नै छैन जस्तो लाग्छ म्याम मलाई त।
0: छैन छैन, अहिले पालाम भन्ने मान्छे नै छैन।
1: पालाम भन्ने मान्छे छन्, छैन होइन, जति छ यो ठाउँमा, तर न त घर व्यवहार परिवारले गर्दा हो, न त आफ्नो स्वास्थ्यले हो, न केले हो, अब किन चाहिँ अब त्यसरी निक्लिनुहुन्न नाच्नलाई?
2: म चाहिँ स्वास्थ्य राम्रो भएछ भने
1: यो ठाउँमा धान
2: नाच्ने 90 वर्षसम्म धान नाच्ने विचार छ मेरो चाहिँ। अब कतिको तरेबाहरूले पत्याउँछ नि,
0: तरेबाहरूले पत्याउनै पर्छ धान नाच्नको लागि, कस्तो हुन्छ?
2: अनि अब एक्लै नाचिराख्दाखेरि त राम्रो हुँदैन नि, तरेबा त चाहियो होइन,
0: त्यसमा चाहिँ
1: ओर्दोर हुन्छ, जस्तै कि यो पालामको पुरै सृष्टि कहानी त ल्याइँदैन होला, होइन? अब सुरु सुरु गाउँदै पहिलेदेखि गएको भए त आउँथ्यो पनि होला, अब बिचमा 20-30 वर्ष ग्याप भएपछि त अहिले त अब कस्तो हुन्छ भने त्यो बिर्सेकोहरू पनि यसो सम्झिँदै भन्नुपर्ने हुन्छ, होइन? कहानीहरू चाहिँ अब दुःखको पनि हुन्छ, सुखको पनि हुन्छ, मायाको पनि हुन्छ, होइन? हजुर, पहिले उमेरमा वयसमा 15-16 वर्षको उमेरमा हो भने त्यही खालको पालाम जान्थ्यो, होइन? अब चाहिँ अलिक अब उमेर ढल्किँदै गएपछि त्यही खालको पालाम गाउनु पर्छ,
0: अब चाहिँ सुख दुःखको जीवन।
1: हजुर,
0: तपाईँहरूले अहिले पालामलाई जोगाइरहनु भएको छ नि यो उमेरमा, उत्तिकै जोस जाँगर छ तपाईँहरूमा पालामले गर्दाखेरि, एकदम युवा देखिन्छ।
2: कहाँ पाहुनाहरू भेट्यौँ भने त 15-16 वर्षको उमेर सम्झना आउँछ नि,
0: जस्तो विभिन्न कार्यक्रमहरू पनि हुन्छन् अहिले त, होइन? मेला बजार पनि छ, अनि सुख दुःखको कार्यहरूमा पनि पालाम गाइन्छन् नि त, त्यसमा चाहिँ के फरक छ मेला बजार गाइने अनि सुख दुःखको कार्यहरूमा गाइने पालाममा चाहिँ के फरक हुन्छ?
1: मेला बजारमा भेट भएर पालाम भन्दाखेरि चाहिँ कुन बजार लागेको छ, अब वर्ष दिनको हली मेला लागेको छ कि खरण्डे लागेको छ कि, त्यही ऊमा पालाम गाउनु पर्छ, होइन? बिहेमा भेट भयौँ र नाच्यौँ भने सुख काममा यसरी भेट भयौँ आउनु भयो भनेर त्यसरी भनेर लानु पर्छ, होइन? दुःख कामको त्यही तरिकाले भन्नु पर्यो,
0: सुख काममा भन्ने एउटा पालाम गाइदिनु न त थोरै।
1: त

0: यो जस्तो एकजनाले सुरुमा गाउनु भयो होइन अनि पछाडिबाट पछ्याउनु भयो नि, पालनको नियमै त्यस्तै हो
1: हुन्छ भने अब मैले बहिनीले थाल्ने बित्तिकै मैले सघाएँ होइन, हाम्रो स्वरले पनि राम्रो उ गरेर जान्छ तर त्यो पछ्याउनु चाहिँ जान्नु पर्यो,
2: अलिक भाषा मिल्दैन त्यो भाषा भनौँ, ठ्याक्कै हाम्रो दिदीले भन्नुभएको भाषा मलाई ट्याक्कै आइहाल्यो, अब जहिले तैले भनिराखेदेखि त ऊ हुन्थ्यो होइन, अब जहिले तैले भनेको हुँदैन, अब कहिले कहीँ कहिले वर्ष दिनमा कहिले अब पाँच छ महिनामा भनेकोले गर्दाखेरि त्यो टिप्नु सकिँदैन अलिकति,
0: अनि
2: यता बुझेपछि
1: अनि अहिले चाहिँ अब कस्तो छ भने जस्तो कि पुरै भनिसक्यो भरे उठाउने बेलामा मात्रै सघाउने चलन छ कि, पहिले चाहिँ अब जान्दाखेरि हाम्रो पालामा त मैले थाल्ने बित्तिकै उता पाहुनाले सघाउनु हुन्थ्यो होइन, पाहुनाले थाल्ने बित्तिकै आफूले सघाउनु, त्यसरी नाच्दाखेरि चाहिँ कस्तो हुन्छ भने ओर धोर पालाम पनि हुन्छ यता गल पनि सुक्दैन,
0: पालन गर्दाखेरि चाहिँ कति टिमै चाहिन्छ कि एक्लै एक्लै पनि हुन्छ कि कस्तो हुन्छ यसमा चाहिँ,
1: दुईजना मात्रै नाच्दाखेरि नै हुन्छ, टिमैमा नाच्दाखेरि चाहिँ कस्तो हुन्छ भने अब मैले पालाम भने यो ग्रुपले नै भन्नुपर्ने हुन्छ होइन, अनि ग्रुपले नै भन्दाखेरि एक राम्रो हुन्छ, अब यो पालामबाटै तपाईँ हामी यसरी गफ गर्दैछौँ नि होइन, हौ त्यो तरिकाले चाहिँ अब यो पालामबाटै जान्छ, दुःख पनि पालामबाटै जान्छ, सुख पनि पालामबाटै जान्छ होइन, अनि के गर्दै हुनुहुन्छ कस्तो हाल खबर के छ त्योहरू सबै पालामबाटै जान्छ गफ गरेको जस्तो, हजुर, अनि के छ हाल खबर भनेर पालामबाटै भन्नुभयो भने अनि आफूले अब भरे जवाफ दिनुपर्छ, सुनिराख्नुपर्छ आफूले अनि बुझ्नुपर्छ होइन, अब त्यो उहाँले के भन्नुभयो त जम्मै नभए पनि दुई चारवटा यता सुनेर मनमा सम्झिराख्नुपर्छ अनि त्यस पछाडि चाहिँ त्यसको जवाफ हामीले दिनुपर्छ।

0: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFBS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFBS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शंकास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: यो BFBS गोर्खा रेडियो हो।

0: तिमी र म शरण बलामीको गीत सुन्दै हुनुहुन्थ्यो. शरण बलामीको कुरा गर्दाखेरि ठ्याक्कै मलाई काठमाडौँको याद आयो. काठमाडौँको टङ्गालमा थुप्रै एकदमै स्तरीय रेस्टुराँहरू छन्, त्यसमध्येको एउटा काम भन्ने रेस्टुराँ मलाई याद छ. आजभन्दा झन्डै 1.5-2 वर्ष अगाडिको कुरा हो. त्यहाँ हामी गएका थियौँ र भित्र एकदमै दरबार जस्तो लाग्ने अनि बिचमा कोर्टयार्डमा सिटिङ स्पेसहरू भएको, बाँपट्टि त्यो घरमा मेन रेस्टुराँ, तर मानिसहरू बाहिर नै बसेर इन्जोय गर्दा रहेछन्, छेउपट्टि पुरानो खालको एकदमै त्यो क्लासिक लुक देखिने अब संरचना थियो भनौँ. छेउमा भोक्सवागन गाडी पार्क गरेर राखिएको अनि पुराना एकदम रेलिक्सहरूले भरिएको स्थान थियो. अनि यतापट्टि दाहिनेपट्टि छेउमा शरण बलामीले एन्टरटेन गर्दै हुनुहुन्थ्यो त्यति बेला. र मलाई ठ्याक्कै याद आयो, त्यो काम भन्ने रेस्टुराँ हो टङ्गालमा, र शरण बलामीले त्यहाँ पर्फर्म गर्नुहुँदो रहेछ र उहाँको गीत सुन्दै मजाले खाना ड्रिङ्क्स खाने मौका पाएको थिएँ मैले पनि. केही वर्ष अगाडिको कुरा हो, धेरै अगाडिको कुरा त होइन, तर अहिले शरण बलामीले त्यहाँ पर्फर्म गर्नुहुन्छ हुन्न त्यो थाहा भएन, तर अहिले सुन्दाखेरि ठ्याक्कै याद भयो. अब हामी आजको दैनिक समीक्षातर्फ लाग्दैछौँ. कृष्णा खनाल प्रस्तुत गर्दै हुनुहुन्छ आजको दैनिक समीक्षा.
1: नमस्कार, दैनिक समीक्षामा स्वागत छ, म कृष्णा खनाल. आज मिति 2083 साल असोजको 1 गते बिहिबार. आज पनि हामी पत्र पत्रिकामा प्रकाशित खबरहरूका साथमा उपस्थित छौं. दैनिक समीक्षा शुरू गरौं गोर्खा पत्र दैनिकमा प्रकाशित एउटा खबरबाट, जो रहेको छ 10 गते गएको भोटिकोशी बाढ़ीपछि स्थायी आवास र रोजगारीको माग गर्दै पीड़ितहरू भन्ने शीर्षकमा खबर छापिएको छ. विदुर नौका जोगटार स्थित त्रिशुली आधार विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएका पीड़ितहरूको तस्विर सहितको यो खबर छापिएको छ. घरबारबीन भएका नुवाकोटीका अधिकांश पीड़ितको माग छ, अब राहत होइन, स्थायी आवास र रोजगारीको व्यवस्था गरियोस्. नुवाकोट जिल्लाको विदुर नगरपालिका 9 र वरिपरिका 125 वटा घर पसललाई बाढ़ीले बगाएर बगर बनाएपछि बाँचेकाहरूले अहिले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएका छन्, तर उनीहरूले चाहिँ अहिले माग के गरेका छन् भने बाढ़ीका कारण बेघर र बेसारा बनेका उनीहरूको अब सुरक्षित स्थानमा बसोबासीको व्यवस्था मिलाइयोस् र दुई छाक टार्न आय आर्जनको अवसर प्रदान गरियोस् भनेर चाहिँ सरकारसँग माग गरेका छन् उनीहरूले. र यो विषय अहिले बाढ़ी पीड़ित सम्पूर्ण बाढ़ी पीड़ितहरूको आवाज हो, स्थायी आवास र रोजगारीको माग. जति पनि प्रभावितहरू छन् धादिङ, नुवाकोट, रसुवा विशेष गरी, ती बाढ़ी पीड़ितका आवाजहरू चाहिँ हुन्. सम्भवतः सरकार यसमा छिटै नै योजना पनि अगाडि ल्याउनेछ र अहिले उद्धार र राहतमा चाहिँ खटिरहेको छ सरकार. त्यसै गरी अर्को खबर छ आजको नयाँ पत्रिका दैनिकमा, सर्वोच्चको भवनमा बारम्बार आग लागि भन्ने शीर्षकमा खबर छापिएको छ. सर्वोच्चमा फेरि आगो लागेको छ, नयाँ भवनको सुरक्षामाथि उठ्यो प्रश्न भनेर. बारम्बार आगो लागेका घटनाहरू सार्वजनिक भइरहँदाखेरि किन त भनेर चाहिँ आम सर्वसाधारणले पनि प्रश्न गरिरहेको अवस्था हो. यो भन्दा अगाडि चाहिँ 17 भदौमा पनि यसै गरी आग लागि भएको थियो, हिजो फेरि यो घटना दोहोरिएको छ. अब जेएनजी आन्दोलनमा त पुरानो सर्वोच्च अदालतमा चाहिँ आग लागिले ध्वस्तै बनाएको छ, त्यसपछि पनि बारम्बार आग लागि भएका घटनाहरू बाहिर आइरहेका छन्. सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आग लागि भएको थियो. आग लागिमा 3 वटा फाँटमा क्षति पुगेको छ. विद्युत सर्टबाट आग लागि भएको आकलन गरिएको छ. यसअघि 17 भदौमा त्यसै गरी आग लागि भएको थियो. सो घटनाको छानबिन चलिरहेकै बेला फेरि आग लागि भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ. आग लागिबाट मुद्दाको मिसिल भन्ने नचलेको उहाँको भनाइ छ. बारम्बार आग लागि भएपछि बुधबार सर्वोच्चले कार्यालयभित्र विद्युतका लाइन बन्द गरेर मात्र निस्कन आग्रह पनि गरेको छ. यहाँ निर्माणाधीन भवनबाट कामकाजहरू चाहिँ भइरहेका छन्. करिब 6 अर्ब लागतको नयाँ भवन ठेकेदारले समयमा निर्माण नगर्दा सर्वोच्चलाई धन समस्या भएको छ, यो पनि कुरा जोडिएको छ. त्यसै गरी आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ, 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर भन्ने शीर्षकमा खबर छापिएको छ. भोटेकोशी बाढ़ीमा बेपत्ता विदेशी मध्ये धेरै जसोको आफन्त नेपाल सरकारसँग खोजी मात्र होइन, उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्. सम्पर्कविहीन भएकै आधारमा मृत्यु प्रमाण पत्र जारी गर्न नसकिने तर उत्तर दिएर सरकारले थुम्थुम्याइरहेको छ भनेर यो खबर छापिएको छ. दिएको छ। 607 विदेशीको डेटा यहाँ दिएको छ। पर्यटक प्रहरीको विवरण अनुसार बाढीपछि 795 पर्यटक अझै बेपत्ता छन्। ती मध्ये 607 जना चाहिँ विदेशी नागरिक हुन् र 188 नेपाली नागरिक हुन्। विदेशी मध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। भारतका 189, अमेरिकाका 65, मलेसियाका 55, युक्रेनका 54, चीनका 37, लात्भियाका 33, अस्ट्रेलियाका 33, बेलायतका 32 र क्यानाडाका 30 जना सम्पर्कविहीन छन्। जर्मनीका पनि 8 जना सम्पर्कविहीन छन्। सिंगापुर र दक्षिण कोरियाका 9, दक्षिण अफ्रिका र रुसका 6, जापान र न्यूजील्याण्डका 5 तथा फ्रान्सका 4 जना सम्पर्कमा आएका छैनन्। त्यसै गरी बेलारुस, आयरल्याण्ड, नेदरल्याण्ड, पोर्चुगल र इटालीका पनि 2-2 जना छन्। त्यसै गरी केही देशका 1 नागरिकहरू बेपत्ता भएको खबर छ। यो 607 विदेशी नागरिकको मृत्युको प्रमाण न जीवनको खबर भन्ने शीर्षकमा खबर छापिएको थियो आजको कान्तिपुर दैनिकमा। र आजदेखि कृष्णवीरमा 18 दिनपछि सवारी सञ्चालन भएको छ, अथवा भनौ सवारी पूर्ण रूपमा खुलेको छ। पृथ्वी राजमार्गको कृष्णवीरमा नयाँ ट्र्याक बनेसँगै यो सड़कमा अबदेखि नियमित रूपमा सवारीहरू सञ्चालन भएका छन्। आज बिहानको खबर हो यो। बेनीघाट त्रिशोली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तरोन्नति पनि जारी छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ्गा बाइपास पुल निर्माणको सम्भावनामा पनि यहाँ अध्ययन हुँदैछ। र यसको तस्विर सहितको खबर छापिएको छ। पहिरो गएपछि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णवीरमा खोलिएको ट्र्याकको तस्विर छ यहाँ। बिहिबारदेखि अथवा आजदेखि दोहोरो सवारी साधन सञ्चालन भएको छ भन्ने खबर थियो यो कान्तिपुर दैनिकमा। त्यसै गरी अर्को खबर छ नागरिक दैनिकमा। बाढीले झस्किएको सशस्त्र उद्धार टोली छ, हेलिकप्टर छैन भन्ने शीर्षकमा। भदौ 10 गते बोटेकुसीमा आएको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल र सुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमरीमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो, तर कसैको फोन लागेन। बाढीको आवाज दुन्चेसम्म सुनिएको थियो, त्यसमा भन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भनेर सूचना लिन नपाउँदै जिल्लाभरि संचार सम्पर्क विच्छेद भयो। टिमुरे स्याफ्रेबेसी तथा विभिन्न जलविद्युत आयोजनामा खटिएका कसैलाई पनि सम्पर्कमा ल्याउन नसकेपछि राई आफै स्याफ्रोबेसीतर्फ हानिनुभयो। 134 जनाको फौज लिएर गए पनि 12 घुम्तीबाट अगाडि बढ्न असम्भव भयो, किनभने त्यहाँ बाढीले सबै संरचना तहस नहस बनाएको थियो। र भदौ 10 को घटनाले सशस्त्र प्रहरी बललाई नराम्रोसँग झस्काएको छ। विपद उद्धारका लागि विशिष्टकृत रूपमा रहेको सशस्त्र प्रहरीसँग हेलिकप्टर भइदिएको भए टिमुरीमा फँसेका आफ्ना 15 जनाको अवस्था बुझ्न मात्र होइन, उद्धारका लागि तत्काल धुन्चेबाट थप सुरक्षा फौज पठाउन सकिन्थ्यो। टिमुरेमा अहिले पनि कुनै पनि सरकारी संरचना बाँकी छैन। सडक सञ्जालबाट पूर्ण रूपमा टुटे पनि सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा सब संकलन गर्न छाडेको छैन। बाढी जाँदा त्यहाँ खटिएको टोलीलाई सदरमुकाम ल्याएर नयाँ टोली परिचालन गरिएको छ। यसरी हेर्दा बाढीपछिको अवस्थामा उद्धार टोलीका लागि उद्धार गर्ने समस्या छ, त्यसमाथि सशस्त्र फौजको कुरा गर्दैछौँ हामी। उद्धार टोली भए पनि पर्याप्त उपकरण अथवा भनौँ कमसे कम हेलिकप्टरको पहुँच भइदिएको भए त्यहाँ उद्धार गर्न सजिलो हुन्थ्यो भनेर चाहिँ यो बाढी यो विपत्तिको बेला चाहिँ झस्काएको भनेर सशस्त्र प्रहरी आफै झस्किएको बाढीले झस्किएको सशस्त्र भन्ने शीर्षकमा खबर छापिएको छ आजको नागरिक दैनिकमा। त्यसै गरी अर्को खबर छ नागरिक दैनिकमै, प्रसुति विदा 6 महिना प्रस्ताव भन्ने शीर्षकमा। कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसुति सेवा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलब सहितको प्रसुति सेहार विदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढेको कानून न्याय तथा संसदीय मामला मन्त्री सविता गौतमले जानकारी दिनुभएको छ। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयक मार्फत यो विषय समावेश गरेर संसदमा पेश गर्ने प्रस्ताव अघि बढेको छ। यसलाई सबैले स्वागत गरेका छन्। यो प्रस्तावलाई आम नागरिकबाट पनि स्वागत योग्य भनिएको छ। त्यसै गरी रसुवा बाढीकै सन्दर्भमा अर्को खबर छापिएको छ अभियान दैनिकमा। रसुवागढी र तातोपानी बन्द हुँदा कोरलामा भार भन्ने शीर्षकमा। हाम्रा नाकाहरू बन्द छन् रसुवा बाढीका कारण, तातोपानीलाई खुलाउन चीनलाई पत्र भन्ने शीर्षकमा पनि खबर छापिएको छ। चीनसँगको व्यापारमा प्रयोग भइरहेका दुई प्रमुख उत्तरी नाका रसुवागढी र तातोपानी अवरुद्ध भएपछि आयातको चाप मुस्ताङको कोरला नाकातर्फ सरेको छ। वैकल्पिक मार्गबाट सामान ल्याउनु पर्दा प्रति कन्टेनर ढुवानी खर्च 7.5 लाखसम्म पुगेको छ भने कोरलाबाट सवारी साधन र 10 लक्षित वस्तुको आयात तीव्र रूपमा बढेको छ। रसुवागढी नाका बाढीले क्षतविच्छेद बनेको तातोपानीबाट पनि चीनले सामान पठाउन बन्द गरेपछि पछिल्ला सातामा कोरला नाकासँग चीनसँगको स्थल व्यापारको मुख्य वैकल्पिक मार्ग बनेको छ। कोर्ला वन सरकारले का अनुसार भदौ 10 गतेसम्म उक्त नाकाबाट 163 विद्युतीय सवारी साधन जाँच पास भएकोमा अहिले यो संख्या 1231 पुगेको छ। राजस्व संकलन पनि सोही अवधिको 52 करोड़ रूपियाँबाट बढ़ेर 3 अर्ब रूपियाँ पुगेको छ भनेर यो दुईटा बन्द हुँदाखेरि यो नाकाबाट मात्र कामहरू भइरहँदाखेरि आवाजात भइरहँदाखेरि भार परेको खबर थियो। यो ढुवानी खर्च पनि 15 गुणासम्म बढेको छ भनेर यहाँ भनिएको छ। यो खबर थियो अभियान दैनिकमा। त्यसै गरी भोटेकुसी बाढी सँगै सम्बन्धित खबर अर्को छ। भोटेकुसी बाढीमा बेपत्ता सबै मृतक भन्ने शीर्षकमा खबर छापिएको छ अन्नपूर्ण दैनिकमा। भोटेकुसीमा आएको बाढीमा 4,000 भन्दा बढी नागरिक बेपत्ता छन्। उनीहरू भेटिने अब सम्भावना पनि छिर्न भन्दै गएको छ। तर यसबीचमा सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृत घोषणा गर्ने तयारी थालेको छ भनेर यो खबर छापिएको छ। बाढीमा मृत्यु भएका अहिलेसम्म 1400 बढीको सफेला भरिसकेको छ भने 4,099 जना अझै बेपत्ता छन्। मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाइमा छन्। मुलुकी रेवानी संहिता बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपत्का घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा र दर्ता गर्न सकिने गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीति र कानूनी सहजीकरणको विकल्पमा छलफल अघि बढ़ाएका छन्। यसका लागि छलफलहरू अघि बढ़ेका छन्। अब ती बेपत्ताहरूको अवस्थालाई कसरी मूल्यांकन गर्ने त अथवा भनौ उहाँहरूलाई चाहिँ मृत घोषणा गर्ने खालको एउटा छलफल चलिरहेको छ भनेर यो खबर छापिएको छ आजको अन्नपूर्ण दैनिकमा। निगमको व्हाइट बडी 4 दिनदेखि जापानमा थन्कियो भन्ने शीर्षकमा खबर छापिएको छ कान्तिपुर दैनिकमै। 1500 भन्दा बढी यात्रु अलपत्र भनेर यो तस्विर सहितको खबर छ। जापानको नारिता विमानस्थलमा ग्राउन्डेड नेपाल वायु सेवा निगमको व्हाइट बडी जहाजको तस्विर हो यो। जहाज चाहिँ दोहा, दुबई, क्वालालम्पुर, नारिता र गुआङ्झाउमा तोकिएको तालिकामा उडान भएन। नेपाल वायु सेवा निगमको उडानमा रहेको एकमात्र व्हाइट बडी जापानको नारिता विमानस्थलमा 4 दिनदेखि बिग्रेर रोकिएपछि 5 वटा अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ, जसले बुधबार साँझसम्म 1500 भन्दा यात्रु बिचल्लीमा परेका छन्। निगमको सञ्चालनमा रहेको अर्को व्हाइट बडी पनि लामो समयदेखि इटलीमा मरमतमा रहेका बेला नारितामा आइतबार रातिदेखि इन्जिनको ब्लेडमा समस्या आएर A330 व्हाइट बडी पनि रोकिएपछि पछिल्ला 4 दिनमा मात्रै निगमले 4 पटक सूचना निकालेर अन्तर्राष्ट्रिय उडानको तालिका हेरफेर गरिसकेको छ। यसले सयौं यात्रु निगमकै खर्चमा जापान, काठमाडौँ, मलेसिया, दोहा, दुबई, क्वालालम्पुरका होटल त केही यी गन्तव्यमा अलपत्र परेका छन् भन्ने खबर यो थियो। 4 दिनदेखि जापानमा निगमको व्हाइट बडी जहाज बिग्रिएर थन्किएको छ, यसले गर्दा 1500 भन्दा बढी यात्रु अलपत्र परेका छन् भन्ने खबर थियो आजको लागि अन्तिम खबर। हवस्, यो खबरसँगै दैनिक समीक्षा आजको लागि यति नै। म कृष्ण पनि आज्ञा चाहन्छु। नमस्कार।
0: सुन्दै हुनुहुन्थ्यो कृष्ण खनालबाट दैनिक समीक्षा। अब गीत संगीतको पालो स्वीकार्नुहोस्। सुम्निमाको यो गीत झरी।

0: यो BFBS गोर्खा रेडियो हो।
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो MOD तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई NHS, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँ

Beautiful song, Samriddhi Raiko Jaba Muskuraunchau. काठमाडौँको सौगात कार्यक्रम हो यो. हामी कार्यक्रमको दोस्रो घण्टामा छौँ यतिखेर. दोस्रो घण्टाको पनि उत्तरार्धतिर आइपुगेको अवस्था छ. ब्रुनाईको समय बेलुकीको 6 बज्नको लागि अब 11 मिनट बाँकी रहेको छ. आजको लागि समय अवधि हामीसँग त्यति मात्रै बाँकी छ. हामीलाई यतिखेर कैलाश लिम्बुजीले सम्पर्क गर्नुभएको छ ननिटन युकेबाट, र एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ. समय मसँग धेरै छैन अथवा हामीसँग धेरै समय छैन, र गीत म अटाउन सक्छु कि सक्दिनँ उहाँको एकदमै सोचमा परिरहेको छु, तर एकैछिन प्रतीक्षा साँच्न मेरो हार्दिक अनुरोध छ. र यतिखेर हामीलाई फेरि अर्का श्रोताले सम्पर्क गर्नुभएको छ, कृष्ण चामलिङ. कृष्ण चामलिङजी युकेबाटै आउनुभएको हो, र उहाँले फेसबुक मार्फत ब्रुनाईको सम्झना गर्नुभएको छ. धेरै पटक ब्रुनाई बस्नुभएको रहेछ उहाँको नोकरीको दौरानमा, 4 पटक ब्रुनाई बस्दा भनेर भन्नुभएको छ. आधाभन्दा धेरै आर्मी लाइफ ब्रुनाईमा बिताएकाले त्यहाँका ठाउँ, हावापानी, साथीहरू धेरै मिस गरेको छु भन्नुहुन्छ उहाँले. र सबभन्दा धेरै याद आउने उहाँकै शब्दमा, बास्केटबल, भलिबल, फुटबल, बाजी खेलेर कामपुङको लोकल भाले लाबीमा इवानहरूले पालेको बँदेल, समुद्रमा महाजालले छेकेर रातो फायर बकेट भरिभरि 2-3 बकेट ल्याएर कम्पनी बारमा बसेर टाइगर बियरसँग गफ लाउँदै बिन्दास भएर मेसिन खाएको ती 20-22 वर्षे अल्लारे जोबन स्वर्णिम पलको याद आउँछ भनेर भन्नुभएको छ. यो निकै उहाँको स्मृति दोहोरिएको जस्तो भान भयो मलाई पनि, र ब्रुनाईको समयलाई याद गर्नुभएको रहेछ उहाँले. हुन त लामो, जति लामो समय बस्यो उति झन याद गाढा हुने हो, त्यही भएको हुनुपर्छ कृष्णजीलाई पनि. र उहाँले अन्य डिटेलहरू, एयरपोर्टमा ड्युटीमा जाँदाखेरि गाडी जिआरयु, त्यति बेलाको जिआरयु, आजकल जिएसयु भनिन्छ, जिआरयुमा लगेर राखेर अरू ठाउँमा सपिङ गएको आदि इत्यादि पुराना यादहरूलाई बिउताउनु भएको छ. र खुसी लाग्यो लामो समयपछि उहाँसँग यसरी अप्रत्यक्ष रूपमा भए पनि भलाखुसारी गर्ने मौका मिल्यो, किनभने युकेमा हुँदाखेरि कार्यक्रममा खुब सहभागिता जनाउने गर्नुहुन्थ्यो कृष्ण चामलिङजीले, र अहिले पनि गरिराख्नु भएको होला. तर ब्रुनाईबाट सञ्चालित यो काठमाडौँको सौगात कार्यक्रममा भने उहाँ र मेरो यो अप्रत्यक्ष भेटघाट भनौँ पहिलोपल्ट हो. र उहाँले ती रमाइला क्षणहरूको याद दिलायो ब्रुनाईले भनेर भन्नुहुन्छ. धेरै खुसी लाग्यो र आज सहभागिता जनाइदिनु भयो, धन्यवाद छ. र समय मसँग कम्ती छ, उहाँले पनि एउटा गीत इच्छा गर्नुभएको थियो सुन्ने, तर मैले यहाँहरू दुवैजनाको अनुरोधलाई समेट्न सकिनँ, त्यसको लागि क्षमा प्रार्थी छु. र कैलाश लिम्बुजी केही अघि सम्पर्कमा आउनुभएकाले म उहाँको रोजाइको गीततर्फ लाग्छु. उहाँले सुन्न चाहनुभएको गीत छ राजु लामाको कुनै पनि भनेर भन्नुभएको छ. राजु लामाको यो निकै चर्चित गीत हेर्दा हेर्दै ढल्कियो जोबन भन्ने म सुनाउने तर्खरमा छु, र यो गीत कैलाश लिम्बुको अनुरोधको हो. र साथसाथमा कृष्ण चामलिङजीलाई पनि धेरै धन्यवाद छ आज सहभागिता जनाइदिनु भएकोमा.

आचार सुन्नुहुनेछ। त्यसपछि स्वर्णिम संगम कार्यक्रम लिएर तुलसी बस्नेत आउनुहुनेछ। म भने बिदा हुन्छु र भोलि बिहान फेरि साविक समयमा यानि कि ब्रुनाईको समय 7 बजे प्रभातकालीन आवाज कार्यक्रम लिएर उपस्थित हुनेछु। तबसम्मको लागि मलाई बिदा दिनुहोस्। नमस्ते, बाई।

0: Live Buddy.
1: On air.
0: App ma.
1: Ani smart speaker ma bhanu hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: सत्तारूढ दल रासोपा सांसद यज्ञमणि न्युफानेले बाढीपछि विभिन्न देश र संघ संस्थाले दिएको सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्युफाने,
4: रसुवा विपदको सन्दर्भमा विदेशी दात्री निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन्। म भर्खरै त्यहाँबाट आउँदैछु, म यो फोटो पनि सरकारको ध्यान आकर्षण गराउँछु। यी सामग्रीहरू त्रिभुवन विमानस्थलको कार्गोमा राखिएका सामग्रीहरू अलपत्र अवस्थामा छन्। मैले सोधे यो अवस्था के हो, त्यहाँका कर्मचारीले जवाब दिए कोरोनाका बेलाको 20 कन्टेनर सामान खेर गयो विदेशीहरूले दिएको। हाल पनि यसरी नै विदेशीहरूले दिएका सामानहरू लत्ता कपडा लगायतका अर्थात् आधा नेपाललाई एक वर्ष पुग्ने सामानहरू थन्किएको छ र अहिलेको आवश्यकता छ छैन सम्बन्धित क्षेत्रमा बुझियोस् र सम्बन्धित क्षेत्रमा सामग्रीहरू तत्काल पुर्याइयोस्, यो विषयमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
3: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद सीता थपलियाले धादिङ सदरमुकाम जोड्ने फुर्के खोलामा बेली ब्रिज हाल्न ढिलाइ भएको विषयमा सरकारलाई प्रश्न गर्नु भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थपलिया,
5: भोटेकोशी बाढीका कारण त्रिशुली नदीमा रहेको फुर्के खोलाको पुल बगेको आज त्यस दिन भइसकेको छ। मैले यसअघि पनि बारम्बार यही सम्मानित सदन मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउँदै जनताको आवत जावत दैनिकी सहज बनाउन यथाशीघ्र अस्थायी बेली ब्रिज निर्माण गर्न आग्रह गरिसकेको थिएँ, तर सरकार कानमा तेल हालेर आँखामा पट्टी बाँधेर बसिरहेको छ। सरकारको यस्तो ढिलासुस्ती देख्दा लाग्छ

0: के नेपालको नक्सामा धादिङ भन्ने जिल्ला हटेको हो? धादिङका नागरिकहरूले आफैलाई प्रश्न गर्न थालिसकेका छन्। त्यसैले म यस सम्मानित सदन मार्फत सरकारलाई फेरि पनि स्पष्ट रूपमा भन्न चाहन्छु, हिन्दू परन्तु होइन, धादिङको नागरिकलाई फुर्के खोलामा पुल चाहिन्छ।
1: बाढी प्रभावित धादिङ रसुवा र नुवाकोटका व्यवसायी तथा आम नागरिकले ब्याङ्कबाट लिएको ऋणको ब्याज तथा विद्युत महसुल पुनस्थापना नहुन्जेलसम्म सरकारले मिनाहा गर्नुपर्ने उहाँको भनाइ छ। भदौ 10 गते रसुवाको बटेकोसी नदीमा आएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 वटा सवारी साधनमा क्षति पुगेको छ।
2: महासंघका महासचिव डेकनाथ गौतमका अनुसार बोटेकोसी बाढीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा 30 सवारी साधनका चालक, सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार बोटेकोसी बाढीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस, 1 मिनी ट्रक, 2 जीप, 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक, 16 कन्टेनर, 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता छन्। नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति अन्तर्गत 7 ट्रिपर, 22 कन्टेनर, 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्। नारायणी यातायात व्यवसायी कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्। यस्तै धादिङ मण्डली यातायात प्रालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासचिव गौतमले बताउनु भएको छ।
1: चिलिमे जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको सब सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ। जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेको सिपबाडीमा परेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मेनराज मोक्तान, चौकीदार श्यामबहादुर थापा मगर र तिलकबहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको सब परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको हो। विद्युत केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब 150 मिटरभित्र कन्ट्रोल रूम क्षेत्रमा हिजो उनीहरू मृत फेला परेका थिए। महर्जनका अनुसार सब नेपाली सेनाको हेलिकप्टर मार्फत नुवाकोट लगेर हस्तान्तरण गरिएको हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दशैंमा खसी बोका र च्याङ्रा नबेच्ने भएको छ। हरेक वर्ष दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा खसीबोका र च्याङ्रा बिक्री गर्दै आएको कम्पनीले यो वर्ष बजेट अभावका कारण खसीबोका खरिद बिक्री नगर्ने जनाएको हो। कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यो वर्ष खसीबोका खरिदका लागि बजेट नै विनियोजन गरिएको छैन। कम्पनीले बजार मूल्यलाई नियन्त्रण र सन्तुलनमा राख्न दशैंका बेला उपत्यकामा सहुलियत दरमा खसी बोका च्याङ्रा बिक्री गर्दै आएको थियो। यो पल्ट चाडपर्व लक्षित सुपथ मूल्य पसल भने सञ्चालनमा आइसकेका छन्। कम्पनीले भदौ 28 गतेदेखि 44 जिल्लाका 193 स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ। अहिलेसम्मका खबर यति नै, नमस्कार।
3: BFBS, Gorkha Radio Home.

हजुर नमस्कार, बीएबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएबीएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण प्रज्ञापुर खासका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरिएर यो क्षण हामीलाई सुनिराख्नुहुने सम्पूर्ण सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्ज र यता हाम्रा पोखरेली श्रोताहरू पनि हामीलाई रेडियो तरङ्ग अर्थात् एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुन्छ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय श्रोताहरू, यहाँहरूले काठमाडौँको सौगात कार्यक्रम केही छिन अघिसम्म बुर्नाई स्टुडियोबाट लाल साई दाईको साथमा सुन्दै हुनुहुन्थ्यो र अब भने यहाँहरू बीएबीएस गोर्खा रेडियोको मान भवन ललितपुरमा अवस्थित यो रेडियो तरङ्गमा जोडिसक्नु भएको छ र आज मैले यो बसाएको उठान सधैँ जस्तै एउटा सुमधुर गीतबाट गरिसकेको छु र आज मैले सुरेश कुमार छेत्रीको स्वरमा रहेको एउटा गीत राखेँ, प्रिय तिम्रो सम्झना। यसै गीतको साथ आजलाई कार्यक्रम स्वर्णिम सङ्गमको ढोका उगारिसकेको छु। अब लाग्नु श्रोताहरू, आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्वत 2083 साल असोज 1 गते षष्ठी तिथि बिहिबार, नेपाल सम्वत 1146 तदनुसार आज सेप्टेम्बर महिनाको 17 तारिक सन 2026 र नेपालमा आज सूर्योदय बिहान 5:49 जाँदा भएको थियो अनि सूर्यास्त चाहिँ भरे साँझ 6:06 जाँदा हुँदैछ। मौसम आज समग्रमा राम्रै रहे तापनि कतै कतै बदलाव देखिएको छ, कतै कतै हलुका वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र आज विश्वकर्मा पूजा समेत परेको छ। श्रोताहरू, देवताहरूका समेत शिल्प विशेषज्ञ भवन हतियार यानहरूका समेत रचयिता विश्वकर्मा बाबाको आज पूजा आराधना गरेर विश्वकर्मा पूजा गरिने प्रचलन रहेको छ र आज विशेष गरी श्रोताहरू फलाम जन्य सामग्रीहरू जस्तो कि हात हतियार, सवारी साधन, कल कारखाना र धातुजन्य सामग्रीहरूको पूजा आराधना गर्ने प्रचलन समेत रहेको छ र विश्वकर्मा पूजाको सबै सबैमा हार्दिक मङ्गलमय शुभकामना।

कालीप्रसाद बास्कोटाको शब्द संगीत रहेको यो गीत राखे मैले गायिका सीमा संग्रौलाको स्वरमा। सीमा संग्रौला यतिखेर सायद दुबईतिर बस्नुहुन्छ जस्तो लाग्यो, निकै नै मिठो गीत थियो। र गीत पश्चात श्रोताहरू अब नै आजको बसाईको बारेमा जानकारी दिने बेला भइसकेको छ। र आदरणीय श्रोताहरू, आज बिहिबार र बिहिबारको षड्यम संगम स्रष्टा सर्जक र शिल्पी मननको लागि छुट्याएको कार्यक्रम हो कार्यक्रम षड्यम संगम सृजना वाचिका, जहाँ जीवन र जगतलाई नै स्रोत बनाएर लेखेका स्रष्टाका सृजनाहरू राख्नेछु। र श्रोताहरू, वास्तवमा सृजना आफैमा एउटा सुन्दर संसार समेत हो। यो कहिले शब्द भएर पोखिन्छ, कहिले गीत गजल भएर गुन्जिने गर्दछ, अनि कहिले कविता मुक्तक भएर भावना छताछुल्ल पारिदिन्छ। यसैले त सृजना श्रोताहरू आफैमा सुन्दर संसार हो। र यही संसारको सुन्दर फूलहरूको वासना आज पनि कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा म छर्दै जानेछु। र बीच बीचमा सुमधुर नेपाली गीत सङ्गीतहरू पनि राख्दै जानेछु। र तपाईँ पनि यो क्षण बेला बिएफएस गोर्खाले सुन्दै हुनुहुन्छ भने तपाईँले पनि गीत गजल कविता र मुक्तकहरू लेखेर पठाउन सक्नुहुनेछ। र तपाईँका सृजनाहरूलाई अनि तपाईँका प्रतिक्रियाहरूलाई कार्यक्रममा समेट्दै जानेछु कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा। आशा छ सधैँको विवाह जस्तै आज पनि यहाँहरूको पक्कै पनि कार्यक्रममा सहभागिता हुनेछ भन्ने विश्वासको साथ एउटा अर्को गीत राखिहाल्छु। र गीत पश्चात भने म सृजनाहरू राख्नेछु। यति बेला भने म मेलिना राई र हरि राईले गाउनुभएको एउटा रमाइलो गीत राख्न चाहन्छु, चट्ट रुमाल, हरि राई र मेलिना राईको स्वरमा।

0: PFBS Gorkha Radio. 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो. यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने. 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ. फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ. प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ. वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको. हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर.
1: पीएफबीएस गोर्खा रेडियो.
2: हजुर आदरणीय श्रोता, यो छोटो विश्राम पश्चात बीएफएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा सम्पूर्ण श्रोताहरूलाई स्वागत गर्न चाहन्छु र सृजनाहरू राख्ने क्रमको उठानमा कवियत्री ग्रीष्म पौड्यालको सम्बन्ध शीर्षकको कविता राखिहाल्छु. लेख्नुहुन्छ ग्रीष्म पौड्याल, सम्बन्ध. सम्बन्ध भन्ने कुरा जहिले पनि सिक्काको दुई पाटो जस्तै हो. सिक्काको एक भागमा खिया लाग्यो, जल्यो, च्यात्यो या घोटिएर अक्षर नदेखिने भयो भने काम नलागे जस्तै सम्बन्ध पनि एउटाले मात्र राम्रो गर्ने र अर्कोले नराम्रो गरिरहने हो, व्यङ्ग्य गरिरहने, होच्याइरहने या बेज्जत गरिरहने हो भने त्यो लामो समय टिक्न सक्दैन, अर्थात् टिकाउनु हुँदैन. अझ भन्नुहोस् चल्दै चल्दैन र चलाउने कोसिस गरे पनि तपाईँलाई तनाव बढ्छ, टाउको दुख्छ, अझ अल्जाइमर नै नहोला भन्न सकिँदैन. त्यसैले रचनात्मक प्रतियोगिता गरौँ, स्वस्थ सम्बन्ध बनाऊ, मुडे बल प्रयोग नगरौँ, अर्कालाई नहोच्याउँ, कमजोर नसम्झौँ, सही मूल्याङ्कन गरौँ, नव प्रतिभाको सम्मान गरौँ, मौलिकताको कदर गरौँ, सम्बन्ध राम्रो बनाऊ, सम्बन्ध राम्रो राखौँ अनि सबैको उत्थान हुन्छ, सबैलाई उत्प्रेरणा मिल्छ, सबैको बौद्धिक विकास हुन्छ, सबैको सही मूल्याङ्कन हुन्छ, स्वच्छ समाज बन्छ अनि साहित्यको विकास हुन्छ, स्वच्छ समाज बन्छ अनि साहित्यको विकास हुन्छ. ग्रीष्म पौडेलको यो सम्बन्ध शीर्षकको कविता राखे. वास्तवमा सम्बन्ध टिकाउ हुनुपर्छ, बिकाउ कदापि हुनु हुँदैन. यो कविताको लागि उहाँलाई धन्यवाद दिँदै अब भने म अर्को पनि एउटा कविता राखिहाल्छु र यो कविता लेख्नु भएको छ एन्जिला छामी अर्पणाले र कविताको शीर्षक रहेको छ श्रोताहरू अरब आएको छु. म त आफूलाई जन्म दिने दुई देउता छोडेर अरब आएको मान्छे, म त आफूलाई जन्म दिने दुई देउता छोडेर अरब आएको मान्छे. कहिले काहीँ लाग्छ कि यो ठाउँ अरब होइन, रब हुनुपर्ने हो. यो अरबको ठाउँमा मेरो कैयौँ पुकारा सुनिदिने रब मैले कहिले भेटिन. म त त्यही कृषि प्रधान देशको मान्छे जहाँ अन्नको पाथी फलाउन हजारौँ विशाल फाँटहरूको ताँती लाग्ने गर्छन्, तर म भने एक बटुको सब्जीको साथी किन्न अरब आएको छु. जल सम्पदामा दोस्रो धनी देशको मान्छे म त. पुरै संसारको मुख खकाल्न पुग्ने पानी मेरो देशसँग छ, तर म चाहिँ मेरो जिन्दगीको पुरै दुःख पखाल्न अरब आएको छु. मलाई पनि रुवाई अनि आफ्नो आँखाको डिल डिल आँसु चुहाई मेरी प्यारी बोल्दै थिए, दुःख सुख यहीँ गरी खाउला, आफ्नो देशमा रमाउला. तर के गर्नु, बग्दै गएको उसको आँसु जब मङ्गलसूत्र झुन्डिएको घाँटीमा पुग्यो, त्यो मङ्गलसूत्रको पानाभन्दा बगेको आँसुको दाना पो ठुलो देखे. हाम्रो मङ्गलताको लागि लाएको उसको घाँटीको मङ्गलसूत्र अलि ठुलो पार्दिन र उसको भागमा खुसीको श्रृङ्गार सार्दिन, म चाहिँ अरब आएको छु. बुबाले ढाडमा भारी बोकेर अनि आमाले चोकमा सब्जी जोखेर जागिरे बनाउन मलाई पढाउनु भएको रे. तर के गर्नु, उनीहरूको दुःखको कमाईले पाएको मेरो पढाइको सर्टिफिकेट काठमाडौँको मेन पावरमा मात्रै काम आयो अनि म चाहिँ नेपाली नागरिकतालाई सिरानी हालेर कयौं सपना र रहरहरू मनमा पालेर त्यही हरियो राहदानीलाई सबथोक ठानेर अरब आएको छु। अब बन्द होस् बरु विदेश पठाउने पावर भएको म्यान पावरहरू, अब बन्द होस् बरु विदेश पठाउने पावर भएका म्यान पावरहरू, बरु बाध्य होस् नेपालीहरू बस्ने स्वदेशमा। दुःख होला, सफलता ढिलो आउला केही छैन, तर पक्का भन्छु म, पर्दैन कोही बिचल्लीमा फस्न विदेशमा। कहिले नझुक्ने संसारकै अग्लो टाकुरा भएको देशको मान्छे म त, तर आज झुक्न थालेको छु, केही गर्छु भन्ने जागरहरू आज सुक्न थालेको छ। मेरा सपना र रहरको सागरहरू 9 महिना भयो बेरोजगार भएर बसेछु। साथमा न काम छ न पैसा, अनि म चाहिँ यो अरबमा अनेक तनाव सहेर बसेछु। महिनौ भयो यो पेटले कसैको उधारो खान थालेको, एकहोरो मन र दिमाग बैङ्कको ऋणमा जान थालेको, त्यसैले पिरोल्ने गर्छ मन। अरब आउन लाल पूर्जाको धितो राखेको दिन सम्झदा बिरोल्ने गर्छ घाउ। चर्को ब्याजमा साहुसँग मागेको ऋण सम्झदा गाउँमा हुँदा कहिले बाउसे गरे कहिले आली लगाए, तर त्यो खेतीले आमाले बनाएको काठको सानो खुत्रेको भरिनु त परको कुरा। अगाउने गरी पेटको भोकसम्म कहिले भरिएन, अनि म चाहिँ परिवारको भोको पेट टार्न अनि आमाको खुत्रेकेमा पैसा जम्मा गर्न अरब आएको छु। तर म अहिले पीडाको जालमा लटपटिँदैछु, कैयौँ पीर र तनावको छालमा छटपटिँदैछु। मलाई अब यो अरबमा कुनै रब खोज्नु छैन, म आफ्नै देश आउन चाहन्छु। मरू मरू लाग्ने यो मरुस्थलबाट छुटकारा पाउन चाहन्छु। मलाई डर छ मेरी प्यारीको, मलाई डर छ मेरी प्यारीको, सानो पानाको मङ्गलसूत्र पनि चुट्टिने हो कि। ताते ताते गरेर मेरी सानी छोरीलाई हिँड्न सिकाउने हात पनि पगडिन नपाई छुट्टिने हो कि। मैले घोडा बनाएर खिएको बुबाको ढाडलाई मेरो हातले मालिस गरिदिने रहर छ, आमाले बनाएको त्यो काठको बाकसलाई पैसाको बिटाले भरिदिने रहर छ। आज म यहाँ अलपत्र परेको छु, आज म यहाँ अलपत्र परेको छु। पटक पटक जिउँदै पटक पटक मरेको छु, पटक पटक जिउँदै पटक पटक मरेको छु। म भासिँदैछु यो मरुभूमिमा कता कता, तर घिट घिट सास रहँदा पनि एउटा सानो आश अनि धेरै ठुलो विश्वास गरेको छु, सहयोग मागेको छु सबैसँग यहाँबाट बाहिर निकालिदिन, सहयोग मागेको छु सबैसँग यहाँबाट बाहिर निकालिदिन। प्रतीक्षाको लामो लहरा छ अनि भरोसाको ठुलो पहरा छ, बिन्ती छ सबैसँग सानो अनुरोध छ, बिन्ती छ सबैसँग सानो अनुरोध छ। नेपालीहरूले भोगिरहेको एउटा पीडा, कवि एन्जेला थापा अर्पणाको कलमबाट राखे अरब आएको छु। अरब सपनाको देश त होइन, तर बाध्यताको देश हो। देशमा रोजगारी पाउँदाखेरि मान्छेको रोजाइ अरब पटक्कै हुने छैन, तर रोजगारी नपाउँदा बेरोजगार भएर बस्नुभन्दा अरबमा गएर यस्तै दुःख भोग्ने धेरै नेपालीहरू छन्। एउटा प्रतिनिधि कविता राखे, अब नै म एउटा गीत राख्न चाहन्छु यहाँहरू माझमा। गीतकार भावेश भुमरीको गीत रचना, पविदन खालिङको सङ्गीत अनि कर्म ग्यालजेन बमजनको स्वरमा।

धनका लागि परदेशी धार्मिक जीवन बसेको छ। भावेश उमरको गीत रचना, पविदन खालिङको संगीत अनि कर्म ग्यालजेन बमजनको स्वरमा यो गीत राखी वास्तवमा श्रोताहरू परदेशको जीवन सुख मात्र होइन, जिन्दगी नै कहिलेकाहीँ धारमाथि हुन्छ भन्ने एउटा गकिलो सन्देश बोकेको गीत थियो प्रस्तुत गीत। र यति बेला भने बिएबिस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना वाटिका सुनेर छवि थापा मगरज्यू लेख्नुहुन्छ, फोक्सटन क्यान्डी युकेबाट हुनुहुन्छ उहाँ। नमस्ते तुलसीजी, साथै सम्पूर्ण श्रोता र सर्जकहरूमा पनि नमन। मिठा मिठा गीत गजल कविता मुक्तकहरू सुनेर मनोरञ्जन लिइरहेछु। अहिलेको यहाँको स्थानीय मौसम भने सिमसिम पानी परिरहेको अवस्था, आज विश्वकर्मा दिवस, हजुर लगायत सम्पूर्ण श्रोताहरूलाई शुभकामना छ, धन्यवाद पनि लेख्नु भएको छ। छवि थापा मगरजी हुनुहुन्छ, फक्सन के न्युकेबाट हुनुहुन्छ। छवि थापाजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरी यहाँ लेख्नुहुन्छ हरि राईजी, फेल्तम लन्डनबाट लेख्नुहुन्छ, नमस्ते तुलसी सर, आज विश्वकर्मा पूजाको उपलक्ष्यमा सबैजनालाई हार्दिक शुभकामना भन्नुभएको छ, तपाईँलाई पनि शुभकामना छ। म पनि यो लोकप्रिय कार्यक्रम स्वर्णिम सङ्गम सिर्जना बाचिगामा मिठा मिठा सिर्जनाहरू कविता मुक्तक साथै गीत सङ्गीत सुरुदेखि नै सुनेर मनोरञ्जन लिइरहेछु है। साथै सम्पूर्ण सर्जकहरूलाई र ती सिर्जनाहरूलाई मिठो तरिकाले प्रस्तुत गर्नुहुने प्रस्तुता तुलसी सरलाई धेरै धेरै धन्यवाद साथै शुभकामना। अनि साथसाथै मेरो गीत सुरुमै सम्पूर्ण श्रोतामा राखिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दछु। सबैलाई शुभ दिन, हरि राई फेल्तम लन्डन भन्ने लेख्नु भएको छ, हरि राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। फेल्तम लन्डनबाट सधैँ नै कार्यक्रम सुन्नुहुन्छ बेबेस गोर्खा रेडियो, त्यही भएर म भन्ने गर्दछु सबैको रेडियो, सधैँको रेडियो, रेडियो सुन्ने श्रोताहरूको रेडियो भनेर हरि राईजीलाई धन्यवाद दिँदै यति बेला भने चाहिँ म एस कुमारको शब्द सङ्गीत रहेको एउटा गीत राख्न चाहन्छु। स्वर रहेको छ गायिका स्मिता प्रधानको।

0: PFBS Gurkha Radio.
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।

यो रमाइलो बिल्कुलै नयाँ गीत राखेँ मैले यहाँहरूमा आजमा भीषण मुकारुम र बबिना किरातीको स्वरमा. गीत रचना रहेको थियो ईश्वर चामलिङको भने सङ्गीत रहेको थियो भीषण मुकारुमको र विशेष गरी यो भोजपुर खोटाङ क्षेत्रमा पर्ने मन्दुमपद मार्गलाई नै बिम्ब बनाएको गीत जस्तो लाग्यो. जहाँ साल्पाको प्रसङ्ग थियो, मन्दुमपद पदमार्गको कुरा थियो, ईश्वर चामलिङको रचना रहेको गीत सँगसँगै बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सृजना वाटिकामा फेरि पनि सम्पूर्ण श्रोताहरूलाई कार्यक्रममा स्वागत गर्न चाहन्छु. र यति बेला भने यहाँ लेख्नुहुन्छ नूतन भूषालजी इजरायलबाट हुनुहुन्छ. नमस्कार सर, सुनिरहेको छु म पनि यो कर्मभूमिबाट भन्नुभएको छ. नूतन भूषालजीलाई पनि धन्यवाद दिन चाहन्छु. अर्का श्रष्टा हुनुहुन्छ नूतनजी जस्तै. शर्मिला अधिकारीजी लेख्नुहुन्छ कनेक्टिकट युएसएबाट. तुलसी सर नमस्कार अनि सम्पूर्ण श्रोताहरूलाई पनि नमस्कार. परदेशीको जीवन जिन्दगी अरब खरब सबैतिर त्यस्तै त्यस्तै हुन्छ हौ सर. विदेश विदेश नै हो, कहाँ स्वदेश जस्तो हुन्छ. दोस्रो नागरिक हुनु सायद रहर नभएर बाध्यता हो भन्ने लेख्नु भएको छ. शर्मिला अधिकारीजीले धन्यवाद दिन चाहन्छु. र उहाँले एउटा तुलसी सर गजल पठाए आज चाहिँ भने लेख्नु भएको छ, गजल पनि पढिहाल्छु. लेख्नुहुन्छ शर्मिला अधिकारी कान्छी छोरी कनेक्टिकट युएसएबाट. एक सासको दूरीबाट बोलाएर हेर, एक सासको दूरीबाट बोलाएर हेर, टुटेको प्रेमलाई फेरि जोडाएर हेर, टुटेको प्रेमलाई फेरि जोडाएर हेर, एक सासको दूरीबाट बोलाएर हेर, रिसाएका समयलाई मनाएर हेर, रिसाएको समयलाई मनाएर हेर, एकचोटि आँखाभरि माया गुलाएर हेर, एकचोटि आँखाभरि माया गुलाएर हेर, एक सासको दूरीबाट बोलाएर हेर, सङ्गालेका पीडाहरूलाई गीत बनाएर हेर, सङ्गालेका पीडाहरूलाई गीत बनाएर हेर, अपुरो कथा पुरा गर्न मलाई बोलाएर हेर, अपुरो कथा पुरा गर्न मलाई बोलाएर हेर, एक सासको दूरीबाट बोलाएर हेर, आँसु मात्रै कहाँ हो र आत्मा मिसाएर हेर, आँसु मात्रै कहाँ हो र आत्मा मिसाएर हेर, टुटेको प्रेम जोड्नलाई मलाई बोलाएर हेर, टुटेको प्रेम जोड्नलाई मलाई बोलाएर हेर, एक सासको दूरीबाट बोलाएर हेर, विश्वास छैन भने फेरि मन भुलाएर हेर, विश्वास छैन भने फेरि मन भुलाएर हेर, एकै सासको दूरीबाट मलाई बोलाएर हेर, एक सासको दूरीबाट बोलाएर हेर. र अन्तिम शेर, आफ्नै मौनतामा मेरो नाम पुकारेर हेर, आफ्नै मौनतामा मेरो नाम पुकारेर हेर, तिम्रो धड्कनमा मेरो नाम लेखाएर हेर, तिम्रो धड्कनमा मेरो नाम लेखाएर हेर, एक सासको दूरीबाट बोलाएर हेर, टुटेको प्रेमलाई फेरि जोडाएर हेर. यो सुन्दर गजल राखेँ मैले शर्मिला अधिकारी कान्छी छोरीको कलमबाट. कनेक्टिकट युएसएमै रहेकी गजलकार शर्मिला अधिकारीलाई धन्यवाद दिँदै अर्का गजलकार नरेन्द्र रावतको गजल पनि राखिहाल्छु म. तिम्रो जवानी त वैशालु फुल भएछ, तिम्रो जवानी त वैशालु फुल भएछ, भमराले चुमेछ मिठो भुल भएछ, भमराले चुमेछ मिठो भुल भएछ, तिम्रो जवानी त वैशालु फुल भएछ, तिर्खा मेटाउन साह्रै सिपालु तिमी, तिर्खा मेटाउन साह्रै सिपालु तिमी त, माया त तिम्रो दोबाटोको मूल भएछ, माया त तिम्रो दोबाटोको मूल भएछ, तिम्रो जवानी त वैशालु फुल भएछ, तिम्रो बासनाले यो सुनसान गाउँमा, तिम्रो बासनाले यो सुनसान गाउँमा प्यास मेटाउनेहरूको हुल भएछ, प्यास मेटाउनेहरूको हुल भएछ, तिम्रो जवानी त वैशालु फुल भएछ. र अन्तिम शेर, सबैलाई लोभ्याउने तिम्रो जवानी, सबैलाई लोभ्याउने तिम्रो जवानी, मबाट नि अलिकति असुल भएछ, मबाट नि अलिकति असुल भएछ, तिम्रो जवानी त वैशालु फुल भएछ, भमराले चुमेछ मिठो भुल भएछ, तिम्रो जवानी त वैशालु फुल भएछ.

चारतिर जाँदै गर्दा तीर्थ कुमारीले गाउनुभएको एउटा गीत राखिहाल्छु यहाँहरू माझमा, र गीत पश्चात भने समाचार सुन्न सक्नुहुन्छ, र समाचारपछि हामी कार्यक्रमको दोस्रो खण्डमा भेट्नेछौँ। अहिलेलाई भने गीतै सुनौँ तीर्थ कुमारीको स्वरमा।

0: सरकारले प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीका लागि थप 30 दिनको समय दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राष्ट्रिय किताबखानाले रसुवाको भोटेखुसी बाढीका कारण विपद संकटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार राहतका लागि काजमा खटिएका कर्मचारीलाई लक्षित गर्दै म्याद थपेको हो। राष्ट्रिय किताबखानाका अनुसार भोटेखुसी बाढीका कारण सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेका ठाउँमा कार्यरत सम्पत्ति विवरण पेश गर्नुपर्ने कानूनी दायित्व भएका तर तोकिएको समयमा विवरण बुझाउन नसकेका कर्मचारीले यो सुविधा पाउनेछन्। यस्तै यो क्षेत्रमा राहत उद्धार र व्यवस्थापनका लागि काजमा खटाइएका निजामती कर्मचारी नेपाल प्रहरी र शिक्षकलाई समेत थपिएको म्याद लागू हुनेछ। राष्ट्रिय किताबखानाले भदौ 30 गतेदेखि लागू हुने गरी 30 दिन आउँदो असोज 28 गतेसम्म सम्पत्ति विवरण पेश गर्ने म्याद थपिएको जनाएको छ। नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले एकताबद्ध भएर 15 महाधिवेशनमा जानुपर्ने बताउनुभयो। उहाँले देउबासहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नुभएको छ। निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालाले राखेका मध्ये अधिकांश माग पार्टीले पूरा गरिसकेको थापाको भनाइ छ। थापाले विधान र संविधान तथा निर्णयले बाँधिएको भन्दै अधिवेशन सार्न नसकिने बताउनुभयो। वडा अधिवेशन असोज 3 र 4 गतेका लागि तय भएको छ भने विभिन्न तहगत अधिवेशन सकेर असोज 16 देखि 19 गतिसम्म केन्द्रीय महाधिवेशन हुनेछ। आजको बैठकमा देउबा निकट नेताहरू पनि सहभागी भएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 36 वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले आज प्रतिवेदन बुझाउनु भएको हो। प्रतिवेदन बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा राईले सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित भ्रष्टाचारका उजुरी आएको जानकारी दिनुभएको छ।
1: अब 82-83 आयोगमा विभिन्न माध्यमबाट दर्ता भएका 33,519 उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका 7,323 उजुरी गरी जम्मा 40,842 उजुरी कायम भएका छन्। यस अवधिमा

0: कान कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 वटा 49% रहेको छ रहेका छन् भने सङ्घसँग सम्बन्धित 15,512 वटा 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात् 5,305 वटा 12.99% उजुरी दर्ता भएका छन्।
1: पूर्वी नवलपरासीको हुप्सेकोट छ घाँगी भीरमा निस्किरहेको धुवा विषाक्त कार्बन मोनो अक्साइड ग्यास रहेको पुष्टि भएको छ। खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले गरेको स्थलगत अध्ययन अनुसार चट्टानभित्रको पाइराइट खनिज अक्सिजनसँग मिसिँदा उत्पन्न रासायनिक प्रतिक्रियाले घातक ग्यास निस्किएको हो। विज्ञहरूका अनुसार हावा र पानीको सम्पर्कमा पाइराइट बल्दा सल्फर डाई अक्साइड ग्यास र उच्च तापक्रम पैदा हुन्छ जसले चट्टानमा रहेको कार्बनलाई बाल्न मद्दत गरिरहेको छ। यो ग्यासको असरले मानिस र पशुपक्षीमा टाउको दुख्ने रिङ्गटा लाग्ने श्वास प्रश्वासमा समस्या हुने र अचानक बेहोस भई ज्यान समेत जान सक्ने भएकाले धुवा निस्किएको ठाउँ नजिक नजान र नसुङ्न विज्ञहरूले चेतावनी दिएका छन्। धुवा निस्किएको ठाउँ मुनिको खोल्सीमा बग्ने पानीमा समेत एसिडको मात्रा उच्च पाइएकाले त्यो पानी पिउन र प्रयोग गर्न नमिल्ने विज्ञहरूको भनाइ छ। स्थानीय प्रशासनले रेल वा भिडियो बनाउने बहानामा जोखिमपूर्ण क्षेत्रमा नजान र सतर्कता अपनाउन आग्रह गरेको छ। युक्रेनमा मारिने बेलायती सैनिक मेयर पल वेल्क्स भएको खुलेको छ। युद्ध मोर्चा भन्दा टाढा भएको गाड़ी दुर्घटनामा 40 वर्षीय वेल्क्सको निधन भएको रक्षा मन्त्रालयले जनाएको छ। थप जानकारी सहित बीएफबीएस अंग्रेजी सेवाका Victoria Lawrence.
2: The Ministry of Defence says Major Wilkes commissioned from Sandhurst in 2012, joining the Intelligence Corps where he remained throughout his career. The MOD says he was a gifted leader and an exceptionally bright and professional officer who embodied the best of the UK military. His commanding officer describes him as a man of great intellect with a sharp sense of humour who often spoke of his love for his wife and two sons.
1: बेलायतको स्यान्डहर्स्ट तालिम केन्द्रमा नयाँ खालको प्रतियोगिता आयोजना भएको छ। क्याम्ब्रियन पट्रोल जस्तै सेनाको ड्रोन युद्ध प्रतियोगिता गरिएको हो। एफपीभी ड्रोनलाई बंकरमा तथा डुलिरहेको लक्ष्यलाई निशाना बनाउने समका अभ्यास प्रतियोगितामा सामेल छन्। ब्रिगेडियर एड कार्टराइटका अनुसार प्रतियोगिता र युद्धमा फरक भए पनि यसको उद्देश्य छ। राफेलम्यान इथन स्यान्डसनले ड्रोन युद्धमा सामेल नभई सुख छैन भन्नुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
3: यो BFBS कुलकर्म रेडियो हो।

हजुर आदरणीय श्रोताहरू, सुमधुर गीत मैले यहाँहरू माझमा राखे। गायिका श्रीयसी च्यामजुङको स्वरमा गीत रचना रहेको थियो। गीतकार घनबहादुर थापा मगरको भने संगीत पावल चामलिङको रहेको थियो। र यसै गीतको साथ आजलाई मैले कार्यक्रम स्वर्णिम संगम सृजना बाटिकाको व्यवसायको दोस्रो खण्ड अर्थात् दोस्रो घण्टाको उठान गरिसकेको छु। र आदरणीय श्रोताहरू, तपाईँहरू जहाँबाट बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ त्यहीबाट सुन्न भने नछाड्नुहोला। बिएबिएस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम संगम सिर्जना बाटिकामा शब्द र भावको यो यात्रामा हामी अझै निरन्तर अघि बढ्नेछौँ करिब एक घन्टासम्म अबको थप समयमा अर्थात् दोस्रो खण्डमा। र सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्दै यति बेला पनि यहाँहरूका प्रतिक्रियाहरूलाई पनि समेटिहाल्छु म। यहाँ लेख्नुहुन्छ द्वारिका थापा मगरज्यू हुनुहुन्छ, जर्मनीको हम्बर्गबाट हुनुहुन्छ। नमस्कार तुलसीजी, साथै आजको लोकप्रिय कार्यक्रम सृजना बाटिकामा जोडेर रहनुभएका सम्पूर्ण श्रष्टाहरू अनि सृजनशील हातहरूलाई हार्दिक नमन गर्दछु। तुलसीजी, हजुरको मिठो वाचनको सम्पूर्ण सृजनाहरूले साह्रै मन छोयो। यसमाथि कथा सृजनालाई सुहाउने गीतहरूले झनै मनै रुवाए है हजुर। धन्यवाद हजुरलाई भन्दै हरि राई, छवि थापा, तेन्जी पाखरिन, मेरो सम्धी ज्यू, लिलाज काम्बाङ, शर्मिला अधिकारी, नूतन भूषाल, जुनियर राई, एनपी परदेशी, रघु भट्टराईजी, सबैलाई मैले सम्झन चाहन्छु भन्दै बिदा मागे। द्वारिका थापा मगर हाल जर्मनीको हम्बर्गबाट भन्नुभएको छ। द्वारिका थापा मगरज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यताबाट सुनिदिनु भयो र हामीसित जोडिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कैलास अन्ता लिम्बू लेख्नुहुन्छ नानीटन युकेबाट, नमस्ते तुलसीदाई, बुधबारको लभली कार्यक्रम स्वर्णिम संगम सिर्जना वाटिकामा हजुरले मिठो भोइसमा वाचन गर्नुभएका मिठा मिठा सिर्जनाहरू, गीत, गजल, कविता र मुक्तकहरू सुनेर इन्जोय लिइरहेछु है भनेर लेख्नु भएको छ। र उहाँले चाहिँ नानु राणा थापा स्याङ्जाले स्रष्टा हुन्छ, स्याङ्जाको स्रष्टा यतिखेर काठमाडौँमा हुनुहुन्छ। उहाँका केही मुक्तक पठाउनु भएको छ र यी मुक्तकहरू मध्येको दुई मुक्तक पढिहाल्छ है त। लेख्नुहुन्छ नानु राणा थापा, नराम्रोसित दुख्छ मन आफ्नोले आफ्नो नगन्दा, हृदय छिया परेको छ आतैको पनि पराई भन्दा। नराम्रोसँग दुख्छ मन आफ्नाले आफ्नो नगन्दा, हृदय छिया परेको छ आतैको पनि पराई भन्दा। फोन उठाए तर छडभरमै चकनाचुर भयो खुसी, फोन उठाए छडभरमै चकनाचुर भयो खुसी। झुक्किएर हो फोन फलानुलाई गरेको हो भन्दा, झुक्किएर हो फोन फलानुलाई गरेको भन्दा। अर्को मुक्तक, तहस नहस बनाइदियो आयो उर्लिएर बाढी, बाँड्न पाए कस्तो हुन्थ्यो दुःख आदि आदि। तहस नहस बनाइदियो आयो उर्लेर बाढी, बाँड्न पाए कस्तो हुन्थ्यो दुःख आदि आदि। समयको घनले हान्यो प्रकृति नै डगमगायो, समयको घनले हान्यो प्रकृति नै डगमगायो। के गर्छु भन्ने थियो धोका जानु पर्यो छोडी, के गर्छु भन्ने थियो धोका धोको जानु पर्यो छोडी, के गर्छु भन्ने थियो धोको धोका होइन धोको जानु पर्यो छोडी। दुई मुक्तक राखेँ मैले नानु राणा थापाको कलमबाट, उहाँलाई धन्यवाद। अनि हाम्रा कैलाश अन्ता लिम्बुलाई पनि धन्यवाद दिन चाहन्छु। अर्का श्रष्टा विमल गिरिजी लेख्नुहुन्छ बेल्जियमबाट, प्रिय तुलसीजी नमस्कार, कस्तो छौ तपाईँलाई, यी शब्दहरू बोलिदिनुहोस् है भनी लेख्नु भएको छ। लेख्नुहुन्छ विमल गिरिजी प्रिय फुल शीर्षकमा, प्रिय फुल तिमी छौ त्यसैले यो बिहानी मुस्कुराउँछ, तिमी छौ त्यसैले प्रेम अझ सुन्दर लाग्छ, तिमी छौ त्यसैले यो धरती बाँच्नुको आनन्द छ, तिमी छौ त्यसैले आकाशमा जुन छ ताराहरू छन्, तिमी छौ त्यसैले यो संसार अझै अर्थपूर्ण छ तिमी नभएको दिन। तिमी नभएको दिन यी सबै भएर पनि केही अधुरो लाग्नेछ, किनकि मेरो संसारको सबैभन्दा सुन्दर फुल तिमी नै हौ, किनकि मेरो संसारको सबैभन्दा सुन्दर फुल तिमी नै हौ। छोटो सिर्जना, मिठो सिर्जना र एउटा मुक्तक पनि थप्नु भएको रहेछ। जिन्दगीमा उथल पुथल धेरै भए होलान्, कति अतुलनीय कुराहरू सबेरै भए होलान्। जिन्दगीमा उथल पुथल धेरै भए होलान्, कति अतुलनीय कुरा सबेरै भए होलान्। तिमीले म प्रति गरेको अथक मेहनत, तिमीले म प्रति गरेको अथक मेहनत सबै सबै बिर्सिदिनु भूल मेरै भए होलान्।
सबै सबै बिर्सिदिनु भूल मेरै भए होलान्। धन्यवाद दिन चाहन्छु प्रिय फुल सृजनाको लागि र यो मुक्तकको लागि। बेल्जियममा रहेका विमल गिरीजीले पठाउनु भएको थियो, उहाँलाई धन्यवाद दिन चाहन्छु। बोलिदिनुहोस् है भन्नुभएको थियो, बोलिनै सके अब भने सुनाइदिन्छु है तपाईँलाई तपाईँकै रचनाको गीत विमलजी। अर्थात् यति बेला भने म विमल गिरीको गीत रचना रामकृष्ण ढकालले गाउनुभएको एउटा गीत राख्नेछु। यो गीतमा सङ्गीत भने विपिन आचार्यको रहेको छ।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS Gorkha Radio।

जीवन साथी तिमी बिना बाँच्नै गाह्रो भयो, यो गीत बिल्कुलै नयाँ गीत मैले यहाँहरू माझमा राखेँ र गीत लेख्नु भएको थियो डम्बर याक्सोले भने यो गीतमा स्वर रहेको थियो जीवन मुकारुमको अनि सङ्गीत यसमा रहेको थियो सङ्गीतकार हुनुहुन्थ्यो दिनेश काजी भान्तवा र गीत पश्चात बिएबिएस गोर्खा रेडियोको प्रस्तुति कार्यक्रम सडेम सङ्गम सृजना भाटिकामा फेरि पनि सम्पूर्ण श्रोतालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु र यति बेला भने मेरो हातमा दुईवटा गजल पनि रहेको छ, यो गजल यहाँहरू माझमा राखिहाल्छु र लेख्नुहुन्छ प्रवीण भट्टराई प्रयास। निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, टुटेको सपनामा पनि फेरि प्राण आउँछ यहाँ, टुटेको सपनामा पनि फेरि प्राण आउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, हजारौँ चोट खाए पनि नहार्नु जिन्दगीसँग, हजारौँ चोट खाए पनि नहार्नु जिन्दगीसँग, सङ्घर्ष गर्नेहरूको छुट्टै पहिचान आउँछ यहाँ, सङ्घर्ष गर्नेहरूको छुट्टै पहिचान आउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, आधीले रोक्न सक्दैन उड्ने मनको यात्रालाई, आधीले रोक्न सक्दैन उड्ने मनको यात्रालाई, अठोट बोकेर हिँड्दा नयाँ उडान आउँछ यहाँ, अठोट बोकेर हिँड्दा नयाँ उडान आउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, सहेर दुःखका काला बादल केही समयलाई, सहेर दुःखका काला बादल केही समयलाई, धैर्य राख्नेहरूको अघि मुस्कान आउँछ यहाँ, धैर्य राख्नेहरूको अघि मुस्कान आउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ। र अन्तिम शेर, आफ्नो कर्ममा विश्वास राख अघि बढ निरन्तर, आफ्नो कर्ममा विश्वास राख अघि बढ निरन्तर, मेहनत गर्ने हातमा एक दिन सम्मान आउँछ यहाँ, मेहनत गर्ने हातमा एक दिन सम्मान आउँछ यहाँ, निराशा चिर्दै मनमा नयाँ बिहान आउँछ यहाँ, टुटेका सपनामा पनि फेरि प्राण आउँछ यहाँ। यो गजल राखेँ मैले प्रवीण भट्टराई प्रयासको कलमबाट, उहाँलाई धन्यवाद दिँदै अर्का गजलकार स्याङ्जाका स्रष्टा हुनुहुन्छ सूर्य गहा मगरको गजल पनि पढिहाल्छु। लेख्नुहुन्छ सूर्य गहा मगर, कसरी बाँच्न सक्छु र तिमीलाई दुःख दिएर पनि, कसरी बाँच्न सक्छु तिमीलाई दुःख दिएर पनि, अझै कति रात कटाउनु पर्ने हो आँसु पिएर पनि, अझै कति रात कटाउनु पर्ने हो आँसु पिएर पनि, कसरी बाँच्न सक्छु र तिमीलाई दुःख दिएर पनि, तिम्रो ओठको मुस्कानले मलाई खुसी मिल्ने गर्छ, तिम्रो ओठको मुस्कानले मलाई खुसी मिल्ने गर्छ, तिमी नै छोडी गयो भने एक्लै के गर्छु जिएर पनि, तिमी नै छोडेर गयौ भने एक्लै के गर्छु जिएर पनि, कसरी बाँच्न सक्छु र तिमीलाई दुःख दिएर पनि, मिलिजुली गरौँला हामी दुःख सुख जे जे पर्छ, मिलिजुली गरौँला हामी दुःख सुख जे जे पर्छ, आधा पेट खाउँला लगाउँला फाटेको सिएर पनि, आधा पेट खाउँला लगाउँला फाटेको सिएर पनि, कसरी बाँच्न सक्छु र तिमीलाई दुःख दिएर पनि, बस तिमी ले हात थामेर मेरो साथ नछोड्नु कहिले, बस तिमीले हात थामेर मेरो साथ नछोड्नु कहिले, सारा खुसी दिनेछु तिमीलाई म आफै बेचेर पनि, सारा खुसी दिनेछु तिमीलाई म आफै बेचेर पनि, कसरी बाँच्न सक्छु र तिमीलाई दुःख दिएर पनि। र अन्तिम शेर, मेरो हिम्मत बनेर उभिने गर्नु मलाई हौसला दिइरहनु, मेरो हिम्मत बनेर उभिने गर्नु मलाई हौसला दिइरहनु, गर्नेछु मेहनत जाओस् बरु हातका नङ्ग्रा खिएर पनि, गर्नेछु मेहनत जाओस् बरु हातका नङ्ग्रा खिएर पनि, कसरी बाँच्न सक्छु र तिमीलाई दुःख दिएर पनि, अझै कति रात काट्नु पर्ने हो आँसु पिएर पनि, अझै कति रात काट्नु पर्ने हो आँसु पिएर पनि। अब यहाँ आँसु पिएर काट्नु पर्दैन, बरु शराबको कुरा छ, गजलमा शराबको कुरा उठ्ने गर्छ, शराब खानु पर्छ भन्ने त होइन, तर शराबले पनि बोलको एउटा गजल चाहिँ म राख्न चाहन्छु यो बसाइमा। गजलकार प्रबल विष्टले लेख्नुभएको गजल हो, स्वर यसमा मान्डवी त्रिपाठीको रहेको छ अनि सङ्गीत भने विपिन आचार्यको रहेको छ।

0: शराबले नि छुन्न रहेछ प्यारको नशा चाडेपछि। यो गजल मैले मान्डवी त्रिपाठीको स्वरमा राखेँ। प्रबल विष्टले लेख्नुभएको गजल थियो, सङ्गीत रहेको थियो मान्डवी त्रिपाठीकै, श्रीमान बेफिन आचार्यको। र भने यहाँ लेख्नुहुन्छ, ख्याल म त्यो लिम्बु बेलायतबाट हुन्छ। नमस्ते सेवा र तुलसीजी, म पनि ढिलै भए पनि मिठा मिठा सृजनाहरू सृजना वाटिकामा सुनिरहेको छु र सुमधुर गीत सङ्गीत पनि सुन्दैछु। तुलसीजीको सृजना पनि राखिदिनु होला है भनेर लेख्नु भएको छ। ख्याल म त्यो लिम्बुले धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा चाहिँ। अब तपाईँको लागि के राखौँ, भर्खरै मैले मान्डवी त्रिपाठीको स्वरमा रहेको गजल राखेँ, एउटा गजल नै सुनाउँछु है चाहिँ। थोरै थोरै मात चलेको बेलामा, थोरै थोरै मात चलेको बेलामा, तिमी उठेछौ म ढलेको बेलामा, तिमी उठेछौ म ढलेको बेलामा, थोरै थोरै मात चलेको बेलामा। बदनाम भए कि बदनामी भए, बदनाम भए कि बदनामी भए, तिमी चुपचाप म चलेको बेलामा, थोरै थोरै मात चलेको बेलामा, जे नहुनु त्यही भइ नै सकेपछि, जे नहुनु त्यही भइ नै सकेपछि, तिमी फुर्तिलो म गलेको बेलामा, थोरै थोरैमा चलेको बेलामा, तिमी उठेछौ म ढलेको बेलामा। यति बोले है त, यहाँलाई धन्यवाद। र यहाँ कृष्ण चामलिङजीले पनि केही लेख्नुभयो जस्तो छ, उहाँको पनि प्रतिक्रिया पढिहाल्छु, जो आफै पनि गीतकार पनि हुनुहुन्छ। लेख्नुहुन्छ कृष्ण चामलिङ बेलायतबाट, तुलसीज्यू नमस्कार, सृजना वाटिकामा सानो खोस्रा लिएर सहभागी जनाएको छु है, वाचन योग्य भए दुःख गरिदिनु होला है, धन्यवाद तुलसीजी भन्नुभएको छ कृष्ण चामलिङजीले। उहाँले युगल गीत अर्थात् डुएट गीत पठाउनु भएको रहेछ, केटा र केटीले, उठान केटाको छ नि, त्यसपछि केटीको र यसै गरी सुरुवात केटा अनि त्यसपछि केटी, यो डुएट गीत पठाउनु भएको रहेछ। सरमा सर यो मनको बह कतिन्जेल लेखने, सरमा सर यो मनको बह कतिन्जेल लेखने, जिन्दगी मेरो परवासमै बित्यो कहिले हो भेटने, जिन्दगी मेरो परवासमै बित्यो कहिले हो भेटने, ढल्कियो जोबन रुन्छ नि यो मन कतिन्जेल पर्खौँ म, दिन रात भरि सम्झना आउँछ कतिन्जेल तडपौँ म, केटीको जवाफ थियो। केटो भन्छ फेरि सम्झना आउँछ धानै नाचेको चतुरे हाटैमा, टाढाको माया भेटुन्न कहिले बात मारौँ चिठीमा, सिरानी भिज्छ रातै नै भरि आँसुले मरुदा, सिरानी भिज्छ रातै नै भरि आँसुले मरुदा, यो गाउँघर शून्य नै लाग्छ तिमी साथ नहुँदा, फर्केर आउँ लाग्छ तिमीलाई भेट्न नौतुना रेलैमा, फर्केर आऊ लाग्छ तिमीलाई भेट्न नौतुना रेलैमा, बस्या छु फसी भएर दासी कर्मको जेलैमा, फर्केर आऊ मै पर्खी बस्छु देउराली डाँडैमा। अब यहाँ केटोले फर्केर आउने कुरा, नौतुना रेल चढेको कुरा लेख्नु भएको छ कृष्ण चामलिङजीले। केटीको जवाब, फर्केर आऊ मै पर्खी बस्छु देउराली डाँडैमा, यो मनको बह पोखौँला बसी गोधुली साँझैमा, बाँचेछु भने फर्केर आउला उडेर आकाशमा, मरेछु भने भेटन आउला चढेर बाकसमा, शीतलु छाया यो हाम्रो माया दैवले नचुडोस्, शीतलु छाया यो हाम्रो माया दैवले नचुडोस्, सँगसँगै हामी चढौँला चिता यो साथ नछुटोस्। कृष्ण चामलिङ अर्थात् कृष्ण याङछेन भनेर लेख्नु भएको छ। कृष्ण चामलिङजीलाई धन्यवाद दिन चाहन्छु, उहाँ चाहिँ अहिले बेलायतबाट यो सिर्जना लेखेर पठाउनु भएको थियो, उहाँलाई धन्यवाद दिँदै। अब यहाँ चिलगाडी चढ्ने अर्थात् भनौँ रेल चढ्ने कुरा थियो, तर यहाँ कृष्ण चामलिङ चाहिँ अब धरानबाट छुट्यो बस, पूर्वै ताप्लेजुङ इलाम हुँदै ताप्लेजुङ पुग्ने कुरा गर्दै हुनुहुन्छ आफ्नै शब्दमा। दीपक लिम्बुले गाउनुभएको गीत हो, कृष्ण चामलिङको गीत रचना अनि शान्तिराम राईको सङ्गीतमा। यो गीत राखिहाल्छु तर छोटो विश्राम पश्चात।
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in

हजुर श्रोता, दीपक लिम्बुको स्वरमा रहेको यो गीत राखे। कृष्ण चामलिङले लेख्नु भएको थियो यो गीत र उहाँको सिर्जना पनि पढिसकेको छु। कृष्ण चामलिङजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। देवेस गोर्खा रेडियोको यो बिहिबारको प्रस्तुति कार्यक्रम सडिम सङ्गम सिर्जना वाटिकामा संस्थाका सिर्जनाहरू मैले राखिरहेको छु, प्राप्त भएका सिर्जनाहरूलाई छुटाएको छुइनँ। विमल गिरिजीले अघि मान्डवी त्रिपाठीको गीतले अलिअलि मनलाई पनि भावुक बनायो। कहिलेकाहीँ तुलसीजी शब्द गीतले पनि छुने गर्छ भन् लेख्नु भएको छ, अनि मलाई सिर्जना वाचन गरिदिनु भएकोमा धन्यवाद भन्ने लेख्नु भएको छ। विमल गिरिजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। यहाँ ताराप्रसाद च्यामजोङजी लेख्नुहुन्छ, ननिटन युकेबाट हुनुहुन्छ। नमस्ते तुलसीजी, सेवाहरू यो लोकप्रिय कार्यक्रम विवेश गोर्खा रेडियोको स्वर्णिम सङ्गममा मिठा मिठा गीत गजल कविता र मुक्तकहरू सुनेर रमाइरहेको छु है भन्नुभएको छ। यहाँलाई पनि सेवाहरू अनि नगेन भन्न चाहन्छु। यसै गरी यहाँ डाक्टर अमर कार्की लेख्नुहुन्छ, उहाँ चाहिँ अहिले फ्लोरिडा युएसएबाट हुनुहुन्छ। शुभ प्रभात मित्रहरू, सदाझै आज पनि मिरमिरे उज्यालो नहुँदै उठे। छिमेकीहरूका घरको ढोका नउग्रिँदै म बाहिर टोलाइरहेको थिएँ। मन्द मन्द हावा चलिरहेको थियो, स्वच्छ र सफा निलो आकाशमा जुन लुक्न खोज्दै थियो भने फाटफुट देखेका ताराहरू पनि धमी लिँदै थिए। कानमा चरा चुरुङ्गीहरूको मधुर स्वर गुन्जिरहेको थियो। बिस्तारै पूर्व क्षितिजमा लाली पोतिन थाल्यो घरै अगाडिको पाम ट्रीको पातहरू, सुस्त सुस्त पुरपुराउन थाले। त्यही रुखको दायाँबाट घामले आफ्नो मुन्टो उठाउन थाल्यो। मेरो मन भने यही सूर्योदयसँगै फुलचोकेको डाँडाको टुप्पोबाट निस्कने घामलाई सम्झना गर्न पुग्यो। मध्य हिउँदमा त्यसरी फुलचोकेको पासैबाट उदाउने घाम वर्षामा साङ्गा भन्ज्याङबाट झुल्कन्थ्यो। तर यो समथर फ्लोरिडामा यही पाम ट्रीको दायाँ र मायाबाट झुल्केर सूर्योदयले मलाई यामको जानकारी दिन्छ भनेर लेख्नु भएको छ। यसरी नै सुरु भयो मेरो दिन, यहाँहरूको दिन पनि शुभ रहोस्। हिजो राति मेरो घरमा फुलेको ब्रह्म कमल फुलको तस्विर पनि पठाउनु भएको छ उहाँले। वर्षमा एकै रात मात्र फुल्छ रे भनेर लेख्नु भएको छ। हा, धन्यवाद। फ्लोरिडामा एकदम राम्रो यो ब्रह्म कमल फुल फुलाउनु भएको रहेछ। डाक्टर अमर कार्कीज्यू, यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यति टाढोबाट कार्यक्रम सुनेर हामीसित यसरी जोडिनु भयो, धन्यवाद दिन चाहन्छु। कैलाश अनिता निम्बुले चाहिँ नानु राणा थापाको मुक्तक पढिदिनु भएकोमा धन्यवाद भनेर लेख्नु भएको छ। कैलाश अनिता निम्बुलाई फेरि पनि धन्यवाद दिँदै अब नै म व्यवसायमा मदन दिब्बिमको शब्द सङ्गीत रहेको एउटा गीत राख्न चाहन्छु। यसमा स्वर रहेको छ ममता दिब्बिमको।

ममता दिदीमको स्वरमा गीत सँगसँगै समयले पनि बिस्तारै नेटो काटिसकेको अवस्था हो। मैले पनि कार्यक्रम स्वर्णिम संगम सृजना वाचिकाको यो सृजनशील बसाईबाट उजेल पर्ने बेला कुसङ्केत घडीले गरिसकेको छ। यो बसाईमा सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिने क्रममा एउटा छोटो गुनासो कविता राख्दै बिदाउन चाहन्छु। यो गुनासो हो कवि सुनिया कठ्यायतको। बिहेमा जन्ती लि आयो मण्डपबाट उठाई लि गयो बाच्चा कसम खाई सिन्दुर हाल्यो मेरो जीवनमा हक जमाएर गयो। उजाड थियो जीवन लाग्यो हरियाली छायो उजाड थियो जीवन लाग्यो हरियाली छायो अटुट नाता सम्बन्ध सधैँको लागि गाँसियो तर क्षणिक रहेछन् मेरा भावनात्मक कुरा टुटी गए निश्चल आँखाका सपना। मेरो सिउँदोमा थियो सिन्दुर तिम्रो नामको मेरो गलामा थियो मङ्गलसूत्र तिम्रो नामको मेरो कोखमा थियो बच्चा तिम्रो नामको अब भन के छ तिमीसँग मेरो नामको। के नाम दिउँ म हाम्रो सम्बन्धलाई वैवाहिक नाता बिचैमा अलमलमा पार्यो न तिम्रो गल्ती थियो न मेरो तर जीवनभर भए म एक्लो अपरिचित भयौँ अब हामी मेरो लागि दोस्री भइसके अब म तिम्रो लागि महान भयो तिमी दुनियाँको लागि बन्दी भए म यो समाजको लागि आऊ छुटकारा देऊ सक्दिनँ म पिजडामा थुनिन आऊ छुटकारा देऊ सक्दिनँ म पिजडामा थुनिन गाउँघर समाजलाई हर प्रश्नको जवाब दिन नगरेको पापको भागीदार बन्नु छैन अब केही तिमीलाई भन्न पनि छैन अब केही तिमीलाई भन्न पनि छैन। यो गुनासो राखे गुनासो सँगसँगै म पनि बिदाउन चाहन्छु सोनिया कठायतको कलमबाट र जाँदा जाँदै यो बसाईमा सम्पूर्ण सर्जकहरूलाई धन्यवाद सेल्फी मनहरूलाई धन्यवाद सुनिदिनु हुने श्रोताहरूलाई धन्यवाद प्रतिक्रियाको माध्यमबाट जोडिनु हुने सम्पूर्ण श्रोताहरूलाई धन्यवाद दिँदै पुछारमा बिसौनीमा बिट मार्ने क्रममा प्रशान्त शिवाकोटीको स्वरमा एउटा गीत छाड्दै बिदाउन चाहन्छु। लीलाराज खाम्बाङको गीत रचना अनि शङ्कर थापा इस्मालको सङ्गीत रहेको छ। यही गीतको साथ बिदाउँछु। तपाईँहरूको बाँकी पल शुभ रहोस् सुरक्षित रहोस् नमस्ते।

0: for currently spending over 50% of their time working on the inquiry. And such investigations are rarely quick or cheap. The Bloody Sunday inquiry into killings in Northern Ireland took 12 years and cost £190 million.
1: अस्ट्रेलियाले विदेशी विद्यार्थीलाई अध्ययनका क्रममा आफ्ना परिवारका सदस्यलाई ल्याउन रोक लगाउने भएको छ. अस्ट्रेलियाका गृहमन्त्री टोनी बर्कले नेशनल प्रेस क्लबमा सम्बोधन गर्दै विदेशी विद्यार्थीले आफ्ना श्रीमान श्रीमती तथा सन्तानलाई ल्याउन रोक लगाउने व्यवस्था गर्न लागि जानकारी दिनुभएको रोइटर्सले जनाएको छ. हाल अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन अवधिमा श्रीमान वा श्रीमती तथा 18 वर्ष मुनिका आश्रित सन्तानलाई अस्ट्रेलिया लैजान पाउने व्यवस्था छ. विद्यार्थीका श्रीमान वा श्रीमतीले पनि विद्यार्थीले अध्ययन गरिरहेको विषय र तह अनुसार निश्चित समयसम्म काम गर्न पाउँछन्. अस्ट्रेलियाली सरकारले अस्थायी आप्रवासीलाई एउटा भिजाबाट अर्को भिजामा परिवर्तन गरेर लामो समयसम्म देशमा बसिरहने प्रक्रियामा समेत कडाई गर्ने तयारी गरेको छ. सार्वजनिक प्रसारक एबीसीका अनुसार सरकारले सन् 2028 शुद्ध वैदेशिक आप्रवासनलाई अहिलेको करिब 3 लाखबाट घटाएर 2,25,000 सीमित गर्ने लक्ष्य राखेको छ. परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ. 2082 असार 1 देखि 83 जेठ 31 स्नातक स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्. यो पल्ट त्रिवेणीले विद्यार्थीलाई सुगम हुने गरी बागमती, कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरी 7 प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ. विद्यार्थीले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ. नापी कार्यालय दिल्ली बजारका अधिकृत दिल्ली बहादुर ओली सेवाग्राहीसँग 9 लाख रुपियाँ घुस लिएको अभियोगमा पक्राउ परेका छन्. अहिलेसम्मका खबर यति नै. नमस्कार.

हेलो नमस्ते वेरी गुड आफ्टरनून यहाँहरू सबै सबैलाई दिवाको सिली कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको आज विक्रम सम्बत 2083 साल असोज महिनाको एक गते आज एक गते परेको छ श्रोता विश्वकर्मा पूजा पनि हो अनि सूर्य षष्ठी अथवा वास्तु दिवस अनि राष्ट्रिय विज्ञान दिवस र आश्विन महिनाको सङ्क्रान्ति आज यति धेरै दिनको अवसरहरू जुटेको छ भन्नाले पनि आज धेरैभन्दा धेरै भनौँ न अवेरनेस अथवा यो हाम्रो विविध जानकारीहरू लिने क्रममा आज विश्वकर्मा पूजा छ अनि सूर्य षष्ठी पनि हो वास्तु दिवस पनि हो राष्ट्रिय विज्ञान दिवस पनि हो अनि असोज महिनाको पहिलो दिन अनि आश्विन सङ्क्रान्ति पनि हो एनिवे श्रोता यी सबै दिनहरूको तपाईँहरूलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु आज राष्ट्रिय विज्ञान दिवस भन्नाले पनि नेपालमा हरेक वर्ष असोज एक गते राष्ट्रिय विज्ञान दिवस मनाइन्छ विज्ञान र प्रविधिले राष्ट्रिय विकासमा पुर्याउने महत्त्वपूर्ण योगदानलाई चिनाउने अथवा त्यही अनुरूप यो दिवस मनाउने गरिन्छ वैज्ञानिक अनुसन्धानकर्ता शिक्षक अथवा विद्यार्थीहरूले निरन्तर रूपमा भनौँ न जति पनि वैज्ञानिकहरू छन् उहाँहरूले अनुसन्धान र नव प्रवर्तन मार्फत जीवन सुधार गर्न लागेको यो भूमिकालाई यस रूपमा सम्मान गर्न सकिन्छ र विज्ञान दिवस किन महत्त्वपूर्ण छ त विज्ञान हाम्रो दैनिक जीवनको हरेक पक्षमा प्रभाव पार्ने माध्यम पनि हो यसले स्वास्थ्य सञ्चार कृषि पूर्व तयारी र वातावरण जस्ता हरेक क्षेत्रमा विज्ञानको प्रयोगले हाम्रो जीवन सहज अनि प्रभावकारी बन्दै गएको छ विज्ञान दिवसले विज्ञानको महत्त्वलाई सम्झाउने र समाजमा वैज्ञानिक सोच विकास गर्ने प्रेरणा पनि दिने अवसर हो र सीमित स्रोत साधनको बावजुद पनि नेपालले अहिले विज्ञान र प्रविधिको क्षेत्रमा प्रगति गरिरहेको छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान अनि विभिन्न विश्वविद्यालयहरू तथा निजी संस्थाहरूले स्वास्थ्य वातावरण र प्रविधिमा अनुसन्धान गरिरहेका छन् राष्ट्रिय विज्ञान दिवसको अवसरमा पनि देशभरमा विज्ञान मेला अथवा प्रदर्शनी अनि कार्यशाला र सार्वजनिक वक्तृत्व कार्यक्रमहरू हुने गर्छन् र यसमा अझ युवा पुस्ताको सहभागिता भयो भने एकदमै राम्रो पनि हुनेछ युवा जोस जागरलाई सदुपयोग गरेर विज्ञान र प्रविधिका क्षेत्रमा अघि बढ्नु अत्यन्तै राम्रो कुरा पनि हो र यसलाई जसरी पनि मानिसहरूले भनौँ न यो विज्ञान र प्रविधिको क्षेत्रमा हरेक मान्छेले आफ्नो रुचि अनुसारको काम गर्दै अघि बढ्न पनि सक्छन् र नेपालको विकासको विज्ञानको योगदान पनि सीमित स्रोत साधनका बावजुद पनि नेपालले अहिले प्रविधिको क्षेत्रमा प्रगति गरिरहेको छ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान यही अन्तर्गतको हो र राष्ट्रिय विज्ञान दिवसले विशेष गरी युवा पुस्ताको पहुँचलाई प्राथमिकता दिन्छ विद्यालय तथा क्याम्पसहरूमा विज्ञान प्रदर्शनी प्रतिस्पर्धा परियोजना प्रस्तुतिका कार्यक्रमहरू हुने गर्छन् र आजको युगमा पनि वैज्ञानिक चेतनाको आवश्यकता त छँदैछ आजको सूचनाको तीव्र गतिमा फैलिने युगमा पनि वैज्ञानिक साक्षरताको विकास झनै आवश्यक छ यसमा तथ्य प्रमाणमा आधारित अध्ययन र व्यवहारिक ज्ञानको महत्त्वलाई बुझाउने अवसर पनि विज्ञान दिवसले गर्छ र सबैलाई जिज्ञासु जानकार र समाधानमुखी बन्न प्रेरित गर्छ असोज एक गते आजको दिनमा मनाइने विज्ञान दिवस विज्ञानलाई प्रगतिको माध्यमको रूपमा आत्मसात गर्ने सङ्कल्पको दिन पनि हो नेपालले निरन्तर प्रगति गरिरहँदा विज्ञानमा लगानी गर्नु र भविष्यका वैज्ञानिकहरूलाई तयार पार्नु नै दिगो र समृद्ध विकासको आधार बन्न सक्छ आज हाम्रो नेपालमा राष्ट्रिय विज्ञान दिवस हो श्रोता र राष्ट्रिय विज्ञान दिवसको अवसरमा यहाँहरू सबै सबैलाई धेरै धेरै शुभकामना भन्दै आउनुहोस् अहिलेको लागि भने हामी साङ्गीतिक विश्राम लियौँ भरत सिटौलाको स्वरमा रहेको यो गीत स्वीकार्नुहोस्

सम्झी रहन्छु। समय दिनको 1:19 गयो, नेपालमा पनि बेलुकीको 6:04 गएको छ भने ब्रुनाईमा बेलुकीको 8:19 गयो। बीएफबीएस कर्का रेडियोबाट तपाईँ हुनुहुन्छ दिवाकुशली कार्यक्रममा। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस् अब भने यो कार्यक्रमभित्र समेटिएका विषयहरूमा सबैभन्दा पहिला त यहाँहरूले सुन्न सक्नुहुनेछ आज दिवाकुशली कार्यक्रमको पहिलो घण्टामा भने हामी स्वास्थ्य सम्बन्धी प्रसंगमा चर्चा गर्छौं र त्यसपछि भने कार्यक्रमको दोस्रो घण्टामा तपाईँहरूले बीएफबीएस संवाद सुन्न सक्नुहुनेछ। सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी हो। यो कुराकानीमा आज तपाईँले सुन्न सक्नुहुनेछ आज नेपालदेखि आउनुभएका कलाकार द भोइस अफ नेपाल सिजन 6 फर्स्ट रनर अप रोशन राईसँग योगराज राईजीले गर्नुभएको कुराकानी सुन्न सक्नुहुनेछ कार्यक्रमको दोस्रो घण्टामा। र कार्यक्रमको थर्ड आवरमा पनि म तपाईँहरूलाई, यदि तपाईँहरू फुर्सदमा हुनुहुन्छ र आफ्नो अभिरुचिका गीतहरू सुन्न र सुनाउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै जानुहोला, म तपाईँहरूका अभिरुचिका गीतहरू पनि सुनाउँदै जानेछु। आउनुहोस् अहिलेको लागि भने हामी अर्को साङ्गीतिक विश्राम लियौँ। अहिलेको लागि भने राहत फतेह अली खानको स्वरमा रहेको यो गीत स्वीकार्नुहोस्।

0: टिभिएस गोर्खा रेडियो
1: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेसायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
0: यो BFBS गोर्खा रेडियो।

समय दिनको 1:32 गएको छ। नेपालमा पनि बेलुकीको 6:17 गयो र ब्रुनाईमा भने बेलुकीको 8:32 गएको छ। तपाईँ विश्वको विभिन्न स्थानबाट विभिन्न माध्यमबाट तपाईँले यो कार्यक्रम सुनिराख्नु भएको छ। तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दछु, म रूपा। आउनुहोस्, आजको दिनमा धेरैभन्दा धेरै कार्यक्रमहरूको बारेमा मैले अघि पनि भनेको थिएँ। आज वास्तु दिवस पनि हो। वास्तु दिवसको विषयमा भन्नुपर्दा वास्तुशास्त्रको महत्त्वलाई सम्झाउने उद्देश्यले पनि हरेक वर्ष आजकै दिनमा वास्तु दिवस मनाइन्छ। यो वास्तु दिवस भनेको घर, मन्दिर, कार्यालय वा कुनै पनि संरचना बनाउँदा यो कुन दिशामा सही तरिकाले कसरी मिलाउनु पर्छ भनौँ न, यसको यो वास्तुसँग यो 5 तत्त्वहरू हुन्छ, जसमा भूमि अनि जल, वायु, आकाश र अग्नि भनिन्छ। र यसरी भूमि, जल, वायु र आकाश, अग्नि को सन्तुलन र ऊर्जा प्रवाहलाई ध्यानमा राख्ने प्राचीन विज्ञानको वास्तुशास्त्र नै हो। यो दिवसले इँटा र सिमेन्टले मात्र नभई ऊर्जा तथा सन्तुलनले पनि घरमा बस्न योग्य हुन्छ भन्ने सन्देश धेरैले विश्वास गर्छन्। आजभोलि वास्तुशास्त्र हेरेर नै, वास्तुशास्त्र हेरेर नै उहाँहरूले घर बनाएको पनि सुन्छौँ। अब यहाँ त अलरेडी घर बनिसकेको हुन्छ, वास्तुशास्त्र हेर्ने मौकै मिल्दैन। अब त्यस्तो अवस्थामा के गर्ने त, होइन? त्यो पनि एउटा प्रसङ्ग हुनसक्छ। वास्तवमा वास्तुशास्त्र चाहिँ नेपाली संस्कृति र परम्परामा गहिरो रूपमा जोडिएको छ। हाम्रा पुराना दरबार, मठ, मन्दिरहरू, पार्टी पौवा हेर्दा पनि यस शास्त्रको प्रभाव देखिन्छ। सायद तपाईँहरूले पनि नेपालको आफ्नो घर परिवार गाउँघरमा पनि त्यो अनुभव गर्नुभएको छ होला। र विशेष गरेर घरको अगाडिको ढोका चाहिँ पूर्वतिर फेस भएको, अनि दक्षिण पूर्वमा चाहिँ यो किचन अथवा भान्साघर भनौँ, अनि त्यस्तै गरी पश्चिमतिर शौचालय, दक्षिणतिर शौचालय होइन, पश्चिमतिर पूजा कोठा, उत्तर पूर्वीतिर पूजा कोठा राख्ने, यस्तो वास्तुका वैज्ञानिक कारणहरू छन्। त्यही अनुसारले नै नेपालको मठ मन्दिरहरू बनाइएको पाइन्छ। र यी बाहेक पनि यसले हाम्रो जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ। र वास्तु केवल परम्परागत सोच नभई आजको आधुनिक जीवनशैलीसँग पनि मानिसहरूले विश्वास गर्छन्। जसले विश्वास गर्छन् उनीहरूले फलो पनि गरिरहेका हुन्छन्। र बढ्दो मानसिक तनाव, अस्थिरता अनि पारिवारिक विवाद जस्ता समस्या सन्तुलन गर्न पनि सकारात्मक स्थानीय ऊर्जा अनुसारको व्यवस्थापन गर्न धेरैले अब जस्तो कि अब भने अनुसारको वास्तुशास्त्र नमिले पनि त्यसलाई फेरि अन्य विधिबाट पनि पुरा गरेको पनि हामी सुन्छौँ, होइन? र नेपालमा परम्परागत घरहरू, विशेष घरहरू तपाईँहरूले देख्नुभएको छ, होइन? ती घरहरू अनि पार्टी पौवाहरू यी सबै त्यो अनुसारले बनाइएको हुन्छ। र यिनै परम्पराले नै विज्ञानलाई समेटेको छ। र वास्तु दिवस कुनै उत्सव मात्र नभई हाम्रो रहन सहन अनि नेपाली परम्परा, होइन, नेपाली सोच, हाम्रो पहिलाको बाजे बोज्यू पुर्खाहरूले त्यो अनुसारको सोच र संस्कारसँग जोडिएको चेतना अन्तर्गत उहाँहरूले वास्तुशास्त्र अन्तर्गत अब कुनै कुनै दिन हाम्रो खास बाजे बोज्यूहरूले भन्ने गर्नुहुन्थ्यो कि कुन कुन बार यो दिशामा नजानु, कुनै कुनै बार त्यो दिशामा नजानु, होइन, अनि घरबाट ननिस्किनु, है, यस्तै यस्तै कुराहरू धेरै छन्। हाम्रो नेपाली उख्यान पनि अत्यन्तै महत्त्वपूर्ण छ र त्यसलाई कति मानिसहरूले विश्वास गर्छन्, कतिले गर्दैनन्। जस्तो कि नेपालमा तपाईँ कहीँ कतै बाहिर शुभ साइत गर्दै हुनुहुन्छ अथवा तपाईँ कतै बाहिर निस्कँदै हुनुहुन्छ सामान्य कुराको लागि अथवा एकदमै ठुलो योजनाको लागि भनौँ न, देश विदेशतिर जाँदै हुनुहुन्छ भने बाटोमा बिरालो देख्यो भनेपछि एकछिन फर्केर आउने चलन छ नेपालतिर, होइन? र यहाँ भने बाटोमा बिरालोले बाटो काट्यो भने एकदमै शुभ हुन्छ भन्छन् यहाँको लोकल मानिसहरूले, अनि कसको विश्वास गर्नु? र नेपालतिर अथवा धेरैजसो मानिसहरूले वास्तुसँग जसले जिज्ञासा राख्नुहुन्छ उहाँहरूले नम्बर 13, होइन, यो 13 नम्बर एकदमै
अशुभ हो भन्छन्, तर यहाँ 13 नम्बर घरमा बसेको मानिसहरू गजबको होइन, उहाँहरूलाई सब कुराको सबै सुविधा छ। अब कसलाई विश्वास गर्ने? यो सबै कुरा मान्छेको मनसँग पनि जोडिएको हुनसक्छ, तर कति कुराहरू त्यो नहोला, त्यो आफ्नो ठाउँमा छँदैछ। एनिवे श्रोता, आधुनिक घर बनाउँदा पुरानो ज्ञान बिर्सनु हुँदैन भन्ने सन्देश पनि तपाईँहरूले आजभोलि वास्तुशास्त्र हेरेर घर किनेको पनि हामी सुन्छौँ, घर बनाउँदै गरेको पनि हामी सुन्छौँ होइन। यसरी सबै कुरालाई ब्यालेन्स गरेर, सन्तुलन गरेर, शुद्धता र सकारात्मक ऊर्जा भएका स्थानहरूमा मात्रै साँचो अर्थमा घरमा बस्न सकिन्छ। त्यति मात्रै होइन, तपाईँको हातमा घरलाई कत्तिको सुन्दर बनाउने त्यो तपाईँको हातमा पनि छ। यदि तपाईँले घर परिवारमा मिलेर शान्त स्वभावले आनन्द तरिकाले बस्नुभयो भने त्यो घर वास्तुशास्त्र जस्तो सुकै होस्, तपाईँको विश्वास र तपाईँको जुन एउटा सकारात्मक सोच छ त्यसले पनि त्यो घरलाई एकदमै आनन्दित बनाउन सकिन्छ। त्यसकारण सबैभन्दा ठुलो कुरो त तपाईँको मन नै हो। मनलाई आनन्दित बनाउनुहोस्, जे छ त्यसैमा खुसी हुनुहोस्। अरूको जस्तो सुकै होस्, अरूको फिक्र नगर्नुहोस् होइन। अरूको राम्रो होला, ठुलो होला, अनि धनी होलान् होइन, त्यसतर्फ नलाग्नुहोस्। तपाईँसँग जे छ जस्तो छ त्यसैमा खुसी हुनुहोस् बस। त्यति भएपछि सब चिज हुन्छ भन्दै आउनुहोस् अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत। यो गीतको लागि हाम्रो नियमित श्रोता हुनुहुन्छ फानबर निवासी धनु गुरुङ बहिनी। उहाँले आज यो गीत आफ्नै अभिरुचिमा सुनेर मन्त्रमुग्ध भएर आफ्नो जीवनलाई आनन्दित बनाउन चाहनुहुन्छ। हो, कहिलेकाहीँ आफूले मन परेका गीतहरू भनौँ न कुनै पनि सङ्गीत सुनेर पनि आफ्ना अतीतलाई सम्झिन सकिन्छ, अनि वर्तमानमा जे छ त्यसलाई पनि अझ रमाइलो र अलौकिक आनन्द प्रदान गर्न सकोस्। हामी त्यही मिठो गीत सुनौ। धनु बहिनी, तपाईँको लागि अब यो गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मदत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS गोर्खा रेडियो हो।

अन्जु पन्त र रामकृष्ण ढकालले गाउनु भएको यो गीत हामीले सुनिरहेका थियौँ। रहेछौ र नै पर्ने छक्कै पर्ने म पनि। अब यो गीत सँगसँगै आउनुहोस्, अब हामी कार्यक्रमलाई अघि बढाऊ।

हजुर, हामीलाई केही साथीहरूले पनि सम्पर्क गरिराख्नु भएको छ। म तपाईँलाई एकैछिनपछि लिनेछु कहाँबाट कसले सम्पर्क गर्नुभएको छ। एनिवाइज श्रोता, यो त भयो श्रोता हामीलाई केही साथीहरूले सम्पर्क गर्नुभएको र आउनुहोस् अब भने हामी स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्दै जाउँ। स्वास्थ्यको विषयमा कुराकानी गर्नुपर्दा तपाईँलाई आज भने म यो छाला तथा सौन्दर्यको प्रसङ्गमा पनि चर्चा गर्न चाहन्छु र तपाईँहरूमध्ये धेरैले विभिन्न किसिमको खानेकुराको बारेमा पनि जानकारी लिइराख्नु भएको छ होइन। र स्वास्थ्यकै विषयमा कुराकानी गर्नुपर्दा फाइबरले कसरी पेटलाई हल्का बनाउँछ त, फाइबर भन्न बित्तिकै तपाईँहरूले कस्तो खाना खानुहुन्छ अनि त्यसबाट कसरी यसलाई हल्का बनाउन सकिन्छ आदि इत्यादि कुराहरू पनि पर्छन्। तर त्यसभन्दा अगाडि हामीलाई अहिले भर्खरै केही सूचनाहरू पनि प्राप्त भएको छ। विश्व काव्य सन्ध्या 2026 लागि विशिष्ट अतिथिको निमन्त्रणा रहेको छ। गत दुई वर्षको सफलताको उत्साह बोकेर यस वर्ष पनि बेलायत स्थित साहित्य सङ्गालु परिवारको समायोजनमा काव्य सन्ध्या 2026 नामक काव्यिक कार्यक्रमको आयोजना हुन गइरहेको छ। मिति 26 सेप्टेम्बर, दिनको 1 बजेदेखि सुरु हुनेछ र स्थान सुसी मोटो ओल्डर्सर्टमा। साहित्य सङ्गालु परिवार बेलायतलाई यहाँहरूले सम्पर्क गर्न सक्नुहुनेछ। आउनुहोस् अब भने फाइबर यस्तो प्रकारको कार्बोहाइड्रेट हो, हाम्रो पाचन प्रणालीले राम्रोसँग पचाउन सक्दैन र यो शरीरबाट प्राय पाचन नली हुँदै बाहिर निस्कन्छ। विशेषताको कारण पनि यही फाइबरले पेट र आन्द्राको स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका पनि खेल्छ। फाइबर दुई प्रकारका हुन्छन्, घुलनशील र अघुलनशील। घुलनशील फाइबर पानीसँग मिसिएर जेल जस्तै एक प्रकारको पदार्थ बन्छ र यसले पाचन प्रक्रियालाई केही ढिलो बनाउन, रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न र कोलेस्ट्रोल व्यवस्थापनमा पनि भूमिका खेल्छ। र तपाईँहरूले प्रयोग गर्ने ओट्स अनि स्याउ भयो, सुन्तला, सिमी, केराउ जस्ता खानेकुरामा घुलनशील फाइबर हुन्छ। र अघुलनशील फाइबर भने पानीमा घुल्दैन, यसले यो आन्द्राबाट दिशामा सहज रूपमा अघि बढाउन सहयोग गर्छ। गाउँको अन्न, केही तरकारीहरू, फलफुलका बोक्रा तथा नट्समा पनि यस्तो फाइबर पाइन्छ। र फाइबरले पेटलाई वास्तवमै हल्का बनाउँछ। पेट हल्का हुनु भन्नाले पनि सामान्यतया रूपमा तपाईँले हल्का खाना खाएर हल्का महसुस गर्नु पनि हो। अघुलनशील फाइबरले पनि तपाईँलाई त्यत्तिकै मद्दत गर्छ। अब कुन कुन खानामा फाइबर पाइन्छ त, फाइबरको लागि महँगो वा विशेष खाना खोजिरहनु आवश्यक छैन। दैनिक रूपमा तपाईँकै किचनमा पाइने पनि धेरै खानाहरू फाइबर युक्त हुन्छन्, जसमा एप्पल भयो, अरेन्ज होइन, अनि केरादेखि लिएर थुप्रै किसिमका बेरिजहरू पनि हुन्छ र यसमा पनि फाइबर पाइन्छ भने सम्भव भएसम्म खाना मिल्ने फलफुलका अन्य बोक्रासहितको खाना पनि फाइबरमा प्राप्त हुने बताइएको छ। त्यस्तै गरी तरकारीहरूमा पनि क्याबेज, बन्दा, खाउले, हरियो साग, भिन्डी, फर्सी, मटर, सिमी यस्ता तरकारीहरूमा प्रशस्त मात्रामा फाइबर भेटिन्छ। अनि तपाईँले गेडागुडी सेवन गर्नुहुन्छ, दाल तथा गेडागुडीमा पनि मसुरोको दाल, मास, चना, राजमा, केराउ अन्य दाल तथा गेडागुडीमा पनि प्रशस्त मात्रामा फाइबरको राम्रो स्रोत भेटिन्छ। र नेपाली खानामा दाल भात तरकारी सागको संयोजनबाट पनि तपाईँले फाइबर लिन सक्नुहुन्छ। अनि त्यस्तै गरी दैनिक कति फाइबर चाहिन्छ त, फाइबरको आवश्यकता उमेर, लिङ्ग र कुल खानाको मात्रा अनुसार फरक हुन्छ। सामान्यतया वयस्क मानिसहरूलाई 25-30 ग्राम अथवा त्योभन्दा बढी फाइबर लिन सिफारिस गरिन्छ, तर धेरै मानिसले आवश्यक मात्रामा कम फाइबर खाने गरेको पाइन्छ। फाइबर बढ्दै जाँदा पानी पनि पर्याप्त मात्रामा पिउनु महत्त्वपूर्ण हुन्छ र तरल पदार्थ नली 81, धेरै फाइबर खाँदा उल्टै मानिसहरूलाई समस्या हुन सक्छ र
त्यसबाट बच्नको लागि तपाईँले सही तरिकाले सही पोषण खानु पर्यो। यस्तो अवस्थामा स्वास्थ्य कर्मीको सल्लाह लिन पनि सकिन्छ। आउनुहोस् अब यति भन्दै म तपाईँलाई अर्को एउटा सुमधुर गीत सुनाउँछु। अल्का याग्निक र सुनु निगमको स्वरमा रहेको यो गीत सुन्दै हामी समाचारबाट ब्रेक लिनेछौँ र कार्यक्रमको दोस्रो घण्टामा तपाईँ हामी भेट्नेछौँ। स्वीकार्नुहोस् यो गीत।

0: नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीमा सबै पक्षलाई समेटेर अघि बढ्न आफू हदैसम्म लचक हुन तयार रहेको बताउनु भएको छ। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले एकताबद्ध भएर 15 महाधिवेशनमा जानुपर्ने बताउनुभयो। थापाले देउबा सहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नुभएको छ।
1: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ। हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विधेयक भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबभन्दा पहिला त पार्टीको पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको विश्वासले गरेको हामीले मानेको हुन्छ।
0: थापाले विधान र संविधान तथा निर्णयले बाँधिएको भन्दै अधिवेशन सार्न नसकिने बताउनुभयो। वडा अधिवेशन असोज 3 र 4 गतेका लागि तय भएको छ भने विभिन्न तहगत अधिवेशन सकेर असोज 16 देखि 19 गतेसम्म केन्द्रीय महाधिवेशन हुनेछ। नापी कार्यालय डिल्ली बजार 3 नम्बर टोली माछा पोखरी काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर ओली 9 लाख रुपियाँ घुस रकम सहित समातिएका छन्। घुस लिइसकेको अवस्थामा ओलीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्रेर हिरासतमा लिएको छ। घुस मागेर अनावश्यक दुःख हैरानी दिएको उजुरीपछि अख्तियारले टोली परिचालन गरी ओलीमाथि निगरानी राखेको थियो। टोली प्रमुख नापी अधिकृत ओली टोखा नगरपालिका 5 को सुन्धारा चोकको एक रेस्टुरेन्टबाट 9 लाख घुस रकम सहित समातिएका हुन्। अख्तियारका अनुसार उनलाई विशेष अदालतमा आज उपस्थित गराइएको छ। अदालतको थुना अनुमति लिएर अनुसन्धानका लागि उनलाई अख्तियारको हिरासतमा राखिएको छ। काठमाडौँमा सड़क भत्किएको देखेमा मर्मतका लागि एपबाट खबर गर्न सकिने भएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको सचिवालयले सड़क सुझाव एप औपचारिक रूपमा सञ्चालनमा ल्याइएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सड़क डिभिजन काठमाडौँले सफल परीक्षणपछि एपलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। एपबाट नागरिकले मर्मत सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सक्नेछन्। एप मार्फत दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्था समेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि यसको जानकारी समेत एप मार्फत प्राप्त हुनेछ। संघीय सड़क अन्तर्गत रहेका 472 किलोमिटर सड़क सम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। सड़क मर्मत सम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी समेत अगाडि बढाइएको सचिवालयले जनाएको छ। बेलायतको स्यान्डहर्स्ट तालिम केन्द्रमा नयाँ खालको प्रतियोगिता आयोजना भएको छ। क्याम्ब्रियन पट्रोल जस्तै सेनाको ड्रोन युद्ध प्रतियोगिता गरिएको हो। एफपीभी ड्रोनलाई बंकरमा तथा डुलिरहेको लक्ष्यलाई निशाना बनाउनेसम्मका अभ्यास

0: अभ्यास प्रतियोगितामा सामेल छन्। ब्रिगेडियर एड कार्टराइटका अनुसार प्रतियोगिता र युद्धमा फरक भए पनि यसको उद्देश्य छ।
1: Sport is not war and war is not sport, but they do interact. And I think drone wars is a really good example of where this is a skill that is directly applicable to combat. This is a competition to learn to get better at fighting with drones. And ultimately, that's learning to get better at killing.
0: Rifleman Ethan Sanderson-le drone युद्धमा सामेल नभई सुख छैन भन्नु भएको छ।
2: Obviously, if you look over in Ukraine and Russia, it's all UAS warfare. So we need to get on it. We need to be further from where we are now. So being able to get amongst other units, see how they're doing, what we're doing, it's like bouncing off each other. And they do get exposed to things like this for higher officers to see what we can actually do for them.
0: प्रतियोगितामा सेनाका 25 युनिट सहभागी भएका छन्। मनासुले हिमाल आरोहणका क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ। हिमाल चढ्ने क्रममा सिङ्गापुरका 50 वर्षीय लाउ वी सेङको मृत्यु भएको हो। उत्तरी गोर्खाको चुम्नुब्री गाउँपालिका एक सामा गाउँको मनासुले हिमालको क्याम्प 2 बेस क्याम्प फर्कने क्रममा सेङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँ यही भदौ 22 मनासुलु आरोहणका लागि सामा गाउँ पुग्नु भएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

समय दिनको 2:11 जान लागिरहेको छ। तपाई हुनुहुन्छ दिवाको सिली कार्यक्रममा। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दछु र यो कार्यक्रममा पनि हामी मिठा मिठा गीतहरू सुन्नेछौँ। गीतको साथमा तपाईले सुन्न सक्नुहुनेछ रेडियो संवाद। हाम्रा सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी हो। द भोइस अफ नेपाल सिजन 6 फर्स्ट रनर अप हुनुहुन्छ रोशन राईसँग उहाँले गर्नुभएको कुराकानी हामी अब कार्यक्रमको दोस्रो घण्टामा सुन्नेछौँ। आउनुहोस् अब त्यसभन्दा अगाडि भने हामी अर्को एउटा प्रसङ्गतर्फ लागौँ। मानिसहरूले योगा ध्यान प्राणायाम गर्नुहुन्छ र योगा गर्ने भनेको स्वास्थ्यको लागि हो भनेर धेरैले विश्वास गर्छन्। योगा अभ्यास गर्दा यो जसरी हामीले योगा गर्छौँ यो चाहिँ स्वास्थ्यको लागि हो भनिन्छ। वास्तवमा योगा अभ्यास गर्दा त्यो स्वास्थ्यको लागि होइन। स्वास्थ्य भनेको त यो स्वास्थ्यको लागि हो, शरीरको लागि पनि हो, र पनि यो चाहिँ अलि पछि नै हुन्छ। तर यो योगा भनेको के हो त, तपाईँको मनसँग जोडिने कुरा हो, तपाईँको अन्तर्मनभित्रको कुरा पनि हो। शरीर भनेको एक मन्दिर हो, यसलाई शुद्ध र सफा राख्न त तपाईँसँग पवित्र आत्मा पनि हुनुपर्छ, होइन? के पवित्र आत्मा भनेको हरेक कुरा पोजिटिभ सोच्नु मात्रै हो र हो। कसैले केही गर्छ, कसैले तपाईँलाई केही कुराहरू सुनाउँछन्, कतिको बानी चाहिँ एकदमै भनौँ न अरू कुराहरू सुनाउने बानी हुन्छ, कतिको चाहिँ आफ्नै चिन्ता हुन्छ, तनाव हुन्छ है। तर योगाले चाहिँ तपाईँलाई एकदमै फाइदा पुर्याउँछ, तपाईँको आत्मालाई अनि तपाईँको शरीरलाई। र आत्माको महत्त्वपूर्ण के भनौँ, यो भिटामिन नै हो योगा ध्यान भनेको। तर यो योगा ध्यान गर्न त्यति सजिलो पनि छैन। जुन व्यक्तिहरूले योगा ध्यान गर्नुहुन्छ, सामाजिक एकता, आध्यात्मिक विकास पनि हुन्छ र मानसिक कल्याण पनि हुन्छ, अनि शारीरिक स्वास्थ्यको परिपूरक त योगा नै भइहाल्यो, होइन? योगा गर्नको लागि जस्तो कि अब योगा गर्नको लागि मानिसहरू विभिन्न किसिमको भनौँ न गुरुहरूसँग गर्छन्, अथवा कतिले त योगा अभ्यास उहाँहरूले इन्टरनेटमा हेरेर पनि गर्छन्। आजभोलि विभिन्न सोसल मिडियामा अनि तपाईँको युट्युबमा पनि हुन्छ। र यसलाई कसरी लिने त, अनि कसरी गर्ने? योग भनेको यो शरीर मात्र होइन, तपाईँको मन मस्तिष्क पनि हो र आध्यात्मिक चिन्तन हो, जुन तपाईँले फिल गर्ने कुरा हो। यो तपाईँको मनदेखि नै, अन्तर आत्मादेखि नै फिल गर्ने कुरा हो। जस्तो कि मैले भनेको सुनेको छु, योगा गुरुहरूले आफ्नो शरीर योगामा जाँदा, योगाको ध्यानमा जाँदा तपाईँसँग शरीर हुँदैन, तपाईँको मन हुँदैन, तपाईँको त्यहाँ कोही पनि हुँदैन, त्यहाँ घर हुँदैन, केही हुँदैन। उनीहरू यस्तो एउटा स्पेसमा अड्न सक्छन्, त्यहाँ अडिन सक्छन्, त्यहाँ झुन्डिन सक्छन्। र त्यो जसले गर्न सक्छ त्यो मान्छेले नै संसार जित्छ, होइन? ओके, अब यो भनौँ न योगा केवल अभ्यास मात्र होइन, यो व्यक्तिको सर्वाङ्गीण विकास हो। मान्छेहरूले, यो कतिपय बिरामीहरूले योगा, जसले त्यसरी योगा गर्न सक्नुहुन्छ, उहाँहरूले आफ्नो ब्रेनको वायर पनि पुरै चेन्ज गर्न सक्नुहुन्छ, होइन? पहिला जस्तो थियो त्यस्तै नभएर यसलाई अझ नयाँ बनाउन सकिन्छ। वास्तवमा मानिसको आत्मा, मन, मस्तिष्क र शरीरलाई जोडेर एउटा पवित्र आत्माको रूपमा यो योगाबाट रूपान्तरण गराइन्छ। सधैँ सधैँ एउटै मान्छे किन भइराख्ने, होइन? त्योभन्दा अझ अर्को मान्छे बनाउनको लागि, अर्को एउटा भनौँ न आफूलाई कस्तो ठाउँमा राख्न चाहनुहुन्छ, कस्तो तरिकाले आफूलाई तपाईँको लाइफ स्टाइलमा परिवर्तन गर्न चाहनुहुन्छ, त्यसरी नै योगा गर्दै जानुहोला। यो योगाको प्रसङ्ग आइहाल्यो र योगा गर्न त्यति सजिलो पनि छैन, होइन? मानिसहरू तुरुन्तै ध्यानमा जान पनि गाह्रो छ। यदि तपाईँ आँखा बन्द गरेर म ध्यान गर्छु भन्नुभयो भने पनि तपाईँको मनमा कति धेरै कुरा आउँछ, होइन? भनिन्छ नि एक मिनटमा 1000 तपाईँका विचारहरू आउँछन्, एकपछि अर्को विचार, एकपछि अर्को विचार, यसरी आउँछ। र यी विचारहरू आउनु पनि स्वाभाविकै हो, अनि यी विचारहरू कुनै दिन तपाईँले यो विचारहरूलाई पनि नियन्त्रण गरेर जब तपाईँ ध्यानमा पुग्नुहुन्छ नि, हो त्यसपछि त तपाईँले संसार जित्नुभयो।
ओके एनिवे श्रोता, यो पूर्वीय दर्शनका भनौँ न अध्यक्षताहरू अथवा पूर्वीय दर्शनसँग आबद्ध भएका व्यक्तिहरूले यो ध्यान गर्नको लागि एकदमै सजिलो तरिकाहरू ध्यानबाट नै होइन शरीरमा रोग प्रवेश हुन नपाउने, रोग लागिसकेको अवस्थामा पनि उनीहरूले त्यस ध्यान योगा प्राणायामबाट निराकरण गरेका कुराहरू हामीले सुन्दै आइरहेका छौँ। एनिवे श्रोता, तपाईँहरूले अहिले युट्युबमा पनि हेर्न सक्नुहुन्छ होइन, धेरै कुराहरू छन्। अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लियौँ र त्यसपछि भने हामी कार्यक्रमलाई अघि बढाउँदै जानेछौँ र सहकर्मी साथी योगराज राईजीले गर्नुभएको कुराकानी तपाईँले सुन्न सक्नुहुनेछ। र यो समयमा भने म तपाईँलाई सुनाउँदैछु अर्को एउटा मिठो गीत परेको छ सुनिधि चौहान र राहत फतेह अली खानको स्वरमा रहेको गीत हो, सिगानोस्।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो PFBS गोर्खा रेडियो हो।

0: हजुर नमस्ते, कार्यक्रम विवेश संवादबाट म योगराज भाइको विवेश संवादमा द भोइस अफ नेपाल सिजन सिक्सको चाहिँ फर्स्ट रनर अप हुनुहुन्छ हाम्रो रोशन राई भाइ, उहाँसँग म कुराकानी गर्दैछु र उहाँ अहिले बेलायत भ्रमणको क्रममा हुनुहुन्छ, साङ्गीतिक प्रस्तुतिको क्रममा। उहाँको बेलायत त भिजिट कस्तो हुँदैछ, बसाइ कस्तो हुँदैछ अनि यहाँ चाहिँ कतिको कार्यक्रमहरू गर्दै हुनुहुन्छ, अपकमिङ कार्यक्रमहरू के छन्, यो सुम्निमा साँझ भन्ने प्रोग्राम पनि उहाँले गर्दै हुनुहुँदैछ त्यस सम्बन्धी, अनि भोइसको जोर्नी अनि समग्रमा चाहिँ उहाँको चाहिँ यो गीत सङ्गीततिर कसरी लाग्नु त्यस सम्बन्धी कुराकानी गर्नेछौँ। भाइ नमस्कार है।
1: नमस्कार दाई, नमस्कार।
0: हजुर अहिले अल्ट्रासाउन्डतिर हुनुहुन्छ है तपाईँ?
1: हजुर म अहिले युकेको अल्ट्रासाउन्डमै छु। हजुर
0: ओके, अनि युके आउनुभएको त 3-4 महिना भयो, कस्तो जाँदैछ बसाइ? अस्ति हामी यलाम बर्थडेमा भेटेका थियौँ।
1: हजुर हजुर, अहिलेसम्मको बसाइ एकदम राम्रो छ। हजुर
0: यो पहिलो चोटि हो नि तपाईँको भिजिट है?
1: हजुर पहिलो चोटि हो दाई।
0: कस्तो लाग्यो त तपाईँको चाहिँ यहाँ बेलायत आउँदा चाहिँ कस्तो लाग्यो, कस्तो सोच्नु भएको थियो, कस्तो पाउनु भयो त नि?
1: सोचेको भन्दा एकदमै धेरै राम्रो लागिरहेछ दाई, एकदमै धेरै राम्रो प्रतिक्रियाहरू पाएको छ र कलाकारहरूलाई एकदमै धेरै माया गरिदिइरहनु भएको छ। जति पनि नेपाली आफ्नो समाजसँग चाहिँ आफ्नो नेपाली दाजुभाइहरू तपाईँ सबै सम्पूर्ण युकेमा बस्नुहुने सबै तमाम नेपालीहरूले हामीलाई एकदम धेरै माया गरिदिइरहनु भएको छ, सोचेको भन्दा धेरै माया पाइएको।
0: अब समरबाट बिस्तारै हामी चाहिँ विन्टरतिर प्रवेश गर्दैछौँ, प्रोग्रामहरू त निकै गरिराख्नु भएको छ होला है अहिलेदेखि?
1: कार्यक्रमहरू भइरहेको छ, राम्रै भइरहेको छ भन्नु पर्यो भाइ।
0: अब अपकमिङ कार्यक्रमहरू चाहिँ के छन् त, अब के हुँदैछन्? यो सुम्निमा साँझको पनि अलिकति कुराकानी गर्नेछौँ।
1: हजुर हजुर हुन्छ दाई। अपकमिङ कार्यक्रमहरू अब अक्टोबर 9 को लागि सुम्निमा इभेन्ट रुमटो क्रिएसन र टिप्लेक्स इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हामी सुम्निमा साँझ गर्दैछौँ अक्टोबर 9 युकेको अल्ट्रासाउन्ड एम्पायर हलमा। त्यसपछि सुम्निमा साँझ नै फेरि हामी रिडिङमा गर्दैछौँ 31 यसपछि छ दाई।
0: कति ठाउँमा गर्दै हुनुहुन्छ? 2 ठाउँ मात्रै हो?
1: 3 ठाउँमा कार्यक्रम गर्छौँ दाई, 3 ठाउँको लागि तय भइसकेको छ। अल्ट्रासाउन्ड रिडिङ र हाम्रो
0: कार्यक्रममा चाहिँ कलाकारहरू को को हुनुहुन्छ कार्यक्रममा मुख्य? अब तपाईँ त भइहाल्नु भयो, अरू चाहिँ को को हुनुहुन्छ?
1: हजुर कलाकारहरूमा चाहिँ अब नेपालको अहिलेको चर्चित गायिका जो मेरो कोच पनि हुनुहुन्थ्यो मेलिना राई, अनि वरिष्ठ गायिका पार्वती राई, अनि अहिलेको चर्चित गायक प्रताप दास, अनि वयस्कै चर्चित गायिका सबिना योङहाङ, अनि भोइसकै चर्चित गायिका हसरा घिमिरे, अनि मुन्दुमी गायक भनेर परिचित चिरपरिचित गायिका जानुका राई हुनुहुन्छ, र त्यसमा म सिजन 6 फर्स्ट रनर अप रोशन राई पनि छु।
0: वाह, यो कार्यक्रम सफल होस् हाम्रो शुभकामना छ। तपाईँको भोइसको त्यो फाइनल सकेपछि तपाईँले वर्ल्ड टुर गर्नुभयो कि गर्नु भएन सिजन 6?
1: पहिलो टुर नै हाम्रो युके हो, युकेकै हामी युकेदेखि नै हामी सुरु गर्दैछौँ। अब लगभग वर्ल्ड टुरको लागि चाहिँ हाम्रो यहाँबाट हामी फर्किसकेपछि त्यसपछि अरू ठाउँ हामी अरू देश अन्य देशहरू अन्य कन्ट्रीहरू हामी जाँदैछौँ।
0: ए भनेपछि लास्ट इयर भएन?
1: लास्ट इयरको चाहिँ हाम्रो कार्यक्रम भएन, अब यही अब सालदेखि 2026 नै हाम्रो सुरु भइरहेछ भाइ।
0: ए राइट, अनि सबै अमेरिका युके सबैतिर जानुहुन्छ होला, अब यहाँ फेरि अब नेक्स्ट समरमा मात्रै आउनुहुन्छ होला नि त, विन्टर त अब लाग्यो बिस्तारै।
1: हजुर अब नेपाल फर्किसकेपछि हाम्रो तयारी हुँदैछ अब यसको लागि चाहिँ, अब अप्रिल
0: अब तपाईँ त गायन क्षेत्रमा अब स्थापित कलाकार नै हो, द भोइसमा आउने निर्णय चाहिँ किन भयो त?
1: धन्यवाद यो प्रश्नको लागि। अब यस्तो हुँदो रहेछ, गीत सङ्गीतमा हामी जति काम गरे पनि इच्छा आकाङ्क्षा चाहना रहर भन्छ नि एउटा कुरा, त्यो चाहिँ कहिले पनि पुरा नहुँदो रहेछ कि, जस्तो अब जिउ बुढो भए पनि मन बुढो हुँदैन भन्ने जस्तो, तपाईँ चाहिँ जति गाए पनि जति नाचे पनि रहर चाहिँ लागि नै रहँदो रहेछ, गाउन मन लागि नै रहँदो रहेछ। त्यसो भएको हुनाले मैले पनि भोइस अफ नेपालमा पनि गएर मेरो केही प्रस्तुतिहरू किन नदेखाउने होला भन्ने हिसाबले सोचेरै पनि मैले चाहिँ भोइसमा जाने निर्णय गरेँ।
0: तपाईँको भाइ हसन हुनुहुन्छ, उहाँ पनि राम्रो गायक सङ्गीतकार पनि गर्नुहुन्छ, के अरे उहाँले गर्दा म भोइसमा आएँ भन्नुभएको थियो, सही हो उहाँकै फोर्सले हो?
1: हजुर भाइ चाहिँ अब मेरो एकदमै राम्रो गीत गाउने मान्छे हो, र अब यो विषयमा चाहिँ के छ भन्दाखेरि धेरै कुरा चाहिँ उसले पनि मलाई गर्नुपर्छ। तपाईँ हामी भनेको गीत सङ्गीतलाई माया गर्ने गरिरहने योगदान तपाईँहरूको धेरै छ, त्यसो भएको हुनाले हामी भोइसमा पनि जानुपर्छ भनेर मलाई उत्साहित गर्ने प्रेरित गर्नेमा मेरो भाइ हसन भाइ पनि।
0: अब यो तपाईँको धोका दियो तिमीले सुकमित अधिकारीले गाउनु भएको यो गीत, पछि तपाईँले गाउनु पनि भएको रहेछ, त्यो गीत पनि मैले यहाँ प्ले गरिरहेको छु, अनि आँखैमा लाउनु पर्दैन भन्ने त्यो अहिले एकदम भाइरल गीत, बेबेसबाट धेरै बस्ने गीत हो, तपाईँको भाइ र मेलिना राईले गाउनु भएको रहेछ, अनि चाहिँ बच्चन राईको शब्द रचना तपाईँले कम्पोज गर्नुभएको गीत हो, र योभन्दा अरू गीतहरू चाहिँ अहिले अलिकति तपाईँको लाइटमा आएको गीतहरू भनिदिनुहोस् न।
1: त्यसपछि थुप्रै गीतहरू छ, पैसा कि पैसा भन्ने गीतहरू, अनि उपहार भन्ने गीत, जीवनमा एउटै धेरै गीतहरू छन्। तर ती मध्येको गीतहरू, सेलेक्टेड गीतहरूलाई अहिले तपाईँले भनि नै सक्नुभयो, आँखामा लाउनु पर्दैन हो, एकदमै श्रोता दर्शकले अलिक धेरै माया गरिरहनु भएको छ। त्यसमा अर्को नायुमा भन्ने गीत आइरहेको छ, भाइ हसन राई नै गाएको गीत हो। अनि थुप्रै गीतहरू, मेरो गीत सङ्गीतहरू चाहिँ कन्टिन्यू आइ नै रहेको छ। पछिल्लो समय अब नयाँ गीत अर्को पनि गर्दैछु मैले, असन्तले कोल्टे फेर्दा भन्ने गीत, त्यसपछि अर्को सेवा सेवारो भन्ने पनि गर्दैछु, थुप्रै गीतहरू भइरहेछ।
0: यो आँखामा लाउनु पर्दैन भन्ने चाहिँ तपाईँले भाइलाई दिनुभएको छ, कम्पोज गर्दा म आफै गाउँछु भन्ने लागेन कि यो उहाँको लागि नै बनाउनु भयो?
1: होइन, यो कस्तो हुन्छ भन्दा लेख्दादेखि नै यो गीत चाहिँ हसन राई र मेलिना राईकै लागि भनेर लेखिएको थियो र कम्पोज गरेर तपाईँले हामीलाई सुनाउनुहोस् भन्नुभएको थियो। त्यही कारणले पनि गीतकार र गायकले त्यो भनेको कारणले गर्दा पनि यो चाहिँ उहाँहरूकै लागि बनाएको गीत थियो, त्यही कारणले यो चाहिँ उहाँहरूलाई नै हो भनेर बनाएको।
0: यो सुकमित गुरुङले गाउनु भएको, तपाईँले पनि गाउनु भएको छ, एकदमै मलाई मनपर्ने गीत पनि हो। र यसमा अगाडि हाम्रो विक्रम राई भाइ हुनुहुन्छ चर्चित गायक सङ्गीतकार, र उहाँको लागि नै समर्पण गरेर यो गाउनु भएको हो कि कस्तो हो
1: यो गीतको विषयमा भन्नु पर्दा चाहिँ अब बिचमा हामीसँग सहकार्य गर्ने एकदमै धेरै कामहरू चाहिँ विक्रम राईसँग हामीले गरेको थियौँ, बिचमा त्यस्तै भयो, त्यस कारण हामीले बिचको पिरियडमा हाम्रो धेरै कामहरू पनि भएको छ विक्रम राईसँग। अनि यो गीत गर्दाखेरि विक्रम राई जीवितै हुनुहुन्थ्यो उहाँ,
0: ए ओके,
1: र अगाडिको आलापको म्युजिक छ, जो म्युजिक चाहिँ विक्रम राईले नै निकाल्नु भएको थियो, एडिसनल म्युजिक भन्छ त्यसलाई, त्यो अगाडि आलाप सङ्गीत सुरु हुनुभन्दा अगाडि त्यो जुन ओरिजिनल पहिले सुकमित गुरुङको भोइसमा जति हामीले सुन्यौँ उहाँले गाउनु भएको अगामा चाहिँ अगाडि त्यो म्युजिक छैन, जुन आलाप छ त्यो आलाप एडिसनल आलाप चाहिँ विक्रम राईले नै गर्नुभएको थियो। र हामीले काम गर्दा गर्दै उहाँले हामीलाई छोडेर जानुभयो, त्यसपछि हामीले विक्रम राई प्रति समर्पित भनेरै हामीले त्यो गीतलाई चाहिँ निकालेको हो।
0: हजुर,
1: त्यसरी नै भन्नु पर्ला।
0: ए के अधिकारीसँग तपाईँ यहाँ खेल्नु भएको छ भिजुअलमा, यो पहिलो थियो कि पहिला पनि तपाईँले मोडेल खेल्नु भएको थियो भिजुअलमा?
1: मैले योभन्दा धेरै अगाडि पनि एउटा ट्राई गरेको थिएँ, र यो पटकको कुरामा चाहिँ अब आफैले पनि एकचोटि किन नगर्ने त भन्ने हिसाबले दोस्रो भिडियो यो मेरो चाहिँ
0: एकदमै राम्रो बनाएछ त्यो गीत, मलाई एकदमै मनपर्ने गीत पनि हो। थ्याङ्क यू त्यसको लागि हजुरलाई, एकदमै मान्छे पनि तपाईँ एकदमै गतिलो, अनि तपाईँको भोइस पनि एकदम कमान्डिङ भोइस, एकदमै राम्रो लाग्छ, खुसी लाग्यो भाइ। थ्याङ्क यू
1: भेरी मच भाइ।
0: रोशन राई भाइ हुनुहुन्छ द भोइस अफ नेपाल सिजन 6 को चाहिँ फर्स्ट रनर अप, अहिले बेलायतमा हुनुहुन्छ, सायद अन द मुभमा हुनुहुन्छ कि अलिकति पछाडि हल्ला पनि सुन्दै हुनुहुन्छ होला, उहाँसँग कुराकानी गरिरहेको छ। यो बिचमा चाहिँ उहाँले नै गाउनु भएको यो गीत सुनाऊ, त्यसपछि सेकेन्ड पार्टमा चाहिँ बाँकी कुराकानी हामी उहाँसँग गर्नेछौँ।
2: यो BFBS गोरखा रेडियो हो।

तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन, तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैं बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: हजुर, गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। बिएबिस संवादमा चाहिँ हाम्रो चर्चित गायक रोशन राई भाइ हुनुहुन्छ, अहिले बेलायतमा हुनुहुन्छ, फर्स्ट रनर अफ भोइस अफ नेपाल सिजन सिक्सको, र अहिले बेलायतमा हुनुहुन्छ र उहाँसँग कुराकानी गरेको छु। भाइ, फेरि वेलकम छ है तपाईँलाई।
1: धन्यवाद हजुर।
0: ए राइट, अन द मुभमा हुनुहुन्छ कि अलि हल्लामा आइरहेको छ?
1: म यहाँ साइडमा उभिरहेछु हजुर।
0: ए बिचरा, ओहो ल, तपाईँलाई मैले बिचरा बाहिर हुनुहुन्थ्यो होला, मैले ऊ अलिकति ऊ गरेँ है, तपाईँको टाइम खाइदिएँ।
1: होइन, ठिक छ हजुर, ठिक छ, एकदम ठिक छ। यहाँ आज प्रिपेरेसन गरेर चाहिँ बसेको हजुरसँग।
0: ए ओके, हुन्छ, म धेरै टाइम तपाईँको लिन। अनि द भोइसमा आएपछि र यता आएपछि चाहिँ तपाईँ जस्तो फर्स्ट रनर अप हुनुभयो, तपाईँको साङ्गीतिक यात्रा चाहिँ कस्तो छ, परिवर्तन के भएको छ?
1: भोइसभन्दा अगाडि र भोइसभन्दा पछाडिको कुरा गर्दा चाहिँ म गीत सङ्गीतमै थिएँ, अघि पनि हाम्रो यो विषयमा कुरा उठ्यो। तर जति पनि मैले रनर अप भएर म दर्शक सामु प्रस्तुत भए आएँ, त्यस पछाडि मेरो एउटा एकदमै राम्रो क्रेज छ, अहिले सबैले माया गरिदिइरहनु भएको छ, सबैले रोशन राई को रोशन राई भन्दा रोशन राई या भोइसको रोशन राई भनेर चिन्नुहुन्छ। त्योभन्दा अगाडि चाहिँ रोशन राई हो तर ए रोशन राई त्यति धेरै क्रेज थिएन, तर पनि मैले काम चाहिँ गरिरहेको थिएँ। तर भोइस प्लेटफर्मलाई चाहिँ म एकदमै धेरै धन्यवाद भन्छु, र ज जसले मलाई प्रेरित गर्नुभयो, जो मेरो भाइको कुरा अघि पनि आयो उसलाई पनि म एकदमै धेरै हजुरहरूको मिडिया मार्फत धन्यवाद भन्न चाहन्छु। र मलाई जति पनि सपोर्ट गर्नुहुने मेरो आफन्त आफ्नो फेमिली परिवारहरू हुनुहुन्छ, मेरो आफन्त दाजुभाइहरू जति पनि हुनुहुन्छ, उहाँहरूको लागि धेरै धन्यवाद भन्छु। किन भन्दा भोइसको प्लेटफर्मले गर्दा नै म रोशन राई भएर अहिले उभिएको छु, एकदम खुसी लागेको।
0: अब टप 12 पुगेपछि तपाईँ क्लोज क्याम्पमा जानुहुन्छ, प्रत्येक हप्ता एकजना दुईजना जस आउट हुँदै जानुहुन्छ, कस्तो हुँदो रहेछ त्यो जर्नी चाहिँ?
1: त्यतिखेरको चाहिँ कस्तो हुन्छ भन्दा, अब लाइभ राउन्ड टप पिपल आइसकेपछि त्यतिखेरसम्म आइपुग्ने कन्टेस्टेन्टहरू चाहिँ एकदमै उत्कृष्ट कन्टेस्टेन्टहरू नै आइपुगेको भइदो रहेछ, हुँदो रहेछ, र त्यसमा एकदमै धेरै आत्मीयता पनि बढिसकेको हुँदो रहेछ त्यतिखेरसम्म आइपुगिरहँदा, र एकदमै अब एकदेखि एक अर्को आउट हुँदै जाँदा चाहिँ एकदमै धेरै दुःख लाग्यो, दुःखको अनुभव पनि अनुभूति हुँदो रहेछ। किन भन्दा हामी यति धेरै साङ्गत भइसकेको हुँदो रहेछ कि सबै हामी एउटै हो, एउटै परिवार जस्तो भइसकेको हुँदो रहेछौँ, अनि छुट्टिँदै जाँदा चाहिँ एकदम दुःख लाग्थ्यो लागेको थियो।
0: अब तपाईँ एकै खुड्किलो थियो, प्रोसेस पाण्डे भाइले जित्नुभयो, तपाईँ ह्याप्पी नै हुनुहुन्छ होला, फर्स्ट रनर अप इज लाइक तपाईँहरू जिते जस्तै त हो नि, होइन? त्यो एउटा ट्रफी मात्रै नउचालेको हो नि त।
1: हजुर, एकदम धेरै खुसी, उहाँलाई चाहिँ बधाई प्रोसेस भाइलाई, भन्दा उहाँले जित्नु भनेको पनि हामीले नै जित्नु हो, होइन, मैले जितेछ जति नै हो, त्यसले गर्दा एकदम खुसी नै छ। किन भन्दाखेरि हामी हार्दा पनि एक दुई भोटले हार्यौँ होला, ठुलो कुरा र होइन, उहाँले जित्नु भनेको पनि मैले जित्ने सराह नै हो, एकदम खुसी नै लाग्छ।
0: ए उहाँ चाहिँ कस्तो क्यारेक्टर हुनुहुन्छ खास? उहाँले त अब यो कमेडी पनि गरिराख्नु भएको छ, कमेडी बाजतिर देखिन्छ, उहाँ चाहिँ कतिको हँसाउनु हुन्थ्यो, अब गाउने त छँदैछ।
1: उहाँ मल्टी ट्यालेन्ट हो, उहाँ चाहिँ अब हँसाउने मात्रै नभएर अरू क्यारिकेचरहरू पनि गर्नुहुन्छ, एकदमै राम्रो एङ्कर पनि गर्नुहुन्छ उहाँ, एकदमै राम्रो कमेडी, अब गीत त त्यतिकै पनि राम्रो गाइ नै हाल्नुहुन्छ, धेरै राम्रो सिङ्गर हो, र सबै कुरामा उहाँ पर्फेक्ट हो। म चाहिँ उहाँलाई एकदमै धेरै के भन्छु भन्दा शुभकामना, अझ धेरै उहाँको प्रगति होस् भन्न चाहन्छु, र एकदमै राम्रो एटिट्युड भएको मान्छे लाग्छ मलाई चाहिँ, लाग्थ्यो भनौँ, र लागि पनि रहेको छ।
0: ओके, मेलिना राई चाहिँ कस्तो हुन्छ, त्यो सिकाउँदा तपाईँलाई चाहिँ गाइड गर्दा मेन्टर हुँदा चाहिँ कस्तो खालको हुनुहुन्छ? अलिकति मेन्टर भएपछि कहिले काहीँ अब यस्तो भएन उस्तो भएन हुन्छ, कस्तो खालको व्यक्ति हुनुहुन्छ उहाँ चाहिँ?
1: उहाँ हाम्रो कोच हो, अब एकदमै उहाँ जति मान्छे हेर्दा जति राम्रो हुनुहुन्छ, भित्रबाट पनि त्यति नै राम्रो हुनुहुन्छ। उहाँले एकदमै मजाले सिकाउने कुराहरू उहाँले सिकाउनु हुन्थ्यो, यहाँनिर यो भएन भने यसरी गर्नुपर्छ, यहाँनिर यति इम्प्रोभाइज गर्न सकिन्छ, यसरी गर्नुहोस् भनेर एकदम राम्रो गरी एउटा पारिवारिक भएर हामी धेरै लामो समय बितायौँ भोइसमा।
0: यो भोइसमा चाहिँ कस्तो हुँदोछ, यो लास्ट फाइनलमा पुगेपछि पैसाको चलखेल हुन्छ भन्छन् होइन, अब त्यस्तो हुन्छ कि कस्तो हुन्छ खास? यो अलिकति त्यही नै सुनिन्छ होइन,
1: यो चाहिँ कस्तो भन्दाखेरि अब कसरी हजुरहरूले सुन्नुभयो, मिडियामा चाहिँ अब त्यस्तो कुराहरू आउँदो रहेछ, र खास के भने भोटिङ सिस्टम हो, भोटको लागि चाहिँ अब हामीले जति भोट गर्न सक्यो फाइनल पुगेपछि, अब जति भोट गर्नुहुन्छ अब आफूलाई हामीलाई मन पराएर दर्शक श्रोताहरूले त्यही उहाँहरूकै माया र भोट आशीर्वादले नै हाम्रो हार जित हुने हो, वा हामीले गर्ने भोटहरू हामीसँग भएको हामीले गर्छौँ, हामीमा दिनुभएको अधिकार छ, जो हामीले कति गर्ने भन्ने कुरा आफूले सकेको गर्ने हो, र दर्शक श्रोताको भोटबाटै हामीले गर्ने हो। त्यो विषयमा इन्टरनल भित्री कुराहरू धेरै कुराहरू चाहिँ हामीलाई थाहा हुँदैन र थाहा छैन यो विषयमा, तर अब बाहिर कसरी हल्ला हुन्छ त्यो चाहिँ मलाई पनि थाहा भएन।
0: राइट, अलिकति तपाईँको गाउँतिर फर्काउँ, तपाईँको काकाले रेडियो ल्याउनुहुन्थ्यो, लाउडे हुनुहुँदो रहेछ, त्यहीँ गीत सुनेर म इन्सपायर भए भन्नुभएको छ, अलिकति त्यो सोध्न मन लाग्यो।
1: हजुर, बाल्यकालमा त अब त्यतिखेर हामी शम्भु राई, राजेशपाल राई, नारायण गोपाल, भक्तराज आचार्यले उहाँहरूकै गीतहरू हामी सुन्थ्यौँ। अनि त्यो चाहिँ सुनिएको कहाँ भन्दा रेडियो क्यासेटबाटै सुनिएको हो, र उहाँहरूको कारणले गर्दा पनि म सायद गायन क्षेत्रमा लागेर अहिले यहाँसम्म आइपुगे भन्ने लाग्छ मलाई।
0: अब भाइले त भोइसमा जानुपर्छ भनेर तपाईँलाई इन्सपायर गर्नुभयो भन्नुभयो, अनि भाइ चाहिँ भोइसमा आउनुहुन्न अझै त हसन?
1: भाइको लागि अब यस्तो छ, गाउने कुरामा त अब राम्रै गाउँछ, राम्रै गाएको गीत पनि हिट भइरहेछ, दुई चारवटा गीतहरू उसको अब अहिले राम्रै भइरहेछ। अब कालान्तरमा जुस गराउनु पर्छ भन्ने नै मलाई लाग्छ। अब हेरौँ, अब अन्य सिजनहरू हुँदैछ, अब देखेर जुर छ, मेरो तर्फबाट शुभकामना गर्नुपर्छ नि मैले भनिरहेको छु, हेरौँ सायद आउँछ कि।
0: बेलायतको यहाँको अडियन्सहरू चाहिँ कस्तो पाउनुभयो? कोही बेला ठुलो मासमा गाउनुपर्छ, कोही बेला एउटा सानो कोठाभित्र पनि कार्यक्रम यहाँ हुने गर्छन्। अब तपाईँहरू त नेपालमा ठुलो मेला महोत्सवतिर गाउने हजारौँ लाखौँ हुन्छन् होला त्यहाँ, होइन? यहाँको अडियन्स चाहिँ कस्तो पाउनुभयो?
1: अडियन्सहरू एकदमै पोजिटिभ, जतिजना भए पनि हामी अहिलेसम्म मैले पाएको माया देख्दा चाहिँ सबैभन्दा पहिलो कुरा चाहिँ हामीलाई गर्नुहुने सम्मान, यो माया चाहिँ मेरो लागि चाहिँ यो एकदमै ठुलो कुरा रह्यो। जति पनि अहिले म यहाँ छु, मलाई भोइसमा सपोर्ट गरिदिनु हुने, यहाँ बस्नु हुने तपाईँ सबै सम्पूर्ण आम नेपाली गीत सङ्गीतलाई माया गर्नुहुने दाजुभाइ, दिदी बहिनी, आमा बुवा नै हुनुहुन्छ, र उहाँहरूको माया देख्दा चाहिँ एकजनाले नै आएर सुनिदिँदा पनि मेरो लागि त्यो लाखौँ दर्शक जस्तो लाग्छ, मेरो लागि चाहिँ एकदमै धेरै खुसी
0: लाग्यो। गाउनुबाट सुरु गर्नुभयो कि कम्पोज अलिक पछि गर्न थाल्नुभयो? कम्पोज मात्रै गर्नुहुन्छ कि तपाईँ गीत पनि लेख्नुहुन्छ?
1: गीत त मैले लेख्नु पनि अलिअलि ट्राई चाहिँ गर्छु कहिले काहीँ, तर मेरो पेसा भनेको चाहिँ म गाएनै हो, गाउँछु नै, गाएकै हो। सङ्गीत चाहिँ मैले पछि सुरु गरेको हो, मेरो चाहिँ मेन चाहिँ म गाउने नै हो।
0: कति जति कम्पोज गर्नु भएको छ अनि कति जति गाउनु भएको छ अहिलेसम्म?
1: गीत त मैले अब 1000+ भइसकेको छ सङ्ख्याको हिसाबले हेर्दा गाएको छ, होइन? सङ्गीत त मैले त्यति धेरै गरेको छैन, जस्तो मैले गाएको गीतहरू एउटा दुइटा गरेको छु सङ्गीत, र मेरो भाइहरूले गर्नु भएको एउटा दुइटा, त्यसपछि आलुने राइस किङ दाई दुई चारवटा गर्नुभएको छ, रामकृष्ण ढकालले दुई चारवटा गर्नुभएको छ, अञ्जुपन तमेलिनाले दुई चारवटा गर्नुभएको छ, र अन्य भाइ बहिनीहरूले पनि गर्नुभएको छ। हेर्दाखेरि त्यही अब 150 हाराहारीमा सङ्गीत पनि गरेको रहेछु।
0: अब यो रियालिटी सोमै कति फर्स्ट भएर सेकेन्ड भएर आउने गर्नुहुन्छ, त्यो सो चलिरहेको बेला निकै फेमस हुन्छ, त्यसपछि कतिपय कलाकारहरू आउँदै गाएको पनि हामीले देखेका छौँ, तपाईँको साङ्गीतिक यात्रा चाहिँ द भोइसपछि कस्तो देख्नु भएको छ?
1: राम्रै भइरहेछ, अब किन भन्दा सबैले माया गरिदिइरहनु भएको छ, दाइ कम्पोज गरिदिनुहोस् भन्नुहुन्छ, कम्पोज पनि गरिरहेछु, गाइदिनुहोस् भनिरहनु भएको छ, गाई पनि दिइरहेछु, अनि कार्यक्रममा पनि यसो आउनुपर्छ तपाईँ भइसक्छ, नेपालको चाहिँ रनर अप हो, आउनुपर्छ भनेर बोलाइरहनु भएको छ, गइ नै रहेको छु, भोइसले पनि होल्ड टुर गराइरहनु भएको छ, गरि नै रहेछु, त्यसो भएको हुनाले गर्दा एकदमै राम्रो भइरहेको छ भन्ने मलाई चाहिँ महसुस भइरहेको छ। अझ धेरै युकेको टुरले झन् धेरै खुसी लागिरहेको छ, एकदम धेरै माया पाइरहेको छु र एकदम धेरै सफलता पाइरहेको छु भन्ने चाहिँ महसुस भइरहेको छ।
0: अहिले अब कम्पिटिसन पनि निकै होला है नेपालमा, देश पनि विकास हुँदैछ, गीत सङ्गीत चाहिँ एकदमै विकास भएको छ के, त्यो राम्रो कुरा पनि हो।
1: हजुर, अहिले अब कम्पिटिसनको कुरा त अब टेक्नोलोजीसँग पनि गायकहरूले सिङ्गरहरूले चाहिँ अब कम्पिटिसन गर्नुपर्ने अवस्था अहिले आइसकेको छ, जो एआईले शब्द लेखिदिन्छ, एआईले सङ्गीत गरिदिएको छ, एआईले गाइदिइरहेको छ, एआईले नै पुरानो गीतहरू पनि गाइदिएको कारणले गर्दाखेरि ओरिजिनल सिङ्गरहरूलाई सम्म मात्राउने भइरहेछ, त्यसले गर्दा सिङ्गरहरूले चाहिँ अलिकति धेरै मेहनत गर्नुपर्ने अवस्था देखिन्छ। हजुर,
0: अब हामी राईहरू त्यो पनि खोटाङ्गेहरू अधिकांश लाउरीहरू छौँ, अब तपाईँ पनि काका लाउरी हुनुहुन्छ, त्यति बेला लाउरी बन्ने चाहना भएन कि भविष्यमा सिङ्गरै बन्छु भन्ने तपाईँको चाहना थियो?
1: त्यतिखेर को चाहिँ कस्तो थियो परिस्थिति भन्दाखेरि चाहिँ अब धेरै जस्तो चाहिँ लाउरी हुनुपर्छ भन्ने थियो, मैले पनि ट्राई त नगरेको होइन, एक दुईचोटि चाहिँ गरेको, तर धेरै जस्तो चाहिँ म बच्चादेखि गीत आउने भएकोले गर्दा त्यो ध्यान त्यतातिर अलिक कम भयो होला, अनि त्यसो भएकोले गर्दा म गीत सङ्गीत नै अङ्गाले त्यतातिर नै लागेँ, र अहिलेसम्म म निरन्तरता
0: त्यही भएर त्यता गीत सङ्गीतै लाग्नु भयो, नत्र तपाईँ त मान्छे त खाइ लाग्दै एकदम लागेकै हुनुहुन्छ नि त, होइन?
1: तर लाउरीमा खाइ लाग्दैले नहुँदो रहेछ नि त हजुर,
0: होइन त्यो अब
1: समस्या पार्यो,
0: त्यसमा अब तपाईँले आफूलाई कसरी त्यार पार्नु भएको थियो त्यसमा पनि फरक पर्छ नि त, फिजिकली मेन्टल्ली, होइन? कोही त अब त्यतिकै जाइदिउन त भन्ने अब हुन्छ नि, त्यो हुलमुलमा हुन्छ, त्यो तरिकाले लड्नु होला। एनिवे रोशन भाइ, अब तपाईँको पनि यो सुम्निमा साँच हुँदै रहेछ, त्यति बेला हामीले कुराकानी गराउँला, यति नै सोध्न चाहे, अरू हजुरको केही छ?
1: एकदम धेरै खुसी लाग्यो अब हजुर बेसबाट मलाई फोन गरेर दुई चारवटा कुरा राख्ने अवसर दिनुभयो, तपाईँ इन्टायर टिम प्रति धेरै धेरै धन्यवाद भन्न चाहन्छु, मेरो विषयमा कुरा राखिदिनु भयो यो कार्यक्रमको लागि, हजुरहरूले बोलिदिनु भयो, र म बेलायतमा बस्दै गर्दाखेरि अहिले मेरो काका चाहिँ मेरो अहिले वाइफको काकाको घरमा बस्दैछु, म अहिले चिपेनाम बस्छु, म आज यो सुम्निमा साँझको
0: क्यासेटमा गीत सुनाउने काका,
1: मात्र म यता आइरहेको छु, अनि उहाँ चाहिँ 1999 लाउरे लाग्नु भएको,
0: ए 1999
1: कर्ण सामपाङ राई हुनुहुन्छ,
0: लक्ष्मी हामी एउटै पल्टनको
1: लक्ष्मी राई र कर्ण सामपाङ म त्यहाँ छु, मेरो लागि धेरै गर्नुभएको छ उहाँहरूले।
0: ल त रोशन भाइ खुसी लाग्यो, मेरो नम्बर यही हो, सेभ गर्नु होला, एनी टाइम तपाईँलाई बोल्न मन लाग्छ अथवा कार्यक्रम सम्बन्धी जानकारी गर्नु मन लाग्छ भने यो कल मी है त।
1: हुन्छ, थ्याङ्क यू भेरी मच, धन्यवाद है, अब भेट्नुपर्छ है त।
0: स्योर स्योर, रोशन राई भाइ हुनुहुन्छ र उहाँसँग म कुराकानी गर्दै थिएँ, फर्स्ट रनर अप हुनुहुन्छ द भोइस अफ नेपाल सिजन 6 अहिले बेलायतमा हुनुहुन्छ र उहाँले यो सुम्नीमा साँझ कार्यक्रम पनि गर्दै हुनुहुँदो, मेलिना राईजी उहाँकै मेन्टर हुनुहुन्छ अथवा कोच हुनुहुन्छ, उहाँहरूको साथमा कार्यक्रम गर्दै हुनुहुँदो रहेछ, त्यति बेला पनि भयो भने हामी कुराकानी गर्नेछौँ। अहिलेलाई उहाँलाई धन्यवाद दिँदै मैले कार्यक्रम व्यवसाय संवादबाट बिदा मागे। हस्त नमस्ते।

0: ઇન્ડિયા સમુદાયમાં
1: પેલાઈન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હોય
3: અખ્તિયાર તુરપાઈ અનુસંધાન આયોગમાં ગયેકો આર્થિક વર્ષ 2082-83માં પરેખા ભ્રષ્ટાચાર ર અનિયમિતતાકા ઉજુરીમધ્યે આધા ભંદા બઢી સ્થાનીય તહ ર પ્રદેશ સરકારસંગ જોડિએકા છન્. આયોગલે રાષ્ટ્રપતિ સમક્ષ આજ બુઝાએકો 36ઔં વાર્ષિક પ્રતિવેદન અનુસાર પછિલ્લા વર્ષ સંઘીય મંત્રાલય ભંદા તલ્લો તહકા સરકાર ર સ્થાનીય નિકાયમાં ઉજુરીકો ચાપ અત્યધિક દેખિએકો હો. પ્રતિવેદન બારે જાણકારી ગરાઉન આયોજિત પત્રકાર સંમેલનમાં આયોગકા પ્રમુખ આયુક્ત પ્રેમ કુમાર રાઈ
4: આબ 82-83માં આયોગમાં વિભિન્ન માધ્યમબાટ દર્તા ભએકા 33,519 ઉજુરી ર અગિલો આર્થિક વર્ષબાટ જિમ્મેવારી સરી આયેકા 7,323 ઉજુરી ગરી જમ્મા 40,842 ઉજુરી કાયમ ભએકા છન્. યસ અવધિમાં કાયમ કુલ ઉજુરી મધ્ય તહગત આધારમાં હેર્દા સ્થાનીય તહસંગ સંબંધિત ઉજુરી સબૈભંદા ધેરૈ અર્થાત 20,025.49% રહેકો છ રહેકા છન્ ભને સંઘસંગ સંબંધિત 15,512 33.98% ર પ્રદેશસંગ સંબંધિત સબૈભંદા કમ અર્થાત 5,305 12.99 ઉજુરી દર્તા ભએકા છન્.
3: 469 પૃષ્ઠ લામો પ્રતિવેદન 6 પરિચ્છેદમાં સમેટિએકો છ. नेपाली काँग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अपनाउने भएको छ. विशेष महाधिवेशन र 14 महाधिवेशनबाट आएका अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको आजको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले पार्टीको बृहत्तर एकताका लागि अन्तिमसम्म लचकता अपनाइने बताउनु भएको हो. थापाले देउबा सहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नु भएको छ.
5: मेरो आदरणीय नेता पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु. कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ. हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विधेयक भएर जाने हो. त्यस कारणले गर्दा यो यी सबै कुराहरू सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबैभन्दा पहिला त पार्टीको पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु. त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको, विश्वासले गरेको, हामीले मानेको हुन्छ.
3: काँग्रेसले महाधिवेशन निष्पक्ष बनाउन आवश्यक पर्ने विभिन्न समितिमा सबै पक्षलाई समावेश गर्ने तयारी पनि गरेको छ. सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले बाढीपछि विभिन्न देश र संघ संस्थाले दिएको राहत सामग्री त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद न्यौपाने
6: रस्वा विपदको सन्दर्भमा विदेशी दात्री निकायहरू र देशहरूले दिएका सामग्रीहरू आज त्रिभुवन विमानस्थलको कार्गोमा अलपत्र अवस्थामा रहेछन्. म भर्खरै त्यहाँबाट आउँदैछु, म यो फोटो पनि सरकारको ध्यान आकर्षण गराउँछु. यी सामग्रीहरू त्रिभुवन विमानस्थलको कार्गोमा राखिएका सामग्रीहरू अलपत्र अवस्थामा छन्। मैले सोधे यो अवस्था के हो, त्यहाँका कर्मचारीले जवाब दिए कोरोनाका बेलाको 20 कन्टेनर सामान खेर गयो विदेशीहरूले दिएको. हाल पनि यसरी नै विदेशीहरूले दिएका सामानहरू लत्ता कपडा लगायतका अर्थात् आधा नेपाललाई एक वर्ष पुग्ने सामानहरू थन्किएको छ र अहिलेको आवश्यकता छ छैन सम्बन्धित क्षेत्रमा बुझियोस् र सम्बन्धित क्षेत्रमा सामग्रीहरू तत्काल पुर्याइयोस्, यो विषयमा म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु.
3: त्यसैबीच चिलिमे जलविद्युत केन्द्रमा फँसेका 5 कर्मचारीको शव सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ. जलविद्युत कम्पनीका प्रबन्ध निर्देशक बाबु राजा महर्जनले भोटेको सिबाडीमा परेका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर

0: मेन राज मुक्तान चौकीदार श्यामबहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारी लाक्पा तामाङको सब परिवारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको हो। सरकारले प्राकृतिक विपत्तिका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीका लागि थप 30 दिनको समय दिएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत राष्ट्रिय किताबखानाले भोटेकोसी बाढीका कारण विपद संकटग्रस्त क्षेत्रमा कार्यरत कर्मचारी तथा उद्धार राहतका लागि काजमा खटिएका कर्मचारी प्रहरी र शिक्षकलाई लक्षित गर्दै म्याद थप गरेको हो। किताबखानाले आउँदो असोज 28 गतेसम्म विवरण पेश गर्ने म्याद थपिएको जनाएको छ। प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा प्रभावित क्षेत्रमा भएको अवरोध र समस्या तत्काल हल गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलाल,
1: मेलम्ची खानेपानी आयोजनाको प्रभावित एउटा पीड़ित भेन्डर संघर्ष समिति भन्नेले आज एउटा आन्दोलनको घोषणा गरेको छ र आजबाट मेलम्ची खानेपानी आयोजनाको कुनै पनि गाडी कर्मचारी कसैलाई पनि आयोजना स्थलमा प्रवेश गर्न नदिने भनेर उसले घोषणा गरेको छ। यसले मेलम्ची खानेपानी आयोजना लाई निरन्तरता दिनको लागि समस्या हुन्छ। मेलम्ची बाढीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू बाढी प्रभावित संघर्ष समिति र लोकल भेन्डर्सहरू भेन्डर्स पीडित संघर्ष समिति दुईटा संघर्ष समितिले यस अघि पनि खानेपानी आयोजनामा गएर मुहानमा गएर पानी पथान्तर बन्द गरेर सरकारले पटक पटक करिब एक दर्जन पटक विभिन्न सम्झौताहरू गरेको छ। त्यो अन्तर्गत बाढी पीडित संघर्ष समितिले प्रभावित क्षेत्रको पुननिर्माण त्यहाँको सडक र नदीले क्षति पुर्याएको ठाउँहरूको संरक्षणलाई प्रमुख मुद्दा बनाएको छ भने लोकल भेन्डर्सले आफूले प्राप्त गर्नुपर्ने सरकारबाट प्राप्त गर्नुपर्ने रकमलाई मुद्दा बनाएको छ र यो दुःखद क्षण नआओस्।
0: सांसद दुलालले समस्या समाधानका लागि मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्र संरक्षणका लागि विशेष कार्यक्रम अगाडि बढाउनु पर्ने माग राख्नु भएको छ। सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर फाले 15,000 रुपियाँसम्म जरिवानाको प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गराएको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा जरिवानाको व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकको दफा 13 सार्वजनिक स्थानमा जाँदा डस्टबिनमा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वका रूपमा व्याख्या गरिएको छ। विधेयकको दफा 12(2)ले फोहोर मैला संकलन गर्ने तथा त्यस सम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुने उल्लेख छ। यातायात व्यवस्था विभागले अनलाइनबाटै सरकारी सवारी लाइसेन्स सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका 2083 जारी गरेको हो। निर्देशिका अनुसार 48 घण्टाभित्र सवारी अनुमति नवीकरण तथा ग्रेड वृद्धि लगायतका अनलाइन निवेदन स्वीकृत गरिसक्ने व्यवस्था गरिएको छ। अब खबर फटाफट।
2: नारायणी लिफ्टका पम्प सञ्चालनमा मासिक 42 लाखसम्म विद्युत खर्च। पश्चिम चितवनका 4700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध। नेपालगंजमा जलेका 31,179 लाल पूर्जाको श्रेष्ठता कायम। जेएनजी प्रदर्शनका क्रममा नष्ट भएका जग्गाधनी प्रमाण पूर्जाको अभिलेख पुनः कायम गरियो। गिद्ध संरक्षणमा नेपालमा ऐतिहासिक सफलता। डंगर गिद्धको संख्या सन् 2012 पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष। सहकारी ऋणको अधिकतम ब्याज दर 13% कायम। बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था।
0: बकिङम राजदरबार र दिवंगत राजकुमारी डायनाका भाइबीच शब्दको जुहारी चलेको देखिएको छ। राजकुमारी डायनाको जीवन र मरणबारे उहाँका भाइ अर्ल स्पेन्सरले लेखेको किताबमा लगाइएका आरोपलाई लिएर जुहारी चलेको हो। राजा चार्ल्सले सन् 1997 निधन भएकी तत्कालीन राजकुमारी डायनालाई छिट्टै बिर्सने बताएको भन्दै स्पेन्सरले किताबमा आरोप लगाउनु भएको छ। बीबीसीका शाही मामिला संवाददाता नूर नाजीका अनुसार किताबमा लेखिएका विषय तहल्का मचाउने खालका छन्।
3: It as demonstrably untrue claims about a deeply compassionate man. And I think the fact that the palace has responded at all gives a sense of the strength of feeling on this one. This wasn't a time, a moment for them to do their usual never complain, never explain.
0: तर राजदरबारले भने स्पष्ट शब्दमै स्पेन्सरको आलोचना गर्दै भावनामा बहकिएर किताबमा आरोप लगाइएको उल्लेख गरेको छ. राजाका पूर्व संचार सचिव जुलियन पेनले असामान्य परिस्थिति सिर्जना भएको बताउनु भएको छ.
4: He was very clear that there was never to be any pushback on the narratives that were usually highly critical of him, but he was absolutely emphatic that we were to respect her memory and not undermine it in any way. So it seems to me very odd that in the moment itself, with the grief of his family and his own shock, that he would choose that moment to use those words. It's just not language that I recognize.
0: शाही मामिलाका पूर्व पत्रकार जेनी बोनका अनुसार राजदरबारले राजामाथि लगाइएका आरोपको खण्डन गर्न खोजेको देखिन्छ.
5: If they just let that lie, then that's what the vast majority of the public would believe. I think they did have to counter, because recollections clearly here do vary, and recollections here are varying with bells on.
0: हस्त अहिलेसम्मका खबर यति नै. नमस्कार.

सुगम पोखरेल र सुमन गुरुङको युगल सुरबद्ध प्रस्तुत गीत हामीले सुनिरहेका थियौं। अब यो गीत सँगै हामी कार्यक्रमको थर्ड आवरमा प्रवेश गरिसकेका छौं। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको।

आउनुहोस् अब भने हामीलाई प्राप्त भएका केही सूचनाहरू पनि तपाईँहरूको साथमा राख्दै कार्यक्रमलाई हामी अघि बढाउन चाहन्छौ र यसै क्रममा तपाईँहरूले सुन्दै आइरहनु भएको छ तितवर्थ नेप्लिस कम्युनिटीको दसैँ सेलिब्रेसन पार्टी शनिबार 17 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि मध्यरातसम्म हुँदैछ। थप जानकारीको लागि देवबहादुर गुरुङज्यूलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यो कार्यक्रममा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ। अनि त्यस्तै गरी अन्य कार्यक्रमहरूमा 7th गोर्खा राइफल्स युके मेमोरियल अनावरण कार्यक्रम हुन गइरहेको छ। 7JR का मेम्बर्सहरूको लागि युके मेमोरियल अनावरण कार्यक्रम शनिबार 10 अक्टोबरको दिनमा दिनको 4 बजेदेखि बेलुकी 8 बजेसम्म सेन्ट पाउल्स क्याथेड्रल लन्डनमा हुन गइरहेको छ। त्यहाँ करिब करिब 250-300 जना 7JR का मानिसहरूको सहभागिता रहने अनुमान गरिएको छ। तपाईँहरूले इन्जोय गर्नुहोला यो स्मारक 7JR का सैनिकहरूको सेवा बलिदान अनि हाम्रा वीर पुर्खाहरूले पुर्याउनु भएका योगदान र हाम्रो गोर्खा भनेर संसारभर चिनिनु यो एउटा गौरवशाली हिस्ट्री पनि हो र यसको लागि तपाईँहरू इन्जोय गर्न सक्नुहुनेछ। थप जानकारीको लागि नवीन शिवाजी अथवा ज्ञान लिम्बूज्यूलाई सम्पर्क गर्नुहोला र अन्य सूचनाहरू पनि हामीसँग छन् र यसै क्रममा अर्को सूचना पनि म तपाईँहरूको साथमा राख्दै जानेछु। रेडियो सुन्दै गर्नुहोला। अहिलेको लागि भने अर्को एउटा साङ्गीतिक विश्राम लिउँ अल्का याग्निकको स्वरमा रहेको यो गीतबाट।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खान पान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: यो BFBS गोर्खा रेडियो हो।
3: आँखाभरि आँसु किन, मुटुभरि बेथा किन,

हजुर, समय दिनको 3:35 गइसकेको छ। आउनुहोस् अब भने तपाईँहरूलाई केही सूचनाहरू पनि म राख्दै जानेछु। यी सूचनाहरूमा 19 सेप्टेम्बरको दिनमा भने माउसे गुरुङद्वारा निर्देशित चलचित्र पेन्सन पट्टा हेर्न सक्नुहुनेछ तपाईँहरूले। 19 सेप्टेम्बरमा हुँदैछ श्रोता, इन्जोय गर्नुहोला। सेन्ट माइकल चर्च हल इस्ट वेकिङहाम लेनमा हुन गइरहेको छ र बेलुकी 5 बजेदेखि हुँदैछ। अनि त्यसै गरी 3rd NRNA कप पनि 19 सेप्टेम्बरमा शनिबारको दिनमा हुँदैछ। फुटबल टुर्नामेन्ट हो श्रोता, यो वान डे फुटबल टुर्नामेन्ट स्प्रिङ वेस्ट एकाडेमी फेल्थममा हुन गइरहेको छ। पोस्टको TW137EF हो। शनिबार बिहानको 8 बजेदेखि हुनेछ। 9-a-side टुर्नामेन्टमा तपाईँहरूले इन्जोय गर्न सक्नुहुनेछ र विभिन्न क्याटेगोरिजमा यो खेल हुँदैछ। मेन टिम, भेटरन र लेडिज टिम बीच प्रतिस्पर्धा रहनेछ र यसमा प्राइज पनि एकदमै राम्रो छ र मेन टिमको विनरलाई 2500, रनर अपले 1200 अनि भेटरन टिमले टिमको विनरले भने 1500 pounds र रनर अपले भने 700 pounds पाउनेछन्। लेडिज टिम विनरले 250 pounds पाउनेछन् अनि रनर अपले ट्रफी मेडल्सहरू त प्राप्त गर्ने नै छन्। इन्जोय गर्नुहोला। हजुर, आज हाम्रो यो कार्यक्रमको लिस्टमा प्राय गरेर राहत फतेह अली खानका धेरै गीतहरू हामीले सुनिरहेका छौँ। आउनुहोस् अब यसै क्रममा तुझे देखा देख्छौना भन्ने बोलको गीत परेको छ, स्वीकार्नुहोस्।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, अचम्मै भएछ उनको माया जानै लागेर. मिठो गीत हामीले सुनिरहेका थियौँ, बद्री पगेनी र ज्योति मगरको युगल सर्वद प्रस्तुत गीत थियो. अब यो गीत सँगसँगै हामी पनि कार्यक्रमको करिब करिब अन्तिम चरणतिर आइपुगेका छौँ. आउनुहोस् अब भने हिजो बुधबार भएको इङ्ग्लिस लिग कपको थर्ड राउन्डतर्फ लागौँ र इङ्ग्लिस लिग कपको थर्ड राउन्डमा एभर्टन 1 वल्भरह्याम्प्टन 0 अनि फ्लिटवुड टाउन 1 सेफिल्ड युनाइटेड 0 कभेन्ट्री सिटी 1 एस्टन विला 3 म्यान्चेस्टर युनाइटेड 2 ब्राइटन 3 भएको छ. अनि त्यस्तै गरी आज पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ इङ्ग्लिस लिग कपको थर्ड राउन्ड, म्यान्चेस्टर सिटी भर्सेस नर्विच सिटी 7:30 बजे खेल्नेछन्. अनि भोलि शुक्रबारको दिनमा भने प्रिमियर लिग अन्तर्गत तपाईँले बेलुकी ठिक 8 बजे ब्रेन्टफोर्ड भर्सेस चेल्सी हेर्न सक्नुहुनेछ. अनि च्याम्पियनसिपमा पनि ब्रिस्टल सिटी भर्सेस वाटफोर्ड बेलुकी ठिक 8 बजे इन्जोय गर्नुहोला. र भोलि शुक्रबारको दिनमा वुमेन्स सुपर लिग अन्तर्गत सिटी भर्सेस लिभरपुलका लेडिजको बीचमा खेल हुनेछ. अनि शनिबारको कुराकानी गर्नुपर्दा श्रोता, प्रिमियर लिग अन्तर्गत तपाईँहरूले 12:30 बजेको समयमा भने टटनम भर्सेस एस्टन विला अनि 3 बजेको समयमा 3 म्याच हुनेछ. ब्राइटन भर्सेस आर्सनल, एभर्टन भर्सेस इप्सविच टाउन, न्युकासल युनाइटेड भर्सेस हल सिटी र 5:30 बजेको समयमा नटिङ्गम फरेस्ट भर्सेस कभेन्ट्री सिटीको म्याच इन्जोय गर्न सक्नुहुनेछ. अनि आइतबार पनि प्रिमियर लिग अन्तर्गत तपाईँले 4 म्याच हेर्न सक्नुहुनेछ. बर्नमथ भर्सेस लिभरपुल 2 बजे, लिड्स युनाइटेड भर्सेस क्रिस्टल प्यालेस 2 बजे, म्यान्चेस्टर सिटी भर्सेस सन्डरल्यान्ड 2 बजे र 4:30 बजेको समयमा फुलम भर्सेस म्यान्चेस्टर युनाइटेडको बेसमा खेल हुनेछ. इन्जोय गर्नुहोला. ओके, अनि तपाईँहरूलाई त्यसको रिजल्ट पनि, यदि हामी कार्यक्रममा त्यसको रिजल्टहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछौँ, रेडियो सुन्दै गर्नुहोला. यी त भए श्रोता, आज हुने इङ्ग्लिस लिग कप अनि हिजो भएको केही रिजल्ट र विकेन्डमा प्रिमियर लिग अन्तर्गत हाम्रा धेरै श्रोताहरू फुटबल प्रेमी हुनुहुन्छ. कुनै पनि स्पोर्ट्समा रुचि राख्नु स्वाभाविकै हो, क्यारे होइन, तपाईँहरूले पनि यो खेल्नै पर्छ भन्ने पनि छैन. कतिपय साथीहरू यस्तो क्रेजी हुनुहुन्छ होइन, भन्नाले पनि उहाँहरूले यो हरेक चिज यो हेर्ने मात्रै होइन, उहाँहरू टिभीभित्रै आफै स्वयं खेलेको जस्तै फिल गर्नुहुन्छ. त्यो पनि राम्रो कुरा हो होइन. अनि त्यस्तै गरी अहिले तपाईँहरूले सुनिराख्नु भएको छ एसियन गेम भइरहेको छ. अनि नेपालबाट हिजो जापानसँग हाम्रो नेपाल टिम खेलेको थियो अनि आज पनि खेलिरहेको छ र रिजल्ट राम्रो हुन सकिरहेको छैन, तपाईँहरूले हेरिराख्नु भएको छ. एनिवे श्रोता, आउनुहोस् अब भने अर्को साङ्गीतिक विश्राम लिउँ. अहिलेको लागि भने उदित नारायण झा र साधना सरगम गाउँदै हुनुहुन्छ.

हजुर, अब छुट्टिने बेला भइसकेको छ। छुट्टिनुभन्दा अगाडि अलिकति एसियन गेम्सको विषयमा पनि थोरै चर्चा गर्न चाहन्छु। चर्चा भन्नाले पनि केही कुरा तपाईँलाई राख्न चाहन्छु। एसियन गेम्स महिला भलिबल इन्डोनेसियासँग पनि नेपाल सोझो सेटमा पराजित भएको छ है। तपाईँहरूले हेर्नुभएको थियो होला र जापानको आइची नागायामा जारी भएको यो एसियन गेम्स हो। सन् 2026 अन्तर्गत महिला भलिबल आफ्नो दोस्रो खेलमा पनि नेपालसँग पराजित नै भइसक्यो र क्वार्टर फाइनलको सम्भावना कायम राख्न जित्नै पर्ने खेल थियो इन्डोनेसियासँग, तर 3-0 सोझो सेटमा नै पराजित भएको छ। हार्नु पनि अलि होइन, एकदमै कम्पिटिसनमा गएर हार्दाको मजा भिन्दै हुन्छ नि है। एकदमै के फर्स्ट सेटमै 25-12 है, अब सेकेन्ड सेटमा भने निकै आशा राम्रो थियो कि। सेकेन्ड सेटमा भने 25-21 हुँदा अब त्यति बेलासम्म होइन, अब एकदमै राम्रो पनि थियो, केही आशा थियो। तर थर्ड सेटमा भने फेरि 25-20 भयो। एनिवे श्रोता, आखिर खेल हो, उहाँहरूले अब जित्नै पर्छ भन्ने त छैन। अब दर्शकहरू हेर्ने दर्शकहरूलाई होइन, जसले पनि यो एकदमै आशा गर्दो रहेछ कि मान्छे, आशामा बाँच्नु होइन। ओके, हामी आशा गरौँ। फेरि अन्य गेमहरू पनि छँदैछन्, बास्केटबल, फुटबल, भलिबल होइन, यो मोडर्न पेन्टाथलन पनि रहेको छ, आदि इत्यादि रमाइला क्रिकेट र टेक बल पनि रहेको छ। ती म्याचहरू पनि हेर्दै जानुहोला भन्दै आजको दिवाकुशली कार्यक्रम यहीँ आएर पूरा भएको छ। अब बीबीसी नेपाली सेवाको कार्यक्रम सुन्न सक्नुहुनेछ केही समयपछि, अनि साँझको कार्यक्रम गोधुलीमा अन्य विविध जानकारी लिएर हाम्रा सहकर्मी साथी योगराज राईजीलाई सुन्न सक्नुहुनेछ। र हामी भने भोलि फेरि काठमाडौँको सौगातमा भेट्नेछौँ। त्यतिन्जेलसम्मको लागि तपाईँ पनि स्वस्थ रहनुहोला। हवस् त, नमस्ते, बाई।

0: एनएसी नेपाली सेवाको साझा पखबाट प्रदीप बस्यालको नमस्कार।
1: भीरको अस्थायी बाटो आज बिहिबारबाट खुला, सडक विभागका प्रमुख भन्छन्।
2: अर्को वर्ष अगाडि हामी त्रिशुलीको तलबाटै टोल लाएर यसलाई अझै हामी बलियो बनाउँछौँ, यसलाई टनेल भाइरहेको खोज थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
1: विनाशकारी बाढी निम्त्याउन जलवायु परिवर्तनको ठुलो भूमिका रहेको एक वैज्ञानिक अध्ययनको निष्कर्ष। अनि
3: दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ, छोरीले जहिले पाएमा मात्रै खोज्छ।
1: पछिल्लो विपदमा प्रियजन गुमाएकाहरूको पीडाबारे सुन्नुहुनेछ एक रिपोर्ट। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। पृथ्वीको सतहमा भण्डारण भएको ताजा पानी गम्भीर रूपमा घटेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। नदी तथा तालहरू सुक्न थालेका र हिम नदीहरू सङ्कुचित भइरहेका बिहिबार सार्वजनिक एउटा प्रतिवेदनमा उल्लेख छ। पानीका स्रोत सम्बन्धी संयुक्त राष्ट्रसङ्घको वार्षिक प्रतिवेदनले पनि जलवायु परिवर्तनका कारण बढ्दो अनपेक्षित मौसमी प्रवृत्तिले बाढी र सुक्खा दुवै निम्त्याउने औल्याएको छ। पछिल्ला वर्षहरूमा 80% बढी प्रकोपहरू भएको, खास गरी एसिया र अफ्रिकामा गम्भीर असर पर्ने प्रतिवेदनले चेतावनी दिएको छ। क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूसँग व्यापक रणनीतिक साझेदारी बढाउनु पर्ने भन्दै त्यसले लोकतन्त्रको किरण ल्याउने बताएका छन्। युरोपेली संसदलाई सम्बोधन गर्ने क्रममा उनले क्यानाडालाई ईयूको एसोसिएट सदस्य बनाउने प्रस्तावको स्वागत गरे। कार्नीले व्यापार, प्रतिरक्षा र प्रविधि सहितका क्षेत्रमा सहकार्य बढाउनु पर्नेमा जोड दिँदै क्यानाडाले युरोपको ऊर्जा आवश्यकता पूर्तिमा सघाउन सक्ने उल्लेख गरे। क्यानाडा र ईयूले आफ्ना नागरिकलाई एकसाथ छत्रछाया प्रदान गर्न सक्ने भन्दै कार्नीले भने,
5: This is about sovereignty.
4: यो सार्वभौमसत्ताको कुरा हो, यो हामी कसरी जिउन चाहन्छौँ भन्ने कुरा हो, यो स्वतन्त्रताको कुरा हो जसका लागि हामी हरेक दिन लड्छौँ। क्यानाडाका प्रधानमन्त्री युसँग नजिक भए थप ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी अस्वीकार गर्दै कार्नीले क्यानाडाले कोसँग सम्झौता गर्न पाउँछ भन्ने कुरामा अरूले दबाब दिन नसक्ने बताए। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोहानेसबर्गदेखि पूर्वमा पर्ने इकुरहुलेनीमा अर्की एक महिलाको शव फेला पारेको छ। 2 महिनाको अवधिमा फेला पारिएको यो 9 शव हो। अर्धनग्न र घाँटी काटिएको अवस्थामा पछिल्लो शव फेला पारिएको हो। सो क्षेत्रमा जारी हत्या श्रृङ्खलाले मानिसहरूमा क्रोध र डर दुवै निम्त्याएको छ। एक श्रृङ्खलाबद्ध हत्यारले पछिल्ला हत्याहरू गरिरहेको हल्ला भए पनि प्रहरीले त्यसको पुष्टि गरेको छैन। प्यालेस्टिनी अथोरिटीले आफ्ना राष्ट्रपति महमुद अब्बासलाई भिसा नदिने अमेरिकी कदमको निन्दा गर्दै त्यो असङ्गत भएको टिप्पणी गरेको छ। लगातार 2 वर्षदेखि अमेरिकाले अब्बास र प्यालेस्टिनी अधिकारीहरूलाई न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिनबाट वञ्चित गराउँदै आएको छ। ट्रम्प प्रशासनले प्यालेस्टिनी अथोरिटी र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनमाथि आतंकवादको प्रशंसा गरेको आरोप लगाएको छ। र भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशको उच्च अदालतले इस्लाम धर्म अपनाएका र मुस्लिम महिलासँग बिहे गरेका एक पुरुषमाथि लगाइएका प्रतिबन्धहरू हटाउन आदेश दिएको छ। आफ्ना बुवाको इच्छा विपरीत बिहे गरेपछि आफूलाई कानुनी प्रतिबन्धमा राखिएको भन्दै आयुष मल्लिकले अदालतको ढोका ढकढक्याएका थिए। गलत ढङ्गले छोरालाई प्रभावित पारिएको भन्दै उनका बुवाले धर्मान्तर विरुद्धको कानुन बमोजिम निवेदन दिएका थिए। तर अदालतले धर्म रोज्न र इच्छाअनुसार बिहे गर्न आयुष स्वतन्त्र रहेको निर्णय सुनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा पुनः स्वागत छ। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीरमा सडक भाँसिएसँगै 2.5 साताभन्दा बढी समय अवरुद्ध भएको काठमाडौँ जोडिने मुङ्लिन नौबिसे खण्डको सडक आज बिहिबारबाट दुईतर्फी सञ्चालनमा आएको छ। भोटेकोशी त्रिशुली बाढीको मार खेपेको उक्त सडक भदौ 14 गतेदेखि अवरुद्ध हुँदा सङ्घीय राजधानीको यात्रा र बजार नराम्रोसँग प्रभावित बनेको थियो। खास गरी काठमाडौँ उपत्यकाका लागि मुख्य लाइफलाइन भएकाले अधिकारीहरूले पुरानो संवेदनशील पहिरो क्षेत्रमै भित्तो काटेर अस्थायी उपाय निकालिएको बताएका थिए। यसै विषयमा हामीले केही बेर अघि सडक विभागका महानिर्देशक विजय जयसीलाई सम्पर्क गरी सुरुमा उनलाई अस्थायी तरिकाको यो बाटो अब कहिलेसम्म चलाउने योजना छ भनी सोधेका छौँ।
2: कृष्णभीर चाहिँ पहिलादेखि नै हामीलाई 50 सालतिर पनि हामीले

0: खसिरहेको हाइरो हो। यसमा चाहिँ हामीले विभिन्न प्रविधि गराएर करिकरी स्टेबलाइज गरेका थिएनौँ हामीले, र यति चाँडै यो हालतमा पुग्ला बिग्रिएला भनेका थिएनौँ। तर एकदम अकल्पनीय बाढीले गर्दा यसको तलको टो वालहरू बगाएर यो माथि क्र्याक भएर यो ड्यामेज हुन पुगेको हो। यो अहिलेलाई यो टेम्पोररी रूपबाटै खोलागेको हो। अब यसमा विज्ञहरूले दिएका विभिन्न विकल्पहरूमा पनि हामी यसलाई हालेर यसलाई स्ट्यान्डिङ गर्छौँ। अझ यही भिरलाई तलदेखि टो वालहरू उठाएर यसको पर्मानेन्ट हुने गरेर पनि हामी काम गर्छौँ। यसको दीर्घकालीन उपायहरू त्यता पनि काम गर्न थालिसकेको छ।
1: थालिसकेको भन्नुभयो, के कस्ता विकल्पहरू हेरिएको छ या काम भइरहेको छ?
0: तत्काललाई चाहिँ हामीले यसको ठिक अगाडिबाट फिस्लिङबाट बेनीघाटसम्म जाने करिब 20 किलोमिटर जति बाटो छ, त्यहाँ 1.5 किलोमिटर जति ट्र्याक खोल्न लागि छ। अरू चाहिँ एउटा मोरलेस ट्र्याक चाहिँ भएको अवस्था छ। त्यो 1.5 किलोमिटर ट्र्याकको लागि हामीले ठेकाइ रस्तामा गरेर काम सुरु गरिसकेका छौँ, र बाँकी बाटोलाई पनि हामी अब वाइडनिङ गर्दै जान्छौँ। र अझ यही कृष्णवीरलाई काटेर भित्रबाट सुरुङ बनाउने अथवा यसको अगाडिपट्टि त्रिशुली पारिपट्टि दुईवटा पुल र भाइडक्ट बनाएर विकल्प गर्ने र यो
1: बाइपासको रूपमा भन्नुभएको
0: गर्ने भनेर हामीले काम गरिरहेको छौँ। हजुर,
1: तपाईँहरूलाई कृष्णभीरको यो खुलाए पनि पृथ्वी राजमार्गको त्यस खण्डमा विभिन्न ठाउँमा चाहिँ एकतर्फी भएको जो अवस्था छ, बाटोहरू शीतल बजार, जो जवाङ खोला, गल्छी, महेश खोला, धेरैतिर बैरेनी, धेरैतिर अब समग्र त्यो खण्डकै पनि त्यसले कति मार खेपेको छ, त्यो भोटेकोसी त्रिशुली बाढीको थाहा छैन, समीक्षा गरेर त्यो सुरक्षाको पाटोबाट हेर्नुपर्ने अवस्था पनि हो कि?
0: कृष्णभीर जस्तै अरू यहाँले भनेको अरू ठाउँहरू त्यसको असामान्य अवस्था छैन त्यहाँ, तर तिनको लागि पनि हामीले वैकल्पिक त्रिशुलीको पारिपट्टिबाट पनि अहिले त करिब करिब एउटा कोरिडोरै स्थापना भइसकेको छ। स्थानीय निकायले बाटो बनाउनु भएको छ। पहिले त हामीले सबै नै जग्गा प्राप्ति गरेर जाँदाखेरि हामीले जग्गा प्राप्तिमा ठुलो कस्ट हुने लाग्ने थियो, अब त्यसलाई चाहिँ पर्मानेन्ट बाटो बनाउनु पनि सहज हुने आकलन गरेको छ हामीले।
1: जस्तो यसबिचमा जुन वैकल्पिक बाटोहरू तपाईँहरूले सुझाउनु भएको थियो हेटौँडा हुँदै, खास गरी ती बाटोहरू प्रयोग गर्न अहिले पनि सुझाव दिनुहुन्छ कि यो पुलहरू भर पर्दा हुन्छ यो पृथ्वी राजमार्ग खण्डमा?
0: त्रिभुवन राजपथ र कान्ति लोकमार्ग त्यहाँ पनि जहाँ जहाँ समस्या भएको थियो यो लामा बुलेटहरू लामालाई, त्यसलाई पनि हामी अहिलेको समय पनि त्यसलाई पनि अझै मर्मत गर्छौँ।
1: पृथ्वी राजमार्गको उक्त खण्ड चाहिँ एकदम लाइफ लाइनकै रूपमा राजधानीको लागि रहेछ भने त यसपटक पनि झन् प्रष्ट देखियो। अत्यावश्यक दैनिक सामानहरूकै आपूर्तिमा समस्या पर्यो भनेपछि काठमाडौँ जोडिने विकल्पहरू, भरपर्दा विकल्पहरू धेरैतिरबाट आवश्यकता रहेछन् भनी त देखियो।
0: बिपी हाइवे
1: त्यो पनि अहिले बिग्रेर भरपर्दो छैन,
0: बिपी हाइवे पनि तयार छ। मुख्य विकल्प चाहिँ यो फास्ट्याग र बिपी हाइवे नै हुन्छ, र कान्ति लोकपथ पनि हामीले करिब 4 किलोमिटर मात्रै समस्या।
1: तर ती राजमार्गहरूमा लामो समयदेखि पहिरोको समस्या, सानो मोडहरूको समस्या, त्यसमा त काम भएको देखिया थिएन नि त?
0: कान्ति लोकमार्गमा ती पहिरोहरू पनि अहिले स्ट्यान्डिङ गर्नलाई ठेकाहरू लाएर कामहरू भइरहेका छन्। त्रिभुवन राजपथ चाहिँ धेरै पहिला बनेको बाटो हो, त्यहाँ पनि हामीले घुम्तीमा पनि नोज कटिङ गरेर धेरै ठाउँ त वाइडिङ गरिरहेकै छौँ। त्यहाँ भएको अझै केही अस्थायी पुलहरू, कम लोड लाने पुलहरू पनि छन्, तिनलाई पनि हामीले विकल्प पनि हामीले अझै बढाउँदै लानुपर्ने त अब अझ यो अहिलेको डिजास्टरबाट भयो नै।
1: अन्तिममा अब यो कृष्णभीरको जुन विकल्पको हामीले विभिन्न कुराहरू गरिरहेको छौँ, त्यो चाहिँ अर्को वर्षा अगाडि हुने सम्भावना कतिको छ? कुनै एक विकल्प
0: अर्को वर्षा अगाडि हामी त्रिशुलीको तलबाटै टो वाल लाएर यसलाई अझै हामी बलियो बनाउँछौँ, यसलाई फिसिङबाट बेनीघाट त्यसलाई यो आगामी आउँदो वर्षसम्म हामीले एउटा भरपर्दो वैकल्पिक रूपबाट विकास गर्छौँ। टनेल र भाइडोको कुरो थियो, त्यो अलिक त्यसलाई चाहिँ अलिक समय लाग्छ।
2: उनी थिए सडक विभागका महानिर्देशक विजय जैसी। यो बिबिसी नेपाली सेवा हो। रसुवा, नुवाकोट र धादिङ जिल्लामा रहेका 29 होल्डिङ सेन्टरमा 2000 धेरै विस्थापितहरू अस्थायी रूपमा बसिरहेका छन्। 3 साता अघिको विनाशकारी बाढीले तीमध्ये धेरैको धन सम्पत्ति मात्र लगेको छैन, कयौँका परिवार बिथुली दिएको छ। नुवाकोटका होल्डिङ सेन्टरमा उनीहरूका पीडा सुन्न पुगेकी थिइन् हाम्री साथी शक्तिमाया तामाङ।
3: मैलुङ बस्दै आएकी सुशीला तामाङको जीवन सोचे जस्तै चलिरहेकोमा 10 गते आएको बाढीले जिउने सहारा खोसेपछि हिजो आजको दिन कसरी बितिरहेको छ आफैलाई केही थाहा नभएको बताइन्। कमाएर ल्याउने श्रीमान बाढीमा बेपत्ता भएपछि साथमा भएको 2 सन्तानको पालन पोषण र शिक्षाको जिम्मेवारी उनको काँधमा आएको छ।
4: आफूले थाहा होइन, दिमागले काम गर्दैन, के गर्ने के नगर्ने, रात पर्छ अनि रात पर्छ कहाँ जाउँ के गरौँ हुन्छ। छोरीले जहिले पाएर मात्रै खोज्छ, भोलिको दिन गएर कस्तो हुने हो।
3: होल्डिङ सेन्टरमा बस्दै आएको मिलन तामाङले विनाशकारी बाढीमा 3 छोरी र श्रीमती गुमाए, अबको दिन कसरी जिउने कुनै योजना छैन। उनले भने,
5: जीवन यस्तै हो, म त एक्लै हो, अलिअलि खाने बस्ने, के के सोध्ने, माने थाम्दै सक्दैन, बाउ आमा छ, अलिकति यस्तै बाल्नु पर्यो, के गर्ने।
3: विस्थापित भएर होल्डिङ सेन्टर क्वार्टरमा बस्दै आएका छेनाम तामाङलाई श्रीमतीको यादले पिरोनले बताए। उनले भने सुख दुःख गरेर परिवार चलाउँदै आएको थियो, छिनभरमै भविष्यको मिठा मिठा सपनाहरू बगायो।
6: उसले माया दया गरेको खानु पकाएर दिने याद पनि आउँछ, आँसु पनि छरिरहेछ। अर्काले भन्यो भने कसरी भन्नु जाने, ऊ फर्केर आउँदैन, मैले पनि आँगाले देख्दैन, त्यस्तो भएर धेरै चिन्ता भइरहेछ।
3: होल्डिङ सेन्टरमा बस्दै आएका आफूहरू दिनभर साथीहरूसँगको घुलमिलमा बित्छ, तर सुत्ने बेला भएपछि विगत र भविष्य सम्झेर निदाउन नसक्ने गरेको उनीहरू बताउँछन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
2: नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा विनाशकारी बाढी उत्पन्न हुने गरी चट्टान सहितको हिमपहिरो जानुमा जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्ने निष्कर्ष एउटा वैज्ञानिक अध्ययनले निकालेको छ। उक्त अध्ययनकी सहलेखिका तथा इम्पेरियल कलेज लन्डनकी जलवायु विज्ञ डाक्टर फ्रेडरिके ओटोले उनकै शब्दमा यस विपत्तिका लागि आधार तयार पार्न मानव सिर्जित जलवायु परिवर्तनले भूमिका निर्वाह गरेको कुरामा कुनै शंका नरहेको बताइन्। वर्ल्ड वेदर अट्रिब्युसनले गरेको अध्ययनका अनुसार यो विपत्ति बढ्दो तापक्रम, पातलिँदै गएका हिमनदी, पग्लिँदै गएको अत्यधिक चिसोका कारण जमेको भूमि र पहिलेदेखि विद्यमान भौगोलिक दुर्बलताका कारण सिर्जित मिश्रित घटनाको परिणाम थियो। कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता तथा जलवायु परिवर्तन महासंघका प्रमुख महेश्वर ढकालले यस अध्ययन नेपालको विपद जलवायु जन्य भएको अन्तर्राष्ट्रिय स्तरमा प्रमाणित गर्न सघाउने एउटा आधार बन्ने बताउँछन्।
7: यो रिपोर्टले नेपालको जुन भोटेको सीको जलवायु परिवर्तनको प्रलय भनौँ अथवा विपद जुन बिहोर्नु पर्यो, यसमा कतिपयले चाहिँ यो जलवायु जन्य नै हो कि होइन भन्ने कुराको आशंका पनि गरेको पृष्ठभूमिमा यो रिपोर्टले एक हदसम्म यो जलवायु जन्य हो भनेर प्रमाणीकरण गर्नमा सहयोग छ भन्ने मेरो विचार छ। यद्यपि यसको सन्दर्भमा अध्ययन अनुसन्धान गरेर संख्यात्मक अथवा क्वान्टिटेटिभ भेरिफिकेसन गर्ने धेरै कुराहरू बाँकी छ। अहिले जुन किसिमको रिपोर्टहरू आयो यसले एक हदसम्म यसले हाम्रो जलवायु न्यायको कुरालाई यसमा टेकेर अगाडि बढ्न एउटा आधार दिन्छ भन्ने मेरो विश्वास छ।
1: त्यसपछिका थप प्रक्रियाहरू चाहिँ के हुन्छन्? एउटा आधार तपाईँले जुन भन्नुभयो, बाँकी प्रक्रियाहरू चाहिँ कस्तो हुन्छन्? जुन क्षतिको नोक्सानीको क्षतिपूर्ति पाउने कुरामा चाहिँ
7: राष्ट्रिय विपद न्यूनीकरण व्यवस्थापन प्राधिकरणले जुन किसिमको अध्ययन गरेर प्रतिवेदनहरू ल्यायो, अमेरिकी डलरको पुग्न पुग 5 बिलियनको हाराहारीमा जुन क्षति देखिया छ,
1: 7 खर्ब चान्चुन नेपाली रुपियाँ,
7: त्यस्तै गरी अझ गहिरो आर्थिक क्षेत्रको हानि नोक्सानीमा जुन हामीले बिहोरेका छौँ, हाम्रा बाल बच्चाहरू स्कुल जान पाएका छैनन्, बिरामीहरू अस्पतालमा घाइते छन्, तिनका परिवारहरूमा एउटा स्ट्रेस परेको छ, र थुप्रै हामीले जैविक विविधताका कुरा, हाम्रा सांस्कृतिक धरोहरका कुरा, यी धेरै यति चिजहरू गुमाएका छौँ कि तिनको मूल्याङ्कन गर्न अझै बाँकी छ। अब सम्माननीय प्रधानमन्त्रीज्यूको निकट संयुक्त राष्ट्र संघको महासभामा हुने सम्बोधन, त्यसपछि जलवायु परिवर्तनको पूर्व तयारी सन्दर्भमा हुने सम्मेलन र 31 जलवायु सम्मेलन, र यसलाई एउटा जलवायु न्यायसँग जलवायु वित्तसँग जोडेर लानेर यसलाई चाहिँ नेपालले जलवायु न्याय प्राप्त गर्ने आधारको रूपमा प्रयोग गर्नुपर्छ भन्ने कुरामा सबैको एकमत छ।
2: कृषि, वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकाल, नेपाली अधिकारीहरूले बाढीमा परि सम्पर्कविहीन भएका मानिसहरूको संख्यामा संशोधन गरी 6150 पुर्याएकै बेला यो निष्कर्ष सार्वजनिक भएको हो। हालसम्म भेटिएका शवहरूको संख्या 1400 सेरफेरमा छ भने हजारौं मानिसहरू विस्थापित भएका छन्। अर्को साता न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुँदा नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हालैको विपत्ति र जलवायु न्यायका बारेमा कुरा उठाउने अपेक्षा गरिएको छ। तपाईँ नेपालका विभिन्न एफएम स्टेसनहरूबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। एउटा विशेष संक्षेपमा, राष्ट्रपति रामचन्द्र पौडेल समक्ष आफ्नो 36 प्रतिवेदन पेश गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष पनि सबैभन्दा धेरै भ्रष्टाचारका उजुरी स्थानीय तहबारे आएको जनाएको छ। आयोगका अनुसार स्थानीय तहबारे 20,000 भन्दा बढी र संघीय सरकारबारे 15,000 भन्दा बढी उजुरी गएको आर्थिक वर्षमा आयोगमा परेका थिए। प्रतिवेदनबारे आयोगका प्रवक्ता सुरेश नेउपाने,
8: खास गरी स्थानीय तहसँग सम्बन्धित उजुरी बढिरहेको अवस्था छ, यो पूर्वाधारसँग सम्बन्धित, शिक्षासँग सम्बन्धित करिब 50% हारिमा स्थानीय तहसँग सम्बन्धित उजुरी रहेको अवस्था छ।
2: सबैभन्दा धेरै उजुरी काठमाडौँ महानगरपालिकासँग सम्बन्धित रहेको आयोगले जनाएको छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार। Presence.
9: Details of all our services are at bbcworldservice.com.

0: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेटको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रेजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
1: यो PFBS गोर्खा रेडियो हो।

ब्युटिफुल गीत कन्दरा साङ्गीतिक दलको प्रस्तुति गीत तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो. गुड आफ्टरनुन एभ्रीवन. आज थर्सडे, आज सेप्टेम्बर महिनाको 17 तारिकको कार्यक्रमको साथमा उपस्थित भएको छु म योगराज राई. कहाँ कहाँ सुन्दै हुनुहुन्छ तपाईँहरू सबैलाई वेलकम गर्न चाहन्छु. 4:30 गएको छ यहाँ बेलायतमा हो भने, नेपालमा अहिले 9:15 गइसकेको छ. ब्रुनाईमा मध्यरात धुनाई आँटेको छ, 11:30 जाँदा सुन्दै हुनुहुन्छ है त. अहिले बाहिर घाम लागिरहेको अवस्था, अरू दिन भन्दा आज अलिकति शीतल भन्दा अलिकति जाडो जस्तो पनि जस तपाईँहरूले महसुस गर्दै हुनुहुन्छ होला. र अब बिस्तारै हामी विन्टरतिर पनि प्रवेश गर्दैछौँ, तर यो अनप्रिडिक्टेड वेदर, प्रिडिक्टेबल वेदर भएको छ. यो समर पनि निकै गर्मी भयो यसपटक, हेरौँ यसपटकको विन्टर चाहिँ कस्तो हुन्छ. र जस 3-4 चाहिँ डब्लुमा यहाँ युकेमा 3 W भन्दै हुनु भन्नुहुन्थ्यो गुरुजीले. पहिला हामी हङकङमा हुँदा एउटा चाहिँ वेदर पनि हो भनेर भन्नुहुन्थ्यो, र साँच्चै नै हो. तर अहिले अब यो चाहिँ ग्लोबल वार्मिङले गर्दा यहाँको वेदर चाहिँ एकदमै जस पृथक हुन्छ. अब नेपालमा हेर्नुहोस्, ग्लोबल वार्मिङको कारणले गर्दा त्यो बाढी आएर चाहिँ धेरै धनजनको चाहिँ नोक्सानी पुर्याएको छ. तपाईँहरूले कति राहतहरू पनि जो सङ्कलन गर्दै हुनुहुन्छ होला, कति तपाईँहरूले पठाइ पनि सक्नुहोला. कहाँ कहाँ सुन्दै हुनुहुन्छ, तपाईँहरूको रेस्ट अफ द डे चाहिँ एकदमै राम्रोसँग बित्योस् भन्न चाहन्छु. हामी 3 घन्टासँगै रहनेछौँ. गीतहरू सुन्न चाहनुहुन्छ भने प्लिज मलाई चाहिँ हाम्रो बिएबएसको म्यासेन्जरमा इनबक्स गर्नुहोला. मलाई कल गर्न चाहनुहुन्छ भने 01303246730 कल गर्नुहोला. नेपालीको लागि नम्बर 2, त्यसपछि नम्बर 1 थिच्नुभयो भने चाहिँ स्टुडियोसम्म आइपुग्छ है त. अनि तपाईँले इमेल गर्नुहुन्छ भने yograj.rai@bbs.com अनि bbsgorkha@bbs.com पनि इमेल गर्न चाहिँ सक्नुहुन्छ है त. हाम्रो मणिकला दिदी हुनुहुन्छ, आज रोशन भाइको चाहिँ आफ्टरनुनमा रिपिट इन्टरभ्यू थियो. त्यही इन्टरभ्यू चाहिँ जो सुनेर उहाँले एउटा मिठो स्वरमा लभली आवाज, एउटा भोइस म्यासेज पनि छोड्नु भएको रहेछ, एउटा गीत पनि उहाँले भन्नुभएको छ. अनि उहाँको भोइस म्यासेज पनि म प्ले गर्नेछु, र त्यसपछि दिदी गीत पनि म सुनाउनेछु है त. दिदी थ्याङ्क यू भेरी मच, सुन्दै हुनुहुन्छ होला वाटवर्डमा होइन. र कहिलेकाहीँ यसो कल पनि गर्न सक्नुहुन्छ है, स्टुडियोमा हामी कुराकानी पनि गर्न सक्छौँ. अनि एउटा गीत पनि भन्नुभएको छ, रोशन भाइले नै गाउनु भएको एउटा गीत म राख्नेछु दिदीको लागि, सुन्दै गर्नु होला. यो चाहिँ तपाईँलाई के भनौँ, यो प्री वार्निङ जस्तो, फेरि ढङ्गै सुनायो भने फेरि तपाईँले मिस गर्न सक्नुहुन्छ. एउटा गीत सुनाउँछु, त्यसपछि एउटा प्रमो ब्रेक, एउटा गीत, त्यसपछि म दिदीको गीत सुनाउनेछु है त. अनि आज चाहिँ थर्सडे हो, छड्के सलामको अन्तिम एपिसोडमा हुनुहुन्छ हाम्रो डब्लु टोलिटा सुक्रिम राई साहब. अनि हाम्रो चाहिँ पद्मा दिदी हुनुहुन्छ, 8 हप्तासम्म साथ दिनुभयो, उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. र आज चाहिँ अन्तिम एपिसोडमा 2 पार्ट्समा उहाँहरूसँग गरेको कुराकानी सुन्ने प्रयास गर्नुहोला. छोटो भिडियो क्लिप पनि त्यहाँ फेसबुक पेजमा अपलोड भएको छ, त्यो पनि तपाईँहरूले हेर्न चाहिँ सक्नुहुनेछ है त. हजुर, यिनै छन् आजको हाइलाइट्सहरू. केटन छेत्री र मुना ठटालले गाउनुभएको गीत, चलचित्र दुखी आत्माबाट

हजुर शोभा गुरुङ दिदी हुनुहुन्छ, उहाँले पनि रेडियो सुन्दैछु है भनेर जो जानकारी गर्नुभएको छ दिदी, थ्याङ्क यू भेरी मच। घरमै हुनुहुन्छ कि कामबाट सुन्दै हुनुहुन्छ? एनिवे थ्याङ्क यू भेरी मच, जहिले पनि दिदीले टेक्स्ट गरिराख्नुहुन्छ, खुसी लाग्छ।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन।

0: म त खालि यो बिचको गीत चाहिँ तपाईहरुले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोताहरु र यो गीतबाट पक्कै तपाईहरुले मनोरञ्जन लिनु भयो होला भक्कले मिठो आवाज पनि सुन्दै हुनुहुन्थ्यो हाम्रो मणिकला दिदीको एकछिनमा म सुनाउने चाहिँ त दिदीले आशा छ सुन्दै हुनुहुन्छ होला नमस्कार पनि टक्राउन चाहिँ चाहन्छु है त र यहाँ चाहिँ हाम्रो तारालिम्बु दिदी हुनुहुन्छ र उहाँले पनि कार्यक्रम सुन्दै घरतिर जाँदै हुनुहुँदो रहेछ हाम्रो भाले गुरुङ दाई हुनुहुन्छ पहिला सेन्डर्समा हामी 1999-2000 त्यहाँ बसेका हौँ त्यति बेला उहाँले लेख्नु भएको यो गीत आजभोलि कहाँ हुनुहुन्छ पक्का थाहा भएन उहाँलाई कहिले पनि भेटेको छुइनँ त्यहाँबाट र उहाँले एउटा गीत मगाउनु भएको छ त्यो गीत पनि हामी सुन्नेछौँ अनि हाम्रो ताराप्रसाद चेमजोङ दाजुले पनि सेवा र योग भाइ यो लोकप्रिय बिएबिएस गोर्खा रेडियोमा मिठा मिठा गीत सुन्दै इन्जोय लिँदैछु रोशन भाइको कुनै पनि एउटा गीत भन्नुभएको छ या यहाँ चाहिँ मणिकला दिदीको लागि यही गीत राख्न चाहिँ चाहन्छु उहाँको म्यासेजपछि दाई प्रतीक्षा गर्दै गर्नुहोला है त अनि हाम्रो भुवन दाई नमस्कार योग भाइ छ्याजल्लो आज पनि तपाईँको अर्ग्यानिक प्रोग्राम सुन्ने मौका मिल्यो सबैको दिन शुभ बितोस् भुवन गुरुङ भनेर भन्नुभएको छ र फेसबुकमा चाहिँ यो राजपति भाचोक लेख्नुहुन्छ र यसको पनि जस जस दाईलाई यसो जिज्ञासा त राख्नु मन लागेको थियो नाम भुवन गुरुङ यो कसरी राख्नुभयो भनेर एनिवे जस मेरो जिज्ञासा मात्रै अन्यथा नसम्झिनु होला हजुर यति भन्दै एउटा जानकारी राखौँ यो मद्दत समूहको चाहिँ अब मन्थली रेगुलर मिटिङ हुँदैछ जुन चाहिँ 23 सेप्टेम्बरको दिन हुँदैछ प्रत्येक बुधबार प्रत्येक भन्दै प्रत्येक महिनाको बुधबार उहाँले गर्नुहुन्छ 2 बजेबाट 4 बजेसम्म सन मार्क्स हल नर्थ क्याम्प फानबरोमा हुँदैछ है त त्यो दिन चाहिँ सोम थापाज्यू हुनुहुन्छ इजी फार्मेसीबाट उहाँले चाहिँ मेडिकल सर्भिसेस जुन चाहिँ उहाँले फ्री अफ कस्ट प्रोभाइड गर्नुहुन्छ त्यस सम्बन्धी जानकारी सुन्न सक्नुहुन्छ भने फेरि उहाँबाटै यो नेभरेजको चाहिँ सर्भिस अनि सपोर्टको बारेमा पनि उहाँले चाहिँ जस तपाईँहरूलाई केही जानकारी गराउनुहुन्छ र यङ जेनेरेसनहरूले केही कामहरू खोज्दै हुनुहुन्छ भने त्यस सम्बन्धी केन्द्रित रहनेछ अनि पिसिएसओ दुर्ग थापाज्यू हुनुहुन्छ र पुलिस सपोर्ट र चाहिँ उहाँको कम्युनिटीमा कस्तो छ कसरी पुर्याउनुहुन्छ त्यस सम्बन्धी कुराकानी चाहिँ गर्नुहुनेछ विशेष गरेर चाहिँ हाम्रो भेटरन्सहरू अनि लेडिजहरू जो चाहिँ अब आमाहरू हुनुहुन्छ र उहाँलाई चाहिँ धेरै चाहिँ यो टार्गेट गरिएको छ गर्दा यस सम्बन्धी पनि कसरी सतर्क रहने त्यस सम्बन्धी चाहिँ यो कुराकानी हुनेछ है त जानुभयो भने तपाईँहरूलाई धेरै कुरा थाहा हुन्छ दिनभरि घरमा बसिराख्नुभन्दा पनि अब हाम्रो मणिकला दिदीले चाहिँ यो भोइस म्यासेज रेकर्ड गरेर पठाउनु भएको छ उहाँको म्यासेज छोडौँ त्यसपछि रोशन भाइले गाउनुभएको गीत बुद्धवीर लामाज्यूको शब्द अनि सङ्गीत शान्तिरामको रहेको छ अनि त्यही गीत नै म हाम्रो चाहिँ तारप्रसाद चेमजङको दाजुको लागि पनि राख्न चाहन्छु है त मणिकला दिदी सुन्दै हुनुहुन्छ होला थ्याङ्क्स फर यो ब्युटिफुल भोइस म्यासेज है त
1: नमस्ते योगराज भाइ हजुर हजुरले रोशन भाइको इन्टरभ्यू लिँदै गरेको सुने कस्तो खुसी लाग्यो हजुर ला हजुरलाई धेरै धेरै शुभकामना छ रोशन भाइ तपाईँको टुर सफल भइरहेको देखिरहेको छौँ हामीले हजुरलाई एकदम उत्तर उत्तर प्रगतिको कामना वेल डन एन्ड किप इट अप भन्छु हजुर अनि योगराज भाइ समय मिल्छ भने अहिले संसारभरि जो बिएसबिएस रेडियोलाई सुनिरहनु भएको छ गोर्खा रेडियोलाई सुनिरहनु भएको सम्पूर्ण दर्शकवृन्द र मलाई मणिकला राई गुरुङ भनेर चिन्ने साथीभाइहरूलाई एउटा हजुरकै रोजाइमा मिठो गीत सुनाइदिनु होला है त शुभ दिन नमस्ते बाबा

ब्युटिफुल गीत बुद्धवी लामाको शब्दलाई सुन अनि शान्ति रामको चाहिँ सङ्गीतमा यो गीत रोशन राईले गाउँदै हुनुहुन्थ्यो. उहाँले बेलायतमा हुनुहुन्छ र यो गीत चाहिँ हाम्रो मणिकला राई दिदी हुनुहुन्छ, मणिकला राई गुरुङ भनौँ न, र उहाँले मिठो भोइस म्यासेज छोड्नु भएको रहेछ किप इट अप भनेर भन्दै हुनुहुन्थ्यो. आशा छ दिदीले पनि सुन्ने मौका पाउनु होला दिदीको लागि यो गीत. अनि चाहिँ हाम्रो तारप्रसाद चेम्जोङ दाजुको लागि यो गीत मैले राखेको थिएँ, इन्जोय गरेर पनि उहाँले जोस् धन्यवाद भनेर भन्नुभएको छ. हाम्रो भुवान दाईको यो राजपति भाचोको मैले प्रसङ्ग यहाँ जोडेको थिएँ, दाइले लेख्नुहुन्छ योग भाइ राजपति मेरो गाउँमा सबैले बोलाउने नाम हो र भाचोक मेरो गाउँको नाम हो. भुवान नि गुरुङ डकुमेन्टको नाम पर्यो अनि प्रायले भुवान भनेर पनि बोलाउँछन् योग भाइजी भनेर भन्नुभएको छ दाइ. धेरै धेरै धन्यवाद. आज चाहिँ थाहा भयो, फेरि म त बिर्सि भइहाल्छु, फेरि सर्टेन टाइमपछि फेरि यो प्रश्न गर्ने सम्भावना पनि हुन्छ. थ्याङ्क यू भेरी मच. 4:52 गइसकेको छ र अब अर्को गीततर्फ लागौँ र हाम्रो तारा दिदी स्विन्डनमा हुनुहुन्छ, अघि गाडीमा जाँदैछु है, काम सकेर भन्दै हुनुहुन्थ्यो, सायद अहिले त उहाँ घर पनि पुगिसक्नु होला. हाम्रो भाले गुरुङ दाई पहिला स्यान्डर्समा, त्यति बेला त अब गोर्खा डेमो कम्पनी भन्थ्यो, अहिले गोर्खा कम्पनी सिताङ भन्छ, त्यहाँ हुनुहुन्थ्यो इआरीमा र एकदमै मिजासिलो व्यक्ति, रमाइलो व्यक्ति. अनि त्यति बेलाको स्थितिलाई चाहिँ अब भर्खर नेपालीहरू यहाँ आउनु थालेको थियो, त्यसले गर्दा अलिकति यो ट्रान्जिसन जस्तै थियो नि त, कसरी यहाँ सेटल इन गर्ने, कता हुने, त्यति साह्रो हामीलाई यहाँ चाहिँ लिगल्ली बस्ने अनुमति पनि थिएन त्यति बेलाको जमानामा. उहाँले लेख्नु भएको यो गीत हो. त्यहाँबाट दाईलाई मैले कहिले भेटेको छैन, कहाँ हुनुहुन्छ, सुन्दै हुनुहुन्छ भने दाई नमस्कार टक्राएँ है त. ल त तारा दिदी हजुरले चिन्नुहुन्छ भने यसो जानकारी गराउनु होला है त, कहाँ हुनुहुन्छ उहाँ, यो गीत हजुरको लागि.

0: थापाले जानकारी दिनुभएको हो। काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका काठमाडौँ तीनका बासिन्दा 70 वर्षीय वैद्यलाई नक्सालबाट नियन्त्रणमा लिइएको हो। नापी कार्यालय दिल्ली बजार 3 नम्बर टोली माछा पोखरी काठमाडौँका टोली प्रमुख नापी अधिकृत दिल्ली बहादुर ओली 9 लाख रूपियाँ घुससहित पक्राउ परेका छन्। ओलीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरी हिरासतमा लिइएको जनाएको छ। घुस मागेर अनावश्यक दुःख हैरानी दिएको उजुरीपछि अख्तियारले ओलीमाथि निगरानी राखेको थियो। ओली टोखा 5 को सुन्धाराचोकको एक रेस्टुरेन्टबाट 9 लाख रकम सहित समातिएका हुन्। अख्तियारका अनुसार ओलीलाई विशेष अदालतको थुना अनुमति लिएर अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ। नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले संविधान निर्माणमा संलग्न दललाई विभाजन गर्न खोजिएको भन्दै सभापति गगन थापालाई सचेत गराउनु भएको छ। खड्काले आज साँझ सामाजिक सञ्जाल मार्फत सभापति थापालाई सचेत गराउनु भएको हो। दुईवटा महाधिवेशन हुँदा काँग्रेस विभाजन हुने उहाँको भनाई छ। नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरीको देवानगंज र सिराहाको गोलबजारमा भएका साम्प्रदायिक तनावका घटनाबारे सरकारलाई बुझाइएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद मण्डल,
1: हिन्दू धर्मावलम्बी एवं मुस्लिम समाज वर्षौंदेखि मिलेर बसेको समाज हो, तर देवानगंज र सिराहाको गोलबजारको घटनाले दुई समाज बीच एकता तोडेको छ। छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन। प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कडा कारवाही गर्न माग गर्न चाहन्छु।
0: परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ। 2082 असार 1 देखि 2083 जेठ 31 सम्ममा स्नातक स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो पल्ट त्रिवीले विद्यार्थीलाई सुगम हुने गरी 7 प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ। एमफिल पीएचडी तथा टपर र मेडल पाउनेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ। दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक फरक शुल्क र धरौटी रकम निर्धारण गरिएको छ। स्नातक तहका लागि 3,000, स्नातकोत्तर तथा एमफिलका लागि 3,500 रूपियाँ र विद्यावारिधिका लागि 4,000 रूपियाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ। साथै गाउन स्काफका लागि सबै तहका विद्यार्थीले 2,500 रूपियाँ धरौटी बुझाउनु पर्नेछ, जसमा 500 मर्मत सम्भार खर्च खट्टा गरी बाँकी रकम विद्यार्थीकै ब्याङ्क खातामा फिर्ता गरिनेछ। विद्यार्थीले बढीमा 2 जनासम्म अभिभावक सहभागी गराउन सक्नेछन् भने प्रति अभिभावक 400 रूपियाँ फिर्ता नहुने शुल्क लाग्नेछ। अफगानिस्तानमा बेलायती विशेष फौजले निहत्था अफगान नागरिकहरूको हत्या गरेको आरोपबारे भइरहेको छानबिनमा करोडौं रकम खर्च भइरहेको छ, तर अहिलेसम्मको छानबिनबाट कुनै निष्कर्ष पनि आएको छैन। थप एडम गिलक्रिस्टबाट,
2: सिनियर मिलिट्री अफिसर्स हैव अलरेडी टोल्ड द इन्क्वायरी अबाउट अलेज्ड वॉर क्राइम्स क्यारिड आउट बाइ मेम्बर्स अफ द स्पेशल एयर सर्भिस इन अफगानिस्तान बिट्विन 2010 एन्ड 2013। दिस इन्क्लुड्स क्लेम्स द्याट डिटेनीज एन्ड सिभिलियन्स इन्क्लुडिङ चिल्ड्रन वर मर्डर्ड। The inquiry began in 2023 and was meant to report back in no more than 18 months. The Ministry of Defence has confirmed that 3.5 years later, it's cost the UK taxpayer £58 million and is yet to publish any findings. But the inquiry says its work has been greater and more complex than originally envisaged, and delays by the MOD in disclosing information have had an impact. The SAS Regimental Association, which represents more than 5,000 serving and SAS veterans, says the prolonged nature of the process is itself causing significant and widening harm. The £58 million cost includes the fact that 74 MOD staff are currently spending over 50% of their time working on the inquiry. And such investigations are rarely quick or cheap. The Bloody Sunday inquiry into killings in Northern Ireland took 12 years and cost £190 million.
0: अहिलेसम्मका खबर यति नै। नमस्कार। यो BFBS कुल खबर रेडियो हो।

हजुर, कका केकी चलचित्रबाट शीर्ष गीत हामीले सुन्दै थियौँ र यो गीत अर्जुन सापकोटा र मेलिना राईले गाउनु भएको गीत हो र यो गीत चाहिँ हाम्रो अर्जुन सापकोटाकै शब्द नै रहेको छ अनि शब्द भन्दा पनि उहाँले कम्पोज गर्नुभएको शब्द चाहिँ सन्तोष सापकोटाको रहेको छ। थुप्रै थुप्रै कलाकारहरूले अभिनय गर्नुभएको छ र यसमा तृप्ति नाटककार, गौरी मल्ल, रेखा थापा, महेश त्रिपाठी लगायत थुप्रै थुप्रै कलाकार हुनुहुन्छ। दिया मास्केजी पनि हुनुहुन्छ र यो चलचित्र को बारेमा अथवा यो चलचित्र गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो। 5:10 गइसकेको छ। यहाँ सबै सबैलाई वेलकम टु द सो भन्न चाहन्छु। वेदर आज चाहिँ अलिकति बिहान पानी परेको थियो, दिउँसो पनि पानी परेको थियो, बिहान चाहिँ एकदमै पानी परेको थियो अनि यहाँ अफिस आउँदा पानी परेको, अहिले चाहिँ वेदर ठिकै देख्छु। आजको अधिकतम तापक्रम युकेमा 81°C, न्यूनतम तापक्रम 11, भोलि पनि पानी पर्ने देखाएको छ। हुन त सबै एरियातिर पानी नपर्ला र भोलिको अधिकतम तापक्रम चाहिँ 19, आजभन्दा अलिक जाडो छ, न्यूनतम तापक्रम 11 छ। स्याटरडे पनि वेदर क्लाउडी देखाएको छ, अलिकति टेम्परेचर चाहिँ हाई छ, 21°C अधिकतम तापक्रम, न्यूनतम तापक्रम चाहिँ 15 छ। अनि सन्डे मन्डे ट्युसडे चाहिँ यो भनौँ न पार्टली सनी देखाएको छ, त्यसपछि फेरि वेदर चाहिँ क्लाउडी देखाएको छ है त। र तपाईँहरू अब बिस्तारै बिस्तारै हामी विन्टरतिर लाग्छौँ, अब कार्यक्रमहरू प्रायः मेन मेन कार्यक्रमहरू सकिएको छ, तर हुन त कार्यक्रमहरू थ्रु आउट द इयर नै भइराखेको हुन्छ। र आज 5:28 जाँदा चाहिँ हाम्रो W2 सुक्रिम राई साहब अनि पद्मा दिदीसँग गरेको कुराकानी अन्तिम एपिसोड 8 हप्तासम्म हामीले कन्टिन्यू कुराकानी सुन्यौँ र दाएर दिदीलाई पनि साप्र दिदीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र फेरि अर्को हप्ताबाट चाहिँ हाम्रो स्टाफ सर्जन रिटायर्ड हुनुहुन्छ हाम्रो प्रकाश रावत दाईसँग गरेको कुराकानी 8 एपिसोड नै छ, एकदमै इन्ट्रेस्टिङ कुराकानी छ, वेम्लीमा रेकर्ड गरेका हौँ र उहाँसँग कुराकानी अर्को हप्ताबाट सुरु चाहिँ हुन्छ। र तपाईँहरू पनि यो कार्यक्रममा आएर रिटायर चाहिँ साँपहरू गुरुजीहरू हुनुहुन्छ भने यस कार्यक्रममा आएर आफ्नो आर्मी डेजको कुराहरू सुनाउन चाहनुहुन्छ भने वाइ नट, र जस हामी कुराकानी गर्न सक्छौँ है। त्यसो मलाई जानकारी गर्नुहोला, yokraj.rai@bbs.com इमेल गर्न सक्नुहुन्छ। मेरो पर्सनल नम्बर 0746316316 कल गर्नुहोला है त। हाम्रो खेलमती दिदी एकदमै हाम्रो बिहेबेस सुन्ने गर्नुहुन्छ अनि जस प्रतिक्रिया पनि दिने गर्नुहुन्छ, खुसी लाग्छ। र यो अहिले बिहेबेसको यो वर्षको चाहिँ यो बिग सल्युटको च्यारिटी पनि चलिरहेको छ र अल यु हेभ टु डु इज जस्ट गिभिङ र गुगलमा गएर जानुहोस्, त्यसपछि भने अर्को पेजमा पुग्छौँ र अर्को कज टु डोनेट भन्ने पेजमा पुग्नुहुन्छ। त्यसपछि अप समिट, ओपी समिट अथवा अपरेसन समिट लेख्नुभयो भने र तपाईँले अर्को पेजमा पुग्नुहुन्छ र त्यहाँ चाहिँ बिहेबेस बिग लुट अप समिट भन्ने देखेको छ, त्यहाँ जानुभयो भने चाहिँ तपाईँहरूले जस त्यहाँ पैसा डोनेट गर्न चाहिँ सक्नुहुन्छ है त। र अस्ति मैले लिङ्क पठाइदिएको थिएँ, दिदीले ओएमजी 50 pounds हालिदिनु भएछ, हिजो हालिदिनु भएको रहेछ। दिदी थ्याङ्क यू भेरी मच हजुरको यो जेनरस डोनेसनको लागि है त। अनि तपाईँहरूले पनि दिन चाहनुहुन्छ भने प्लिज तपाईँलाई पनि लिङ्क चाहिएको छ भने तपाईँलाई म पठाउन चाहिँ सक्छु है त। हजुर, अब यसपटक यो अब देशमा आपत्ति परेको कारणले गर्दा पनि अब अलिकति तपाईँहरूलाई अब जस उता पनि दिइराख्नु भएको होला, अब च्यारिटी अब कार्यक्रमहरू हुन्छ त्यसमा पनि दिइराख्नुपर्ने हुन्छ गर्दा, इफ यु आर इन्ट्रेस्टेड है त, यो बिग स्यालुट चाहिँ बिहेबेसको प्रत्येक वर्ष हुन्छ, थ्रु आउट द इयरमै भइरहेको हुन्छ, यो च्यारिटीको लागि हो। हामीले पनि तपाईँहरू जस्तै भेटरन अनि उहाँको फ्यामिलीहरूलाई चाहिँ र यो जो जो चाहिँ निडी पर्सन हुनुहुन्छ उहाँले दिन सकिन्छ, अनि तपाईँहरू पनि भेटरन हुनुहुन्छ र कुनै गुड कजको लागि चाहिँ यो च्यारिटीबाट केही पैसा लिन चाहनुहुन्छ भने तपाईँहरूलाई हामी बिहेबेसको चाहिँ सम्बन्धित व्यक्तिसँग चाहिँ जस हामी तपाईँलाई जोडाइदिनेछौँ है त। हजुर, यति भन्दै खेलमती लिम्बदीले अनुरोध गर्नुभएको गीत हर्क साम्पाङज्यूले चाहिँ सांसद हुनुहुन्छ प्रतिनिधि सभाको, यो गीत राख्न चाहन्छु। दिदी सुन्दै हुनुहुन्छ होला, थ्याङ्क यू हजुरको डोनेसनको लागि, प्रत्येक वर्षै सहयोग गर्नुहुन्छ, खुसी लाग्छ, थ्याङ्क यू, धेरै पो हालिदिनु भएको छ त।

0: विश्वास गोर्खा रेडियो
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो, केही छैन। कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो, अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ। अनि सर्पिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के, यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ। तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्। तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला। यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्। यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ।

0: counting on the march. Let's salute.
1: कार्यक्रम छड्के सलाम
2: हजुर नमस्ते कार्यक्रम छड्के सलामबाट म योगराज राईको र यो छड्के सलाममा केही हप्ताबाट हामीसँग हुनुहुन्छ श्रीमान श्रीमती W2 रिटा सुक्रिम राई साहब X7JR को हुनुहुन्छ अनि उहाँको ब्युटिफुल वाइफ हाम्रो पद्मा राई दिदी हुनुहुन्छ र उहाँकै घर हेजमा चाहिँ रेकर्ड गरिएका छौँ यो आज अन्तिम एपिसोडमा छौँ र 1976 बिगडाउको खासमा भर्ती हुनुभयो अनि 94 चाहिँ उहाँ पेन्सन जानुभएको रहेछ र उहाँसँग आज अन्तिम एपिसोडमा कुराकानी गर्छौँ साहब नमस्कार हजुरलाई
3: थ्याङ्क यू नमस्कार
2: दिदीलाई पनि नमस्कार
4: नमस्ते भाइ हजुर
2: अब साहब यही लडाइँको कुरा अलिकति गरौँ त्यसपछि हामी बिदा हुनेछौँ तपाईँले भन्नुभएको छ मारेर जित्नु हार समान हो हारेर बचाउनु मानवता हो बाँच अनि अरूलाई बचाऊ भनेर भन्नुभएको छ यसलाई चाहिँ कसरी समाप्त गर्नुहुन्छ
3: सबभन्दा पहिला के भन्छु भने संसारलाई मेरो एउटा मेसेज छ कि यङ जेनेरेसनलाई फाइटिङ नगर होइन गर लडे नगर गर र चेन्ज गर सिस्टम भन्दैछु कि अनि त्यो चाहिँ के हो भने इङ्ग्लिसमा चाहिँ फाइट अन द टेबल विथ द पेन डोन्ट फाइट विथ द बुलेट होइन कलमसँग लडे गर टेबलमा लडे गर टेबलमा लडे गर्दाखेरि कलमले नै हार जितको निर्णय गर्छ भने किन मारामार गर्नु पर्यो होइन किन मारामार गर्नु त्यसमा चेन्ज द वे त्यहाँदेखि हु गोइङ टु फाइट अन द टेबल इज प्रेसिडेन्ट प्रेसिडेन्ट बाउ हो उसले चाहिँ लडे गर्यो भने राम्रो छ भने उसले जित्छ नराम्रो छ भने ऊ हार्छ तर कोही पनि मर्दैन कोही पनि मार्दैन संसार हाम्रो लागि हो हामी संसारको लागि हो जहीँ बस्यो त्यहीँ घर हो किन लडे गर्नु मारेर जित होइन हार समान हो हारेर बचाउनु मानवता हो बाँच अनि बचाऊ होइन संसार हाम्रो लागि हामी संसारको लागि हो अनि किन चाहिँ लडे गर्नु त्यस कारणले यो चाहिँ मैले संसारलाई मेसेज दिन चाहँदैछु अनि संसारभरि हाम्रो नेपाली जताततै छ त मेरो देश भनेर मिल्यो मेरो गाउँ भनेर मिल्यो नेपाल र हामी जहाँ सर्भाइभ हुन्छौँ जहाँ रमाउँछौँ त्यो हाम्रो देश हो संसार एउटै हो संसार त्यस कारण संसार एउटै छ त्यो संसारभित्र जहाँ बसे पनि त्यो हाम्रो देश हो हाम्रो गाउँ हो भन्छु क्या म चाहिँ त्यसैले मारेर जित जित होइन हार समान हो हारेर बचाउनु मानवता हो बाँच अनि बचाऊ संसार हाम्रो लागि हो हामी संसारको लागि हो जहीँ बस्यो त्यहीँ घर हो भने किन चाहिँ तेरो मेरो म राम्रो त नराम्रो कसरी भन्नु अनि राम्रो के त भनेर जो चाहिँ समझदारी छ त्यो राम्रो हो होइन आखिरी जिउनु संसारमा के रहेछ त जिउनु त हो जिउनुको लागि साधारण जे गरेर बाँचिन्छ त्यही त जिउनु होइन
2: दिदीतिर आए अब एउटा लाउरेको श्रीमती हुनुहुन्छ तपाईँले अहिलेसम्म आइपुग्दा चाहिँ कोही बेला उहाँ एक्सर्साइज जानुभयो होला महिनौ हप्ताउ कोर्समा जानुभयो होला तपाईँले घरमा एक्लै जिउनु भयो नि होइन त्यो पीडालाई चाहिँ कसरी व्यक्त गर्नुहुन्छ एउटा लाउरेनी भएर
4: अब त्यो त भाइ होइन के भनौँ होइन खुसी पनि लाग्छ म एउटा मतलब फौजीको श्रीमती हुनाले होइन छोरी पनि किनभने मेरो पिताजी पनि यसो उहाँको अन्तराल जिन्दगी हेरेँ मैले होइन फेरि त्यो हेर्दा हेर्दा आफू पनि त्यो परिवेशमा आइयो होइन खुसी लाग्छ गर्व पनि लाग्छ किनभने अब उहाँले भर्ती हुनुभएदेखि जिन्दगीमा भेट भयौँ भर्ती हुनुभयो भर्ती भएर यो कालसम्म हामी आयौँ अनि मलाई गर्व लाग्छ श्रीमती हुनु होइन
2: अनि कठोर नै हुनुपर्छ
4: हजुर हजुर कठोर
2: दुश्मन मान्नुपर्छ ज्यूज्यू हजुर लडाइँको मैदानमा तर तपाईँको श्रीमानको यो कुरा सुन्दा मलाई एकदमै महान लाग्यो उहाँलाई
4: हजुर
2: तपाईँले चाहिँ कस्तो लाग्यो उहाँको स्टोरी धेरै पटक सुन्नु भएको छ आज रेडियोबाट सुन्दा चाहिँ
4: हजुर एकदमै राम्रो लाग्यो झन् उहाँले त कति सुनाउनु हुन्थ्यो नि होइन अब म सुनिराखेकै छु अनि मलाई थाहा पनि
2: तरिकाले भन्नुभएको थिएन
4: हजुर भन्नुभएको थिएन त उहाँ खुसी लाग्छ गर्व पनि लाग्छ होइन म एकदमै घमण्ड लाग्छ मेरो श्रीमानको जस्तो कहानी कथा मसँग जोडिएर होइन उहाँले आज प्रत्यक्ष अझै भन्नुभयो खुसी लाग्छ अनि अब उहाँ एक्सर्साइज जानुहुन्थ्यो बाहिर कति विदेश जानुभयो होइन तर म चाहिँ अब जहीँ पनि जानुहुन्थ्यो अब आउनु त मैसँग आउनुहुन्थ्यो होइन किनभने जिन्दगी अब पति पत्नी नै हो होइन संसारमा जोडी भएर होइन घर संसार रचाउनु बसाउनु त्यही हो अनि त्यसले गर्दाखेरि एकपटक चाहिँ सानो त्यो मेरो कविता कता गयो थाहा छैन कता गयो तर हजुर एउटा शीर्षक मात्रै छ त्यो कता छ पछि भेट्छु होला म एकखेप धरानमा हाम्रो हामीले सानो घर बनायौँ क्या भाइ ठुलो जस्तो अब ठुलो धेरै तलाको होइन, सानो एउटा बङ्गलो टाइपको घर छ अघि। अनि उहाँ बाहिर विदेशमा हुँदा म नानीहरू पढ्दै थियो दार्जिलिङमा, अनि त्यतिखेर चाहिँ काम धन्दा सकेर म आरामले बसेँ अघि। मलाई कस्तो लाग्यो भने श्रीमान अब कता कता जानुहुन्थ्यो एक्सर्साइज होइन, बाहिर जानुहुन्थ्यो, अब म एक्लै, अब उहाँको प्रतीक्षामै जहिले पनि उहाँ आउनुहुन्थ्यो भनेर। अनि मलाई कस्तो लाग्यो भने घरहरू हेरेँ सबै, अनि मलाई यस्तो लाग्यो कि यो कम्पाउन्डभित्रको एउटा ढुङ्गा पनि एउटा मेरो हो होइन, कम्पाउन्डभित्र बाउन्ड्रीभित्र जे हो मेरो हो अघि, अनि म चाहिँ सुरक्षित छु। घर बनाएर राख्नुभयो, सानो होस् ठुलै महल नहोस् सानो होस् तर घर घर नै हो। त्यहाँदेखि कस्तो मलाई आनन्द लाग्यो क्या, जस्तो यो कम्पाउन्डभित्र जे हो मेरो बार बिरुवा मेरो हो अघि, त्यस्तो लाग्यो। अनि अनि मलाई यसो एउटा कविता आयो क्या, यो घर हो तिम्रो मुटुको परिधि जसभित्र म छु अघि, त्यस्तो यो घरमा बसिएकै ठाउँ हुन्छु जस्तै लाग्छ, सुरक्षित हुन्छु जस्तो तिम्रै अँगालो भित्र छु भन्ने, यो घर हो तिम्रो मुटुको परिधि जसभित्र म छु। तर त्यो कविता कहाँ छ अघि, उसमा ब्यागभित्र छ होला अघि। अनि यस्तै यस्तै उहाँ धेरै परदेश खानुभयो, धेरै दुःख सुख गर्नुभयो होइन, आज यहाँनिर खुसी छौँ दुईजना छौँ। उहाँ रिटायर हुनुभए पनि होइन, पहिला सँगै बस्नु पाइएन होइन, तर आज हामी डिस्कस गर्दै भए पनि यसो नोकझोक भए पनि त साथमा छौँ नि त।
2: हजुर
4: धन्यवाद भाइ। हजुर
2: अब सधैँ नै यस्तो हो भने चाहिँ मैले तपाईँ एकदमै भयङ्करलाई संस्कारी लाग्यो दिदी, सम्मान।
4: हजुर हजुर हजुर हुन्छ, थ्याङ्क यू भाइ। हजुर संस्कारी त अब के भन्नु र होइन, अब
2: हजुर त्यस्तो हुँदैन नि त, आफ्नो श्रीमानलाई लिएर चाहिँ सबै कुरा दिने भन्ने त अहिलेको नयाँ जमानामा त्यो हुँदैन। आफूले लुकाफ्टर गर्ने हो, बुढीले आफ्नो लुकाफ्टर गर्ने हो, र अहिले जस्तो बुढीले चाहिँ मेरो बुढालाई चाहिँ मैले लुकाफ्टर गर्नु, सबै कुरा मैले गाइड गर्नुपर्छ भन्ने त्यस्तो जमाना गयो नि दिदी।
4: गयो भाइ, तर मलाई यस्तो लाग्छ म चाहिँ अब काम गर्ने नारी भइन नि त, म घरमै गृहिणी भएँ क्या, हो त्यसले पनि होला कि
2: जुन तरिकाले आफ्नो श्रीमानलाई त्यो जमानामा राइट मान्छे छान्नु भएको छ, तपाईँको त्यो इन्स्टिङले नै भनेको रहेछ होइन।
3: मलाई कस्तो लाग्यो भने उसलाई मैले के भन्थे नि, मैले चुवाइ यस्तो आयोस् कि माई खाने भन्दा गरी खाने मनपर्छ, ए चोरी खाने मनपर्छ, चोरी खाने भन्दा गरी खाने मनपर्छ, त्यस कारणले मलाई माई खाने भन्दा चोरी खाने मनपर्छ, चोरी खाने भन्दा गरी खाने मनपर्छ भन्थे नि। अनि मैले नि पहिल्यैदेखि भन्थेँ होइन, उसलाई बिहा गर्नुभन्दा पहिला मलाई एकजना अब अलिकति कहानी पढाउँ है, एउटा लिम्बूले छोरी दियो होइन, छोरी दियो
2: अब
3: हेर्नु गएँ, तपाईँको छोरी चाहिँ स्कुल गएको रहेछ, एकछिन पड्केपछि आयो होइन, आएपछि अनि तर नेपाली नबोल्दो रहेछ, हिन्दी ऊ मात्रै बोल्दो रहेछ होइन, हिन्दी होइन, ऊ आसामिस, त्यो भन्दाखेरि ठिकै छ भने अनि मन पर्यो होइन, त्यहाँदेखि मलाई मन पर्यो भने मन पर्यो भने अनि ल मलाई पनि मन पर्यो भने अनि कहिले बिहा गर्ने त्यहाँदेखि होइन, त्यस्तो गर्दाखेरि उसको बाउले चाहिँ मलाई मेरो छोरी मन पर्यो भने मन पर्यो भने होइन, मन पर्यो त भन्नु त मिलेन होइन, र म त बिहा गर्दिनँ भन्ने किन, मेरो घर परिवार ठुलो, यो त यहाँ त काम गर्न सक्न, पाँच भाइको एक बहिनी छोरी हो त्यो पनि होइन, त्यहाँदेखि अब काम गर्दैन त्यहाँदेखि हुँदैन जस्तो लाग्यो क्या, त्यहाँदेखि उसको उसको आमाले चाहिँ मलाई ज्वाइँ मन पर्यो म दिनै दिने भने क्या, अनि पछाडि उसले चाहिँ
2: यतिमै रकम है त, यो कुरालाई चाहिँ सेकेन्ड पार्टमा कुराकानी गराउँला। आदरणीय श्रोता, यो बिचमा दुईटा गीत सुनाउँ र त्यसपछि सापको यही स्टोरीबाट हामी चाहिँ अगाडि बढाउनेछौँ, अहिलेलाई पनि यो गीततर्फ लागौँ।
1: छड्के सलाम, यो BFBS
2: गोर्खा रेडियो हो। हजुर छड्के सलाम तपाईँले सुन्दै हुनुहुन्छ, 5:34 गइसकेको छ र यो बिचमा चाहिँ अल द वे स्कटल्यान्डबाट हाम्रो रामकुमारी पुन दिदी हुनुहुन्छ, X1RGLको हुनुहुँदो रहेछ र अहिले चाहिँ उहाँ स्कटल्यान्डमा MPGSमा हुनुहुँदो रहेछ, उहाँको श्रीमान चाहिँ यो थर्सोको नजिकतिरै हो भाइ भन्दै हुनुहुन्थ्यो, एकदमै फर्साइलो हुनुहुँदो रहेछ, एकदमै खुसी लाग्यो दिदीले चाहिँ फोन गर्नुभयो। अनि अघि मैले चाहिँ हाम्रो भाले दाईको कुराकानी गरेको थिएँ, उहाँले सुनिराख्नु भएको रहेछ र उहाँले चिन्नुहुँदो रहेछ, उहाँको आफन्त पनि पर्दो रहेछ. उहाँ पहिला जस्तै एकदमै रमाइलो एकदमै जोस हुनुहुन्छ, सब सकुशल हुनुहुन्छ भनेर उहाँले मलाई जानकारी गर्नुभयो. दिदी धेरै धेरै धन्यवाद दिन चाहन्छु. र धेरै वर्ष भयो दाईसँग, अब 25-26 वर्षै भयो होइन, र उहाँसँग भेटघाट नभएको तपाईँ तपाईँले सुनिराख्नु भएको रहेछ, आफ्नो मान्छे परेको पर्दो रहेछ. थ्याङ्क यू भेरी मच दिदी. यसो तपाईँले उहाँलाई हाम्रो म्यासेज पनि जस भनिदिनु होला, यसो यो भाइले तपाईँको गीतहरू सुनाइराख्नुहुन्छ अनि तपाईँको कुरा गरिराख्नुहुन्छ भने यसो भनिदिनु होला है त दिदी. हजुर, यो थर्सोको छेउमा रहेछ. पहिला पहिला अब हामीले वर्षमा दुईवटा कि चारवटा ट्रेन टिकट पाउँथ्यो, अनि हामी मात्रै गएन तर साथीहरू चाहिँ एकदमै तल अब भिक्टोरिया हुँदै, लन्डनको भिक्टोरिया हुँदै थर्सोसम्म पनि पुगेर आउने गर्नुहुन्थ्यो, गर्दा त्यसकै नजिक हो भन्दै हुनुहुन्थ्यो. अब स्कटल्यान्ड त यो समरमा गयो भने त स्वर्ग जस्तै लाग्छ होइन. मैले पनि एकपटक त्यो हाइवेको बाटो होइन उता यो पारि A1 बाटो चाहिँ श्रीमतीसँग म त्यहाँ पक्का स्कटल्यान्डमा गएर 3-4 त्यहीँ बसियो क्याम्पिङ गरेर अनि त्यो बाटो आएको थियो. यस्तो राम्रो बाटो है, त्यो बाटो पनि एकदमै राम्रो भर्खरै बनाए जस्तो, अनि त्यो झारपात यस्तो फुलबारी जस्तै, त्यो एकदमै रमाइलो होइन. तर यसपटक त वेदरले गर्दा कस्तो भयो दिदी, जुत्ता नत्र भने त्यो एरिया त स्वर्ग जस्तै एरिया हो. थ्याङ्क यू भेरी मच. एउटा गीत चाहिँ बद्री पङ्गिनी र ज्योति मगरले गाउनुभएको यो गीत एकदमै मनपर्छ. अस्ति पार्टीको कुरा पनि गर्दै हुनुहुन्थ्यो र दिदीको लागि यो गीत राख्न चाहन्छु. यसो सम्झिँदै गर्नुहोस् है दिदी, कहिले काहीँ कल गर्दै गर्नु होला, र मजाले बोल्नु हुँदो रहेछ, फर्साइलो हुँदो रहेछ, खुसी लाग्यो.

0: यो PFBS गोर्खा रेडियो हो।
1: कसरी पत्ता लाउने होला,
2: के पत्ता लगाउने,
1: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
2: के को बारेमा,
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
2: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
1: तिनकै बारेमा जान्न खोजेको।
2: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
1: यो त अति राम्रो कुरा सुनाउनु भयो।
2: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ।

0: गोलकार रेडियो।
1: हजुर, बिएबिएस गोर्खा रेडियोलाई सुन्दै हुनुहुन्छ। केही गीतहरू तपाईँले सुन्दै हुनुहुन्थ्यो। हाम्रो साहब हुनुहुन्छ डब्लुटु गिटार सुप्रिम साहब, र हाम्रो दिदीसँग कुराकानी गरेका छौँ। यहाँ सबैलाई वेलकम गर्दै साहब र दिदीलाई फेरि वेलकम,
2: थ्याङ्क यू भेरी मच।
1: हजुर, लिम्बुनीको कुरा थियो साहब।
2: त्यहाँदेखि त्यसो भएपछि के भयो भने, त्यहाँदेखि उसको बाबाले चाहिँ के भन्यो, अनि मन पर्यो भने अनि ठिकै छ, अनि मैले होइन अङ्कल तपाईँले अर्जबहादुर राईलाई छोरी दिनु हुँदैछ कि बुहारी दिनु हुँदैछ कि सुकिन राईलाई भने क्या, अनि बुढाले हा हा हा हा तिम्रो नाममा के दिन, तिम्रो के छ भने मलाई त्यसो भन्नुभयो है उहाँले, के छ के छ तिम्रो नाममा, अनि बाउ जति तिमी सक्छौ भने, न बाउ सम्पत्तिमा पावरमा, बाउ त खुट्टा लाउनु बित्तिकै जतिजना भयो भने गाडी हिँड्छ, तिम्रो हिँड्छ मलाई होइन हिँड्छ, त्यस्तो पावर छ भने बाउको नाम नदिएर तिम्रो के छ। अनि मैले के भने होइन अङ्कल, जसले चाहिँ यो सुप्रिम राईले चाहिँ मेरो छोरी पाल्छ भन्छ भने चाहिँ म चाहिँ मनपर्छ भने नि त, म जसरी पनि पालिहाल्छु नि भने नि त, अर्कै आफ्नो आफ्नो वे हुन्छ भनेको हेर, केटोले त फुटानी पो लगायो है भने मलाई त्यही भन्यो, फुटानी लगायो तर ठिकै छ भने त बुढोहरू मरिगयो होइन, त्यहाँ मैले उसको छोरीले बिहा गरिनँ, हाम्रो बिहा पनि भएन होइन, त्यहाँदेखि म
1: त्यस्तै
2: होइन, त्यहाँदेखि मलाई उहाँ गएपछि बाउलाई मन परेन भने होइन, जस्तो अहिले मेरो छोराले बुवा देखे मन पर्दैन भन्छ,
3: यहाँदेखि
2: त्यस्तो भएन, त्यस कारणले अब अलिकति केमा जाउँ भने अलिकति अर्कै उमा जाउँ है, इन्टरटेनमेन्ट पनि गरौँ, अब साँचो सत्य कुरा त, अब डोन्ट माइन्ड माई डार्लिङ ओके, पहिला म अक्सफोर्डमा बसेको थिएँ होइन युनिभर्सिटीमा, उसलाई पनि थाहा छ, त्यहाँ बस्दाखेरि यतापट्टि होस्टेलको केटीहरू बस्थ्यो होइन, अनि म यतापट्टि बस्थेँ, त्यहाँदेखि हामी बस्थ्यौँ, ड्युटी गर्थ्यौँ, अनि नाइट सिफ्ट डे सिफ्ट गर्थ्यौँ, अनि कहिलेकाहीँ डे सिफ्ट गर्दाखेरि नाइट सिफ्ट गर्दाखेरि दुई दिन तिन दिन छुट्टी हुन्छ नि, अनि एउटा भनौँ न पिएचडी गरेर नआउने केटीले चाहिँ कुनै कुन देशको स्पेनिस होला गोरेन जस्तो त थिएन, त्यहाँदेखि उसले चाहिँ मलाई मन पराउँथ्यो, आई मिस यु भनेर एउटा सानो चिट लेखेको थियो होइन, चिट लेख्थ्यो आई मिस यु टु भनेको थियो, बोल दुङ लेख्थ्यो त्यति मात्रै, फ्राइडेको दिन अरू सबै डिस्कोल जान्थ्यो, ऊ जाँदैन त्यहाँ जेलमा, जेलमा बस्थ्यो, जेलदेखि हेर्थ्यो, सुत्नुभन्दा पहिला सुत्नुभन्दा पहिला जेलको बत्ती मार्नु
1: भन्दै
3: नेपालमा,
2: अनि यसो गर्थ्यो यसो गर्थ्यो होइन, हात हल्लाउँथ्यो होइन, अनि बत्ती मार्थ्यो, अनि त्यसो हुँदै निकै कर्म चल्यो होइन हाम्रो, र त्यो अरू कुरा केही पनि भएन,
1: भेटघाट भएन,
2: भेटघाट भएन, त्यस्तो भएन, अब ऊ पनि राम्रै, अब मैले पनि बुझ्नुपर्छ उसको त स्टडी गर्नु आएको नि त होइन, तर अरू जस्तो फटाइएको थिएन ऊ चाहिँ,
1: साथीहरू बाहिर जाँदा पनि तपाईँको लागि ऊ बस्यो,
2: बस्यो बसिरहन्थ्यो होइन, त्यसो गर्दाखेरि उसले चाहिँ, अनि मैले एउटा सायरी लेखेँ
1: अनि
2: लेखेँ भनौँ न, अब हिन्दी पनि मैले तिन क्लास पढेको नि त त्यहाँदेखि, उसलाई थाहा छ होइन, मनसे देखो त्यो तुम मेरै हो, आँखसे देखो त्यो तुम मेरी नै हो, बुझ्नुभयो, मनसे देखो त्यो मेरै हो, आँखसे देखो त्यो तुम मेरी नै हो, तुम कौन हो, तुम जो भी हो तब भी मैं प्यार करता हूँ, तुम हो भनेर भने होइन, अनि एक कुरा चाहिँ तपाईँको दिदीलाई उसले सुनाएँ,
1: त्यसो
2: भने के ए यो मेल लागि होइन अर्काको लागि भने, अनि तिम्रो लागि पनि मैले एकछिन पो भइहाल्छ नि भने, अनि उसको लागि ले सुन भने, अनि आँख खोलको देखे त्यो ए मे फिल मे तुम नै हो भने बुझ्नुहुन्छ नि, मे फिल भने बुझ्नुहुन्छ, मे फिल भने यो
3: पार्टी
2: पार्टी हुन्छ, आँख खोलको देखे त्यो तुम मे फिल मे तुम नै हो, तिमी छैनौ नै, आँख बन्द गरेको देखे तुम मेरै दिलमै हो होइन, आँख बन्द गरेको देखो त तुम मेरै दिलमै हो होइन, तुम मेरै धड्कन हो, तुम मेरै जिन्दगी हो, क्योंकि मैं आज जी रहा हूँ, तुम हो गरे हो, यस्तो पनहरू मलाईसँग आएछ, अनि मेरो अनौठो अनौठो पनहरू कोही कोही हुन्छ कि, यो चाहिँ वर्ल्डले मन पराएको छ कि मेरो, त्यस कारणले अब तपाईँलाई के भन्छ, माइन्ड फिल गर्दाखेरि हरेकमा एक हप्ता दुई हप्ता बस्छौँ नि, जहाँ छोड्दाखेरि सबै रुन्छ क्या, सबै हुन्छ होइन, मलाई छोड्दै पनि छ अनि तपाईँ कति दिलवाले भन्छ क्या दिलवाले
1: दुश्मनलाई त गोली नहान्ने सिपाही मान्छे होइन
3: मार्नु यदि ठिकै छ भाइ मार्नु भएको भए पनि जिन्दगीभरि ग्लानी हुन्थ्यो होला जस्तो ग्लानी हुन्थ्यो कर्तव्य हो मार्नु नै हो आमा बाउ आएपछि पनि मार्छु भन्ने पसन्द नै होला नि बाउ आए पनि
1: तर
3: तर ऊ चाहिँ भेट भएपछि
1: हजुर
3: फेरि कति उहाँ कति जेन्टल हुनुहुँदो रहेछ क्या अब हजुर उहाँले त बारम्बार भेट भएपछि नि फ्यामिली ल्याऊ होइन फ्यामिली ल्याऊ मेरोमा राख घुमाऊ अर्जेन्टिना उहाँलाई भनेको भनेकै गर्नुहुन्थ्यो अनि
2: हजुर
3: अनि सेकेन्ड टाइम पनि उहाँले उपहार ल्याउनु भएको त्यो नाइफ क्या हात्तीको दाँतको हजुर हजुर हजुर उहाँ चाहिँ एकदमै राम्रो व्यक्ति हुनुहुँदो रहेछ
1: राम्रै
2: छ आफ्नो स्टोरी भुलिसकेको स्टोरीलाई त्यहाँ भन्नु पाउँदाखेरि राम्रै लाग्यो होइन यसरी भन्ने थिएँ तर मैले त्यहाँ डेटहरू पनि भन्नु पर्ने थियो मैले र केही छ मलाई खुसी नै लाग्यो तपाईँको यो माध्यमबाट दुनियाँलाई सुनाउँदाखेरि मेरो एउटा कहानी है चाहे भन्नु जानिनँ चाहे भन्नु जाने
1: अब यो सबै एयर गरिसकेपछि फेरि कुनै प्रश्नहरू छन् म आई विल कम ब्याक टु यु आजको लागि चाहिँ धेरै धेरै धन्यवाद
3: हजुरलाई
2: ल यस्तो मैले मनको कुराहरू मैले मेरो बितेका कुराहरू चाहिँ गर्नु पाएँ थ्याङ्क यू भेरी मच तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको यसरी नै वेब बेसको प्रोग्राम चलिरहोस् स्वस्थ रहनुहोस् इज्जत कमाउनुहोस् यही छ मेरो तपाईँलाई शुभकामना है
1: जानुभन्दा अगाडि चाहिँ हाम्रो लीला बहिनी हुनुहुन्छ क्यान्टरबरीमा उहाँले फोन गरेर हि इज द राइट क्यान्डिडेट है हामीले मेजर गुरुजी मेजर गुरुजी मेजर साहब के भन्छौँ भन्दै हुनुहुन्थ्यो उहाँलाई पनि नमस्कार टक्राउन चाहन्छु कहिले चाहिँ प्रसन्न हुन्छ मलाई जानकारी गराउनु होला है भनेर भन्नुभएको छ उहाँलाई के भन्नुहुन्छ
2: भन्यो उहाँलाई पनि ल बहिनी थ्याङ्क यू भेरी मच तपाईँको रिलेसनसिपले गर्दा आज मैले मेरो भएको सबै भन्नु पाएँ सुन्नुहोस् यसलाई अनि त्यसको कमेन्ट चाहिँ गर्नुहोस् है राम्रो नराम्रो
1: ल
3: तपाईँलाई धेरै धेरै धन्यवाद भाइ मेरो घरमा आइदिनु वेलकम हजुर तपाईँलाई अनि तपाईँको हरेक कुराहरू मलाई खुसी लाग्यो नोटको कुराहरू प्रश्न राख्नुभयो हामीले पनि त्यस्तो अवकाश पायौँ है त्यो प्रत्यक्ष ऊहरू हामीले शब्दहरू राख्नु पायौँ अनि समस्त बिएबिएस प्रोग्राम सुनिराख्नु भएको दर्शकहरू अथवा होइन सुन्नुभएको उहाँहरूलाई हाम्रो हार्दिक नमस्कार अनि तपाईँलाई धेरै धेरै धन्यवाद
1: कति राम्रो बोल्नु हुँदैछ दिदी
3: हजुर होइन यस्तै म चाहिँ अब
1: मान्छे सोझो हुन्थ्यो तर हामी बोल्न जान्दैन थियो नि त तपाईँले जमानामै अलि पढेर यो कला चाहिँ सिक्नु भएको रहेछ अनि यो संस्कार मैले तपाईँको घरको अप एन्ड डाउन हेरे कति मजाले बस्नु भएको रहेछ
3: धन्यवाद
1: श्रीमान श्रीमती दुवैजनाले गर्नुभएको
3: मिलेर
2: उसलाई के भन्छु भने नि उसले दुःख पायो सुख पायो भने सुख दुःखको हाम्रो साथी हो तिमीलाई त मैले भन्ने अधिकार छ गर्ने भन्दाखेरि चाहिँ सबै ससुराले दिएको त्यसरी भन्छु है जसले आफ्नो छ उसले हरेक चिज गर्छ जसले आफ्नो छैन उसले गर्दै गर्दैन वास्तवमा त्यस कारणले डोन्ट माइ नेट आई लभ यु
1: साह्रै मिजासिलो अहिले त यस्तो हेन्डसम हुनुहुन्छ जमाना

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: बागमती प्रदेशले संगठन तथा व्यवस्थापन ओएनएम संरचना पुनरावलोकन गर्दै 134 तरबन्दी कटौती गर्ने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक

0: रसुवाको भोटेकोशी बाढीमा 36 देशका 606 विदेशी पर्यटक अझै बेपत्ता छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार गत भदौ 10 गतिको बाढीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढ़ी भारतका छन्। विभागका अनुसार भारतका 189, अस्ट्रेलियाका 33, क्यानाडाका 30, मलेसियाका 55, युक्रेनका 54, बेलायतका 32, अमेरिकाका 65, लाटभियाका 33, चीनका 37 जना छन्। त्यस्तै बेलारूस, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हंगेरी, आइरिस, इजरायल, नेदरल्याण्ड्स, न्यूजील्याण्ड, पोर्चुगल, बेल्जियम, स्वीडेन, स्विजरल्याण्ड, इटली, भियतनाम, इस्टोनिया र कोरियाका पर्यटक पनि बेपत्ता भएका छन्। सरकारले सार्वजनिक प्रशासनलाई छिटो छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 ल्याएको छ। बुधबार बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको नियमावलीमा सरकारी निकायहरूमा फाइल दर्ता, टिप्पणी स्वीकृति र डिजिटल हस्ताक्षर जस्ता सम्पूर्ण काम एकीकृत विद्युतीय प्रणाली मार्फत अनिवार्य रूपमा गर्नुपर्नेछ। निर्णय प्रक्रियालाई सहज बनाउन टिप्पणीको तह घटाइएको छ। मन्त्री स्तरबाट हुने निर्णयमा धेरैमा 3 तह र सामान्य विषयमा धेरैमा 2 तह मात्र रहने व्यवस्था गरिएको छ। फाइल दर्ता हुनासाथ स्वत समय गणना शुरू हुने र तोकिएको समयभित्र कार्यवाही नभएमा 24 घण्टाभित्र फाइल स्वत माथिल्लो तहमा पुग्नेछ। कानून र जोखिम विश्लेषणका लागि कृत्रिम बुद्धिमत्ता एआईको प्रयोग गर्न सकिने तथा सेवाग्राहीले मोबाइल एप वा एसएमएसबाट आफ्नो फाइलको प्रगति हेर्न सक्नेछन्। निर्णयमा ढिलाइ गर्ने वा जिम्मेवारी पूरा नगर्ने पदाधिकारीलाई विभागीय कार्यवाही र कार्य सम्पादन मूल्याङ्कनमा अङ्क कटौती गर्नेछ। अब खबर फटाफट।
1: नारायणी लिफ्टका पम्प सञ्चालनमा मासिक 42 लाखसम्म विद्युत खर्च। पश्चिम चितवनका 4700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध। नेपालगंजमा जलेका 31,179 लाल पूर्जाको श्रेष्ठता कायम। जेएनजी प्रदर्शनका क्रममा नष्ट भएका जग्गा धनी प्रमाण पूर्जाको अभिलेख पुनः कायम गरियो। गिद्ध संरक्षणमा नेपालमा ऐतिहासिक सफलता। डंगर गिद्धको संख्या सन् 2012 पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष। सहकारी ऋणको अधिकतम ब्याजदर 13% कायम। बचत र ऋणको ब्याजदर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था। हुम्लाको चंखेलीमा अवैध जड़ीबुटी संकलन रोक्न 21 दिने सूचना। इजाजत बिना जड़ीबुटी संकलन गर्नेलाई कार्यवाही गर्ने वन कार्यालयको चेतावनी। कैलालीमा ज्यापानिज इन्सेफ्लाइटिस विरूद्ध खोप अभियान शुरू। घोडाघोरी र लम्कीचुहामा अभियान शुरू। धनगढ़ीमा असोज 8 गतेदेखि खोप दिइने। बिग्रिएका सड़क बारे गुनासा गर्न सड़क सुझाव एप सञ्चालनमा। काठमाडौँ उपत्यका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासा एपबाट दर्ता गर्न सकिने। नेपालले घरेलु मैदानमा बंगलादेश विरूद्ध T20 सिरिज खेल्ने। चैत 12, 14 र 16 गते 3 खेल हुने।
0: सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर पाले फाले 15,000 जरिवाना प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गराएको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा जरिवानाको व्यवस्था गरिएको हो। विधेयकको दफा 13 सार्वजनिक स्थानमा जाँदा डस्टबिनमा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वको रूपमा व्याख्या गरिएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

इन्जोय गर्नुहोला पक्का पनि यो गीतबाट के बार मागी फर्क्यो भना रमेश पौडेलले सृजना गर्नुभएको यो मिठो गीतमा चाहिँ नारायण जोसको चाहिँ जोस यो मिठो सङ्गीतमा तपाईँहरूले सुन्दै हुनुहुन्थ्यो यो गीत चाहिँ मैले सुनाएँ पक्का पनि तपाईँहरूले चाहिँ इन्जोय गर्नुहोला नारायण राईमाझी गाउने कलाकार चाहिँ निशन भट्टराई थियो ओरिजिनल गीत चाहिँ राम भक्त जोजेजुले गाउनु भएको छ बजी त 10 मिनट गइसकेको छ र तपाईँको गीत अप नेक्स्ट हाम्रो मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ आसपोर्टबाट उहाँको गीत अनि कैलाश भाइको पनि गीत हामी सुन्नेछौँ अनि तपाईँ पनि गीत सुन्न चाहनुहुन्छ भने यो आरमा कुनै पनि अन्तर्वार्ताहरू छैन मिठा मिठा गीतहरूबाट हामी इन्जोय गर्नेछौँ है त अनि हाम्रो आरपी लिङदेन दाजु धन लिम्बू पनि छ आरपी लिङदेन एउटै उहाँकै नाम हो र उहाँले डोनकास्टरबाट पनि सुन्दै हुनुहुन्छ लभली कार्यक्रम भन्नुभएको छ दाईलाई धेरै धेरै धन्यवाद गीत सुन्न चाहनुहुन्छ भने यसो मलाई जानकारी गराउनुहोला है त अनि हाम्रो चाहिँ भर्खरै उत्तर सुन्दास दाजुले एउटा कार्यक्रमको यहाँ जानकारी मलाई पठाउनु भएको छ सम्पूर्ण बेजिङ स्टोकवासीहरूलाई हार्दिक निमन्त्रणा भनेर एउटा साङ्गीतिक कलाकार साँझ हुन गइरहेको छ तारा लक्सम उहाँ चाहिँ नेपाली तारा सिजन टूको चाहिँ प्रथम उपविजेता हुनुहुन्छ अनि निता थापा मगर भोइस अफ नेपाल सिजन 7 की चाहिँ उहाँ विजेता हुनुहुन्छ अहिले बेलायतमा हुनुहुन्छ र उहाँहरूको साथमा चाहिँ स्याटरडे 10 अक्टोबरको दिन चाहिँ यो पपली फिल्ड सेन्टरमा चाहिँ र यो साङ्गीतिक साँच हुन गइरहेको छ लाइभ भोकल पर्फर्मेन्स बाई तारा लक्सम नेता थापा मगर अनि ट्रेडिसनल मोडर्न फ्युजन पनि हुने रहेछ कल्चरल सोकेस मिट एन्ड ग्रिट कार्यक्रम हुँदैछ है त 4 बजेबाट राति 9 बजेसम्मको कार्यक्रम राख्नु भएको छ टिकट अनि मोर इन्फर्मेसनको लागि चाहिँ तपाईँहरूले 07-469-786-934 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ लिमिटेड सिट बुक अर्ली र यो टिकट चाहिँ 20 पाउन्ड्स छ है त र तपाईँहरू जान सक्नुहुन्छ आवर कल्चर आवर प्राइड आवर आइडेन्टिटी भन्नुभएको छ र सही कुरा यो नारा चाहिँ एकदमै मन पर्यो बेजिङ स्टोक नेपालीज कम्युनिटीले चाहिँ यो आयोजना गर्दैछ है त र तपाईँहरू जान चाहनुहुन्छ भने यो जानकारी मैले तपाईँलाई राखेँ अनि यो हाम्रो नरेश काङबाङ राई भाइ हुनुहुन्छ पूर्व वानाजीहरूको चाहिँ उहाँ स्रष्टा हाम्रो बिएबएसमा पनि उहाँले काम गर्नुभयो बिएबएसकै सदस्य हुनुहुन्छ उहाँको एकल कविता वाचन हुँदैछ जुन चाहिँ 22 नोभेम्बरको दिनमा र यो गोडिन्टन भिलेज हल आसपोर्टमा हुँदैछ है त TN23 3JJ तपाईँहरू जान सक्नुहुन्छ समय दिउँसो 1 बजेबाट सुरु हुन्छ र यो चाहिँ आयोजक इकोज पर्वतले गर्दै हुनुहुन्छ र यो साधन यसो तर अनि अर्को चाहिँ यो नेपाली इन्डिजिनियस फिल्म फेस्टिभल पनि हुँदैछ र यो हुने दिन चाहिँ 27 सेप्टेम्बरको दिन है त यो एम्पायर हलमा अल्डो सर्टमा हुँदैछ र जुन चाहिँ 3 बजेबाट चाहिँ अवार्ड सेरेमनी हुन्छ मुभी स्क्रिनिङ चाहिँ 10:30 बजे बिहानबाट 2:30 बजेसम्म हुन्छ र त्यसपछि तपाईँहरूले त्यहाँ गएर इन्जोय गर्न सक्नुहुन्छ मुभीहरू हेर्न सक्नुहुन्छ मुभी मात्रै हेर्नुहुन्छ भने जेनरल एडमिसन चाहिँ 15 पाउन्ड छ अनि एडमिसन प्लस डिनर लिनुहुन्छ भने 50 पाउन्ड भिआइपी पासको लागि चाहिँ 100 पाउन्ड अनि भिभिआइपी पासको लागि चाहिँ 200 पाउन्ड छ है त टिकट दर चाहिँ नेपालबाट पनि कलाकार आउँदै हुनुहुन्छ भोलि भयो भने चाहिँ हाम्रो अध्यक्ष हुनुहुन्छ यो जनजाति महासङ्घ युकेको हाम्रो योगेश साप लगायत अर्को एकजना भन्दै हुनुहुन्थ्यो हाम्रो चाहिँ रोजिना बहिनीले भयो भने उहाँसँग भोलि हामी कुराकानी गर्नेछौँ तर इट्स नट स्योर म फाइन्ड आउट गर्छु है दाइ भन्दै हुनुहुन्थ्यो अस्ति हाम्रो बहिनीसँग नै छोटो इन्फर्मेसन त हामीले कुराकानी गरेका थियौँ तितवर नेपालीज कम्युनिटीको 10 सेलिब्रेसन 17 अक्टोबरमा हुँदैछ स्याटरडेको दिन तितवर सिभिक सेन्टरमा 4 बजेबाट राति 11:30 बजेसम्म कार्यक्रम राख्नु भएको छ टिकट दर एडल्टहरूको लागि 25 पाउन्ड चिल्ड्रेन 15 पाउन्ड 6-16 वर्षको हुनुहुन्छ भने अनि डोरमा चाहिँ 30 पाउन्ड एडल्टहरूको अनि चिल्ड्रेनहरूको चाहिँ 20 पाउन्ड छ है त देवबहादुर गुरुङज्यू हुनुहुन्छ उहाँलाई कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुन्छ र अर्को चाहिँ यो दसैँ पार्टी नै रहेछ अनि 7th गोर्खा राइफल्स युकेको चाहिँ मेमोरियलको चाहिँ अनभेलिङ कार्यक्रम रहेको छ 10 अक्टोबरको दिन सन पल्स कथिडल लन्डनमा हुँदैछ है त तपाईँहरू जो जानुहुन्छ र तपाईँहरूले चाहिँ आफ्नो नामहरू दिन सक्नुहुन्छ बेलुकी 4 बजेबाट 8 बजेसम्मको कार्यक्रम हुनेछ है त कार्यक्रममा पण्डित तथा लामाबाट प्रार्थना र आशीर्वाद प्रदान गरिनेछ र सम्पूर्ण 7JLका ब्रिटिस तथा गोर्खा भूतपूर्व सैनिकहरूलाई उहाँहरूको परिवारहरूलाई सहभागिताको लागि चाहिँ जस उहाँहरूले
यो चाहिँ आह्वान गर्नु भएको छ। हजुर, यो चाहिँ हामीलाई प्रसारण गरिदिनको लागि अनुरोध त गर्नुभएको छ, भयो भने हामी इन ड्यू कोर्समा उहाँहरूसँग पनि कुराकानी गराउँला। सेन्ट पल कथिड्रल लन्डनमा तपाईँहरू जान सक्नुहुन्छ, यो मेमोरियल अनावरण कार्यक्रम रहेको छ है त। हजुर, यति भन्दै र नवीन शिवा साहब हुनुहुन्छ र उहाँलाई चाहिँ 07786516482 कन्ट्याक्ट गर्न चाहिँ सक्नुहुनेछ। हजुर, यति नै गरौँ होला अहिलेको जानकारी। अब भने हाम्रो चाहिँ मिनी कालीकोटे राई बहिनी हुनुहुन्छ हाँसफोटोबाट, उदित नारायण झा र साधारण सरगमले गाउनुभएको यो गीत राखौँ है त। त्यसपछि एउटा प्रमो ब्रेक अनि हाम्रो कैलाश भाइको गीत हामी सुन्नेछौँ है त, र उहाँले चाहिँ एउटा गीत मगाउनु भएको छ, त्यो गीत हामी सुन्नेछौँ है त।

0: BFBS Gurkha Radio.
1: के तपाईलाई प्रोसेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4 pounds 99 cents तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk गएर आजै आफ्नो अकाउन्ट
0: यो BFBS कुलकर्म रेडियो हो।

0: Dakota.
1: Shh.
0: Hmm. 아바타 어디와요?
2: 요 퍼가세 모로 가이네서.
3: 에 바부 코타.
4: 바테이 바토.
5: 바테이 바토.

0: अवश्य रिश्मा देखाऊ है मलाई
1: एकछिन झगडा पर्ने बित्तिकै गरे केटीहरुसँग नाच्नु पर्छ लाइन त हान्नु भएन नि
0: गइदिम गइदिम
1: सरी सरी सरी रिस त नाकको टुप्पोमै छ है मेरो बुढोको केही भन्नु हुँदैन यार

जुन प्रसाद र राजसागरले गाउनुभएको गीत रहेछ, निकै इन्ट्रेस्टिङ गीत। हाम्रो कैलाश भाइ हुनुहुन्छ ननिटनबाट, र उहाँले सबैलाई सुनाउनको लागि अनुरोध गर्नुभएको थियो। र आजभोलि गीतहरू चाहिँ अब भिजलमा हेर्नुभएको कारणले गर्दा बिचमा चाहिँ डायलगहरू पनि हुन्छ, त्यसले गर्दा यो रेडियोको लागि अलिकति चाहिँ अब डायलगहरू भयो भने अलिक उपयुक्त नहुन पनि सक्छ, तर आजभोलिको स्टाइल नै त्यही छ। कैलाश भाइ धेरै धेरै धन्यवाद। 6:27 गइसकेको छ, र अघि चाहिँ कार्यक्रम छड्के सलाम सुनेर हाम्रो यशोदा गुरुङ दिदी हुनुहुन्छ रेडिङबाट, र नमस्ते योगराज भाइ, गोधुली साँझको भेरी इन्ट्रेस्टिङ कुराकानी छड्के सलामका W2 सुप्रिम राई साहेब दिदीलाई पनि सम्मान छ। उहाँहरूको त्यो समयको साहित्य बोली कुराकानी शैली अत्यन्त रोचक थियो है, धन्यवाद भन्नुभएको छ रेडिङबाट दिदी, थ्याङ्क यू भेरी मच। र तपाईँहरूको पनि गर्न सकिन्छ साहब, र तपाईँको पनि यसो इन्ट्रेस्टेड हुनुहुन्छ भने जानकारी गराउनु होला है त। कैलाश भाइले पनि जस सुनेर थ्याङ्क यू भेरी मच भन्नुभएको छ, बहिनी भाइलाई धेरै धेरै धन्यवाद। अनि निर्मला परिवेश राई बहिनीले पनि निकै लामो समयमा त एउटा भोइसमेल अनि गीतको लिङ्क पठाउनु भएको छ, त्यो गीत हामी सुन्नेछौँ। र अहिलेलाई भने चाहिँ हाम्रो गङ्गा थापा आमा हुनुहुन्छ, र उहाँले पनि सुन्दै हुनुहुन्छ, र यो गाउँ खाने कथाको उत्तर सोध्नु भएको छ। र यो उत्तर भन्दा पनि यो प्रश्नै मैले यहाँ सुनेको छैन, अब बिहान हो, बिहान चाहिँ अब बेलुका ड्युटी भएको कारणले गर्दा कहिलेकाहीँ 10-11 बजीसम्म सुतिरहेको हुन्छु। हजुर, कतिपय श्रोताले भन्नुहुन्छ कति साह्रो सुत्नु भएको भनेर भन्ने गर्नुहुन्छ, कहिलेकाहीँ 5 बजीतिर उठ्दा पनि टिकटक हेर्ने, अरू चाहिँ कुराहरू हुन्छ त्यसले गर्दा पनि सुतिरह जस्तो पनि बुझिन्छ। अब हाम्रो टिका पूजाज्यू हुनुहुन्छ, र उहाँ लेख्नुहुन्छ गुड इभिनिङ योगजी, सुन्दैछु है हजुर, आज मेरो जेठा छोरा शेष पूर्जाको जन्मदिन हो, छोराको जन्मदिनको गीत सुनाइदिनु होला छोरालाई भन्नुभएको छ, अनि धेरै धेरै धन्यवाद छ हजुर टिका पूर्जा एन्ड फ्यामिली इस्ली एमसेबाट हजुर भनेर भन्नुभएको रहेछ। थ्याङ्क यू भेरी मच भन्न चाहिँ चाहन्छु। र इस्ली भन्ने ठाउँ पनि निकै राम्रो रहेछ, र हाम्रो निम्स पूर्जा भाइको दाई कमल त्यहीँ बस्नु हुँदो रहेछ, त्यो मलाई थाहा थिएन, पछि अस्ति हामीले इमेलहरू यसो एक्सचेन्ज गर्दा मात्रै थाहा भयो, तपाईँले डेफिनेटली चिन्नुहुन्छ। हजुरको छोरा कति वर्ष पुग्नुभयो, अशेष पूजा, ब्युटिफुल नेम, र छोरालाई बर्थडेको जन्मदिन, बर्थडेको उपलक्ष्यमा जन्मदिनको शुभकामना दिन चाहनुभएको छ। भान्जालाई हामी सबैको तर्फबाट धेरै धेरै बर्थडेको चाहिँ शुभकामना। राजेश पाल राई गाउँदै हुनुहुन्छ, मुकेश राईज्यूको शब्द अनि सङ्गीत बिबी अनुराईको मनोकाङ्क्षा एल्बमबाट यो गीत हामी सुन्दैछौँ। अशेष भान्जा ह्याप्पी बर्थडे टु यु है त, हामी अहिले काम गर्दैछौँ अथवा पढ्दैछौँ, जे भए पनि जीवन सफल रहोस्, शुभकामना।

0: हजुर राजेश पाल राई इज किङ यो गीत लगाउँदै हुनुहुन्थ्यो. इसलीबाट हाम्रो टिका पूजाज्यू आउनु भएको थियो गीत अनुरोध गर्नको लागि चाहिँ अथवा गर्नुभएको थियो. उहाँको प्यारो छोरा अशिष पूजाको आज जन्मदिन परेको रहेछ. छोरालाई धेरै धेरै आशीर्वाद दिँदै बर्थडेको शुभकामना दिन चाहनुभएको थियो र भान्जालाई हाम्रो पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु. अहिले 6:35 गइसकेको छ. आजको कार्यक्रम त गोधुली मेरो साथमा सुन्दै हुनुहुन्छ र भोलि चाहिँ आदरणीय श्रोता मर्निङ सोमा हाम्रो दिदी आउनुहुन्छ. दिदी होइन हाम्रो शिरीष बहिनी. त्यसपछि भने काठमाडौँको स्वागत कार्यक्रम भोलिबाट भोलि पनि यहीँबाट हुन्छ अनि दिउँसोको कार्यक्रम चाहिँ हुँदैन. हाम्रो आशा दिदी अहिले छुट्टीमा हुनुहुन्छ अनि दिउँसोको कार्यक्रम चाहिँ होइन, भोलि त दिउँसोको कार्यक्रम त हाम्रो सोनिया बहिनीले गर्नुहुन्छ अनि इभिनिङको कार्यक्रम चाहिँ मैले गर्छु. हजुर म पनि अलिक कन्फ्युज भएको छु. हजुर यही छ भोलिको चाहिँ. अनि पर्सि स्याटरडे चाहिँ क्विन्स कर्खा सिग्नल्सको चाहिँ रेजिमेन्टल बर्थडे हुँदैछ. हाम्रो चाहिँ शिरीष बहिनी चाहिँ भोलि, शिरीष बहिनी अलिकति मैले उल्टो भनेछु, भोलि चाहिँ उहाँ त्यतातिर जानुहुन्छ मर्निङ सो हाम्रो सोनिया बहिनीले. आफ्टरनुन सोमा चाहिँ गीत मात्रै आउँछ भोलि समिसन अनि इभिनिङ सोमा चाहिँ मलाई भेट्नुहुन्छ अनि काठमाडौँको सौगातमा हाम्रो रूपा दिदीले यहाँबाट सञ्चालन गर्नुहुन्छ. है त म आफै कन्फ्युज भएछु. हजुर अब यो बिचमा चाहिँ हाम्रो निर्मला परिवेश राई बहिनी हुनुहुन्छ. निकै लामो समयबाट उहाँले भोइस म्यासेज छोड्नु भएको रहेछ, यो प्ले गर्छु. अनि श्रीमान श्रीमती उदय र मनिला सोताङले गाउनु भएको गीत अनुरोध.
1: हेलो योग दाजु, नमस्ते, गुड इभिनिङ. अनि संसारभरिको श्रोताहरूलाई पनि गुड इभिनिङ, गुड आफ्टरनुन, गुड नाइट भन्न चाहन्छु कहाँ कहाँबाट सुन्दै हुनुहुन्छ. म चाहिँ निर्मला राई परिवेश फ्रम युके एन्डोभरबाट हो. अनि दाजु तपाईँहरू बेबेस टिमलाई त सम्झिराख्छु, तर म चाहिँ अनलाइन डिजिटल बिजनेसमा चाहिँ जोइन भएकोले बिजी हुन्छु. मेरो कामै यो भयो, मेरो ड्युटी नै. अनि यतिखेर एकछिन रेडियो अन गरेको खाना खाँदा खाँदै दाजुको कार्यक्रम चलिरहेको रहेछ, अनि यसो गीत अनुरोध गर्नुहोस् है भन्ने सुनेर म पनि मौकामा यसो भाग लिइहालेको. दाजु उदय मोनिला सोताङ दाजु दिदीको स्वरमा यो गीत मैले यहाँ पठाइदिएको छु, बजाइदिनुहोस् ल मेरो लागि अनि सम्पूर्ण श्रोताको लागि. जो जसले यो गीत मनपर्नुहुन्छ अनि पहिला मेरो गीतहरू अनुरोध गर्नुहुने सबै श्रोताहरूलाई पनि. अनि अर्को कुरा, मेरो उदय मोनिला दाजु दिदीको स्वरमा नयाँ गीत आउँदैछ है, जानकारी पनि गराए.

साइकल चलाउनु तपाईँको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ, तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईँलाई यसबाट। प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो। यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस्। जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला। यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ। अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस्। अँध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ, टाढैबाट देखिनुहोस्, सुरक्षित रहनुहोस्। थप जानकारीको लागि हेर्नुहोस् thing.direct.gov.uk।

हजुर मनोज खड्का र साथीहरूले गाउनुभयो कि यो गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो र यो चलचित्रको गीत रहेछ. आशा गरेको छु तपाईँहरूले इन्जोय गर्नुभयो होला. परदेशी टूबाट हामीले यो गीत चाहिँ सुन्यौँ. निकैजना कलाकारहरूले गाउनुभएको गीत हो. लाल गोपाल सुवेदी र नारायण राई माझीको चाहिँ शब्द अनि सङ्गीत नारायण राई माझीकै रहेको गीत हामीले सुन्यौँ. कहिले कहिले कार्यक्रमको अन्त्यतिर आइपुगिसकेका छौँ. आज चाहिँ हाम्रो यस कार्यक्रम छड्के सलाममा हाम्रो डब्लु टु रिटायर शुक्रा राई र दिदीको कुरा सुनेर हाम्रो क्याप्टेन चाहिँ राम साहब लेख्नुहुन्छ. उहाँ चाहिँ क्याट्रिकबाट लेख्नुहुन्छ. डियर भाइ योग गेस भन्नुभएको छ. हजुरलाई पनि नमस्कार साहब. लिसनिङ यो लवली प्रोग्राम रेफरेन्स डब्लु टू सुकराज राई वाज आवर प्लाटुन सार्जन इन आवर ट्रेनिङ 1987 डिसेम्बरको कुरा गर्नुभएको छ है त. ही वाज भेरी चर्के प्लाटुन सार्जन, एकदमै चर्के नै हुनुहुँदो रहेछ. र उहाँ बक्सर पनि खेल्नु भएको, जस अझै बक्सरको पनि सिकाउँछु भन्दै हुनुहुन्थ्यो अघि. यो पहिला अघिल्लो एपिसोडहरूमा तपाईँले सुन्नुभयो होला. र क्यान रिमेम्बर हिज बडी मुभमेन्ट एन्ड ब्रिफिङ युज टु बी इन्ट्रेस्टिङ एज भनेर भन्नुभएको छ. पक्का त्यो बडी मुभ गर्दै उहाँले ब्रिफिङ गर्नुभएको कुरा सम्झिनु भएको छ. I know it's very long time. If Saheb listening, my details are 2168 79. Recruit Ram Bahadur Malla, 1 Platoon 1 Section मा हुनुहुन्थेछ. र यस अब साँपले सुन्दै हुनुहुन्छ भने यो उहाँको म्यासेज जस्ताको तस्तै मैले साँपलाई पनि फरवर्ड गरेको छु. आशा छ उहाँले पनि हेर्ने मौका चाहिँ पाउनुहुन्छ होला. साँप र दिदीलाई वान्स अगेन धेरै धेरै धन्यवाद दिन चाहन्छु. अर्को हप्ताबाट चाहिँ फेरि हाम्रो हामी क्विन्स गखा सिग्नल्स भन्दा पनि जिटिआरतिर जानेछौँ. र उहाँ चाहिँ हुनुहुन्छ हाम्रो स्टाफ सर्जन रिटायर प्रकाश रावत. अनि अन्तिम एपिसोडमा चाहिँ दिदीसँग पनि कुराकानी गरेको छ. 8 एपिसोडसम्म उहाँले उहाँसँग गरेको कुराकानी तपाईँहरूले सुन्न सक्नुहुन्छ. उहाँको चाहिँ सङ्घर्ष कुराहरू र उहाँकै निवासमा गएर रेकर्ड गरेको कार्यक्रम तपाईँहरूले सुन्न चाहिँ सक्नुहुन्छ. मदन सिंह नेपाली र सुकमित गुरुङले गाउनुभएको यो गीत राख्दै आजको सम्पूर्ण कार्यक्रमबाट म पनि बिदा हुन चाहन्छु. र भोलिको कार्यक्रममा चाहिँ 5 बजेको समाचारपछि ब्रिटिस आर्मी ड्रोन कम्पिटिसन, ट्याक्टिकल ड्रोन कम्पिटिसन चाहिँ भइरहेको छ. आज अन्तिम दिन हो, कसले जित्यो. अहिले म हाम्रो विजय भाइ हुनुहुन्छ इसी हो, उहाँलाई चाहिँ फोन गरेर सोध्नेवाला छु. र भोलि उहाँसँग गरेको कुराकानी चाहिँ प्रस्तुत हुनेछ. र हाम्रो भेटघाट भोलि गर्ने बाचा राख्दै बिदा मागे. ह्याभ अ लभली इभिनिङ. बाई बाई.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली काङ्ग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अप्नाउने भएको छ। विशेष महाधिवेशन र चौधौं महाधिवेशनबाट आएका अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको आजको केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन थापाले पार्टीको वृहत्तर एकताका लागि अन्तिमसम्म लचकता अप्नाइने बताउनु भएको हो। थापाले देउबा सहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नु भएको छ।
4: पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ। हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको एउटा विधेयक भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी पूर्व सभापतिजी यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि ती तमाम कुराहरू पुरा भइसके पछाडि

0: काउजुरी मध्ये आधा भन्दा बढी स्थानीय तह र प्रदेश सरकारसँग जोडिएका छन्।
1: आयोगले राष्ट्रपति समक्ष बुझाएको 36 औं वार्षिक प्रतिवेदन अनुसार पछिल्ला वर्ष संघीय मन्त्रालयहरू भन्दा तल्लो तहका सरकार र स्थानीय निकायहरूमा उजुरीको चाप अत्यधिक देखिएको हो। प्रतिवेदन बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त प्रेम कुमार राई,
2: अब 82-83 आयोगमा विभिन्न माध्यमबाट दर्ता भएका 33,519 उजुरी र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरी आएका 7,323 उजुरी गरी जम्मा 40,842 उजुरी कायम भएका छन्। यस अवधिमा कायम कुल उजुरी मध्ये तहगत आधारमा हेर्दा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा धेरै अर्थात् 20,025 49% रहेका छन् भने सँगसँग सम्बन्धित 15,512 33.98% र प्रदेशसँग सम्बन्धित सबैभन्दा कम अर्थात् 5,305 12.99 उजुरी दर्ता भएका छन्।
1: आयोगले गत आर्थिक वर्षमा छानबिन र अनुसन्धानपछि विशेष अदालतमा 175 मुद्दा दायर गरेको छ। दायर मुद्दा मध्ये सबभन्दा बढी 56 सार्वजनिक सम्पत्ति हानि नोक्सानी, 41 घुस र 27 गैर कानूनी लाभ हानिसँग सम्बन्धित छन्। गत आर्थिक वर्ष विशेष अदालतबाट फैसला भएका 156 मुद्दा मध्ये 81 कसुर ठहर भएको आयोगको भनाइ छ।
0: 469 पृष्ठ लामो प्रतिवेदन 6 परिच्छेदमा समेटिएको छ। परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ।
1: 2082 असार 1 2083 जेठ 31 स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो पल्ट त्रिवीले विद्यार्थीलाई सुगम हुने गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ। एमफिल, पीएचडी तथा टपर र मेडल पाउनेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ। दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक फरक शुल्क र धरौटी रकम निर्धारण गरिएको छ। स्नातक तहका लागि 3,000, स्नातकोत्तर तथा एमफिलका लागि 3,500 रूपियाँ र विद्यावारिधिका लागि 4,000 रूपियाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ। साथै गाउन, स्काफका लागि सबै तहका विद्यार्थीले 2,500 रूपियाँ धरौटी बुझाउनु पर्नेछ, जसमा 500 मर्मत सम्भार खर्च कट्टा गरी बाँकी रकम विद्यार्थीकै ब्याङ्क खातामा फिर्ता गरिनेछ। विद्यार्थीले बढीमा 2 अभिभावक सहभागी गराउन सक्नेछन् भने प्रति अभिभावक 400 रूपियाँ फिर्ता नहुने शुल्क लाग्नेछ।
0: युक्रेनका लागि पूर्व अवैतनिक वाणिज्य दूत किरण वैद्य पक्राउ परेका छन्। हदबन्दी भन्दा बढ़ी जग्गा बिक्री गर्ने भन्दै महिना बापत 5,40,96,000 बढ़ी रूपियाँ छगी गरेको आरोपमा वैद्य पक्राउ परेका हुन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म सुनिता।
3: Your BFBS Gurkha Radio Home.

रेडियो नमस्कार, दैनिक समीक्षामा स्वागत छ। म कृष्ण खनाल। आज मिति 2083 साल असोजको 1 गते बिहिबार। आज पनि हामी पत्र पत्रिकामा प्रकाशित खबरहरूका साथमा उपस्थित छौं। दैनिक समीक्षा सुरु गरौं। गोर्खा पत्र दैनिकमा प्रकाशित एउटा खबरबाट जो रहेको छ, 10 गते गएको भोटिकोशी बाढीपछि स्थायी आवास र रोजगारीको माग गर्दै पीड़ितहरू भन्ने शीर्षकमा खबर छापिएको छ। विदुर नौका जोगटार स्थित त्रिशुली आधार विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएका पीड़ितहरूको तस्विर सहितको यो खबर छापिएको छ। घरबारबिन भएका नुवाकोटीका अधिकांश पीड़ितको माग छ, अब राहत होइन, स्थायी आवास र रोजगारीको व्यवस्था गरियोस्। नुवाकोट जिल्लाको विदुर नगरपालिका 9 र वरिपरिका 125 वटा घर पसललाई बाढ़ीले बगाएर बगर बनाएपछि बाँचेकाहरूले अहिले विभिन्न होल्डिङ सेन्टरमा आश्रय लिएका छन्। तर उनीहरूले चाहिँ अहिले माग के गरेका छन् भने, बाढ़ीका कारण बेघर र बेसारा बनेका उनीहरूको अब सुरक्षित स्थानमा बसोबासीको व्यवस्था मिलाइयोस् र दुई छाक टार्न आय आर्जनको अवसर प्रदान गरियोस् भनेर चाहिँ सरकारसँग माग गरेका छन् उनीहरूले। र यो विषय अहिले बाढी पीड़ित, सम्पूर्ण बाढी पीड़ितहरूको आवाज हो, स्थायी आवास र रोजगारीको माग। जति पनि प्रभावितहरू छन् धादिङ, नुवाकोट, रसुवा विशेष गरी, ती बाढी पीड़ितका आवाजहरू चाहिँ हुन्। सम्भवतः सरकार यसमा छिटै नै योजना पनि अगाडि ल्याउनेछ र अहिले उद्धार र राहतमा चाहिँ खटिरहेको छ सरकार। त्यसै गरी अर्को खबर छ आजको नयाँ पत्रिका दैनिकमा, सर्वोच्चको भवनमा बारम्बार आग लागि भन्ने शीर्षकमा खबर छापिएको छ। सर्वोच्चमा फेरि आगो लागेको छ, नयाँ भवनको सुरक्षामाथि उठ्यो प्रश्न भनेर। बारम्बार आगो लागेका घटनाहरू सार्वजनिक भइरहँदाखेरि किन त भनेर चाहिँ आम सर्वसाधारणले पनि प्रश्न गरिरहेको अवस्था हो। यो भन्दा अगाडि चाहिँ 17 भदौमा पनि यसै गरी आग लागि भएको थियो, हिजो फेरि यो घटना दोहोरिएको छ। अब जेएनजी आन्दोलनमा त पुरानो सर्वोच्च अदालतमा चाहिँ आग लागिले ध्वस्तै बनाएको छ, त्यसपछि पनि बारम्बार आग लागि भएका घटनाहरू बाहिर आइरहेका छन्। सर्वोच्च अदालतको नयाँ भवनमा मंगलबार राति आग लागि भएको थियो। आग लागिमा 3 वटा फाँटमा क्षति पुगेको छ। विद्युत सर्टबाट आग लागि भएको आकलन गरिएको छ। यसरी 17 भदौमा त्यसै गरी आग लागि भएको थियो। सो घटनाको छानबिन चलिरहेकै बेला फेरि आग लागि भएपछि नयाँ भवनको सुरक्षामाथि समेत प्रश्न उठेको छ। आग लागिबाट मुद्दाको मिसिल भन्ने नचलेको उहाँको भनाइ छ। बारम्बार आग लागि भएपछि बुधबार सर्वोच्चले कार्यालयभित्र विद्युतका लाइन बन्द गरेर मात्र निस्कन आग्रह पनि गरेको छ। यहाँ निर्माणाधीन भवनबाट कामकाजहरू चाहिँ भइरहेका छन्। करिब 6 अर्ब लागतको नयाँ भवन ठेकेदारले समयमा निर्माण नगर्दा सर्वोच्चलाई धन समस्या भएको छ, यो पनि कुरा जोडिएको छ। त्यसै गरी आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ, 607 विदेशीको न मृत्युको प्रमाण न जीवनको खबर भन्ने शीर्षकमा खबर छापिएको छ। भोटेकोशी बाढीमा बेपत्ता विदेशी मध्ये धेरै जसोको आफन्त नेपाल सरकारसँग खोजी मात्र होइन, उनीहरूको अवस्थाको आधिकारिक प्रमाण समेत माग्न थालेका छन्। सम्पर्कविहीन भएकै आधारमा मृत्यु प्रमाण पत्र जारी गर्न नसकिने तर उत्तर दिएर सरकारले थुम्थुम्याइरहेको छ भनेर यो खबर छापिएको छ। 607 विदेशीको डेटा यहाँ दिएको छ। पर्यटक प्रहरीको विवरण अनुसार बाढीपछि 795 पर्यटक अझै बेपत्ता छन्। ती मध्ये 607 जना चाहिँ विदेशी नागरिक हुन् र 188 नेपाली नागरिक हुन्। विदेशी मध्ये सबैभन्दा धेरै भारतीय नागरिक छन्। भारतका 199, अमेरिकाका 65, मलेसियाका 55, युक्रेनका 54, चीनका 37, लात्भियाका 33, अस्ट्रेलियाका 33, बेलायतका 32 र क्यानाडाका 30 जना सम्पर्कविहीन छन्। जर्मनीका पनि 8 जना सम्पर्कविहीन छन्। सिङ्गापुर र दक्षिण कोरियाका 9, दक्षिण अफ्रिका र रुसका 6, जापान र न्यूजील्याण्डका 5 तथा फ्रान्सका 4 जना सम्पर्कमा आएका छैनन्। त्यसै गरी बेलारुस, आयरल्यान्ड, नेदरल्याण्ड, पोर्चुगल र इटालीका पनि 2-2 जना छन्। त्यसै गरी केही देशका 1 नागरिकहरू बेपत्ता भएको खबर छ। यो 607 विदेशी नागरिकको मृत्युको प्रमाण न जीवनको खबर भन्ने शीर्षकमा खबर छापिएको थियो आजको कान्तिपुर दैनिकमा। र आजदेखि कृष्णवीरमा 18 दिनपछि सवारी सञ्चालन भएको छ, अथवा भनौं सवारी पूर्ण रूपमा खुलेको छ। पृथ्वी राजमार्गको कृष्णवीरमा नयाँ ट्र्याक बनेसँगै यो सड़कमा अबदेखि नियमित रूपमा सवारीहरू सञ्चालन भएका छन्। आज बिहानको खबर हो यो। बेनीघाट त्रिशुली पारी गोर्खातर्फबाट फिस्लिङ जोड्ने वैकल्पिक सड़कको स्तरोन्नति पनि जारी छ। दीर्घकालीन समाधानका लागि कृष्णवीरमै सुरुङ्गा बाइपास पुल निर्माणको सम्भावनामा पनि यहाँ अध्ययन हुँदैछ र यसको तस्विर सहितको खबर छापिएको छ। पहिरो गएपछि अवरुद्ध पृथ्वी राजमार्गको कृष्णवीरमा खोलिएको ट्र्याकको तस्विर छ यहाँ। बिहिबारदेखि अथवा आजदेखि दोहोरो सवारी साधन सञ्चालन भएको छ भन्ने खबर थियो यो कान्तिपुर दैनिकमा।
त्यसै गरी अर्को खबर छ नागरिक दैनिकमा बाढीले झस्किएको सशस्त्र उद्धार टोली छ हेलिकप्टर छैन भन्ने शीर्षकमा भदौ 10 गते भोटेको सीमा आयोगको खबर पाए लगत्तै सशस्त्र प्रहरी बल र सुवाका प्रमुख डीएसपी प्रदीप राईले टिमरेमा रहेका आफ्ना सहकर्मीलाई सम्पर्कको प्रयास गर्नुभयो तर कसैको फोन लागेन बाढीको आवाज दुन्चेसम्म सुनिएको थियो त्यसमा भन्दा माथि रहेका आफ्ना सहकर्मीको अवस्था कस्तो छ भनेर सूचना लिन नपाउँदै जिल्लाभरि संचार सम्पर्क विच्छेद भयो टिमुरे स्याफ्रेबेसी तथा विभिन्न जलविद्युत आयोजनामा खटिएका कसैलाई पनि सम्पर्कमा ल्याउन नसकेपछि राई आफै स्याफ्रेबेसीतर्फ हानिनुभयो 134 जनाको फौज लिएर गए पनि 12 घुम्तीबाट अगाडि बढ्न असम्भव भयो किनभने त्यहाँ बाढीले सबै संरचना तहस नहस बनाएको थियो र भदौ 10 को घटनाले सशस्त्र प्रहरी बललाई नराम्रोसँग झस्काएको छ विपद उद्धारका लागि विशिष्टकृत रूपमा रहेको सशस्त्र प्रहरीसँग हेलिकप्टर भइदिएको भए टिमुरेमा फँसेका आफ्ना 15 जनाको अवस्था बुझ्न मात्र होइन उद्धारका लागि तत्काल धुन्चेबाट थप सुरक्षा फौज पठाउन सकिन्थ्यो टिमुरेमा अहिले पनि कुनै पनि सरकारी संरचना बाँकी छैन सडक सञ्जालबाट पूर्ण रूपमा टुटे पनि सशस्त्र प्रहरी बलले सीमा सुरक्षामा सब संकलन गर्न छाडेको छैन बाढी जाँदा त्यहाँ खटिएको टोलीलाई सदरमुकाम ल्याएर नयाँ टोली परिचालन गरिएको छ यसरी हेर्दा बाढीले बाढीपछिको अवस्थामा उद्धार टोलीका लागि उद्धार गर्ने समस्या छ त्यसमाथि सशस्त्र फौजको कुरा गर्दैछौँ हामी उद्धार टोली भए पनि पर्याप्त उपकरण अथवा भनौँ कमसे कम हेलिकप्टरको पहुँच भइदिएको भए त्यहाँ उद्धार गर्न सजिलो हुन्थ्यो भनेर चाहिँ यो बाढी यो विपत्तिको बेला चाहिँ झस्काएको भनेर सशस्त्र प्रहरी आफै झस्किएको बाढीले झस्किएको सशस्त्र भन्ने शीर्षकमा खबर छापिएको छ आजको नागरिक दैनिकमा त्यसै गरी अर्को खबर छ नागरिक दैनिकमै प्रसुति बिदा 6 महिना प्रस्ताव भन्ने शीर्षकमा कामकाजी महिलाका हकमा तलब सहित 6 महिनाको प्रसुति सेवा दिने र सुत्केरीका पतिका लागि 42 दिन तलब सहितको प्रसुति सेहार बिदा दिने कानून निर्माणका लागि प्रस्ताव अघि बढेको कानून न्याय तथा संसदीय मामला मन्त्री सविता गौतमले जानकारी दिनुभएको छ सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन 2075 संशोधन विधेयक मार्फत यो विषय समावेश गरेर संसदमा पेश गर्ने प्रस्ताव अघि बढेको छ यसलाई सबैले स्वागत गरेका छन् यो प्रस्तावलाई आम नागरिकबाट पनि स्वागत योग्य भनिएको छ त्यसै गरी रसुवा बाढीकै सन्दर्भमा अर्को खबर छापिएको छ अभियान दैनिकमा रसुवागढी र तातोपानी बन्द हुँदा कोरलामा भार भन्ने शीर्षकमा हाम्रा नाकाहरू बन्द छन् रसुवा बाढीका कारण तातोपानीलाई खुलाउन चीनलाई पत्र भन्ने शीर्षकमा पनि खबर छापिएको छ चीनसँगको व्यापारमा प्रयोग भइरहेका दुई प्रमुख उत्तरी नाका रसुवागढी र तातोपानी अवरुद्ध भएपछि आयातको चाप मुस्ताङको कोरला नाकातर्फ सरेको छ वैकल्पिक मार्गबाट सामान ल्याउनु पर्दा प्रति कन्टेनर ढुवानी खर्च 7.5 लाखसम्म पुगेको छ भने कोरलाबाट सवारी साधन र दशैं लक्षित वस्तुको आयात तीव्र रूपमा बढेको छ रसुवागढी नाका बाढीले क्षतविक्षत बनेको तातोपानीबाट पनि चीनले सामान पठाउन बन्द गरेपछि पछिल्ला सातामा कोरला नाकासँग चीनसँगको स्थल व्यापारको मुख्य वैकल्पिक मार्ग बनेको छ कोरला बन्सार कार्यालयका अनुसार भदौ 10 गतेसम्म उक्त नाकाबाट 163 विद्युतीय सवारी साधन जाँच पास भएकोमा अहिले यो संख्या 1231 पुगेको छ राजस्व संकलन पनि सोही अवधिको 52 करोड रुपियाँबाट बढेर 3 अर्ब रुपियाँ पुगेको छ भनेर यो दुईटा बन्द हुँदाखेरि यो नाकाबाट मात्र कामहरू भइरहँदाखेरि आवाजावत भइरहँदाखेरि भार परेको खबर थियो यो ढुवानी खर्च पनि 15 गुणासम्म बढेको छ भनेर यहाँ भनिएको छ यो खबर थियो अभियान दैनिकमा त्यसै गरी भोटेकुसी बाढीसँगै सम्बन्धित खबर अर्को छ भोटेकुसी बाढीमा बेपत्ता सबै मृतक भन्ने शीर्षकमा खबर छापिएको छ अन्नपूर्ण दैनिकमा भोटेकुसीमा आएको बाढीमा 4,000 भन्दा बढी नागरिक बेपत्ता छन् उनीहरू भेटिने अब सम्भावना पनि छेड भन्दै गएको छ तर यसबीचमा सरकारले कानून संशोधन वा नयाँ कार्यविधि मार्फत उनीहरूलाई मृत घोषणा गर्ने तयारी थालेको छ भनेर यो खबर छापिएको छ बाढीमा मृत्यु भएका अहिलेसम्म 1400 बढीको सफेला भरिसकेको छ भने 4,099 जना अझै बेपत्ता छन् मृतकका परिवारले राहत र क्षतिपूर्ति पाए पनि बेपत्ताका आफन्त भने कानूनी स्पष्टताको पर्खाइमा छन् मुलुकी रेवानी संहिता बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न 12 वर्ष पर्खनुपर्ने प्रावधान रहेकाले विपत्का घटनामा शीघ्र प्रक्रियाबाट मृत्युको न्यायिक घोषणा र दर्ता गर्न सकिने गृह मन्त्रालय र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नीति र कानूनी सहजीकरणको विकल्पमा छलफल अघि बढाएका छन् यसका लागि छलफलहरू अघि बढेका छन् अब
ती बेपत्ताहरूको अवस्थालाई कसरी मूल्याङ्कन गर्ने त अथवा भनौँ उहाँहरूलाई चाहिँ मृत घोषणा गर्ने खालको एउटा छलफल चलिरहेको छ भनेर यो खबर छापिएको छ आजको अन्नपूर्ण दैनिकमा। निगमको वाइट बडी चार दिनदेखि जापानमा थन्कियो भन्ने शीर्षकमा खबर छापिएको छ कान्तिपुर दैनिकमा। 1500 भन्दा बढी यात्रु अलपत्र भनेर यो तस्विर सहितको खबर छ। जापानको नारिता विमानस्थलमा ग्राउन्डेड नेपाल वायु सेवा निगमको वाइट बडी जहाजको तस्विर हो यो। जहाज चाहिँ दोहा, दुबई, क्वालालम्पुर, नारिता र गुआङझोमा तोकिएको तालिकामा उडान भएन। नेपाल वायु सेवा निगमको उडानमा रहेको एकमात्र वाइट बडी जापानको नारिता विमानस्थलमा चार दिनदेखि बिग्रेर रोकिएपछि 5 अन्तर्राष्ट्रिय गन्तव्यमा यसको उडान अस्तव्यस्त बनेको छ, जसले बुधबार साँझसम्म 1500 भन्दा यात्रु बिचल्लीमा परेका छन्। निगमको सञ्चालनमा रहेको अर्को वाइट बडी पनि लामो समयदेखि इटलीमा मरमतमा रहेका बेला नारितामा आइतबार रातिदेखि इन्जिनको ब्लेडमा समस्या आएर A330 वाइट बडी पनि रोकिएपछि पछिल्ला चार दिनमा मात्रै निगमले चार पटक सूचना निकालेर अन्तर्राष्ट्रिय उडानको तालिका हेरफेर गरिसकेको छ। यसले सयौं यात्रु निगमकै खर्चमा जापान, काठमाडौँ, मलेसिया, दोहा, दुबई, क्वालालम्पुरका होटल त केही यी गन्तव्यमा अलपत्र परेका छन् भन्ने खबर यो थियो। चार दिनदेखि जापानमा निगमको वाइट बडी जहाज बिग्रिएर थन्किएको छ, यसले गर्दा 1500 भन्दा बढी यात्रु अलपत्र परेका छन् भन्ने खबर थियो आजका लागि अन्तिम खबर। अवश्य यो खबरसँगै दैनिक समीक्षा आजको लागि यति नै। म कृष्णा पनि आज्ञा चाहन्छु। नमस्कार। EFBS, गोर्खा रेडियो, गोर्खा।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउमदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: BFPS, गोर्खा रेडियो।

0: प्राकृतिक सौन्दर्यताले भरिपूर्ण भएको नेपालमा ताल तलैयाको प्रसङ्ग आउँदा रारा ताल, तिलिचो ताल लगायतका तालहरूलाई मानिसले स्मरण गर्ने गर्छन्। तर त्यस्तै रमणीय अनि प्रचार नै नभएका ताप्लेजुङमा मात्रै दर्जनौ तालहरू छन्। ती मध्येको एउटा हो ताप्लेजुङको सिडिङबा गाउँपालिका स्थित कालीखोलामा अवस्थित तिम्बुङ पोखरी। सदरमुकाम फुङलिङ बजारदेखि करिब 6 घण्टाको गाडीको यात्रा र त्यसपछि 2 दिनको पैदल यात्रापछि पुगिन्छ। यात्राका क्रममा जति कठिनाइहरू हुन्छन् पोखरीको साक्षात्कारपछि ती सबै पीडाहरू भुलेर पर्यटक दङ्ग पर्न थाल्छन्। तिम्बुङ पोखरीको प्रचारका निम्ति स्थानीय सरकारले विभिन्न समयमा विभिन्न गतिविधिहरू विगत 2 दशक अगाडिदेखि नै गर्दै आइरहेको छ। करिब 3 वर्ष अघिदेखि भने ट्रेल हाफ म्याराथन प्रतियोगितालाई समेत समावेश गराउँदै आइरहेको छ, जहाँ विभिन्न उपाधि जितिसकेका धावकहरूलाई आमन्त्रण गरी प्रचारमा टेवा पुर्याउने तिम्बुङ पोखरी पर्यटन प्रबन्धन समितिले जनाएको छ। त्यससँगै 4,300 बढीको उचाइमा पहिलोपटक लिम्बू समुदायको केलाङ च्याब्रुङ्ना समेत प्रस्तुत गरिएको छ। भारतको सीमा नजिकै रहेको तिम्बुङ पोखरीमा आएका पर्यटकले केवल तिम्बुङको मात्र नभएर आसपासमा रहेको हाँडी पोखरी, लक्ष्मी पोखरीको समेत अवलोकन गर्न पाउनेछन्। पछिल्ला समयमा त्यो भन्दा पनि बढी विशिष्ट केन्जो फुल बन्दै गएको छ। केन्जो जसलाई पदमचाल भनेर पनि चिनिन्छ, यो एक प्रकारको वनस्पति हो जसलाई अवलोकन गर्न बढी मात्रामा पर्यटकको घुइँचो लाग्न सुरु गरेको छ। पोखरीमा आइसकेपछि अधिकांश पर्यटकहरू दङ्ग पर्ने गरेका छन्।
1: मलाई तिम्बुङ पोखरी एकदमै सुन्दर अनि एकदमै प्राकृतिक सुन्दरताले भरिएको एकदम सुन्दर लाग्यो। अनि यो चाहिँ मेरो दोस्रो पटक भएको, यहाँ आएको चाहिँ म दोस्रो पटक हो, तर जतिचोटि नै आए पनि कहिले पनि त्यो वाक्क नहुने खालको छ क्या। यो चाहिँ यति राम्रो छ, यति सुन्दरताले भरिएको छ यो तिम्बुङ पोखरी।
2: 350 मिटर हाइटमा आउँदाखेरि चाहिँ यो चाहिँ एकदमै थ्रिलिङ एक्सपिरियन्स भयो। सो अब अलिकति एल्टिट्युडको पनि गाह्रो हुन्छ कि जस्तो पनि लागिरहेको थियो, तर केही भएन, इट वाज भेरी फन। माथि जाँदा पोखरी देख्दाखेरि चाहिँ एकदमै त्यसको त्यो धार्मिक महत्त्व प्लस त्यसको यो अहिलेको यहाँको यो एल्टिट्युडमा यो पोखरी हुनु भनेको आफैमा एउटा एकदमै पोजिटिभ पार्ट हो। सो मलाई चाहिँ एकदमै रमाइलो लाग्यो।
3: मलाई चाहिँ यो धेरै समय पछाडि म यसरी आउनु पाउँदाखेरि, मतलब सुनिराखेको कुरा होइन, देखिराखेको कुरा सोसियल मिडियाहरूतिर, अनि लाइफ आफ्नो आँखाले देख्नु पाउँदा, यसरी आउनु पाउँदा यति धेरै खुसी छु। अनि यो कस्तो भइरहेको छ भन्ने खालको कुरा चाहिँ मलाई नसोध्नु, किनभने यो मेरो चमक धमक देखेर थाहा पाउन सक्नुहुनेछ।
0: विकासका लागि पर्याप्त मात्रामा कार्यहरू त भइ नै रहेका छन्, तर पनि अझै स्थानीय सरकारले प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा विविध कार्यहरू गरिरहेका छन्। तर तिम्बुङ पुगेका पर्यटकले भने अझै धेरै कुराको आवश्यकता महसुस गरिरहेका छन्।
4: अभियसली शौचालयको त एकदमै अभाव नै लाग्यो, एक खालको ट्रेकिङमा हिँडेको हुन्छ, त्यसको लागि ठाउँ ठाउँमा अब भन्नु कुनै न कुनै डिस्टेन्समा शौचालयको व्यवस्था पनि भएको भए राम्रो हुन्थ्यो, सँगसँगै अब इलेक्ट्रिसिटीको पनि व्यवस्था पनि भएको भए राम्रो हुन्थ्यो।
3: मैले धेरै देखेको भने चाहिँ यो फोहोर व्यवस्थापन, यो चाहिँ एकदम मैले देखेको कुरा चाहिँ यो, अनि बाटो बाटोमा कुनै कुनै ठाउँ चाहिँ सहज पर्ने ठाउँतिर चाहिँ टोयलेटहरू बनाइदिँदा चाहिँ अझै राम्रो हुन्थ्यो भन्ने लाग्छ मलाई चाहिँ। अनि यहाँ आइसकेपछि चाहिँ जस्तै यो पैसाहरू पनि जहाँसुकै भइरहेछ नि त, अब तीर्थालुहरू सबैलाई चाहिँ एकैनासको कन्सेप्ट हुँदैन है, एउटा बक्सहरू बनाएर राखिदिए अलिक राम्रो हुन्थ्यो होला, यो हाम्रो सम्पत्ति यसरी खेर जाँदैन थियो भन्ने मात्र हो।
2: यहाँ आउँदाखेरि चाहिँ अब बाटोमा सानसानो टी हाउसहरू त छ होइन, तर अलिकति त्यति धेरै जानकारी पनि नभएर पनि होला, अब के कस्तो छ भने थाहा हुँदैन रहेछ। सो अब अलिकति राम्रो एउटा सानसानो त्यो बिचबिचमा चाहिँ हुन्छ नि, अलिकति म्याप जस्तो कि साइन पोस्ट जस्तो के राखिदियो भने अझै सजिलो पनि हुन्थ्यो होला।
0: ताप्लेजुङको सिडिङमा गाउँपालिकाले आफ्ना पालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि नयाँ रणनीतिहरू अपनाउँदै गइरहेको छ। पर्यटकीय हिसाबले प्रशस्तै सम्भावना रहेको पालिकामा पर्यटक भित्र्याउन 17 गाउँसभाको उद्घाटन ढङढङ्गे झरनामा गरेको सिडिङबा गाउँपालिकाले 193 कार्यपालिकाको बैठक तिम्बुङ पोखरीमा आयोजना गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमेश सिवाका अनुसार तिम्बुङ पोखरीमा बसेको कार्यपालिकाको बैठकले सिडिङबा गाउँपालिकालाई केन्जु पदमचालको राजधानी दावी गर्ने निर्णय गरिएको छ। समुद्र सतहदेखि करिब 4,340 मिटरको उचाइमा रहेको तिम्बुङ पोखरी क्षेत्रमा पाइने लोपोन्मुख वनस्पति केन्जो अन्य स्थानमा भन्दा बढी पाइने भएकाले राजधानी दाबी गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको पालिकाका प्रशासन शाखा प्रमुख तथा सूचना अधिकारी त्रिवेन्द्र अधिकारीले बताउनुभयो। पछिल्लो केही वर्ष यता तिम्बुङ पोखरी भ्रमणसँगै आसपासमा रहेको केन्जो अवलोकन गर्न दैनिक पर्यटकहरू बढ्दै गएको र नागरिकको रुचि समेत वृद्धि भएकाले राजधानी दाबी गरी सम्बन्धित निकाय सरोकारवालाहरूसँग घोषणाका लागि थप पहल गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत सेवाको भनाइ छ।
5: तिम्बुङ क्षेत्रलाई चाहिँ हामीले चाहिँ केन्जोको राजधानी घोषणा गर्नको लागि चाहिँ दाबी गर्ने यो चाहिँ तिम्बुङ क्षेत्रमा चाहिँ पाइने केन्जो चाहिँ अन्य क्षेत्रमा पाइने केन्जो भन्दा चाहिँ अलिकति फरक प्रकृतिको अलिकति बढी विकसित र धेरै मात्रामा पाइने भएको हुनाले यसलाई चाहिँ केन्जोको राजधानीको रूपमा घोषणा गरेर दाबी गरेर यसको चाहिँ संरक्षण गर्ने प्रवर्धन गर्ने र पर्यटक क्षेत्रको रूपमा विकास गर्ने पहिलो निर्णय चाहिँ हामीले कार्यपालिकामा गरेको छौँ।
0: यस्तै कार्यपालिकाको बैठकले केन्जोको औषधीय गुणको अध्ययन र केन्जोको बिरुवा संरक्षणका लागि आवश्यक पहल समेत सुरु गर्ने निर्णय गरेको प्रशासन शाखाका प्रमुख अधिकारीले बताउनुभयो। तिम्बुङ पोखरीको प्रवर्धनका लागि सिदिङबा गाउँपालिकाले प्रदेश तथा संघीय सरकारसँगको समन्वयमा पैदल मार्ग निर्माण तथा होमस्टे निर्माण लगायतको कार्य गर्दै आइरहेको पालिका अध्यक्ष मानबहादुर राईले बताउनुभयो। उहाँका अनुसार आगामी दिनमा सडक सञ्जाल स्तरोन्नति तथा सम्भव भएसम्म पोखरीदेखि नजिकको दूरीसम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ।
6: हामीले सङ्घबाट परदेशबाट हामीले माग्न सक्ने कुराहरू हामीले मागेका छौँ। यो सबै यो मन्दिरहरू बनाउन यो हाम्रो यो पदमार्ग बाटो बनाउन हामीले सङ्घबाट बजेटहरूमा माग्यौँ। होमस्टे बनाउनेहरू हामीले माग गऱ्यौँ त्यही अनुसार गरेको छ। अहिले हामीले सङ्घमा यो बाटो चाहिँ हामी पाङ्दासम्म गाडीको बाटो ल्याउँ भनेर बजेट माग गरेका छौँ। करिब करिब 5 करोडमाथि बजेट अहिले हालेको छ। हामीले भर्खर सर्वे गराइसकेका छौँ।
0: तिम्बुङ पोखरी क्षेत्रमा असारको पहिलो सातादेखि भदौको पहिलो सातासम्म करिब 2 महिना केन्जोको अवलोकन गर्न सकिन्छ। यो समयमा केन्जोको अवलोकन गर्नका लागि पर्यटकहरूको घुइँचो समेत लाग्ने गरेको छ। केन्जो अवलोकनका लागि पछिल्लो 2 महिनाको अवधिमा करिब 2000 भन्दा बढी पर्यटक तिम्बुङ पोखरी पुगेको पर्यटन व्यवसायी तथा तिम्बुङ पोखरी पर्यटन प्रवर्धन समितिका अध्यक्ष अमिर राईले जानकारी दिनुभयो।

तिमी त्यहाँसम्म पुग्नु जहाँसम्म मेरो बाटो पुगेन, म यहीँ बसौँला जहाँसम्म हामी सँगै हिँडेका थियौँ। अब त कहाँ नै पुग्नु छ र हो, मैले तिमीदेखि टाढा भएर तिमी तिम्रो नयाँ पाइलाहरू चालिरहँदा म हामीले पहिला छोडेका पाइलाहरू खोजेर जिन्दगी कटाउँला। तिमी चाहिँ पाइला होइन, तिमी चाहिँ

0: समय देखाउने घडी पनि फेर्नु पर्छ अरे त्यसको समय सकिएपछि समय देखाउने घडी पनि फेर्नु पर्छ अरे त्यसको समय सकिएपछि सायद हाम्रो मायाको पनि समय सकियो ब्याट्री सकिएर घडीको सुई अड्किए जस्तै तिम्रो साथ सकिएर मेरा खुसीहरू अड्किए तिमी घडीको सुई होइन समय हुनु तिमी म जस्तो नहुनु ल
1: BFBS गोर्खा रेडियो
2: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निशुल्क यो सेवा हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्

0: पालनको भाका चाहिँ एकदमै फरक छ, एकदमै गाह्रो छ अहिलेको नयाँ पुस्ताहरूले टिप्न नसकिरहेको अवस्थामा तपाईँहरूले चाहिँ कसरी सिक्नुभयो पालन? यो खासमा लिम्बू जातिको पालन थियो, तपाईँहरू राई भएर पनि यसलाई चाहिँ गाई राख्नु भएको छ, जोगाई राख्नु भएको छ नि त, कसरी सिक्नुभयो सुरुमा चाहिँ?
1: माइतीमा हुँदाखेरि 14-15 वर्षको उमेरमा साथीहरू सबै हामी लिम्बूहरूसँग हिँडेर डुलेर घुमेर हामीलाई चाहिँ हाम्रो राईहरूको कल्चर चाहिँ बरु हामीलाई आउँदैन, साथीभाइ नै हाम्रो लिम्बू भएर चाहिँ हामी यसरी लिम्बूको पालन चाहिँ गाउनु सुरु गरेको हो।
0: परिवारमा एउटै घरको दिदी बहिनी होइन, जेठी तपाईँ दिदी पढ्नुभयो, माइली दिदी
2: बहिनी,
0: अनि परिवारमा पनि तपाईँको पालन गाउनुहुन्थ्यो कि बुवा आमाहरूले कस्तो थियो?
1: बुवा गाउनुहुन्थ्यो, आमा चाहिँ गाउनुहुन्न थियो।
0: हजुर, तेर्तुङको मोराङमा हुनुहुन्थ्यो तपाईँहरू, त्यहाँ राई र लिम्बू मिक्स समुदाय बस्थे होइन, त्यसमा लिम्बूको पालन टिप्नु भयो।
1: हजुर,
0: अनि पछि बिहे पनि लिम्बूसँगै गर्नु,
1: लिम्बूसँगै
0: धान नाच्दै नाच्दै गर्नु हो कि कसरी गर्नुभयो?
1: धान नाच्दा नाच्दै बिहे गर्यो, बिहे गरेपछि त्यतिकै अब आफ्नो घरबार सम्हाल्यो, छोरा छोरी अब नाता नातिनी हुर्केपछि फेरि यो 50-55-60 वर्षको उमेरमा एकचोटि गाउनु सुरु गरेको है।
0: तपाईँले चाहिँ दिदीलाई कसरी पछ्याउनु भयो कि कसरी?
2: म त दिदीसँग भन्दा पनि अब त्यस्तै मेलापात होइन, यसो साथीभाइसँग हिँड्दै हिँड्दै अब
3: त्यति बेला अलिक नेकपड पनि थिएन, अब धान्नासतिर यसरी देख्दा हुँदाखेरि होइन अब यसरी पो गाउनु पर्ने रहेछ भनेर सिक्दै सिक्दै अनि अब धान नाच्दै हिँड्दाखेरि दिदीको देवरसँग भेट भइयो।
0: हजुर,
3: अनि भेट भइयो पछि अब सोल्टी सोल्टी धान नाच्नु पर्छ भन्दै धान नाच्दै नाच्दै अब धेरै माया बढ्यो, धान नाच्यौँ धेरै होइन, त्यसो गर्दै गर्दै अनि बिहे गरियो, अब बिहे गरिसकेर अब छोराछोरी भयो, त्यतिकै अब धान नाचमा अलिक बिसाइयो, अब बिसाएर फेरि अहिले अब छोराछोरीहरू हुर्काइसक्यो, अब यो पहिलेको जगाउनु पर्छ संस्कृति भनेर चाहिँ त्यहाँदेखि फेरि सुरु गरौँ कि जस्तो लागेर यसो कहिले काहीँ कोठामा बस्दै हुँदै पनि होइन, नाता नातिनीसँग पनि यसो पालाम भन्दै
0: विभिन्न मेला बजारमा तपाईँलाई गएको देखिन्छ, पुरस्कारहरू पनि निकै थाप्नु भयो,
2: पुरस्कारहरू अलिअलि ल्यायौँ।
3: अब दिदी बहिनी अब यसो यहाँ सोल्टीहरूसँग तरेवाहरूसँग यसो हिँडेर निकै ठाउँदेखि नै हिँड्यौँ, तेर्थुङ जिल्ला भरि चाहिँ भनौँ न, अब अरू ठाउँ त बाहिर जानु सकिँदैन, पाखो उमेर पनि भयो होइन, खुट्टा
0: हिलाउने पहिला
1: उमेरमा यस्तो थियो, टाढो टाढो मेला जाँदाखेरि चेली माइती एकदम ग्रुप भएर जाने, चैनपुर जात्रासम्म पनि गयो, तातो पानी नुन ढाकीसम्म पनि गयो होइन,
0: हजुर
1: त्यो बेला भनेको एकदम चेली माइती ग्रुप भएर 12-14-15 हिँडिन्थ्यो। त्यस पछाडि लगभग यो मेला बजारहरू पनि लोप हुँदै गयो, सङ्कटकालले गर्दा झन् साह्रो लोप भयो होइन, त्यसले गर्दाखेरि लिम्बूको संस्कारहरू संस्कृतिहरू यो धान नाचमा एकदम लोप भएर गयो अहिले चाहिँ
0: पछिल्लो समय होइन।
1: हजुर, आज भोलिको हाम्रै नाता नातिनीहरूलाई सिकाउँ सिक भन्यो भने उनीहरूले यस्तो भनिदिन्छ होइन, तैपनि हामीलाई रहर लाग्छ, आज भोलि त फेरि त्यसरी टाढो बजार हिँड्नु है भन्दा पनि चेली माइती मिलिँदैन, अनि त्यसले गर्दाखेरि हामी टाढो चाहिँ गएको छौँ न, तेर्थुम जिल्ला वरिपरि हल्का फल्का यसो डुलेर नाचेर धेरै त होइन थोरै थोरै पुरस्कारहरू पनि लिँदैछौँ अहिलेसम्म चाहिँ खाली हात
2: अब जात्रामा पनि लिने अब जात्रामा पनि नाच्ने फेरि
0: पहिला आफ्नो उमेरमा बैसमा त्यतिखेर नाच्नुहुन्थ्यो होइन, त्यतिखेरको धान नाच्ने र अहिलेको नाच्नेमा के फरक छ? त्यतिखेर त अब आफै नै नाच्नुहुन्थ्यो होला होइन, अहिले त कार्यक्रमहरू आयोजना गरिन्छन्।
1: हामी त्यतिखेर हाम्रो उमेरमा चाहिँ भने अब हामी धेर जस्तो मेला बजार भेट हुन्थ्यौँ होइन, अब अहिलेको जस्तो फोन थिएन, हामी अब चिठी लेख्ने चलन थियो, चिठी लेख्नु पनि हामीलाई त्यस्तो आउँदैन थियो, अनि अब उहाँहरू पनि आउनुहुन्थ्यो अनि हामी पनि जान्थ्यौँ, अनि ठक्क भेट भयो, नाच्यो, रमाइलो हुन्थ्यो। अब धान नाचेपछि हाम्रो पालामा ठक्क उजेलो भइन्जेल नाचिन्थ्यो, अहिले त अब एकछिन एकछिन यो कार्यक्रममा मात्रै उपस्थित हुनुहुन्छ होला जस्तो लाग्छ अहिले चाहिँ होइन, तर हामी दिदी बहिनी चाहिँ नाच्यौँ भने र राम्रो तरिकाले नाच्यो भने चाहिँ उजेलो भएको थाहा पाइँदैन, उजेलो नहोस् भन्दा भन्दै उजेलो भइहाल्छ। आज भोलि पनि हामी त्यसरी नै नाच्छौँ,
0: तर पहिला जस्तो चाहिँ त्यसरी ग्रुप ग्रुप भएर धेरै धान नाच्ने चाहिँ भेटिँदैन होइन,
2: अहिले त
0: छैन, युवा जमात त छैनन्,
2: छैन
0: अलिकति वृद्धहरू नाच्नुहुन्छ।
1: हजुर हजुर, अब मलाई लाग्छ कस्तो भन्नुहुन्छ भने यो युवाहरूले सिक्नुपर्ने, अब उनीहरूले चाहिँ चासो लिनुपर्ने, उनीहरूलाई चाहिँ सिकाउनु पर्ने हामीले होइन, तर सिक भन्दाखेरि मान्दैन, बुढापाको भयो अब हामी ढलेपछि त यो तेह्रथुम जिल्लामा त हामी बाहेक त धान नाच्ने मान्छे नै छैन जस्तो लाग्छ म्याम मलाई त।
0: छैन छैन, अहिले पालाम भन्ने मान्छे नै छैन,
1: पालाम भन्ने मान्छे छन् छैन होइन जति छ यो ठाउँमा, तर न त घर व्यवहार परिवारले गर्दा हो, न त आफ्नो स्वास्थ्यले हो, न केले हो, अब किन चाहिँ अब त्यसरी निक्लिनु हुन्न नाच्नलाई।
2: म चाहिँ स्वास्थ्य राम्रो भएछ भने
1: यो ठाउँमा धान
2: नाच्ने भने 90 वर्षसम्म धान नाच्ने विचार छ मेरो चाहिँ। अब कतिको तरेबाहरूले पत्याउँछ नि,
0: तरेबाहरूले पत्याउनै पर्छ धान नाच्नको लागि, कस्तो हुन्छ
2: अनि अब एक्लै नाचिराख्दाखेरि त राम्रो हुँदैन नि, तरेबा त चाहियो
1: होइन। जस्तै कि यो पालामको पुरै सृष्टि कहानी त ल्याइँदैन होला होइन, अब सुरु सुरु गाउँदै पहिलेदेखि गएको भए त आउँथ्यो पनि होला, अब बिचमा 20-30 वर्ष ग्याप भएपछि त अहिले त अब कस्तो हुन्छ भने त्यो बिर्सेकोहरू पनि यसो सम्झिँदै भन्नुपर्ने हुन्छ होइन। कहानीहरू चाहिँ अब दुःखको पनि हुन्छ, सुखको पनि हुन्छ, मायाको पनि हुन्छ होइन। हजुर, पहिले उमेरमा वयसमा 15-16 वर्षको उमेरमा हो भने त्यही खालको पालाम जान्थ्यो होइन, अब चाहिँ अलिक अब उमेर ढल्किँदै गएपछि त्यही खालको पालाम गाउनु पर्छ
0: अब चाहिँ सुख दुःखको जीवन।
1: हजुर,
0: ए तपाईँहरूले अहिले पालामलाई जोगाइरहनु भएको छ होइन यो उमेरमा, उत्तिकै जोस जाँगर छ तपाईँहरूमा पालामले गर्दाखेरि, एकदम युवाइ देखिन्छ।
2: मै कहाँ पाहुनाहरू भेट्यौँ भने त 15-16 वर्षको उमेर सम्झना आउँछ नि,
0: जस्तो विभिन्न कार्यक्रमहरू पनि हुन्छन् अहिले त होइन, मेला बजार पनि छ, अनि सुख दुःखको कार्यहरूमा पनि पालाम गाइन्छन् नि त, त्यसमा चाहिँ के फरक छ मेला बजार गाइने अनि सुख दुःखको कार्यहरूमा गाइने पालाममा चाहिँ के फरक हुन्छ?
1: मेला बजारमा भेट भएर पालाम भन्दाखेरि चाहिँ कुन बजार लागेको छ, अब वर्ष दिनको हली मेला लागेको छ कि खरन्डे लागेको छ कि, त्यही उमा पालाम गाउनु पर्छ होइन। बिहेमा भेट भयौँ र नाच्यौँ भन्ने, सुख काममा यसरी भेट भयौँ आउनु भयो भनेर त्यसरी भनेर लानु पर्छ होइन, दुःख कामको त्यही तरिकाले भन्नु पर्यो
0: सुख काममा भन्ने एउटा पालाम गाइदिनु न त थोरै
1: त

0: pe Live Buddy.
1: On air.
0: App-ma.
1: Ani smart speaker-ma bun hos.
2: Play VFBS.
0: You, VFBS Gorkha Radio.
1: Gorkha Radio.
3: जिल्ला बाहिरका उद्योगहरूलाई आपूर्ति बढाउनका लागि समन्वय गरेको छ। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
4: बजारमा खाना पकाउने ग्यासको अभाव हुनुको मुख्य कारण उपभोक्ताले घरमा स्टक राखेका कारण लामो समयसम्म अभाव हट्न नसकेको दावी विक्रेताको छ। तर उपभोक्ता भने त्यो मान्न तयार छैनन्। आफूहरूले एक सिलिन्डर ग्यासका लागि धेरै हैरानी बेहोर्नु परेको गुनासो गर्नुहुन्छ पोखरा बैदामकी हरिमाया अधिकारी।
5: देशको
4: पर्यटकीय राजधानी समेत रहेको पोखरामा असार मसान्तदेखि सुरु भएको ग्यास अभाव अझै सहज बन्न सकेको छैन। प्रशासन ग्यासको कालो बजारी रोक्न कृत्रिम अभाव हुन नदिन प्रयास गरिरहेको बताएको छ। बेला बेलामा बजार अनुगमन समेत हुन्छ तर समस्या समाधान हुन सकेको छैन। ग्यास विक्रेताका अनुसार ग्यास आइरहे पनि उपभोक्ताले धैर्य गर्न नसकेको कारणले समस्या निम्तिएको विक्रेता नारायण पौडेल बताउनुहुन्छ। जनताले स्टक नराख्ने हो भने समस्या दुई हप्ता भित्रमा हट्ने उहाँको भनाइ छ।
6: ग्यास आइरहेको छ, हामीले एउटा व्यक्तिले धैर्य गरिदिने हो भने ग्यास पुग्छ। प्रत्येकलाई अहिले

0: पोखरा भन्दा बाहिर रहेका कम्पनीहरूलाई समेत आपूर्ति बढाउनका लागि बारम्बार निर्देशन गरिएको बताउनुहुन्छ।
1: आगो ग्यास चाहिँ बाँडेकै देखियो, अब स्टक पनि देखिएन र उहाँलाई रेकर्ड राखेर अभिलेख राखेर उपलब्ध गराउनुहोस् भनेको छ। र हामी चाहिँ नि अब यो जिल्लामा चाहिँ ग्यास आपूर्ति बढाउनुको निम्ति कास्की जिल्लाभन्दा बाहिर भएका उद्योगहरूलाई हामी समन्वय पनि गरिरहेका छौँ। अब अझै थप समन्वय गरेर कास्की जिल्लामा ग्यासको आपूर्ति बढाउन कोसिस गर्छौँ। अब जनतालाई सहज बनाउने कुरामा हामी एकदमै कोसिस गरिरहेका छौँ।
2: परीक्षा नियन्त्रण कार्यालयले 52 दीक्षान्त समारोहमा सहभागी हुनका लागि अनलाइन आवेदन मागेको छ।
3: 2001-2083 जेठ 31 स्नातक, स्नातकोत्तर तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका र यो अवधिमा विद्यावारिधि पूरा गरेका विद्यार्थीले आजदेखि कार्तिक 12 गतेसम्म अनलाइन मार्फत आवेदन दिन सक्नेछन्। यो पल्ट त्रिवीले विद्यार्थीलाई सुगम हुने गरी सातै प्रदेशमा दीक्षान्त समारोह केन्द्र निर्धारण गरेको छ। विद्यार्थीहरूले अनलाइन फारम भर्दा नै आफू सहभागी हुने केन्द्र छनौट गर्नुपर्नेछ। एमफिल, पीएचडी तथा टपर र मेडल पाउनेहरूका लागि बागमती प्रदेश केन्द्र तोकिएको छ। दीक्षान्त समारोहमा सहभागी हुन तह अनुसार फरक फरक शुल्क र धरौटी रकम निर्धारण गरिएको छ। स्नातक तहका लागि 3,000, स्नातकोत्तर तथा एमफिलका लागि 3,500 रुपियाँ र विद्यावारिधिका लागि 4,000 रुपियाँ दीक्षान्त तथा प्रमाणपत्र शुल्क लाग्नेछ। साथै गाउन, स्काफका लागि सबै तहका विद्यार्थीले 2,500 रुपियाँ धरौटी बुझाउनु पर्नेछ, जसमा 500 मर्मत सम्भार खर्च खट्टा गरी बाँकी रकम विद्यार्थीकै ब्याङ्क खातामा फिर्ता गरिनेछ। विद्यार्थीले बढीमा 2 अभिभावक सहभागी गराउन सक्नेछन् भने प्रति अभिभावक 400 रुपियाँ फिर्ता नहुने शुल्क लाग्नेछ।
2: चालु आर्थिक वर्षको पहिलो 2 राजस्व संकलन 16% भन्दा बढीले बढेको छ।
4: भदौ मसान्तसम्म सरकारले 1,83,21 करोड रुपियाँ राजस्व उठाएको छ। गत वर्ष भदौ मसान्तसम्म 1,57,53 करोड राजस्व उठेको थियो। यस वर्ष राजस्व 25,67 करोड रुपियाँले बनेको हो। यस वर्ष राजस्व 15,80,32 करोड रुपियाँ उठाउने लक्ष्य राखिएको छ। पहिलो 2 लक्ष्यको 11.59% राजस्व उठेको छ। गत वर्ष यही अवधिमा वार्षिक लक्ष्यको 10.64% राजस्व उठेको थियो। राजस्व मध्ये करबाट 1,72,43 करोड उठेको छ।
2: अहिलेसम्मका खबर यति नै।
5: यो PFBS गोर्खा रेडियो

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: तिमी अनलाइनमा हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेको थिएँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
0: ए ल ल हुन्छ हुन्छ।
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
3: BFBS, गोर्खा रेडियो। गोर्खा रेडियो।

0: BFBS Gorkha Radio
1: तपाईलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ थाहा छैन भने सुनिहाल्नुहोस् यो विशेष गरी फौजी सेवामा सेवारत सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो यो सँग 9000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन् जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रीटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरूसम्ममा छुट पाउन सक्छौँ अनलाइनको लागि निःशुल्क यो सेवा हाई स्ट्रीटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्
0: BFBS गोर्खा रेडियो

0: Pelaajan buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पौधो दस गति रसुवाक भोटीको सिनादी माएको बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अन्तर्गत 191 सवारी साधनमा क्षति पुगेको छ।
4: महासंघका महासचिव डेकनाथ गौतमका अनुसार भोटीकोशी बाढीले देशभरका 9 कम्पनीका 191 सवारी साधनमा क्षति पुग्दा 30 सवारी साधनका चालक सहचालक र यात्रु गरी 344 जना बेपत्ता छन्। महासंघका अनुसार भोटीकोशी बाढीबाट नेपाल अरणीको यातायात सेवा प्रणाली अन्तर्गत 19 बस 1 मिनी ट्रक 2 जीप 4 कन्टेनरमा क्षति पुग्दा 50 मजदूर बेपत्ता भएका छन्। यस्तै नमस्ते पासाङ लामो यातायात प्रणाली बालाजुका 19 बस क्षति हुँदा 21 जना बेपत्ता छन्। भक्तपुर न्यू भिजन यातायात प्रणालीका 2 कन्टेनरमा क्षति पुग्दा 2 चालक बेपत्ता छन्। यसै गरी हिमालयन यातायात कम्पनीका 4 ट्रक 16 कन्टेनर 1 सुमोमा क्षति पुग्दा 10 चालक बेपत्ता छन्। नेपाल ट्रिपर तथा ट्रक व्यवसाय समिति अन्तर्गत 7 ट्रिपर 22 कन्टेनर 23 ट्रक र 1 ट्रेलरमा क्षति हुँदा 45 चालक बेपत्ता छन्। नारायणी यातायात व्यवसाय कम्पनी प्रालीको 59 ट्रक र कन्टेनरमा क्षति पुग्दा 70 जना बेपत्ता छन् भने नेपाल माइक्रो कम्पनीका 9 माइक्रोबसमा क्षति पुगेको छ। यसै गरी पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको 1 बसमा क्षति पुग्दा 1 चालक र 22 यात्री बेपत्ता छन्। यस्तै धादिङ मण्डली यातायात प्रालीको एउटा बसमा क्षति पुग्दा 1 चालक र 25 तीर्थयात्री बेपत्ता भएको महासचिव गौतमले बताउनु भएको छ।
3: सांसद दुलाल प्रतिपक्षी दल नेकपाका प्रमुख सचेतक युवराज दुलालले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रमा भएको अवरोध र समस्या तत्काल हल गर्न सरकारसँग माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद दुलाल
5: मेलम्ची खानेपानी आयोजनाको प्रभावित एउटा पीड़ित भेण्डर संघर्ष समिति भन्नेले आज एउटा आन्दोलनको घोषणा गरेको छ र आजबाट मेलम्ची खानेपानी आयोजनाको कुनै पनि गाड़ी कर्मचारी कसैलाई पनि आयोजना स्थलमा प्रवेश गर्न नदिने भनेर उसले घोषणा गरेको छ। यसले मेलम्ची खानेपानी आयोजनालाई निरन्तरता दिनको लागि समस्या हुन्छ। मेलम्ची बाढीबाट र मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित पीडितहरू

0: सांसद दुलालले समस्या समाधानका लागि मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्र संरक्षणका लागि विशेष कार्यक्रम अघि बढाउनु पर्ने माग गर्नु भएको छ।
1: म यो सम्मानित सभा मार्फत सरकारसँग दुईवटा माग गर्दछु। एउटा मेलम्चीबाट हेलम्बु मेलम्ची हेडोकसम्मको बाटो बहुवर्षीय ठेक्का अविलम्ब गराइयोस्, मेलम्चीबाट पाँच पोखरी भोताङसम्मको बाटो बहुवर्षीय ठेक्का अविलम्ब गराइयोस् र त्यो मेलम्ची र इन्द्रावती दुवै नदीको तटीय क्षेत्रलाई संरक्षण गर्ने कार्यक्रम आयोजना अगाडि बढाइयोस् र लोकल भेन्डर्सहरूसँग सरकारले गरेको सहमति अविलम्ब उहाँहरूलाई बोलाएर कार्यान्वयन गरियोस् र यो समस्या समाधान गरियोस् भन्ने जोरदार माग गर्दछु। धन्यवाद।
0: अब खबर फटाफट।
2: नारायणी लिफ्टका पम्प सञ्चालनमा मासिक 42 लाखसम्म विद्युत खर्च, पश्चिम चितवनका 4700 हेक्टर खेतीयोग्य जमिनमा सिंचाई सुविधा उपलब्ध। नेपालगंजमा जलेका 31,179 लाल पूर्जाको श्रेष्ठता कायम, जेएनजी प्रदर्शनका क्रममा नष्ट भएका जग्गा धनी प्रमाण पूर्जाको अभिलेख पुनः कायम गरियो। गिद्ध संरक्षणमा नेपालमा ऐतिहासिक सफलता, डंगर गिद्धको संख्या सन् 2012 पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष। सहकारी ऋणको अधिकतम ब्याज दर 13% कायम, बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था। हुम्लाको चंखेलीमा अवैध जड़ीबुटी संकलन रोक्न 21 दिने सूचना, इजाजत बिना जड़ीबुटी संकलन गर्नेलाई कार्यवाही गर्ने वन कार्यालयको चेतावनी। कैलालीमा ज्यापानिज इन्सेफ्लाइटिस विरूद्ध खोप अभियान शुरू, घोडाघोरी र लम्कीचुहामा अभियान शुरू, धनगढ़ीमा असोज 8 गतेदेखि खोप दिइने। बिग्रिएका सड़कबारे गुनासा गर्न सड़क सुझाव एप सञ्चालनमा, काठमाडौँ उपत्यकाका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासा एपबाट दर्ता गर्न सकिने। नेपालले घरेलु मैदानमा बंगलादेश विरूद्ध T20 सिरिज खेल्ने, चैत 12, 14 र 16 गते 3 खेल हुने।
0: सरकारले सार्वजनिक प्रशासनलाई छिटो, छरितो र डिजिटल बनाउन सरकारी निर्णय प्रक्रिया सम्बन्धी नियमावली 2083 ल्याएको छ। खबर यति नै। नमस्कार।

पीएफबी स्कोरकार्ड विधि सुन्दै हुनुहुन्छ श्रोता, तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यस कार्यक्रम हल्का फुल्कामा म सुनिएको तर्फबाट। हरेक हप्ता कार्यक्रमको यो दुई घण्टा अवश्य पनि म तपाईँको माझमा हुने गर्दछु र आज पनि रोचक तथ्य यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र कार्यक्रममा हामी मिठो गीतको साथमा प्रवेश गरेका छौँ म चाहिँ नेपाली समृद्धि राईको आवाजमा। र आजको दिनमा अवश्य पनि मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरू रहने नै छ र तपाईँले हामीलाई 105.4 मेगाहर्ज स्ट्रिम गरेर सुन्न सक्नुहुन्छ। फोक्सटोन वासीहरू तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा सिम्पली पिएफबिएस एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये पिएफबिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ। र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले पिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र आज रोचक तथ्यहरू यानि कि इन्ट्रेस्टिङ फ्याक्ट्सहरू तपाईँको माझमा लिएर उपस्थित भएको छु र आज हामी चर्चा गर्ने नै छौँ जसरी अहिले एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत अनुसन्धानमा यस्तो देखिएको छ र यो बारेमा म जानकारी राख्ने नै छु। तर अहिलेको लागि बनाउनुहोस् कार्यक्रममा लागौँ यो मिठो गीत सुन्ने क्रम त

BFBS Gurka Radio Sunday and Saka Karikram Halka Fulka Kohami First Armad Sonsrata Rabobani Palai Sagigza Dabiko Mazama Azako you paid interesting fact Rakni Kram say AI Sanga Diri Namra Baira Bolda Dina Saksa Brahmak Jankari रैलीकै समयमा च्याट जीपीटी जेमिनाई जस्ता एआई च्याटबट्सहरूलाई साथी जस्तै मान्दा झुटो जवाब पाइने नयाँ एउटा अध्ययनले चाहिँ देखाएको छ र अक्सफर्ड इन्टरनेट इन्स्टिट्युटबाटको चाहिँ यो अनुसन्धानकर्ताले हालै गरेको अध्ययनले च्याटबटलाई जति धेरै आत्मीय र नरम बनाउन खोजियो यसले त्यति नै धेरै गल्ती गर्ने पाएको हो यसले मान्छेलाई खुसी पार्न झुटो कुरामा पनि सही थप्ने चाहिँ अध्ययनको निष्कर्ष हो यसका लागि अनुसन्धानकर्ताहरूले मेटा मिस्ट्रल र यसै गरी ओपन एआईको जीपीटी फोरको जस्ता चाहिँ पाँचवटा चर्चित एआई च्याटबटमाथि अध्ययन गरेका थिए सो क्रममा उनीहरूले ती एआईसँग साधारण र अर्को चाहिँ निकै मिठो बोल्ने शैलीमा तालिम दिएका थिए तर 4 लाख भन्दा बढी प्रश्न उत्तरहरू गरेपछि फ्रेन्डली बनाएको एआईले धेरै गल्ती गरेको पाएको छ र यसै गरी यस अध्ययनले नेतृत्व गरेको यो जुन लुजेन इब्राहिमका अनुसार माथि चाहिँ मान्छेहरू कसैसँग बढी नम्र हुन खोज्दा कहिलेकाहीँ साँचो तर तितो कुरा बोल्न डराउँछौ एआईले पनि मान्छेको यही बानी सिकेको छ अझ प्रयोगकर्ताले आफ्नो दुःख वा भावनात्मक कुरा त्यति बेला फ्रेन्डली एआईले झन् धेरै गलत र भ्रामक उत्तर दिने गरेको उनको भनाइ छ तर विज्ञहरूका अनुसार एआईको यो हातलाई चाहिँ हालत मान्छेमाका लागि चाहिँ खतरनाक हुन सक्छ अहिले धेरैले एक्लोपन मेटाउन वा सल्लाह लिन एआईमा भर पर्न थालेका छन् यसले गर्दा गलत सल्लाहको शिकार हुने जोखिम बढिरहेको उनको भनाइ छ र यसै गरी यस अध्ययनमा चाहिँ नेचर नामक प्लेटफर्ममा सार्वजनिक भएको थियो र कार्यक्रमले हामी छौँ श्रोता हल्का फुल्कामा र फेरि पनि पालाइसकेको छ तपाईँको माझमा अर्को एउटा मिठो गीत राख्ने क्रम र त्यस पश्चात हामी अवश्य पनि चर्चा गर्ने नै छौँ फेरि पनि एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत भन्ने विषयमा पनि अनुसन्धानको अनुसार जानकारी राख्ने नै छु।

0: सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अँ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
2: पीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रमले हामी छौँ श्रोता। यो समय हल्का फुल्कामा र तपाईँको माझमा अब पनि केही यो समयमा चाहिँ जानकारी राख्ने नै छु। अलिकति समयमा यो एआईको टाइमहरूमा चाहिँ हामी कति कुराहरूमा एकदमै अवेर हुनुपर्ने हुँदछ र यसै क्रममा अहिलेको यस समयमा चाहिँ जुन यो एआईको इम्प्लिमेन्टेसन रहेको क्रमहरूमा चाहिँ अब के कस्ता रहेका छन् त अरू जानकारीहरू पनि तपाईँको माझमा राखिहालौँ। जसरी अगाडि नै मैले जानकारी गराएको थिएँ तपाईँको माझमा यो एआईको सम्बन्धी र पनि यसै गरी अब एआईबाट स्वास्थ्य सल्लाह लिनु गलत कि सही भन्ने कुरामा पनि केही जानकारीहरू तपाईँको माझमा राख्ने नै छु। आजकल धेरै मानिसहरू स्वास्थ्य सम्बन्धी कुनै पनि प्रश्नको जवाब पाउन एआई च्याटबटहरू जस्तै च्याट जिपिटी, ग्रोक, जेमिनाई आदि प्रयोग गर्छन्। एआईबाट स्वास्थ्य सल्लाह लिनु सही हो कि गलत, यसबारे हालै एउटा महत्त्वपूर्ण अध्ययनको स्पष्ट यो जवाब दिएको छ र ब्रिटिस मेडिकल जर्नल ओपनका प्रकाशित यो अध्ययन अनुसार लोकप्रिय एआई च्याटबटहरूले स्वास्थ्य र चिकित्सा सम्बन्धी प्रश्नहरूको जवाब दिँदा ठूलो मात्रामा गलत, अधुरो र भ्रामक जानकारीहरू दिँदछ। अध्ययनले देखाएको छ कि यस्ता जवाबहरूले झन्डै आधा भागले विज्ञानका आधारित कुरा र गैर विज्ञानमा आधारित कुराहरू बीच गलत सन्तुलन देखाउँछन्। अर्थात् उनीहरूले कहिलेकाहीँ गलत वा प्रमाणित नभएका कुराहरूलाई पनि वैज्ञानिक जस्तै बनाएर चाहिँ प्रस्तुत गर्दछन् र शोधकर्ताहरूले 5 चर्चित एआई च्याटबटहरूलाई परीक्षण गरे, जसमा गुगलले जेमिनाई, डिपसिक, मेटा एआई, च्याट जिपिटी र ग्रोक। यिनलाई क्यान्सर, खोप, स्टेम सेल उपचार र पोषण र खेलाडीको प्रदर्शन सुधार्ने विषयमा विभिन्न प्रश्न सोधियो। प्रश्नहरू सामान्य मानिसले अनलाइनमा सोध्ने जस्तै भाषामा बनाएका थिए, जसमा गलत जानकारी फैलाउने सेल पनि समावेश थियो। जवाबहरूलाई 3 भागमा विभाजन गरियो, समस्या नभएको, केही समस्या भएको र अत्यधिक समस्या भएको। र यसबारेमा जानकारी रद्द गर्ने छ श्रोता, तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

BFB's Gorka Radio Sunil and Sasrata, Rakari Kromel Hamidson, you Same Halka Fulkama, Ra second hour, you first hour, Gusatabigo Mazama, Bida Miragi Sangit, Ra Bibina Jangir Gusat Mahanunsa, Riliku Same Mazi, Meditabigo Mazama Raki Rekusu, Riliku, you AI Sambandini Reku, Jankari Rekusam, Justi Riliku Same Mazi, AI Bata, Swasta Salalinu, Sahiki Galat Penibise Mazi, Jankari Tabigo Mazama Rekusam. This area अध्ययनको नतिजा निकै चिन्ताजनक छ कुल जवाबहरू मध्ये झन्डै 39.6% समस्याग्रस्त देखिए त्यसमध्ये 30% केही हदसम्म समस्याग्रस्त र 19.6% अत्यधिक समस्याग्रस्त थिए अर्थात् यसका जवाबले सामान्य व्यक्तिलाई यस्तो उपचार वा विधितर्फ डराउन सक्छ जुन प्रभावकारी नहुन सक्छ वा चिकित्सकको सल्लाह बिना प्रयोग गर्दा स्वास्थ्यलाई हानि पुर्याउन सक्दछ सबैभन्दा खराब नतिजा स्टेम सेल पोषण र यसैगरी एथलेटिक प्रदर्शन सम्बन्धी प्रश्नमा आयो विशेष गरी चाहिँ ग्रोकबाट अपेक्षा निकै बढी अत्यधिक समस्याग्रस्त जवाबहरू प्राप्त भए यो अध्ययनका लेखकहरू अमेरिकाको हार्बर UCAL मेडिकल सेन्टरको चाहिँ यो लुनक्विस्ट इन्स्टिट्युट लगायतले भनेका छन् जनरेटिभ एआई च्याटबटहरूलाई अहिले अनुसन्धान मार्केटिङ र स्वास्थ्य क्षेत्रमा तीव्र गतिमा प्रयोग गरिँदैछ तर पर्याप्त जागरूकता र निगरानी नभएको कारणले यिनीहरूबाट गलत जानकारी अझ बढी फैलिने खतरा छ र यसबारेमा जानकारी उदय गर्ने छ श्रोता अहिलेलाई पनि आउनुहोस् लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा भएका लगभग 20 लाख भेटरनहरूले यो कार्ड पाउन सक्छन्। त्यसैले तपाईँ पनि

पीएफबी स्कोरकार्ड रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ अहिलेको समय म सुनेको साथमा र म चर्चा गरिरहेको छु अहिलेको समय एबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत अनुसन्धानमा यस्तो देखियो भन्ने विषयमा रहेको छ त्यसै गरी अहिलेको यो समयमा चाहिँ एआईले जवाब दिँदा अत्यन्त आत्मविश्वासपूर्ण तरिकाले बोल्छ तर धेरै जसो सन्दर्भ गलत वा यो बनावटी हुन्छन् र भाषा पनि सामान्य मानिसले सजिलै बुझ्न नसक्ने खालको हुन्छ महत्वपूर्ण के हो भन्ने कुरा चाहिँ एआई च्याटबट कुनै पनि हालतमा योग्य डाक्टरको विकल्प होइन यसले सामान्य जानकारी दिन सक्छ तर कुनै पनि रोगको उपचार औषधि खानु डायट परिवर्तन गर्नु वा नयाँ उपचार विधि अप्नाउनु अघि अवश्य नै योग्य चिकित्सकसँग सल्लाह लिनुपर्छ आफ्नो स्वास्थ्यसँग जोडिएको कुनै पनि निर्णय एआईको भरमा मात्र लिनु हुँदैन किनकि गलत जानकारीले ठूलो हानि पुर्याउन सक्दछ र अवश्य पनि केही क्षणमा हुने नै छ यो एआई सम्बन्धी म जानकारीहरू राख्दै गर्नेछु र यसैमा चाहिँ दिमागले गर्नुपर्ने काम एआईलाई सुम्पिँदा सोच्ने क्षमतामा खिया लाग्दै यो पनि एकदमै एउटा अलर्टिङ कुरा हो यो बारेमा पनि जानकारी रहनेछ तर त्योभन्दा अगाडि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

SBS Gorkha Radio. BFBS Gorkha Radio सुन्ने हुन्छ श्रोता कार्यक्रम हल्का फुल्कामा हुनुहुन्छ यो पहिलो घण्टा र अब पनि कार्यक्रमको यो पहिलो घण्टाबाट नै बिदा लिने समय आइसकेको छ आशा गर्दछु मिठा मिठा गीत सङ्गीतहरूको साथमा मनोरञ्जन लिइरहनु भएको छ र साथै यो समयमा इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरूको बारेमा पनि तपाईँले भरपूर जानकारीहरू लिइरहनु भएको छ र अब पनि यो पहिलो घण्टाबाट बिदा लिने समय पनि आएको छ हामी कार्यक्रमको दोस्रो घण्टामा केही क्षणमा प्रवेश गर्ने नै छौँ र अवश्य पनि आज चाहिँ हामीले विशेष गरी टपिक एआईलाई कभर गरिरहेका छौँ र अहिलेको यो समयमा हामी डिजिटल एयरमा प्रवेश गरिसकेका छौँ त्यसै कारणले गर्दाखेरि चाहिँ कतिपटक मान्छेहरूको चाहिँ अहिले बानी नै भइसकेको छ अलिकति च्याटबटमा चाहिँ डिपेन्डेन्ट हुने अब एआईलाई सोध्ने कुराहरू रहेको छ जुन 100% जहिले पनि सही हुँदैन एट दि एन्ड अफ द डे इट्स जस्ट कम्प्युटर होइन र यसै कारणले गर्दाखेरि ह्युमन जस्तो वाइज हुँदैन र यो बारेमा पनि अब म जानकारीहरू कसरी राख्नेछु अहिलेको समयमा चाहिँ कसरी मान्छेहरूलाई चाहिँ एउटा सोच्ने क्षमता जुन मान्छेको एउटा क्यापेसिटी हुन्छ त्यो कुरामा पनि धेरै इफेक्ट गरेको चाहिँ अनुसन्धानहरूले पनि पत्ता लगाइरहेको छ र अवश्य पनि एउटा मान्छे भनेको चाहिँ बुद्धिमानी हुन्छ तर मसिन चाहिँ बुद्धिमानी हुन सक्दैन तर स्मार्ट त पक्कै हुनसक्छ र यो बारेमा जानकारी रहनेछ अहिलेलाई मिठो गीत इन्जोय गर्नुहोला भेटौँ कार्यक्रमको सेकेन्ड हावा

0: વ્યવસાયને સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોખા રેડિયો હો
0: ગોખા રેડિયો હો.
3: विमानस्थलबाट प्रहरीले एक महिनामा 1 किलो 643 ग्राम सुन सहित 45 जनालाई पक्राउ गरेको छ. विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन 1 गतेदेखि भदौ 31 गतेसम्म सुरक्षा जाँचका क्रममा सुन सहित 45 जनालाई नियन्त्रणमा लिएको हो. प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट 1,25,00,000 बराबरको सुन बरामद भएको छ. प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ. बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ. घटनामा संलग्न देखिएकामाथि प्रचलित कानून बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाइएको प्रहरीले जनाएको छ. प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो 24 घण्टामा करिब 23 करोड़ थपिएको छ. प्रधानमन्त्री कार्यालयका अनुसार कोषमा बिहिबार मात्रै 22,75,38,000 थपिएको हो. बिहिबार साँझसम्म कोषका विभिन्न 9 वटा बैंकमा मौजदात रकम 10,89,66,00,000 पुगेको छ. त्यस्तै कोषका 2 वटा बैंकमा रहेको डलर खातामा 2,39,30,731 अमेरिकी डलर जम्मा भएको छ. कार्यालयका अनुसार सबै खाता गरी 14,56,38,07,000 जम्मा मौजदात छ. कोषमा जम्मा भएको रकमबाट रसुवा कभोटी कोशी बाढ़ी पीड़ितलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब निकासा भइसकेको छ. सरकारले हालै रसुवाका बाढ़ी प्रभावित परिवारलाई आवास भाडा र अन्य आवश्यक खर्च व्यवस्थापनका लागि मासिक रकम उपलब्ध गराउने निर्णय गरिसकेको छ. भोटेको सिबाडीमा परेका 1,410 जनाको शव फेला परेको छ. 5,145 जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ. प्राधिकरणका अनुसार फेला परेका शवमध्ये चितवनमा 364, नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 210 शव, 22 नुवाकोटमा 203, रसुवामा 179, गोर्खामा 78, धादिङमा 72 र तनहुँमा 38 छन्. हालसम्म 110 शवको शनाखत भएको छ. शनाखत हुन बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणले जनाएको छ. बागमती प्रदेशले संगठन तथा व्यवस्थापन संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ.

0: बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 वटा अस्थायी दरबन्दी स्वीकृत गरेको छ। नेकपा एमालेका सांसद चन्द्रेश्वर मण्डलले सुनसरीको देवानगंज र सिराहाको गोल बजारमा भएका साम्प्रदायिक तनावका घटनाबारे सरकारलाई बुझाएको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मण्डल,
1: हिन्दू धर्मावलम्बी एवं मुस्लिम समाज वर्षौंदेखि मिलेर बसेको समाज हो, तर देवानगंज र सिराहाको गोल बजारको घटनाले दुई समाज बीच एकता तोडेको छ। छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक भएको छैन। प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कडा कारवाही गर्न माग गर्न चाहन्छु।
0: अफगानिस्तानमा बेलायती विशेष फौजले निहत्था अफगान नागरिकहरूको हत्या गरेको आरोपबारे भइरहेको छानबिनमा करोड़ौं रकम खर्च भइरहेको छ, तर अहिलेसम्मको छानबिनबाट कुनै निष्कर्ष पनि आएको छैन। थप एडम गिलक्रिस्टबाट,
2: Senior military officers have already told the inquiry about alleged war crimes carried out by members of the Special Air Service in Afghanistan between 2010 and 2013. This includes claims that detainees and civilians, including children, were murdered. The inquiry began in 2023 and was meant to report back in no more than 18 months. The Ministry of Defence has confirmed that 3.5 years later, it's cost the UK taxpayer £58 million and is yet to publish any...
3: यो BFBS गोर्खा रेडियो हो।

0: Car Radio.
1: PFBS गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम अहिले छौँ हामी श्रोता यो समय हल्का फुल्काको दोस्रो खण्डमा प्रवेश गरेका छौँ र तपाईँ सम्पूर्णलाई फेरि पनि धेरै धेरै स्वागत छ म सिनेको तर्फबाट कार्यक्रम हल्का फुल्का हरेक हप्ता दुई घण्टाको कार्यक्रम सुन्न सक्नुहुन्छ तपाईँको माझमा मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारी पनि राख्दै आइरहेको छु र अहिलेको समयमा चाहिँ म जानकारी राख्ने नै छु तपाईँको माझमा चाहिँ अहिले दिमागले गर्नुपर्ने काम एआईलाई सुविधा सोच्ने क्षमता चाहिँ खिया लाग्दैछ र यो एकदमै एउटा अलार्मिङ कुरा पनि होइन एउटा मानसिक यो कुराहरूमा चाहिँ अब एउटा मान्छेहरू एउटा बुद्धिमानी सृष्टि हो होइन एउटा परमेश्वरको र मान्छेहरू चाहिँ बढी एआईमा निर्भर परेको कारणले गर्दाखेरि आफ्नो त्यो थिङ्किङ क्यापेसिटीलाई पनि गुमाइरहेको कुराहरू पनि रहेको छ र इन्ट्रेस्टिङ फ्याक्ट्सहरू मात्र नभएर चाहिँ एकदमै एजुकेसनल इन्फर्मेटिभ फ्याक्ट्सहरू चाहिँ तपाईँको माझमा म राख्ने गर्दछु त्यसै गरी हाम्रो मस्तिष्कले सधैँ सजिलो बाटो खोज्छ अहिले एआईले हामीलाई धेरै कुरामा सजिलो बनाइदिएको छ लामो प्रक्रिया लगाएर गर्नुपर्ने कामहरू केही क्षणमै एआईले गर्ने यो सामर्थ्य राख्छ तर यो क्रम बढ्दै जाँदा मान्छेले आफ्नो सृजनाशीलता र बौद्धिक अस्तित्व गुमाउन सक्ने बहस यो चाहिँ प्रागित तहमा भइरहेको छ निश्चय पनि एआईको बढ्दो प्रयोगले हाम्रो दैनिक जीवनलाई सहज त बनाएको छ तर यसले हाम्रो सोच्ने र बुझ्ने क्षमतालाई बिस्तारै नष्ट गर्ने प्रश्न हामी सामु खडा छ लार्ज ल्याङ्ग्वेज मोडल जस्तै च्याट जिपिटी जेमिनाई र क्लडले चाहिँ हामीले दिमाग लगाउनु पर्ने कामहरू गर्न थालेपछि केही वैज्ञानिकहरूले गम्भीर चेतावनी दिन थालेका छन् बौद्धिक कामको यो आउटसोर्सिङ आफ्नो काम अरूलाई गर्न लगाउनु मानवका लागि ठूलो मूल्य पर्ने उनीहरूको भनाइरहेको छ र यसबारेमा म तपाईँको माझमा जानकारी राख्दै गर्ने नै छु तर त्योभन्दा अगाडि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

पीएफबीएस गोर्खा रेडियो सुन्नुहुन्छ र अहिले हामी छौँ श्रोता यो समय कार्यक्रम हल्का फुल्काको दोस्रो घण्टामा र यसै गरी तपाईँको माझमा अहिले म चर्चा गरिरहेको छु जसरी अहिलेको यस समयमा चाहिँ कसरी अहिलेको यो समय दिमागले गर्नुपर्ने काम चाहिँ एआईलाई सुम्पिँदाखेरि सोच्ने क्षमतामा खिया लाग्दै भन्ने कुराको बारेमा चाहिँ जानकारी रहिरहेको छ र यसै गरी अहिलेको यस समयमा चाहिँ यो म्यासा चुस्टको इन्स्टिट्युटले चाहिँ अफ टेक्नोलोजी अनुसन्धान अनुसार चाहिँ अहिले वैज्ञानिक यो नातालिया कोस्मिनाले चाहिँ विद्यार्थीहरूमा एउटा अनौठो परिवर्तनदेखि उनले प्राप्त गरेको इन्टर्नसिपमा चाहिँ आवेदनहरू एकै नाश हुन थालेका थिए साथै विद्यार्थीहरूले पढेका कुराहरू पहिलेको तुलनामा सजिलै बिर्सन थालेका थिए त्यसपछि कोस्मिना र उनको टोलीले चाहिँ यो 95 जना विद्यार्थीमा चाहिँ एक अध्ययन गरे त्यस क्रममा चाहिँ निबन्ध लेख्दाखेरि चाहिँ एआई प्रयोग गर्नेहरूको मस्तिष्कको सक्रियता चाहिँ प्रयोग नगर्नेहरूको तुलनामा चाहिँ 55% कम पाएको थियो मस्तिष्कको सृजनाशीलता र जानकारी प्रशोधन गर्ने भागहरू एआई चलाउँदा लगभग निष्क्रिय जस्तै देखाएका थिए त्यसै गरी अहिलेको यस समयमा चाहिँ अझ डरलाग्दो कुरा त के हो भन्दाखेरि चाहिँ अब एआईको सहयोगमा चाहिँ यो निबन्ध लेख्ने विद्यार्थीहरूले चाहिँ काम पुरा भएपछि आफूले के लेखे भन्ने कुरा समेत सम्झन सकेनन् उनीहरूमा आफ्नो कामप्रति कुनै अपनत्व यो नभएको भावना पनि थिएन उक्त अनुसन्धानले चाहिँ के पनि भनेको छ भन्दाखेरि चाहिँ यो चाहिँ अहिले जे जति रहेको छ आफ्नो दिमागले गर्नुपर्ने काम मसिनलाई सुम्पने प्रक्रियाले आज हाम्रो मानसिक क्षमतामा खिया लगाएको पुष्टि गरेको छ यसलाई चाहिँ पेन्सिल्भेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताले चाहिँ यो मानसिक आत्मसमर्पणको सङ्ख्या दिएका छन् अर्थात् मानिसहरूले आफ्नो विवेकभन्दा बढी एआईको कुरालाई आँखा चिम्लेर विश्वास गर्दछन् र अवश्य पनि यो बारेमा चर्चा हुँदै गर्नेछ श्रोता तर त्योभन्दा अगाडि अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइब जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइबको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइबले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइब, RAF हाइब वा RN फोरममा गएर।

0: BFBS Gorkha Radio. Gorkha Radio.
1: BFB's Gorkha Radio Sunil and Sara Karikram Ali Ami Chons Rada, Yusami Halka, Fulka Kudus Rukantama, Ramatabiko Masa Masi, Aliku Yusamima, Charsagari Raikusu, Dimakli Kornupernikam, ELS and Bidasos Nichematasi, Kiaperi Goiku Kurabari Mabini, Aliku Sami Masi Raikusam, Rabbi Isigarizi, Computational, yo neurobiogenic, Kosi yo Vivian Ming Ka Anusarzi, Goidera, तार्किक यो भएर सोच्ने शक्ति नै मान्छेको सबैभन्दा ठूलो शक्ति हो तर एआई मा निर्भर हुँदा हाम्रो दिमागले कसरत गर्न पाउँदैन अनुसन्धानले पनि दिमागको गामा वेव जोको यो सक्रियता कम भए भविष्यमा बौद्धिक ह्रास वा चाहिँ डिमेन्सिया हुन सक्ने देखाएको छ एआईले चाहिँ गामा वेबमा चाहिँ गम्भीर प्रभाव गर्ने यो बताएको छ जसरी गुगल म्याप्सको पनि अत्यधिक प्रयोगले मानिसको दिशा सम्झने क्षमता कमजोर बनाएको छ यदि त्यसो हुँदा हाम्रो तर्क गर्ने र समस्या समाधान गर्ने क्षमतालाई कमजोर हुने सम्भावना बढ्छ मेडिकल क्षेत्रमा गरेको एक अध्ययनमा चाहिँ एआईको सहयोगमा चाहिँ क्यान्सर स्क्रिनिङ गर्ने डाक्टरहरू पछि एआई बिना रोग पत्ता लगाउन पहिले भन्दा कमजोर भएको पनि पाएको थियो यसैगरी समाधान र चुनौती विज्ञहरू एआईलाई पूर्ण रूपमा निषेध गर्नुपर्छ भन्दैनन् यसलाई प्रयोग गर्ने तरिका बदल्न सुझाव दिन्छन् मिङका अनुसार हामीले चाहिँ यसमा चाहिँ हाइब्रिड इन्टेलिजेन्सको बाटो रोज्नुपर्छ त्यो भनेको मानिस र मसिन मिलेर काम गर्छन् तर सोच्ने मुख्य जिम्मेवारी मानिसकै हुन्छ यसमा चाहिँ उनले कुन उपायहरू के कस्ता कुरा गर्न सकिन्छ भन्ने विषयमा पनि जानकारी गरेका छन् यो बारेमा पनि म चर्चा गर्ने नै छु तर त्योभन्दा अगाडि लागौ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: iHeartRadio.
1: PFB गोर्खा रेडियो कार्यक्रममा हामी छौँ श्रोता. यो समय हल्का फुल्काको दोस्रो घण्टामा, यानि कि आखिरी घण्टा, र म चर्चा गरिरहेको छ दिमागले गर्नुपर्ने काम एआईलाई सुम्पिँदा सोच्ने क्षमता खिया लाग्दै गएको छ. यसैमा चाहिँ अब धेरै नै चुनौती छ, समाधानको कुराहरू पनि आउँदछ, र अन्तमा चाहिँ केही रिसर्चहरू गर्ने क्रममा चाहिँ अहिले यहाँ चाहिँ विशेष गरी विज्ञ मिङका अनुसार चाहिँ अब केही उपायहरू उनले सुझाएकी छिन्, जसमाथि सबैभन्दा पहिलो रहेको छ नेमेसिस प्रम्प्टको बारेमा. एआईलाई उत्तर सोध्नुको सट्टा उसलाई आफ्नो शत्रु बन्न लगाउने र त्यसका विचारहरू किन गलत छन् भनेर तर्क गर्न लगाउने, यसले तपाईँलाई आफ्नो विचार रक्षा गर्न र अझ गहिरामा सोच्न सहयोग गर्दछ. दोस्रोमा रहेको छ उत्पादक गर्छन्. एआईलाई सिधै उत्तर नदिन निर्देशन नदिने, बरु उसलाई सही उत्तरमा पुग्न मद्दत गर्ने प्रश्न मात्र सोध्न लगाउने. तेस्रोमा रहेको छ पहिले मौलिक सिकाए. कुनै पनि विषयको आधारभूत जग एआई बिना नै बनाउने, पछि मात्र एआईको सहयोग लिने गर्ने. र अहिलेको समयमा यो एआईको प्रयोगहरूमा चाहिँ धेरै कुरा रहेको छ श्रोता, र जसरी हामी एआईमा यो चलाउने जेनेरेसन हामी प्रवेश गरिसकेका छौँ, त्यो एरा एन्टर भइसकेको छ, तर यसमा चाहिँ हामी कसरी चाहिँ जोगिन सक्छौँ भन्ने विषयहरूमा चाहिँ तपाईँको माझमा जानकारी रहेको थियो. आजको दिनमा फाइदाजनक भएको छ भन्ने म आशा गर्दछु. र अहिलेको लागि भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.us।

0: Pe Line Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma bandhos.
2: Play VFPS.
0: You, VFPS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: नेपाली कांग्रेसले पार्टी एकताका लागि अधिकतम लचकता अप्नाउने भएको छ। विशेष महाधिवेशन र चौधौं महाधिवेशनबाट आएका अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको केन्द्रीय कार्य समिति बैठकमा सभापति गगन थापाले पार्टीको वृहत्तर एकताका लागि अन्तिमसम्म लचकता अप्नाइने बताउनु भएको हो। थापाले देउबा सहित पूर्व पदाधिकारीहरूलाई अधिवेशनमा सहभागी हुन अपील गर्नु भएको छ।
4: पूर्व पार्टी सभापति शेरबहादुर देउवालाई म आग्रह गर्न चाहन्छु, कतिपय साथीहरूले भन्नुभएको छ पर्सि हाम्रो अधिवेशन छ, अधिवेशनको दिनमा पूर्व पार्टी सभापतिले आएर अधिवेशनको उद्घाटन गरिदिने कुरा हाम्रा निम्ति त्यो ठुलो सम्मानको विषय हुन्छ। हामी किनभने यो पार्टीको विधानले पनि त्यही भन्छ कि अब पार्टीको विधानले पनि फेरि उहाँ पार्टीको सभापति हुने होइन, पार्टीको अधिवेशनबाट कोही न कोही हामी नयाँ पार्टीको सभापति आउने हो, त्यसैले पार्टीको सबै विदेही भएर जाने हो। त्यस कारणले गर्दा यो सबै कुराहरू सभापतिजी, पूर्व सभापति यहाँ नहुँदै गर्दाखेरि अरू नेताहरूले जिम्मा लिएर जे कुराहरू भन्नुभएको ती तमाम कुराहरू सम्बोधन भइसकेपछि, ती तमाम कुराहरू पुरा भइसके पछाडि अब यसमा थप अलबल नगरिकन म सबभन्दा पहिला त पार्टीका पूर्व सभापतिलाई अनुरोध गर्न चाहन्छु। त्यसै गरी म पार्टीका पूर्व सिनियर नेता जसले लामो समय पदाधिकारी भएर काम गर्नुभयो, एकचोटि पदाधिकारी हुनुभएको नेतालाई नेपाली कङ्ग्रेस पार्टीमा हामीले जहिले पनि पूर्व पदाधिकारी भनेर यहाँ ठुलो आसन छुट्टै आसन बनाएर राखेको कुरा चाहिँ पदले गरेको होइन, त्यो नेताहरूप्रतिको भरोसाले गरेको, विश्वासले गरेको, हामीले मानेको हुन्थ्यो।
3: नेपाली कांग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले संविधान निर्माणमा संलग्न दललाई विभाजन गर्न खोजेको भन्दै सभापति गगन थापालाई सचेत गराउनु भएको छ। खड्काले सामाजिक सञ्जाल मार्फत सभापति थापालाई सचेत गराउनु भएको हो। दुईवटा महाधिवेशन हुँदा कांग्रेस विभाजन हुने उहाँको भनाइ छ। यातायात व्यवस्था विभागले अनलाइनबाटै सवारी लाइसेन्स सम्बन्धी सम्पूर्ण काम गर्न सक्ने गरी नयाँ निर्देशिका जारी गरेको छ। विभागले विद्युतीय माध्यमबाट सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा प्रवाह गर्ने निर्देशिका 2083 जारी गरेको हो। निर्देशिका अनुसार 48 घण्टाभित्र सवारी अनुमति नवीकरण तथा ग्रेड वृद्धि लगायतका अनलाइन निवेदन स्वीकृत गरिसक्ने व्यवस्था गरिएको छ। सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर फाले 15,000 जरिवाना प्रस्ताव गरिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गराएको फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा जरिवानाको व्यवस्था प्रस्ताव गरिएको हो। विधेयकको दफा 13 सार्वजनिक स्थानमा जाँदा डस्टबिन मा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वका रूपमा व्याख्या गरिएको छ। विधेयकको दफा 12.2 फोहोर मैला संकलन गर्ने तथा त्यस सम्बन्धी अन्य कार्यविधि सम्बन्धित स्थानीय तहले निर्धारण गरे बमोजिम हुने उल्लेख छ। दफा 13 स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी तोकेका आफ्नो क्षेत्रभित्रका सार्वजनिक सड़क, सार्वजनिक उद्यान, पार्क, प्रदर्शनी स्थल, सार्वजनिक यातायात सवारी साधन बिसौने स्थल जस्ता सार्वजनिक ठाउँमा आवश्यकता अनुसार फोहोर मैला संकलन गर्न बन्द ढकन भएको डस्टबिन राख्नुपर्ने भनिएको छ। डस्टबिन राख्दा कुहिने नकुहिने र जोखिमयुक्त फोहोर मैलाको अलग अलग संकलन हुने गरी राख्नुपर्ने पनि भनिएको छ। यसरी राखिएका डस्टबिनमै सार्वजनिक स्थानमा आवागमन वा भ्रमण गर्ने व्यक्तिले फोहोर मैला

0: पछि औसत वार्षिक 12.7% बढेको अध्ययनको निष्कर्ष। सहकारी ऋणको अधिकतम ब्याज दर 13% कायम, बचत र ऋणको ब्याज दर बीचको अन्तर 6% भन्दा बढी हुन नपाउने व्यवस्था। हुम्लाको चङ्खेलीमा अवैध जडीबुटी संकलन रोक्न 21 दिने सूचना, इजाजत बिना जडीबुटी संकलन गर्नेलाई कारवाही गर्ने वन कार्यालयको चेतावनी। कैलालीमा ज्यापानिज इन्सेफ्लाइटिस विरुद्ध खोप अभियान शुरू, घोडाघोडी र लम्कीचुहामा अभियान शुरू, धनगढीमा असोज 8 गतेदेखि खोप दिइने। बिग्रिएका सड़क बारे गुनासा गर्न सड़क सुझाव एप सञ्चालनमा, काठमाडौँ उपत्यकाका करिब 472 किलोमिटर संघीय सड़क सम्बन्धी गुनासा एपबाट दर्ता गर्न सकिने। नेपालले घरेलु मैदानमा बांगलादेश विरुद्ध T20 सिरिज खेल्ने, चैत 12, 14 र 16 गते 3 खेल हुने।
1: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो BFBS कुल कार्यक्रम हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: चालु आर्थिक वर्षको दुई महिनामा सरकारको आमदानी भन्दा खर्च 9.72 अर्ब करोड़ले धेरै देखिएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको 9.41% अर्थात 1.9872 करोड़ खर्च गर्दा राजस्व 11.58% अर्थात 1.90 अर्ब 10 करोड़ 79 लाख मात्रै संकलन गरेको छ। कार्यालयका अनुसार सरकारले चालू शीर्षकमा अहिले 9.6% बजेट खर्च गरेको छ। चालू शीर्षकमा आर्थिक वर्षका लागि 12.70 अर्ब 58 करोड़ 90 लाख बजेट विनियोजन भएकोमा भदौ मसान्तसम्ममा 1.22 अर्ब 3 करोड़ 54 लाख रूपियाँ खर्च भएको हो। त्यस्तै पूँजीगत शीर्षकमा 4.31 अर्ब 10 करोड़ 63 लाख बजेट विनियोजन भएकोमा अहिलेसम्म वार्षिक लक्ष्यको 1.78% अर्थात 7.66 करोड़ 48 लाख रूपियाँ खर्च भएको कार्यालयको तथ्याङ्कमा देखिएको छ। कर राजस्वतर्फ चालू आर्थिक वर्षका लागि 14.33 अर्ब 31 करोड़ 83 लाख उठाउने सरकारको लक्ष्य रहेकोमा भदौ मसान्तसम्ममा वार्षिक लक्ष्यको 12.29% अर्थात 1.72 अर्ब 42 करोड़ 97 लाख रूपियाँ संकलन भएको छ। त्यस्तै गैर कर राजस्वतर्फ 1.77 अर्ब उठाउने लक्ष्य रहेकोमा अहिलेसम्म 6.9% उठेको छ। प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा पछिल्लो 24 घण्टामा करिब 23 करोड़ थपिएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार कोषमा बिहिबार मात्रै 22.75 लाख 38 हजार थपिएको हो। बिहिबार साँझसम्म कोषका विभिन्न 9 ब्याङ्कमा मौजदात रकम 10.89 करोड़ 66 लाख 62 हजार पुगेको छ। अनि राष्ट्रभियोगका नेता चेतनदीप ऐडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले 6 जनालाई जन्मकैदको फैसला सुनाएको छ। घटनाको 4 वर्षपछि जिल्ला न्यायाधीश तारा प्रसाद डाँगीको इजलासले ऐडीको हत्यामा संलग्न भएको पुष्टि गर्दै 6 जनालाई जन्मकैदको सजाय हुने फैसला सुनाएको हो। उनीहरूले पीड़ित पक्षलाई जनही 1 लाखका दरले क्षतिपूर्ति दिन समेत आदेश दिएको छ। 2079 मक्सिर 4 भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाश माण्डौमा एमाले निकट अनि राष्ट्रभूका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली हत्या गरेको थियो। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन संरचना पुनरावलोकन गर्दै 134 दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकार मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ। चिलिमे जलविद्युत केन्द्रको सुरुङबाट हिजो निकालेका 5 शव आफन्तले बुझेका छन्। सुरुङभित्र ज्यान गुमाएका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मिनराज मोक्तान, चौकीदारहरू श्याम बहादुर थापा मगर र तिलक बहादुर थापा मगर तथा विद्युत प्राधिकरणका कर्मचारी लाग्पा तामाङको शव पहिचानपछि परिवारलाई

0: रसुआमा 191 गोर्खामा 78 धादिङमा 72 र तनहुँमा 38 रहेका छन्। हालसम्म 110 जनाको शनाखत सबको शनाखत भएको छ। शनाखत हुन बाँकी सबको पहिचानका लागि डीएनए परीक्षण लगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS Kulkar Radio.

नमस्ते, बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट। कार्यक्रम लिएर सदा झैं आज पनि उपस्थित भएको छु म लाल शाही। मेरो सप्रेम नमस्कार छ अनि न्यानो अभिवादन। आज शुक्रबारको दिन फ्राइडे 18 सेप्टेम्बर 2026 साल तदनुसार असोज 2 गते 2083 विक्रम सम्बत। हजुर, शुक्रबारको कार्यक्रम लिएर उपस्थित भइसकेको छु म लाल शाही यहाँहरूको सेवामा र म तपाईँसँग 10 बजेसम्म सँगै रहनेछु। यो ब्रुनाईको समय 10 बजे भनेको हुँ। अहिले बिहानको 7 बजेर 11 मिनट गएको छ ब्रुनाईमा। युकेमा हो भने रातको 10 बजेर 11 मिनट गएको छ अनि नेपालमा अहिले बिहानको 5 बज्नको लागि 4 मिनट बाँकी रहेको छ। हामी प्रभातकालीन आवाज कार्यक्रममा छौँ। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने विश्वभरि यसलाई श्रवण गरिराख्नु भएको छ विविध माध्यमबाट। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ, गीत सङ्गीत सुन्न सुनाउन चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला। टेलिफोन नम्बरहरू दुईवटा छन् स्टुडियोमा, 3224167 अनि 3220098। ब्रुनाई बाहिरबाट हो भने पहिला 00673 डायल गर्नुपर्ने हुन्छ र हाम्रो मिलिट्री नम्बर पनि छ 9419332844। यसमा पनि तपाईँलाई पाएको पर्छ भने हामीलाई फोन गर्न सक्नुहुन्छ। हाम्रो इमेल एड्रेस bfpsgorkha@bfps.com र फेसबुक प्रयोगकर्ताले bfps गोर्खा खोज्नुपर्ने हुन्छ। रोहित जोन छेत्री र साथीहरू मिलेर गाउनुभएको गीत मेरो देशबाट आजको कार्यक्रमको उठान भइसकेको छ र अब आजको थट फर द डे। यो प्रेरक भनाई भेन्स लोम्बार्डीको हो। उहाँ भन्नुहुन्छ, द मेजर अफ हु वी आर इज वाट वी डु विथ वाट वी ह्याभ। हामी को हौ भन्ने कुराको मापन हामीसँग जे छ त्यसको हामी कसरी सदुपयोग गर्छौँ भन्ने कुराले गर्छ। आफ्नोमा भएको कुरालाई सदुपयोग गर्न सकियो भने धेरै खोज्न पनि पर्दैन। टुडे इन हिस्ट्री, सन 1812 साल 18 सेप्टेम्बरको कुरा हो। ग्रेट फायर अफ मस्को बर्न्स आउट आफ्टर 5 डेज, डिस्ट्रोइज 75% अफ द सिटी एन्ड किल्स 12,000 पिपल। 1812 सालको त्यो ठुलो आग लागि मस्कोमा भएको थियो जसले 75% सहर ध्वस्त पारेको थियो अनि 12,000 मानिसको ज्यान लिएको थियो। 1812 सालको कुरा, 18 सेप्टेम्बरको। फेमस बर्थडे, सन् 1976 साल आजको दिन जन्मेका हुन् रोनाल्डो। तर ब्राजिलियन रोनाल्डोको म कुरा गर्दैछु, चर्चित ब्राजिलियन फुटबल खेलाडी र उनलाई त्यति बेला उनको हेडेमा ओ फेनोमेनो भन्ने गरिन्थ्यो, अर्थात् द फेनोमेनन भनिन्थ्यो उनलाई। उनी थिए पनि त्यस्तै र उनको जन्म ब्राजिलको रियो द जेनेरोमा भएको थियो 1976 साल 18 सेप्टेम्बरमा। अब हेल्थ टिप्स, तपाईँको मस्तिष्कलाई एकदमै चुस्त दुरुस्त राख्नका लागि के कुरामा ध्यान दिनुपर्छ त? हेल्थी फुड, मेडिटेसन, एक्सर्साइज रेगुलरली, रिड एन्ड स्टडी, हेल्थ चेक, अभोइड एल्कोहल, इनफ स्लिप। एकदमै मामुली लाग्ने कुराहरू छन् तर यी कुराहरूलाई तपाईँले सन्तुलन गर्दै लैजानुभयो भने तपाईँको मस्तिष्क एकदमै चुस्त दुरुस्त रहन्छ। हेल्थी ब्रेनका लागि यी कुराहरूमा ध्यान दिनुहोला। अब मौसम, सेरिया ब्रुनाईबाट सुरु गरौँ। आजको मौसम त्यति उत्साहवर्धक छैन, 25 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 30 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आज दिनभरि जसो नै मिश्रित खालको मौसम छ, घाम लाग्ने, बदली हुने अनि मेघ गर्जनका साथ पानी पर्ने योग पनि छ। अब नेपाल, काठमाडौँको तापक्रम अहिले 19 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 27 डिग्री सेल्सियस र काठमाडौँको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस पुग्दाखेरि त्यहाँको मौसमी अवस्था थन्डरी सावर्स भनेर भनिएको छ अनि हल्का मन्द गतिमा हावा बहनेछ काठमाडौँमा।
अब लागौं युकेतिर। लन्डनको तापक्रम अहिले 14 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 21 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था लन्डनमा सनी इन्टरफल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ भने मन्द गतिमा हावा बहनेछ लन्डनमा। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पूरा भयो बीएफपीएस गोर्खा रेडियो सुन्दै गर्नुहोला अनि यो लाल शाहीलाई आजको प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब गीत सुनाऊ प्रमोद खरेलको मत हरपल।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFPS, गोर्खा रेडियो।

करण परियारको बिलिन सपना. हजुर, करण परियार नेपाल आइडल. हजुर, उनका गीतहरू मध्येको एक हामीले भर्खरै सुन्यौँ. हुन त करण परियारले नेपाल आइडल जितेपछि केही गीतहरू गाइरहेका छन् उनको, तर आशातीत सफलता नमिलेको हो कि भन्ने कता कता लागिरहेको छ. हुन त नेपाल आइडल भइयो भन्दैमा सबै कुरो आफ्नो हातमा आउने कुरो त भएन, तर पनि उनले जे जति गाएका छन् एकदमै उत्कृष्ट गीतहरू गाइरहेका छन्. करण परियार. बिएफएस ब्रुनाईको प्लान्ट पावर सटडाउनको विषयमा यहाँहरूले सुन्दै आउनु भएको छ. आउँदो बुधबार 23 तारिक अनि बिहिबार 24 तारिक, 23 र 24 सेप्टेम्बरका दिन बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म हाम्रो प्रसारण सेवा अवरुद्ध हुने भएको छ. यसको मूल कारण भनेको पावर सटडाउन हुने हुनाले त्यस्तो हुन गएको हो, र यसबाट पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौँ. स्मरण रहोस्, 23 तारिक र 24 तारिक सेप्टेम्बरमा पावर सटडाउन अनि बिएफएस रेडियोको 30 मिटर मास्ट मेन्टेनेन्स वर्क हुने भएकोले त्यसो गरिएको हो. डिआइओ ब्रुनाईद्वारा यो कार्य हुँदैछ 23 र 24मा. त्यही भएर बिएफएस रेडियो बिहान 10 बजेदेखि बेलुकी 5:30 बजेसम्म अवरुद्ध हुने भएको छ. हुन त बिहानको प्रभातकालीन आवाज कार्यक्रम भने दुवै दिनमा सुन्न सक्नुहुनेछ, त्यसपछि बन्द हुनेछ. तिम्रो मनमा एक कान्छा, अब सुनौ निकिता थापालाई.

तिम्रो मनमा एक कान्छा, यो फिमेल भर्जनको गीत निकिता थापाको स्वरमा हामीले भर्खरै सुन्यौं। बीएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। ब्रुनाईको स्टुडियोबाट कार्यक्रम सञ्चालन भइरहेको छ भने हामीलाई विश्वभरि विविध माध्यमबाट सुन्दै हुनुहुन्छ। यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ भने आउँदै गर्नुहोला, फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। ब्रिटिश फोर्सेस ब्रुनाई वासीका लागि आज बिहान 9:30 to 11 आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको आयोजनामा आर्ट्स एन्ड क्राफ्ट सेसन हुँदैछ र यसपालि डेकुपाज क्लास, यो कागजको एकदमै आर्टिस्टिक वर्कहरू गर्न सकिन्छ, बास्केटहरू डेकोरेट गर्न सकिन्छ, बक्सेस आदि इत्यादि, यो नयाँ स्किल्स सिक्न चाहनुहुन्छ भने तपाईँको लागि यो एकदमै राम्रो कुरा छ र राम्रो मौका पनि छ। हुन त यसका लागि 11 सेप्टेम्बरभित्रमा नाम दर्ता गराइसक्नुपर्ने थियो र जस जसले नाम दर्ता गराउनु भएको छ उहाँहरूले नछुटाउनुहोला। बिहान 9:30 सुरु हुन्छ चिटच्याट कम्युनिटी सेन्टरमा आर्ट्स एन्ड क्राफ्ट सेसन आर्मी वेलफेयर सर्भिसको कम्युनिटी सपोर्ट टिमको आयोजनामा। अनि आज बेङ्गो एन्ड बबल्स ब्रिटिस फोर्सेस ब्रुनाई वासीका लागि प्याटियो बार मुमोङ कम्युनिटी सेन्टरमा यो कार्यक्रम हुँदैछ बेलुकी 5:00। बेङ्गो एन्ड बबल्स, जो बेङ्गो लभर्स हुनुहुन्छ उहाँहरूको लागि यो चासोको विषय हुनसक्छ र त्यो मात्रै नभएर रमाइलो भेटघाट कार्यक्रम, यसो सोसलाइज हुने, साथीभाइहरूसँग गफसफ गर्ने, बेङ्गो पनि खेल्ने, रमाइलो गर्ने, यो एउटा राम्रो मौका छ, नचुकाउनु होला। आज बेलुकी 5:00 सुरु हुन्छ प्याटियो बारमा।

फ्रेस आउने बानी स्वप्न सुमनको बडो मिठो गीत सुनेर मनोरञ्जन लिइराख्नु भएको थियो। बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो, ब्रुनाईको स्टुडियोबाट सञ्चालन भइरहेको छ कार्यक्रम भने तपाईँ हुनुहुन्छ यतिखेर लाल शाहीको साथमा। बिएफएस बिग सल्युट अन्तर्गत हामीले वर्षेनी मिलिट्री च्यारिटिजका लागि केही अर्थ सङ्कलन गर्दै आइरहेका छौँ र यस वर्ष अपरेसन समिट नामकरण गरिएको छ र बिएफपिएस बिग सल्युटका लागि हामीले फन्ड रेज गर्दैछौँ बिएफपिएस ब्रुनाईले। सबभन्दा पहिलो यो कार्यक्रम अप समिटको हुँदैछ भोलि शनिबारको दिन बिहान, टिम हाइक हुँदैछ, हामी बुकेत शाहबन्दार चढ्दैछौँ। हुन त यो एकदमै फ्यामिली इभेन्ट हो, बिएफपिएस परिवार बुकेत शाहबन्दार चढेर यसो रमाइलो पनि गर्ने अनि अपरेसन समिटका लागि केही योगदान पनि दिने भन्ने हाम्रो योजना छ र यसमा तपाईँहरू हातेमालो गर्न चाहनुहुन्छ र यो बिएफएस बिग सल्युटलाई डोनेट गर्न चाहनुहुन्छ भने कृपया बिएफएस ब्रुनाईको स्टेसनमा आउन सक्नुहुन्छ अथवा बिएफएस च्यारिटी टिनहरू ब्रिटिस फोर्सेस ब्रुनाई भरि नै राखिएको छ ठाउँ ठाउँमा, त्यहाँ पनि डोनेट गर्न सक्नुहुन्छ र भोलि बिएफएस बिग सल्युटको अपरेसन समिट टिम हाइक। अब सुनाऊ केहर सिंह लिम्बुलाई सरर सरर।

0: रेडियो
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी DSTL ले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ MODको एक प्रमुख हिस्सा हो DSTL जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ UKको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ DSTLको हिस्सा बनेर UKको सशस्त्र सेना रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिंक्डइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk
0: BFBS कुलकर्म रेडियो हो

सुन्दै हुनुहुन्थ्यो भक्त ब्यान्डको कल्पना. अब प्रभातकालीन आवाज कार्यक्रममा पालो भएको छ. आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दरको US डलर एकको खरिदर 153 रुपियाँ 20 पैसा, बिक्री दर 153 रुपियाँ 80 पैसा. युरो एकको खरिदर 175 रुपियाँ 79 पैसा, बिक्री दर 176 रुपियाँ 48 पैसा. पाउन्ड स्टर्लिङ एकको खरिदर 205 रुपियाँ 23 पैसा, बिक्री दर 206 रुपियाँ 4 पैसा. स्विस फ्रान्क एकको खरिदर 185 रुपियाँ 47 पैसा, बिक्री दर 186 रुपियाँ 20 पैसा. अस्ट्रेलियन डलर एकको खरिदर 108 रुपियाँ 93 पैसा, बिक्री दर 109 रुपियाँ 36 पैसा. कनेडियन डलर एकको खरिदर 109 रुपियाँ 48 पैसा, बिक्री दर 109 रुपियाँ 91 पैसा. सिङ्गापुर डलर एकको खरिदर 120 रुपियाँ 6 पैसा, बिक्री दर 120 रुपियाँ 53 पैसा. जापानिज यन 10 को खरिदर 9 रुपियाँ 84 पैसा, बिक्री दर 9 रुपियाँ 88 पैसा. चाइनिज युआन 1 को खरिदर 22 रुपियाँ 84 पैसा, बिक्री दर 22 रुपियाँ 93 पैसा. साउदी अरेबियन रियाल 1 को खरिदर 40 रुपियाँ 78 पैसा, बिक्री दर 40 रुपियाँ 94 पैसा. कटारी रियाल 1 को खरिदर 42 रुपियाँ 3 पैसा, बिक्री दर 42 रुपियाँ 19 पैसा. थाई भाट 1 को खरिदर 4 रुपियाँ 59 पैसा, बिक्री दर 4 रुपियाँ 60 माफ गर्नुहोला 4 रुपियाँ 61 पैसा. युएई डिरहाम 1 को खरिदर 41 रुपियाँ 71 पैसा, बिक्री दर 41 रुपियाँ 88 पैसा. मलेजियन रिङ्गित 1 को खरिदर 37 रुपियाँ 37 पैसा, बिक्री दर 37 रुपियाँ 52 पैसा. साउथ कोरियन वान 100 को खरिदर 11 रुपियाँ 5 पैसा, बिक्री दर 11 रुपियाँ 9 पैसा. स्विडिस क्रोनर 1 को खरिदर 15 रुपियाँ 59 पैसा, बिक्री दर 15 रुपियाँ 66 पैसा. डाइनिस क्रोनर 1 को खरिदर 23 रुपियाँ 52 पैसा, बिक्री दर 23 रुपियाँ 61 पैसा. हङकङ डलर 1 को खरिदर 19 रुपियाँ 53 पैसा, बिक्री दर 19 रुपियाँ 60 पैसा. कुवैती डिनार 1 को खरिदर 498 रुपियाँ 45 पैसा, बिक्री दर 500 रुपियाँ 41 पैसा. बारेन डिनार 1 को खरिदर 406 रुपियाँ 38 पैसा, बिक्री दर 407 रुपियाँ 97 पैसा. र अन्तमा ओमानी रियाल 1 को खरिदर 397 रुपियाँ 92 पैसा, बिक्री दर 399 रुपियाँ 48 पैसा. सुन्दै हुनुहुन्थ्यो आजको लागि नेपाल राष्ट्र ब्याङ्कले तोकेको खुला बजार वैदेशिक विनिमय दर. अब हामी गीत सुन्छौ, गणेश पुनको नौ डाँडा पारी. समाचार श्रोता, यो गीत होइन, न्याउली बनाइमा सुन्दैछौ प्रशान्त शिवाकोटी र शान्ति श्री परियारको स्वरमा.

नौली बनाईमा हितैको मायालाई राखे मनाईमा बडो मिठो गीत प्रशान्त शिवाकोटीको अनि साथमा शान्ति श्री परियार. हामी यो गीतको साथमा कार्यक्रमको पहिलो घण्टाको अन्त्यतिर पनि आइपुगेका छौँ. ब्रुनाईको समय बिहानको 8 बज्नको लागि अब 5 मिनट मात्रै बाँकी रहेको छ र कार्यक्रमको यो पहिलो घण्टालाई अब समापन गर्ने तर्खरमा छु. गणेश पुनले गाउनुभएको एउटा गीतबाट. गणेश पुन पहिला 2RGRमा हुनुहुन्थ्यो, केही वर्ष अगाडिको कुरा हो, र उहाँले एउटा एल्बम सार्वजनिक गर्नुभएको थियो र ती एल्बममा अटेका गीतहरूमध्येको एक हो यो नौडाँडा पारी. हुन त नौडाँडा पारी भन्ने गीत उहाँले केही वर्ष अगाडि गाउनुभएको हो, तर त्यसको रिमेड भर्जन उहाँले अलिकति त्यसलाई परिष्कृत गरेर पुनः सार्वजनिक गर्नुभएको हो. त्यो गीत अब हामी सुन्छौँ. नौ डाँडा पारी. इन्जोय.

संघीय संसद राष्ट्रिय सभाको बैठक आज बस्दैछ। अपरान्ह सभा एक बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको बेहोरा जानकारी गराउने कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालय शिक्षा तथा खेलकुद मन्त्रालय र कृषि वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष 2080/81 र 81/82 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। त्यस्तै राष्ट्रिय सभा सदस्य मदन कुमारी शाह गरिमाले सहायक प्रजनन प्रविधिको प्रयोग नियमन गर्न कानून निर्माण सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। भोटेकोशी बाढ़ीबाट प्रभावित भए होल्डिङ सेन्टरमा बस्दै आएका नागरिक क्रमशः अस्थायी बसोबासतर्फ जान थालेका छन्। गत भदौ 10 गते आएको बाढ़ीका कारण नुवाकोटका 4 स्थानीय तहका बासिन्दा विस्थापित भएपछि विभिन्न होल्डिङ सेन्टरमा राखिएको थियो। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार 1290 जना प्रभावितलाई राखिएको थियो। प्रभावितलाई अस्थायी रूपमा कोठा लिएर बस्न सरकारले भाडा दिने भएपछि उनीहरू अस्थायी बसोबासमा जान थालेका हुन्। बिहिबार समय आइपुग्दा जिल्लामा होल्डिङ सेन्टरको संख्या घटेर 16 झरेको छ। बसोबास गर्नेको संख्या 832 जनामा झरेको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभएको छ। सरकारले फोहोर मैला व्यवस्थापन सम्बन्धी नयाँ विधेयक संसदमा पेश गरेको छ। फोहोर मैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 शून्य फोहोर सक्रिय अर्थतन्त्र र उत्पादकको विस्तारित जिम्मेवारी जस्ता नयाँ र विश्वव्यापी अभ्यास भइरहेका अवधारणाहरू समेटिएको छ। नयाँ विधेयकले फोहोर व्यवस्थापनमा संघीय प्रादेशिक र स्थानीय तहको भूमिका र अधिकारलाई स्पष्ट रूपमा बाँडफाँड गरेको छ। प्रदेश सरकारले पालिकाहरूबीच समन्वय गर्ने र प्रादेशिक स्तरका प्रशोधन केन्द्र निर्माणमा सघाउने जिम्मेवारी पाएको छ। यस्तै फोहोरको संकलन ढुवानी प्रशोधन र अन्तिम विसर्जनको जिम्मा पालिकालाई तोकिएको छ। यस्तै नागरिक आफ्नो घर वा भान्साबाट निस्कने फोहोरलाई कुहिने नकुहिने र जोखिमयुक्त गरी स्रोतमा नै अलग अलग छुट्याएर मात्र संकलन केन्द्र वा गाड़ीमा पठाउनुपर्ने विषय विधेयकमा उल्लेख छ। फोहोर जथाभावी फाल्ने, जलाउने, छुट्याएको फोहोर मिसाउने वा व्यवस्थापनमा अवरोध गर्नेलाई कसुरको प्रकृति हेरी 1,000 देखि 10,00,000 जरिवाना गर्ने व्यवस्था गरिएको छ। वातावरण प्रदूषण रोक्न सरकारले तोकेको मापदण्ड भन्दा कम गुणस्तरका प्लास्टिकका झोला वा सामग्रीको उत्पादन बिक्री वितरण र प्रयोगमा रोक लगाउन सक्ने अधिकार पालिकालाई दिएको छ। विधेयकले फोहोर बाँझ प्राङ्गारिक मल बायोग्यास र ऊर्जा उत्पादनलाई उच्च प्राथमिकतामा राखेको छ। बागमती प्रदेशले संगठन तथा व्यवस्थापन संरचना पुनरावलोकन गर्दै 134 तरबन्दी कटौती गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्री परिषद बैठकले प्रदेश सरकार अन्तर्गतका कार्यालय र कर्मचारी दरबन्दी पुनरावलोकन सम्बन्धी खाका स्वीकृत गरेको हो। सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसीका अनुसार ओएनएम सर्वेक्षण अन्तर्गत प्रदेश सरकार मातहतका कार्यालय संख्या 180 कायम गरिएको छ। हाल कायम 4,814 दरबन्दी मध्ये 4,680 दरबन्दी प्रस्ताव गरिएको छ। यस अनुसार प्रदेशमा 134 दरबन्दी घट्ने भएको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापनका लागि 24 अस्थायी दरबन्दी स्वीकृत गरिएको छ। बैठकले खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका विभिन्न सरसफाई डिभिजनका लागि पनि 90 अस्थायी दरबन्दी स्वीकृत गरेको छ। रसुवाको भोटेकोशी बाढ़ीमा 36 देशका 606 विदेशी पर्यटक अझै बेपत्ता छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार गत भदौ 10 गतिको बाढ़ीमा परेर 36 देशका 606 विदेशी पर्यटक बेपत्ता भएका हुन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनै पूर्णिमा मेलाका लागि गोसाईकुण्ड गएका मध्ये 606 विदेशी पर्यटक बेपत्ता भएको जानकारी दिनुभएको छ। बेपत्ता भएका विदेशी नागरिक मध्ये सबैभन्दा बढी भारतका छन्। विभागका अनुसार